0: को उपकरण लिलामी गरेको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको छ। तत्कालीन स्मार्ट टेलिकमले ब्याङ्कको 4 अर्ब 60 करोड ऋण तिर्न नसकेपछि ब्याङ्कले उपकरण लिलाम बिक्री गरी असुल गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मीडिया प्रालीका अध्यक्ष जीवी राई लगायत विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने सम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयमा सुनवाई गर्न उच्च अदालत पोखराले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीशद्वय डाक्टर रत्नबहादुर बागचन्द्र मेरिना श्रेष्ठको इजलासले सुनवाई गर्ने आदेश दिएको हो। अन्तरिम सरकारका महान्यायाधिवक्ता सविता भण्डारीको पालामा गएको पुसमा लामिछाने लगायत प्रतिवादी रहेको जिल्ला अदालत कास्कीमा विचाराधीन सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाबाट अभियोग संशोधन गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने निर्णय भएको थियो। अब खबर फटाफट।
1: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3 अर्ब 15 करोड बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वटा ओडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8163 मिटर अग्लो मनास्नु हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3643 आरोहीले मनास्लु चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण। र यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा 5 थरमा 1 निजी र 5 सरकारी विद्यालयको नतिजा 0, फिदिमको कालिका मावि, फाल्गुनन्दको सारताप मनरत्न, मिक्लाजुङका हान्द्रोङ चन्द्रोदय र माउन्ट कञ्चन बोर्डिङ सहित हालेलुङको सरस्वती माविका कुनै पनि विद्यार्थीले ग्रेड पाउन सकेन।

0: ஸ்பெஷல் கோர்கா ரேடியோ.
1: BFBS गोर्खा रेडियो नै हो श्रोता र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजमा. हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ श्रोता. ब्रुनाईमा बिहानको 8:10 गयो. तपाईँहरूले मिठो गीत अधुरो प्रेम रजिना रिमालले गाउनु भएको मिठो गीत सुन्दै हामी सबै दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ. ब्रुनाईमा मौसमको खासै परिवर्तन भएको छैन. ब्रुनाईमा भन्दा पनि सेरियामा परिवर्तन भन्दा पनि अलिकति आकाश चाहिँ खुलेको छ श्रोता. मन्द गतिमा हावा चल्न छोडेको छैन. तर यसो मौसम पूर्वानुमान हेर्ने हो भने मेघगर्जन सहितको वर्षा हुने भनेर नै भनिएको छ. पानी पर्ने सङ्केतहरू चाहिँ निकै भारी नै छन्. तर पानी अहिले पर्ने अवस्था हालैलाई भने देखिएको छैन. अन्य स्थानमा के कति भयो समय यसो जानकारी लिइहालौँ. बेलायतमा बिहानको 1:10 गयो. नेपालमा बिहानको 6:00 लागि अब 5 मिनट बाँकी रहेको छ श्रोता. अन्य स्थानमा के कति भयो समय मध्य पूर्वतिर गयौँ भने बिहानको 5:04 गएको छ. वासिङटन डिसीतिर गयौँ भने साँझको 8:11 गएको छ. उता अझै डेनभर पश्चिमतिर गइयो भने साँझको 6:11 मात्रै गएको छ. यही नजिकै अस्ट्रेलियाको ब्रिजबेनतिर गयौँ भने बिहानको 10:11 गएको छ. तपाईँहरू सम्पूर्णलाई तपाईँहरूको आफ्नो आफ्नो समयअनुसारको नमस्कार नमन अभिवादन र स्वागत गर्न चाहे जुन जसरी माध्यममा जहाँबाट सुन्नुभएको भए पनि प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा स्वागत गरे श्रोता. गीत सुनौ यो जीवन शनि श्रेष्ठ अप्सरा घिमिरे दीपक लिम्बू र मिलन आमात्यको संयुक्त आवाज छ यो गीतमा.

हजुर, कस्तो माया लाग्यो बरिले। थुप्रै कलाकारहरूको आवाजमा यो गीत सुन्नुभयो श्रोता। अब आजको राशिफल तर्फ लागिहालौं श्रोता ढिला नगरी। सुरुमा मेष राशि, सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेट हुनेछ तपाईँको। आज नयाँ र तथा रचनात्मक काम गर्ने चाहिँ समय रहेको छ, प्रारम्भ गर्ने समय रहेको छ श्रोता। विगतका कमी कमजोरीहरूलाई पनि सुधार गर्ने मौका छ है तपाईँहरूलाई। वृष राशि, धेरै लगानी गर्दा कम मात्र फाइदा हुने देखिन्छ। अर्थ अभाव खड्किनाले काम पुरा गर्न समय लाग्ने छ र समस्या पर्नेछ। नियमित काम बीचमा रोकिनु पर्ने स्थिति आउन सक्छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनु पर्ने स्थितिको सिर्जना हुनेछ आज। मिथुन राशि, दैनिक आवश्यकता पुरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि फाइदा उठाउन सक्नुहोला। व्यापारमा राम्रै फड्को मार्ने समय छ अनि छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। कर्कट राशि, विशेष काममा जग बसाउने अवसर छ अनि मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन् अनि टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको सम्भावक बन्न सक्छ आजको दिन तपाईँको। सिंह राशि, आफ्ना कमजोरीहरू बाहिरनाले समस्यामा पर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ आज। कन्या राशि, परिबन्धले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन अनि श्रम खर्चनु पर्ने छ कन्या राशिका श्रोता। तुला राशि, समय लागे पनि काम भने बन्नेछ। प्रियजनसँगको सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय आवश्यक भौतिक साधन जुड्नेछन्। व्यापारमा आमदानी बढाउन सक्नुहुनेछ आज। अनि त्यस पछाडि वृश्चिक राशि, मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुने देखिन्छ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय रहेको छ वृश्चिक राशि। धनुराशि, अवसरका साथै चुनौती समेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्न पर्ला। निर्णय लिन अलमल गर्दा काममा पछि पर्नुहोला। छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउनेछ। मकर राशि, फाइदा मात्र हेर्दा आलोचित हुनेछ। प्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनु पर्ने हुन्छ भने सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि पर्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने छ आज मकर राशि हुने श्रोता। कुम्भ राशि, बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ अनि साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। र अन्तमा मीन राशि, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रिनका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिलाउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खिनु पर्ने देखिन्छ र त्यो नै बुद्धिमानी पनि हुनेछ आजका लागि मीन राशि हुने श्रोताहरू। हजुर, सुन्दै हुनुहुन्थ्यो आजको राशिफल। हामीले राशिफल सधैँ भन्ने गर्दछौँ तपाईँहरूलाई, कतिले यसले चाहिँ प्रत्यक्ष फाइदा पुर्याइराखेको हुन्छ सुनेर तपाईँले दिन सुरुवात गर्नुहुन्छ, कतिले चाहिँ एक कानले सुन्ने अर्को कानले उडाउने गर्नुहुन्छ,
त आफ्नो आफ्नै छ यो राशिफलको इम्प्याक्ट पनि, र तपाईँको जेसुकै होस् आजको दिन शुभ रहोस्, तपाईँले राम्रो सोच राम्रो कर्म गर्न नछोड्नुहोला, तपाईँको दिन शुभ रहोस्। अब गीत सुनौ, गीतको पालो परेको छ कहिले भेट्ने खै, यो न्यास्रोबाट अल्मोडा राणा उप्रेतीले गाउनुभएको छ श्रोता।

0: यो PFBS गोर्खा रेडियो हो।
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

सिमली छायाले मलाई बाँधन तिम्रै मायाले मिलनामा त्यो अनि राजु केसीले गाउनुभएको मिठो गीत सुन्दै थियौँ श्रोता। मृदयमायाले बिहानको 8:28 गएको छ। श्रोता हामी दोस्रो घन्टामा छौँ प्रभातकालीन आवाज कार्यक्रमको। तपाईँ हुनुहुन्छ म धनराज राईको साथमा। आज शुक्रबार हो श्रोता र शुक्रबारको सप्लिमेन्ट अन्तर्गत आज चाहिँ आजकै सन्दर्भ परेको छ र मैले आज यसो के भन्ने तपाईँहरूसँग भन्दाखेरि अहिले माइक्रो प्लास्टिकको सन्दर्भ चलिरहेको छ। हुन त यो सन्दर्भ आज मात्रै चलेको होइन, हिजो मात्रै चलेको होइन, दशकौँ भइसक्यो, अब कति दशक भइसक्यो होइन यो इस्युहरू आउन थालेको, तर पनि हामी चाहिँ यो विषयलाई नजरअन्दाज गर्न सक्दैनौँ। त्यही भएर आजको सन्दर्भमा माइक्रोप्लास्टिकको बारेमा केही सन्दर्भ राख्ने चेष्टा गरेको छु। विशेष गरी हाम्रो शरीरमा कसरी हामीले माइक्रोप्लास्टिक चाहिँ सेवन गरिरहेका छौँ भन्ने कुराहरू चाहिँ अब केही बेर चर्चा गरौँ। कल्पना गर्नुहोस्, तपाईँ अहिले पानी पिइराख्नु भएको छ सायद प्लास्टिकको बोतलबाट, वा मोबाइल चलाइरहनु भएको छ, सिन्थेटिक कपडा लगाउनु भएको छ अनि सास फेर्दै हुनुहुन्छ। तर तपाईँलाई थाहा छ यी सामान्य देखिने दैनिक गतिविधिबाट अत्यन्त साना प्लास्टिकका कणहरू हाम्रो शरीरभित्र प्रवेश गरिरहेका हुन्छन् हुन सक्छन्। यी साना कणलाई वैज्ञानिकहरूले माइक्रो प्लास्टिक भन्छन्। 5 मिलिमिटर भन्दा साना प्लास्टिकका टुक्रालाई माइक्रो प्लास्टिक भनिँदो रहेछ श्रोता। अझ साना कणहरूलाई त अझै अर्को नाम न्यानो प्लास्टिक भनिने रहेछ, जुन आँखाले देख्न समेत सकिँदैन। एक समय थियो वैज्ञानिकहरूले माइक्रो प्लास्टिक समुद्र र नदीको समस्या मात्र हो भन्ने सोचेका थिए, तर पछिल्ला अनुसन्धानहरूले चकित पार्ने तथ्य सार्वजनिक गरेका छन्। माइक्रो प्लास्टिक अहिले मानव शरीरभित्र पनि भेटिन थालेको छ। सन् 2022 नेदरल्यान्ड्सका वैज्ञानिकहरूले पहिलो पटक मानव रगतमा माइक्रो प्लास्टिक फेला पारे। त्यसपछि भएका अनुसन्धानहरूले फोक्सो, प्लासेन्टा, धमनी, वीर्य र मस्तिष्कसम्ममा पनि यी कण भेटिएको देखाए। केही साइन्स जर्नलहरूमा प्रकाशित अध्ययनहरूले त मानिसको मस्तिष्कमा अन्य अङ्गभन्दा बढी माइक्रोप्लास्टिक हुन सक्ने सङ्केत पनि गरेका छन्। यी कण शरीरमा कसरी पुग्छन्? वैज्ञानिकहरूका अनुसार मुख्य 3 बाट रहेछन् श्रोता, खाना, पानी र हावा। हामीले खाने समुद्री माछा प्लास्टिकमा प्याक गरिएका खानेकुरा, प्लास्टिक बोतलको पानी अनि घरभित्रको धुलो, यी सबै माइक्रो प्लास्टिकका स्रोत हुन सक्छन्। विशेष गरी सिन्थेटिक कपडा जस्तै यो पोलिस्टर वा नाइलन धुँदा हजारौँ सूक्ष्म फाइबरहरू निस्कन्छन्। ती पानी र हावा मार्फत वातावरणमा फैलिन्छन्। कारका टायर घिस्रिँदा निस्किने धुलो पनि माइक्रो प्लास्टिकको ठुलो स्रोत मानिँदो रहेछ श्रोता। केही अध्ययनले त एउटा व्यक्तिले वर्षमा हजारौँदेखि लाखौँ माइक्रो प्लास्टिक कण शरीरमा लिइरहेको अनुमान गरेका छन्। एउटा अनुसन्धान अनुसार मानिसले दैनिक हजारौँ कण सासँगै शरीरभित्र लैजान सक्छ, विशेष गरी घरभित्रको हावाबाट। यी कणले हाम्रा शरीरमा असर गर्छन्, तर के असर गर्छन्? वैज्ञानिकहरूले अहिले यही विषयमा गहिरो अनुसन्धान गरिरहेका रहेछन् श्रोता। हालसम्मका अध्ययन अनुसार माइक्रो प्लास्टिकले शरीरमा इन्फ्लेमेसन अर्थात् यो सुजन बढाउन सक्छ। यसले अक्सिडेटिभ स्ट्रेस पैदा गर्न सक्छ, जसले चाहिँ कोशिकामा क्षति, कोशिका भनेको अब सेल भएको, त्यसमा क्षति पुर्याउने सम्भावना हुन्छ। केही अनुसन्धानले हर्मोन प्रणालीमा असर पार्न सक्ने र डिएनए स्तरमै परिवर्तन हुन सक्ने सङ्केत पनि गरेका छन्। सन् 2024 प्रकाशित एउटा चर्चित अध्ययनले धमनी, यो भेन्स भनौँ, नसामा चाहिँ माइक्रो

कुरा हुन्छ सावधानीपूर्वक निष्कर्ष निकाल्नु। केही वैज्ञानिकहरूले अहिले भइरहेको अध्ययनमा परीक्षणकै क्रममा कन्टामिनेसन हुन सक्ने सम्भावनाबारे पनि प्रश्न उठाएका छन्। त्यसैले अनुसन्धान अझै जारी छ। तर एउटा कुरा स्पष्ट हुँदै चाहिँ के गएको रहेछ भने श्रोता, प्लास्टिक प्रदूषण अब समुद्र वा वातावरणको मात्र समस्या रहेन, यो मानव शरीरसँग जोडिएको विषय बन्दै गएको छ। विश्वभर अहिले हरेक वर्ष 400 मिलियन टन भन्दा बढी प्लास्टिक उत्पादन भइरहेका छन्। त्यसको ठुलो हिस्सा समयसँगै फुटेर च्यातिएर भत्किएर डिकम्पोस्ट भएर चाहिँ डिकम्पोस्ट होइन माइक्रोप्लास्टिकमा बदलिँदो रहेछ। वैज्ञानिकहरू यदि अहिलेको अवस्था जारी रह्यो भने भविष्यमा माइक्रोप्लास्टिक हाम्रो स्वास्थ्यका लागि ठुलो चुनौती बन्न सक्छ भन्छन्। विशेषज्ञहरूले सिङ्गल युज प्लास्टिक कम प्रयोग गर्न सुझाव दिने गरेका छन्। श्रोता, हामीले पनि विभिन्न समयमा चर्चा परिचर्चा गर्दै आइरहेको छौँ। हाम्रो कार्यक्रम मार्फत पनि प्लास्टिक बोतलको सट्टा रियुजेबल बोतल प्रयोग गर्ने, अत्यधिक प्लास्टिक प्याकेजिङ भएका खानेकुरा कम गर्ने, सिन्थेटिक कपडाको प्रयोग घटाउने, अनि सिन्थेटिक भन्नाले अघि पोलिस्टर र नाइलनका कुरा गरेका थियौँ, अनि घरको धुलो धुवाँ नियमित सफा गर्ने जस्ता उपायले एक्सपोजरमा केही कम ल्याउन सकिन्छ। पूर्ण रूपमा बच्न अहिले लगभग असम्भव जस्तै देखिए पनि सचेत जीवनशैलीले जोखिम भने अवश्य नै घटाउन मद्दत गर्छ। माइक्रोप्लास्टिक आँखाले देखिँदैन, सायद त्यसैले यसको खतरा पनि हामीले सहजै महसुस गरिँदैन। माइक्रोप्लास्टिक हजुर, अब डर थ्रेट पनि कति साइडबाट कति कुराको चाहिँ लिनुपर्ने होइन श्रोता। अब आज माइक्रोप्लास्टिकको कुरा गऱ्यौँ, भोलि अब त्योभन्दा अगाडि रेडियो वेभहरूका कुरा गऱ्यौँ होइन, यो एक्सरे गर्दाखेरि रेडियो धर्मी चाहिँ लाइटहरूले असर गर्छ भन्ने कुराहरू, अब पानी पनि धेर पिउँदा त्यसले नि असर पार्छ भने चाहिँ हामी सन्तुलित जीवन जिउन नै गाह्रो हुने चाहिँ अवस्था हामीले देख्दैछौँ श्रोता। अब यो चर्चालाई यहीँ रोकौँ। बिजु पण्डितले जबदेखि भन्ने गीत गाउँदै हुनुहुन्छ, त्यो गीत सुन्नतर्फ लागौँ।

0: एसबीएस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: गोर्खा रेडियो।

तिम्रो स्वरमा स्वर मिलाइ गाउने मन छ भन्दै हुनुहुन्थ्यो प्रताप दास. 2016-17 सालतिरको गीत जस्तो लाग्छ यो, यदा कदा सुनेको गीत हो श्रोता, तर एक्ज्याक्टली डेट कहिले पो हो भन्ने चाहिँ मलाई याद भएन. तपाईँहरूले गीत त स्वीकार्नु भयो पक्कै पनि. हामीले केही दिन अगाडि सर डेभिड एटनबरोको 100 वर्ष पुग्नुभएको अवसरमा केही चर्चा गरेका थियौँ र उहाँको सम्मान स्वरूप चाहिँ अब उहाँले पुर्याउनु भएको योगदान अनुरूप चाहिँ कति यो जीव जन्तुहरूको नामाकरण चाहिँ उहाँसँग जोडिएर चाहिँ राख्ने चलन छ र केही उदाहरणहरू पनि दिएको थिएँ. मैले त्यो नाम अहिले तपाईँहरू समक्ष फाटै भन्न सकिनँ. र हालैमा पनि भर्खरै उहाँ 100 वर्ष पुगी सक्नुभयो अस्ति मई 8 तारिक, र हिजो अस्ति भर्खर एउटा यो स्लथको जोडीले चाहिँ एउटा बच्चा पाएको रहेछ ब्रिटेनमा. त्यो पनि यो बच्चा स्लथहरूमध्ये एकको नाम चाहिँ सर डेभिड एटनबरोको सम्मानमा फेरि पनि राखिएको रहेछ. अब यी यो बच्चा 2 औँलावाला स्लथ रहेछ, 2-toed स्लथ. आफ्ना अभिभावक चाहिँ फेइरा र निकोबाट जन्मिएका रहेछन् र सर डेभिड चाहिँ 100 वर्ष पुगेको केवल एक हप्ता पछाडि यो बच्चा जन्मिए रहेछ. बच्चा जन्मेपछि चाहिँ अब नाम दिनु पर्यो. नाम दिँदाखेरि चाहिँ एडिनबर्ग जूका यो केयरटेकरहरूले चाहिँ सर डेभिडको सम्मानमा उक्त बच्चा स्लथको नाम चाहिँ एटी भनेर राखेका रहेछन् राखिदिएका रहेछन्. एटेनबराबाट एटी भएको रहेछ. एउटै एटी चाहिँ स्कटल्यान्डमा जन्मिएको पहिलो स्लथ बेयर हो, यो 2-toed स्लथ भने. अघि सन् 2017 सालमा सर डेभिडले बिबिसी न्युजलाई भनेका थिए कि यदि उनी एक दिनका लागि कुनै जनावर बन्नु परेमा उनी निसन्देह स्लथ बन्न चाहन्थे. र यो उनको यो भनाइ फेरि सतहमा आएको छ. 2017 सालमा भएको कुरा हराएको थियो र अब यो 82 स्लथको जन्मसँगै यो कुरा चाहिँ अब फेरि सार्वजनिक भएको छ.

हजुर, जाने जाने यो ज्यानलाई हेर्दा त नैनी रेशम सागर संसार राई फिचरिङ इन्द्रकला राई। ब्रिटिश फोर्सेस ब्रुनेका श्रोताहरू, मङ्गलबार 19 मेका दिन बिहानको 9:30 बजेदेखि 11 बजेसम्म एडल्ट क्राफ्ट एन्ड आर्ट्स हुने भएको छ। यसपालि भने तपाईँहरूले मग र पट डेकोरेसन गर्न सिक्नुहुनेछ। मुमङको कम्युनिटी सेन्टरमा ब्रुनाई डलर 6 प्रति व्यक्ति चाहिँ लाग्नेछ यो कार्यक्रममा सहभागिता जनाउनका लागि। हजुर, अब जे पनि हुन सक्छ मायामा भन्ने मिठो गीत सुन्दै कार्यक्रमको दोस्रो घण्टालाई म अब समापन गर्ने तर्खर गरे श्रोता। अब यो पछाडि हामी फेरि तेस्रो घण्टामा भेट्नेछौँ। यो गीत सुनेर रमाइलो गर्नुहोला र बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला।

0: बीएपीएस गोर्खाली रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शुभकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन गरेको हो। प्रधानमन्त्री पालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका छन्। छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदले उठाएका प्रश्नका जवाब दिएपछि सर्वसम्मतिले पारित गरिएको छ।
1: संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: नीति कार्यक्रम पारित गर्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बोल्ने क्रममा विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रालीले उत्पादन गरेका दुई ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 100 ग्रामको करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिइएको हो। दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ। त्यस्तै एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्राली दुहबी संसारीले उत्पादन गरेको ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि फिर्ता गर्न आदेश दिएको छ। सम्पत्ति छानबिन आयोगले 2062-81 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकालाई सम्पत्ति विवरण बुझाउन सूचना निकालेको छ।
2: यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनु पर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि विवरण बुझाउनु पर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी सँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ।
0: कैलाश मानसरोवर दर्शनका लागि आएका भारतीय तीर्थयात्री हुम्लाको सिमकोट पुगेका छन्। सिमकोट नामका हिलसा नाका हुँदै आएका 25 भारतीय तीर्थयात्रीलाई सिडिओ टेक कुमार रेग्मी लगायतले विमानस्थलमा स्वागत गर्नुभयो। यस वर्ष हुम्ला हुँदै करिब 11,000 भारतीय कैलाश मानसरोवर दर्शनको लागि आउने अपेक्षा गरिएको छ। गत वर्ष 7,000 भक्तजनले कैलाश मानसरोवरको दर्शन गरेका थिए। तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ। ई स्पोर्ट्स सङ्घ नेपालले प्रतियोगिता असार 5 गते हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 खेल विधा समावेश छन्। प्रतियोगिता
3: नमस्कार, म महेन्द्र। BFBS, Gorkha Radio.

नमस्ते बीएफएस गोर्खा रेडियोको कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टामा हामी टेकिसकेका छौँ श्रोता, बिस्तारै बिस्तारै पाइला चाल्दै चाल्दै यहाँ आइपुगेका छौँ र त्यो पाइला ती पाइलाहरू चाल्ने क्रममा विभिन्न जानकारी लियौँ, चर्चा परिचर्चा गऱ्यौँ, गीत सङ्गीतहरू सुन्यौँ सुनायौँ र तपाईँहरूले हामीलाई साथ दिइराख्नु भएको छ। कतिले चाहिँ म्यासेज गरेर साथ दिनुहुन्छ, कतिले सुनेर साथ दिनुहुन्छ, जसरी भए पनि तपाईँहरूले हामीलाई साथ र सहयोग गरिराख्नु भएको छ, हामी आभारी छौँ, आभार प्रकट गर्दछौँ हरेक समय। तपाईँहरू यदि हामीसँग अझै पनि सम्पर्कमा आउन चाहनुहुन्छ, तेस्रो घन्टामा चाहिँ अझै यो बसाइलाई रमाइलो बनाउन चाहनुहुन्छ भने हामीसँग सम्पर्कमा अवश्य आउन सक्नुहुनेछ। विभिन्न माध्यमहरू तपाईँहरूलाई अवगतै छ, फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ र फेसबुकको म्यासेन्जर मार्फत पनि हामीसँग जोडिन सक्नुहुन्छ। जुनै बदी माध्यम चलाएर तपाईँ हामीसँग आउन सक्नुहुन्छ र आफूले चाहनुभएको गीत सङ्गीतहरू अथवा कुनै जानकारी छन् भने हामी मार्फत प्रसारण गराउन सक्नुहुनेछ। ब्रुनाईमा बिहानको 9:12 गयो श्रोता। अहिले सेरिया ब्रुनाईमा मौसमी बदलाव खासै आएको छैन, आकाश उघ्रिँदै गएको छ, खुल्दै गएको छ। अघि बिहान आउँदा अलि सिमसिम पानी परेको थियो, सिमसिम भन्दा पनि छिटफुट पानी परिरहेको थियो, थोपा थोपाहरू परिरहेको थियो। आज पानी पर्ने रहेछ भन्दै थिएँ मनमनमा, तर पानी अहिले रोकिएको छ। तर यसो मौसमी पूर्वानुमान हेर्दाखेरि आज दिनभरि जसो पानी पर्ने नै देखाइएको छ, मेघगर्जनसहित हल्का हावाको साथमा पानी पर्ने सम्भावना उच्च नै रहेको छ। तपाईँहरू ब्रुनाईका श्रोताहरू विशेष गरी अब विकेन्ड लाग्न आँटिसक्यो, तपाईँहरूको अर्ली नकअफ हुने भइसक्यो होला अथवा भइ नै सक्यो होला, कतिको त पिटी प्रोग्राम सकेर तपाईँहरू घरतिर फर्किसक्नु होला, लामो विकेन्डको छुट्टी पाउनु भएको छ होला। तपाईँहरूको यो सप्तान्त रमाइलो गरी बितोस् मैले यो ब्रुनाईका श्रोतालाई भने विशेष, किनभने यहाँ चाहिँ अब शुक्रबारको बिहानको 9:15 हुनलाई केही बेर मात्रै बाँकी छ, विकेन्ड लागिसक्यो। कतिको कति चाहिँ अब सेकेन्ड परेड जाँदै हुनुहुन्छ होला, अलि अहिले 12:30 काम गर्नुहुन्छ, त्यस पछाडि तपाईँहरूले अब गएर त्यस पछाडि तपाईँहरूको पनि विकेन्ड लाग्छ र यो विकेन्डको समय तपाईँहरूको सुखमय रहोस्, पारिवारिक माहौलमा बितोस्। यो हप्ता खासै धेरै, यो सप्तान्तमा खासै धेरै कार्यक्रमहरू छैनन् यसो यो फर्मली अर्गनाइज गरिएका। तपाईँको अब फाल्टै व्यक्तिगत रूपमा नम्बरीहरूको छ भने त्यो अर्कै कुरा हो, कम्पनी डिपार्टमेन्टहरूको इभेन्ट फङ्सनहरू छ भने त्यो छुट्टै कुरा, तर अब यसरी कम्युनिटीका इभेन्टहरू साह्रै धेरै छैनन्, छैन नै भन्ने पनि हुन्छ विकेन्डको लागि। मन त बुढो राजेश पायल राई अनि तारा शिरीष मगरले गाउनुभएको मिठो गीतसँगै हामी कार्यक्रमको तेस्रो घन्टालाई सुरुवात गर्यौँ श्रोता। अब ढिला नगरी माइलीको भट्टीतिर जाउँ हामी पनि, कोसँग भन्नुहुन्छ भने नेफा प्याट्रिक सिभु फिचरिङ एमीसँग।

हजुर, माइलीको भट्टीमा जाने कुरा गर्दै हुनुहुन्थ्यो नेपाल पेट्रिक सिबु र एमीले। तपाईँहरूले समाचार हेरिराख्नु भएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चाहिँ अहिले नेपालको छिमेकी राष्ट्र, उत्तरतिरको छिमेकी राष्ट्र चीनमा भ्रमणमा हुनुहुन्छ र हामीले उहाँले के गर्दै हुनुहुन्छ भन्ने समाचारहरू हामीले सुनिरहेका छौँ। अब दुईवटा सुपर पावर कन्ट्रीका लिडरहरू भेट हुँदाखेरि त्यसको अब इम्प्याक्ट के आउँछ एन्ड रिजल्ट अब बिस्तारै खुल्दै जाला, के अग्रिमेन्ट भएका छन् ती चाहिँ संसारले नै चासोका साथ हेरिरहेको अवस्था छ। हामी पनि त्यहाँबाट अछुतो रहन सक्दैनौँ, पक्कै पनि केही न केही इम्प्याक्टफुल निर्णयहरू हुन्छन् होला। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, विशेष गरी जो चाहिँ भर्खरका नानीका बुवा आमा हुनुहुन्छ, यो चाहिँ सनबर्ड्स बेबी क्लबका बारेमा एउटा छोटो जानकारी, एउटा इभेन्ट हुन गइरहेको छ। यो इभेन्ट चाहिँ कहिले हुँदैछ भन्नुहुन्छ भने 19 मेमा मङ्गलबारका दिन पर्छ श्रोता। यो गुड गो फुड ग्लोरियस फुड भन्ने थिम सहित चाहिँ यो कार्यक्रम आयोजना हुन गइरहेको छ। स्वादिलो र पोषणयुक्त खाना चाहिँ नानी भर्खरका यो दुधे बालकहरूलाई कसरी चाहिँ दिने भन्ने कुरामा, फर्स्ट हार्ड फुड भनौँ न, अब आमाको दुध अथवा बोतल दुधबाट बिस्तारो छुटकारा दिने, अनि खानाहरू कस्ता तरिकाले चाहिँ खुवाउने, यो विशेष गरी यो कार्यक्रम चाहिँ मलाई कसलाई ठिक हुन्छ जस्तो लाग्यो भने फर्स्ट प्यारेन्ट्सहरू हुनुहुन्छ नि, जो पहिलोपल्ट बुवा आमा हुनुभएका तपाईँहरूलाई धेरै एङ्सियस हुनुहुन्छ, तपाईँहरू धेरै सोच्नुहुन्छ के होला कसो होला। अब हामीले परेर भोगेकोहरूले त अब थाहा भइहाल्यो, अब गल्ती गरियो, राम्रो त गरियो, तरिका अपनाइयो, त्यो आफ्नै ठाउँमा छ। तर तपाईँहरूको लागि भने मौका छ, शिशु तथा बालबालिकाहरूका लागि स्वास्थ्य खाना का बारेमा तपाईँले जानकारी पाउनुहुन्छ, सुरक्षित रूपमा ठोस खाना सुरु गर्ने तरिका, अघि हामीले हार्ड फुडको कुरा गरिहाल्यौँ, सन्तुलित भोजन र स्वास्थ्य खाने बानीका सुझावहरू तपाईँहरूलाई दिइन्छ, खाना नखाने बानी भएका बच्चालाई प्रोत्साहन गर्ने उपायहरू, अब कोही कोही नानी चाहिँ अब नखरा पार्ने भन्छौँ नि हामी नेपालीमा, नखरा पार्ने पनि हुन्छन्, तिनीहरूलाई चाहिँ कसरी फकाएर खुलाउने अथवा मनाउने भन्ने कुराहरू तपाईँहरूले सिक्न सक्नुहुन्छ। मौका छ, फुर्सदिलो हुनुहुन्छ भने अवश्य पनि जान सक्नुहुन्छ। अब गीत सुन्नु यो पछि, यो कान्छा होइन श्रोता, ए कान्छा ठट्टैमा वैश्य जान लागेछ भन्दै हुनुहुन्छ नारायण गोपाल, स्वर सम्राट नारायण गोपाल र स्वर किन्नरी तारा देवी।

0: प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

नवाज अन्सारीको ईर्ष्या सुन्नुभयो। कार्यक्रम प्रभातकालीन आवाजमा हुनुहुन्छ, म धनराज रायको साथमा छु। बिहानको 9:30 हुनको लागि अब 3 मिनट बाँकी रहेको छ। 9:28 गयो श्रोता, अब 2 मिनट मात्रै बाँकी रहेको छ 9:30 हुनलाई। र यो समयमा एउटा अलिकति चासोको विषयले हेरिएको समाचार एउटा भर्खरै मेरो आँखा पर्यो। यो A23A भन्ने सुन्नुभएको छ? यो चाहिँ अन्टार्क्टिकाबाट छुटिएको संसारको सबैभन्दा ठुलो हिमखण्ड आइसबर्ग भनौँ मध्येको एक हो ए A23A चाहिँ, र करिब करिब 40 वर्षपछि पूर्ण रूपमा यो चाहिँ टुक्रिएर पग्लिएर यसको चाहिँ फिजिकल स्ट्रक्चर समाप्त भएको छ श्रोता। अब पानीमा पूर्ण रूपमा बदलिसकेको रहेछ। यो हिमखण्ड चाहिँ 1986 फिल्चर आइस सेल्फबाट छुटिएको थियो। धेरै वर्षसम्म चाहिँ यसलाई संसारकै सबैभन्दा ठुलो हिमखण्डका रूपमा लिइएको थियो। यसले वेडेल समुद्रबाट यात्रा सुरु गरेर करिब 2300 किलोमिटर उत्तरतर्फ अटलान्टिक महासागर हुँदै साउथ जर्जिया र साउथ स्यान्डविच टापु बिच टापु नजिक पुगेको थियो। A23A लामो समयसम्म टिक्नुको मुख्य कारण यो समुद्रको चिसो भागमा समुद्री भुइँमा अड्किए र बसेको कारणले गर्दाखेरि चाहिँ यति धेरै समय पग्लिन लागेको थिएछ श्रोता। त्यहाँको कम तापक्रमले गर्दा यसलाई चाहिँ जोगाई राखेको थियो। तर पछिल्ला महिनाहरूमा यो तीव्र रूपमा पग्लिन र फुट्न थालेको समाचारहरू हामीले यदाकदा सुन्ने गरेका थियौँ। वैज्ञानिकहरूका अनुसार मार्च 2026 अन्त्यसम्म यसको आकार घटेर करिब 170 वर्ग किलोमिटर मात्रै बाँकी थियो र 2020 यसको क्षेत्रफल 6000 किलोमिटर भन्दा बढी थियो। यसको सतहमा गहिरो निलो रङका पग्लिएका पानीका पोखरी बनेका थिए जसले हिमखण्डलाई कमजोर बनायो र अन्तत टुक्रिनलाई मद्दत गर्यो। बादलका कारण यसको अन्तिम अवस्थाका केही दृश्यहरू चाहिँ उपग्रह मार्फत खिच्न सकिएको रहेन श्रोता। अब यो अघि भनिहाल्यो टुक्रा टुक्रा भएर अब आज पढ्दासम्ममा त यो अब पानी पनि बाफ बनेर उडिसकेको अवस्था पो भयो कि भन्ने कुरा हो श्रोता। तर यो संसारकै सबैभन्दा ठुलो आइसबर्ग हिमखण्ड A23A को जीवन अब प्राय समाप्त भइसकेको छ, पानीमा परिणत भइसकेको छ। यो खबर हामीले भर्खरै चाहिँ सुन्यौँ। भर्खरै भन्दा पनि मेट्रोले चाहिँ यो मेट्रो अनलाइन पत्रिकाले चाहिँ निकालेको खबर हो, मैले तपाईँहरूलाई सेयर गरेँ। ध्रुव केसीले गाउँदाको प्रेम के जान सुन्छौँ अबको बसाइमा।

प्रेम के जानोस्? अब प्रेमले के जान्दैन अनि के चाहिँ जान्दछ, यो थिन लाइन छ श्रोता। यो जान्नु नजान्नु, बुझ्नु नबुझ्नुको कुरामा बुझे बुझे जस्तो पनि हुन्छ, होइन बुझेको पो रहेनछु भन्ने पनि भान भइहाल्छ। त्यही भएर सानो डोरीको रेसाले छुटाएको धर्सोमा उभिएको वस्तु हो प्रेम, अथवा शब्द हो प्रेम। अब हामीले भन्दा पनि यो त कथाकार, साहित्यकार, निबन्धकार, कविहरूले चाहिँ यो यसको परिभाषा अझै मजाले दिन सक्नुहुन्छ। मैले यो गीतलाई चाहिँ त्यसरी बुझेँ श्रोता। अब मेलिना राई र साइल लिम्बूले गाउनुभएको गीत सुन्छौँ श्रोता। उहाँहरू चाहिँ सल्लाह गर्दै हुनुहुन्छ, रायनीलाई लाने सल्लाह, राईको ज्वाइँ हुने सल्लाह गर्दै हुनुहुन्छ, के हुँदो रहेछ सुन्दै जाउँ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

मलाई र सविन्द्र एन्ड द फेरोले गाउनु भएको गीत सुने श्रोता, अहिले ब्रुनाईमा बिहानको 10 बज्नका लागि अब करिब करिब 14:30 बाँकी रहेको छ। प्रभातकालीन आवाजको तेस्रो घन्टामा हुनुहुन्छ र यदि हामीसँग अझै जोडिन चाहनुहुन्छ भने अब साह्रै धेरै समय बाँकी छैन श्रोता, आउनुहोस् गीत सङ्गीतहरू सुन्ने सुनाउने क्रम लाई अगाडि बढाउँ। तर एकैछिन एउटा छोटो चर्चा गरौँ। बिच्छी तपाईँहरूले यो सुन्नुभएकै हो, कति डरलाग्दो हुन्छ यसले चिल्यो भने अथवा ठुङ्यो भनौँ न, ठुङ्यो भने कति चाहिँ खतरनाक हुन्छ भन्ने कुरा सर्वविदितै छ। तर यो सिकारी पनि हो श्रोता र यसको डसाइ निकै खतरनाक हुन्छ। अहिले वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि बिच्छी वास्तवमा साना साना साइबोर्ग जस्तै पनि हुन रहेछन्। के रहेछ यो चर्चा गरिहालौँ है त। बिच्छीको शरीरको बाहिरी भाग प्राय काइटिन नामक पदार्थबाट बनेको हुन्छ। यो चिनीमा आधारित बलियो पदार्थ हो जसले यसको शरीरलाई सुरक्षात्मक बाहिर कवच एक्सोस्केलेटन प्रदान गर्ने गर्दछ। तर अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि बिच्छीका यो क्लज हुन्छ नि, यो चिम्टा र यो डस्ने भाग यो स्टिङ्गरमा धातु मिसिएको हुन्छ। यसले बिच्छीलाई सिकार मजबुत रूपमा समात्न र शक्तिशाली आक्रमण गर्न चाहिँ यो दुईवटा यो मेटल मिसिएको ले गर्दाखेरि, यो धातु मिसिएकोले गर्दाखेरि अझै बलियो ग्रिप बनाउँदो रहेछ। अन्य केही जनावर जस्तै बिच्छीले शरीरका बिग्रिएका भाग फेरि उमार्न सक्दैन, त्यसैले यसको शारीरिक अतिरिक्त मजबुती बाँच्नका लागि धेरै महत्त्वपूर्ण हुने कुरा रहेछ। अप्रिलको 28 जर्नल अफ द रोयल सोसाइटी इन्टरफेसमा प्रकाशित एक अध्ययनमा जीव विज्ञान स्याम क्याम्बेलको नेतृत्वमा रहेको टोलीले सङ्ग्रहालयमा राखिएका 18 प्रजातिका बिच्छीहरूको अध्ययन गरेको थियो। उनीहरूले एक्सरे इमेजिङ, इलेक्ट्रोन माइक्रोस्कोपी र अत्यन्त सूक्ष्म लेजर प्रविधि प्रयोग गरेर बिच्छीको शरीरमा जिङ्क, म्याङ्गनिज र फलाम जस्ता धातु कहाँ कहाँ छन् भनेर नक्सा तयार पारेका थिए। त्यो नक्सा त अब यहाँ देखाउन मैले असमर्थ हुनेछु, तर यसो हेर्दाखेरि उनीहरूको चाहिँ प्राय सबै भागमा भनौँ न, अब यो उसको यो छवटा खुट्टा भन्ने कि हात भन्ने त्यतातिर हुँदो रहेछ, र त्यसको त्यो पछाडि त्यो ठुङ्ने स्टिङ्गरको भागमा पनि बसेको हुँदो रहेछ। बिच्छी हजुर, खतरनाक, डर लाग्छ, विशेष गरी ब्रुनाईमा सर्प र बिच्छी कतिखेर कहाँनिर लुकेर बसेको छ भन्ने कुरा पत्तो नै हुँदैन। अब राति कोही बेला अबेर आइन्छ घर, कोही बेला एकाबिहानै हिँड्नुपर्ने हुन्छ एक ढोकाको चेपचापतिर, कोही बेला नमस्ते स्वागत गर्न बसिराखेको चाहिँ भेटेका दृष्टान्तहरू पनि छन् ब्रुनाईमा। हाम्रै छिमेकीका एकजना भाइ हुनुहुन्थ्यो छिमेकीमा, र उहाँले चाहिँ दाइ आज त बिहानै मलाई कालो कोब्राले स्वागत गरेको थियो ढोकामा, धन्न त्यही स्वागत मात्रै गर्यो, के अरे ग्रिटिङ्स चाहिँ त्योभन्दा उता हात मिलाउन चाहिँ आएन, भागी गयो भन्ने कुरा गर्नुभएको थियो। र त्यस्तो घटनाहरू घट्छन्, भाग्न त भाग्छन् उनीहरू। अब ब्रिगेड ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खा ले गाउनु भएको सोई ढोले सोई, यो एउटा चण्डी गीत सुनाउँछु श्रोता। अब यो साकेला उभौलीको पनि सिजन छ र सान्दर्भिक पनि छ यो गीत सुनाऊ।

ब्रिगेड ब्यान्डले अर्को ढोले खोज्दै हुनुहुन्थ्यो श्रोता. चण्डीको चण्डी उभौलीको सिजन छ, भेट्नु भयो होला यो साल त. यो गीत 2015-16 सालतिर उहाँले रेकर्ड गर्नुभएको मलाई थाहा छ. यो सनक्लिफमा हुँदाखेरि हो, फोकस्टोनमा ब्रिगेड ब्यान्ड, म पनि त्यतिखेर त्यहीँ थिएँ. ब्रिगेड ब्यान्ड चाहिँ नेक्स्ट डोर युनिट हो उहाँहरू, र उहाँहरूले यो साह्रै मिठो गीत बनाउनु भएको छ. धन्यवाद छ उहाँहरूलाई. ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, बिएफबी जेरुडोङ पार्क ट्रिप आयोजना गरिएको छ शनिबार 13 जुनको दिन हो. बिहान भन्दा नि मध्याहको 12 बजेदेखि साँझको 8 बजेसम्म जेरुडोङ पार्क जाने कार्यक्रम हो यो. कम्युनिटी ट्रान्सपोर्ट अभाइलेबल छ श्रोता, चिटच्याट कम्युनिटी सेन्टरदेखि र त्यहाँसम्म टु एन्ड फ्रमको सुविधा दिइएको छ. $5 प्रति एडल्ट र $2 प्रति चाइल्ड चाहिँ राखिएको छ यो ट्रान्सपोर्ट फी. र यो फी चाहिँ तपाईँहरूले 1 जुन भन्दा अगाडि नै तिरिसक्नुपर्ने हुन्छ है श्रोता. अनि त्यहाँ गएपछि टिकटको त फाल्टो पैसा लागिहाल्यो, त्यो पनि ग्यारिजन रेटमा तपाईँहरूले पाउन सक्नुहुन्छ. अब राजु लामा र आशिष लामाले गाउनुभएको साली भन्ने गीत सुन्छौँ, र यो गीत नै हाम्रो कार्यक्रमको अन्तिम गीत हुनेछ श्रोता आजका लागि. अब तपाईँहरूको विकेन्ड लागिसक्यो, सुखद विकेन्ड रहोस् भन्न चाहे श्रोता. अब हप्ताभरि काम गर्नुभएको छ, थाक्नुभएको छ, ज्यान शारीरिक रूपमा मानसिक रूपमा थकित हुनुभएको छ होला. ऊर्जा मिलोस् यो सप्तान्तमा. र अब हामी सोमबार भेट्नेछौँ. यो गीत पछाडि तपाईँहरूले नेपालबाट समाचार प्राप्त गर्नुहुनेछ. तत्पश्चात मझेरी कार्यक्रम लिएर आज पनि नूतन राई बहिनी आउनुहुनेछ, उहाँलाई पनि साथ र सहयोग गरिदिनुहोला. म भने विकेन्डका लागि लागे श्रोता, अब हामी सोमबार भेट्नेछौँ. नमस्ते, बाई.

0: आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विश्वका विभिन्न मुलुकमा दिवस मनाइन्छ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। महासभाले सन् 1999 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशबाट 48 उद्धार गरिएको छ। मानव सेवा आश्रम तथा आनी छोइङ डुल्मा फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा 36 पुरुष र 12 महिलाको उद्धार गरिएको हो। मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उनीहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको बताउनु भयो। उद्धार अभियान जेठ 22 गतेसम्म सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर सुवर्णी मुवागले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका जायज सुझाव र चासोलाई बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्ले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली जस्ता विषयहरू मनन योग्य रहेको उहाँको भनाइ थियो।
2: संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनु भएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौँ। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौँ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फन्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान, सिप, पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौँ।
1: अर्थमन्त्री वाग्ले सहकारी समस्या समाधान, लैङ्गिक हिंसा न्यूनीकरण, जाजरकोट भूकम्प पछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउने सम्मका विषयमा आएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
2: संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, भूमिहीन दलित सुकुम्बासी को दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौँ। दैलेखको पेट्रोलियम, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गत भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, ऋण उद्योगहरूको विषय, बाल पोषण भत्तालाई बढाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्। जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरिब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नु भएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौँ।
1: उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै राजनीतिक दलहरूसँग रचनात्मक सहकार्यको अपील समेत गर्नुभएको छ।
0: तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ। ई स्पोर्ट्स संघ नेपालले प्रतियोगिता असार 5 हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 खेल विधा समावेश छन्। प्रतियोगिताका छनौट खेलहरू अनलाइन र फाइनल खेल ल्यान्ड इभेन्टको रूपमा सञ्चालन गरिने प्रतियोगिताका संयोजक प्रकाश घरतीले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत ई फुटबलमा व्यक्तिगत तथा फ्री फायर र पब्जी मोबाइल टिमको रूपमा समावेश हुन सकिने बोर्ड सदस्य समेत रहेका संयोजक घरतीले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुल कार्य रेडियो हो।

नमस्ते, म तपाईँहरूको प्रस्तुत नूतन राय आजको हाम्रो कार्यक्रम मझेरी मार्फत भने उपस्थित भइसकेको छु र तपाईँहरू सम्पूर्णलाई यही कार्यक्रम मार्फत स्वागत पनि गर्न चाहन्छु। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरहरूसँग तीन घण्टाको समयसम्म रहने नै छौँ अनि पहिलो घण्टामा भने हामी केही प्रेरक प्रसङ्गहरू, रमाइला गीत सङ्गीतहरू अनि केही कुराकानी भने पक्कै पनि गर्ने नै छौँ अनि दोस्रो घण्टा भने यानि कि आज चाहिँ शुक्रबारको दिन, आजको हाम्रो शुक्रबारको रूपरेखा बमोजिम भने चाहिँ आज जेनेरेसनल इस्यु यानि कि पुस्तागत समस्याहरूको बारेमा अलिकति कुराकानी लिएर आइ नै सकेको छु र तेस्रो घण्टामा भने हामी सधैँ समसामयिक विषयहरूमा चर्चा परिचर्चा पनि गर्ने नै छौँ अनि मिठा मिठा गीत सङ्गीतहरू त हाम्रो कार्यक्रम अन्तर्गत छँदै पनि छन्। यो जीवनको दौड धुपमा केही समय निकालेर हामी तपाईँहरूलाई रमाइलो अनि उपयोगी साथ दिने प्रयास पनि गर्नेछौँ है त। त्यसैले श्रोताहरू, जहाँ जहाँबाट आजको यो हाम्रो कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ, सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार। श्रोताहरू, अब भने ढिलो नगरिकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरु गरौँ। तपाईँलाई यो हाम्रो साथ मन पर्नेछ भन्नेमा पूर्ण विश्वास पनि लिन सकेको छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ, महेश काफ्ले र मेलिना राईको माया बिरानी। अबको बसाईमा भने जोन राईको बादल सरी।

यो थियो एउटा सुन्दरानी मन छुने प्रस्तुति जोन राईको बादल सरी। हजुर श्रोताहरू, मैले हजुरहरूलाई यो जोन राईको बारेमा त साह्रै भनिरहनु पर्दैन होला। उहाँको गीत सङ्गीतहरू यति रमाइलो हुन्छ, यति मिठास हुन्छ, होइन? तपाईँले यदि सुनिराख्नु भएको भने यो बारेमा त पक्कै पनि थाहा नै होला। श्रोताहरू, आज भने शुक्रबार 15 मे सन् 2026 साल, तदनुसार जेठको 1 गते विक्रम सम्वत 2083 साल।

श्रोताहरु ब्रुनाईको समयको कुरा गर्नुपर्दा बिहानको 10:16 पनि गइ नै सकेको छ। अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस अनि न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनेर पनि भनिएको छ, जस अन्तर्गत पनि मेघ गर्जन सहितको वर्षा र मन्द हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:16 भइ नै सकेको छ। अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 13 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6 डिग्री सेल्सियस, लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज यानि कि हल्का पानी पर्नुका साथै मन्द हावा चल्ने पनि जनाएको छ। त्यसै गरी नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 पनि गइ नै सकेको छ। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज यहाँ पनि सोही अनुसार चाहिँ भने एकदमै मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। हजुर श्रोताहरू, यो त थियो ब्रुनाई, युके अनि नेपालको समयको कुराकानीहरू अनि मौसमको कुराकानीहरू। आज पनि शुक्रबार रहेको छ, हजुरहरूकोतिर चाहिँ आजको मौसम के कस्तो रहेको छ हजुर आउनुहोस् है हाम्रो कार्यक्रममा आएर जोडिनुहोला, यो बारेमा हामी केही रमाइला कुराकानीहरू पनि गरौँला, एकअर्काको एकअर्का बिचको कुराकानीहरू पनि आदान प्रदान गरौँला, अनि समय अनि मौसमहरू के कस्तो भइरहेको छ यो बारेमा पनि अलिकति भए भए पनि कुराकानी भने पक्कै पनि गरौँला। अनि हाम्रो कार्यक्रम अन्तर्गत गीत सङ्गीत त छँदै पनि छ। अब भने लागिहालौ द स्काई बेन्डको डाँडैमा मेला लागेछ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, यति चोखो यति मिठो माया हुँदै सोताङको यो गीतले भने पक्कै पनि तपाईँहरूको मन त छोएन नै होला। यस्तै रमाइला गीतहरू लिएर हामी अझै पनि साथमा नै छौँ। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश हाम्रो कार्यक्रम मार्फत छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू रहेका छन्। 3224167, 3220098, 9419933284। हजुर, यदि तपाईँहरू चाहिँ ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन भने नबिर्सिनु होला। यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। त्यस्तै गरेर इमेल मार्फत bbsgorkha@bbs.com रहेको छ भने फेसबुक मार्फत चाहिँ bbs श्रोताहरू माफ गर्नुहोला है, फेसबुक मार्फत चाहिँ bbs गोर्खा सर्च गरेर भने मेसेन्जरमा मेसेजहरू पठाउन सक्नुहुनेछ। हजुरहरूको आफ्नो रुचेका गीत सङ्गीतहरू या आज चाहिँ केही कसैको विशेष दिन परेको छ भने पनि हजुरले निर्धक्कका साथ आफ्नो मेसेजहरू पनि पठाउन सक्नुहुनेछ। श्रोताहरू, हाम्रो कार्यक्रम मझेरी भने सुरुवात भइ नै सकेको छ अनि हामी छौँ हाम्रो कार्यक्रमको पहिलो घण्टाको बसाइमा। हजुरहरूलाई आजको हाम्रो यो मझेरी कार्यक्रम कस्तो लागिरहेको छ? हजुरहरूलाई हामीले जहिले पनि भन्ने नै गरेको हुन्छु, मैले विभिन्न विधाका गीत सङ्गीतहरू लिएर आइसकेका छौँ, हजुरहरू माझ राख्ने जमर्को पनि गरि नै रहेका छौँ। आशा छ आजको यो मझेरी कार्यक्रमले भने तपाईँहरूको आजको यो शुक्रबारको दिन चाहिँ पक्कै पनि रमाइलो त हुने नै छ। भन्दै अब फेरि लागिहालौ अर्को यो मिठो गीततर्फ।

हजुर, डिजे राजु र क्रान्ति आले अनि मौसमी गुरुङको च्याङबा होइ च्याङबा भने पनि सुनिसक्नुभयो। श्रोताहरू, आज भने मैले हजुरहरू माझ फेरि पनि अर्को एउटा प्रसङ्ग लिएर आएको छु। त्यो रहेको छ एउटा प्रेरक प्रसङ्ग। यो रहेको छ माइकल जोर्डनको। उहाँको भनेअनुसार, अलवेज टर्न अ नेगेटिभ सिचुएसन इन्टु अ पोजिटिभ सिचुएसन। हजुर, उहाँको भनेअनुसार

सिपहरू सिक्ने मौकाहरू बनाऊ अथवा ठानौ। यदि कसैले आलोचना गर्यो भने त्यसलाई आफूलाई सुधार्ने प्रेरणाहरू पनि आफैले बनाउनुपर्छ र बनाउँदै पनि लानुपर्छ। हजुर, अनि यसको सन्देश यानि कि यसले के पनि भन्न चाहन्छ भने सकारात्मक सोचले चाहिँ मानिसको जीवन बदल्न सक्छ, अन्धकारपछि उज्यालो आउँछ भने जस्तै कठिन समयपछि राम्रो समय पनि अवश्य नै आउँछ। त्यसैले परिस्थिति जस्तो सुकै होस् आत्मविश्वास नहारौँ, आशा नछोडौँ र हरेक नकारात्मक अवस्थालाई सकारात्मक दिशातर्फ मोड्ने भन्ने प्रयास गरिरहौँ। हजुर, तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो आजको प्रेरक प्रसङ्ग? मलाई चाहिँ एकदमै रमाइलो लाग्यो। हजुर, त्यही त भनिन्छ नि होइन, कहिले पनि हामीले हार मानेको कुराहरू, आफूले चिताएका कुराहरू पुगेन भने कहिले पनि मनमा चाहिँ हामीले नकारात्मक कुराहरू राख्नु हुँदैन अरे, जहिले पनि सकारात्मक पक्षहरू लिएर अघि बढ्नुपर्छ अरे। अब हुन्छ नि, त्यो कुराहरूलाई चाहिँ हामीले चाहेर पनि हुन त कति कुराहरू सकिँदैन, तर भने हामीले त्यही कुरालाई चाहिँ अलिकति मनमा सोच्यो भने पक्कै पनि सकारात्मक कुराहरू आउँछ। जस्तो कि अब मैले के आशाहरू गरेकी थिएँ, के सोचेर कामहरू गरेकी थिएँ, त्यो कामहरू पुरा भएन भने मैले चाहिँ अब सक्दिनँ रहेछु, यो नहुने रहेछ भन्नको सट्टो चाहिँ होइन, योभन्दा अझै राम्रो कुराहरू हुने होला भविष्यमा, अझ योभन्दा राम्रो अवसरहरू खुल्छ होला, त्यही भएर मलाई यो कुराहरू नपुगेको होला, अवश्य पनि मलाई राम्रो हुन्छ भन्ने खालको चाहिँ हामीले मनमा लिएर अघि बढ्यो भने चाहिँ पक्कै पनि हरेक समस्याको समाधान त हुने नै भयो। तर भने यसले चाहिँ हाम्रो कठिन दिनहरू समयहरूलाई चाहिँ अझ झन बलियो बनाउँछ अनि राम्रो पनि बनाउँछ भनेर भनिन्छ। त्यही भएर चाहिँ तपाईँहरू जहिले पनि आफूलाई नकारात्मक सोचतर्फ धकेल्नुभन्दा पनि जहिले पनि त्यसलाई चाहिँ त्यो कुरालाई चाहिँ कसरी पोजिटिभ तरिकाले अगाडि लाने भन्ने विषयमा सोच्नु होला, अवश्य पनि तपाईँहरूको भविष्य, तपाईँहरूको दिन सबै कुरा राम्रो त हुने नै छ। श्रोताहरू, आजको प्रेरक प्रसङ्ग सँगसँगै अब भने अर्को गीत सङ्गीततर्फ लागिहालौँ। अबको बसाइमा रहेको छ हिन्दी गीत साधना सरगम र उदित नारायण झाको आ

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: BFPS गोरखा रेडियो।

हजुर बाबुल गिरी र सिमरन परियारको औठी सुनेको भने एकदमै यो रमाइलो गीत, एउटा यो नेपाली पनि झल्किने गीत भन्नु पर्ला, लोकदोहोरी त साह्रै साह्रै नभनिहालौँला, तर जे भए पनि हाम्रो गीत सङ्गीतहरू, हाम्रो मौलिक यस्तो कुरा, यानि कि यस्तो भाषा भन्दा पनि यस्तो सङ्गीतहरू जोडिएको जुन गीत सङ्गीतहरू हुन्छन् यति रमाइलो लाग्छ, जति सुनौ भने पनि मनलाई चाहिँ एकदमै आनन्द पनि दिन्छ। पक्कै पनि यो गीतले भने तपाईँहरूलाई अहिलेको समयमा तपाईँहरूको दिन रमाइलो त भए नै होला। श्रोताहरू अब भन्ने लागि हालौँ हाम्रो बिएपी परिवारहरूको लागिरहेको छ, यो चाहिँ युथ क्लबको बारेमा, यानि कि युथ क्लबको चाहिँ समयहरू टाइमिङहरूको बारेमा है। त स्कुल इयर 1, 2, 3 एकदेखि तिनसम्मको चाहिँ सोमबारको दिन दिउँसोको 4 देखि 5:30 बजेसम्म हुन्छ, त्यस्तै गरेर स्कुल इयर चाहिँ 4 देखि 6 को चाहिँ दिउँसोको 4 देखि 5:30 बजेसम्म हुन्छ, अनि स्कुल इयर 7 to 8 को चाहिँ यानि कि बुधबारको दिन चाहिँ 4 देखि 5:30 बजेसम्म हुन्छ। यो चाहिँ चिचार कम्युनिटी सेन्टरमा, यदि तपाईँहरूको बच्चाहरू जाँदैछ या तपाईँहरू चाहिँ बच्चाहरूलाई पुर्याउन जाँदै हुनुहुन्छ भने चाहिँ बच्चाहरूको लागि चाहिँ $4 चाहिँ चार्ज भने लाग्नेछ। हजुर, यदि तपाईँहरूसँग चाहिँ आफ्नो फ्री टाइम छ, आफ्नो बच्चाहरू पनि घरमा बसेर चाहिँ त्यो पढ्नुको सट्टा चाहिँ एकदमै मोबाइलहरूमा आइप्याडहरूमा इन्गेज भइरहेको छ भने चाहिँ उनीहरूको लागि चाहिँ एकदमै राम्रो अवसर रहेको छ, किनभने उनीहरू त्यो मोबाइल र जुन आइपडमा हेरिरहेको हुन्छ त्यो कुराहरूभन्दा अलिकति बिजी हुन्छ। त्यहाँ गयो भने चाहिँ युथ क्लबमा होइन नयाँ कुराहरू त त्यसै पनि सिक्ने नै भइहाल्यो, साथीभाइहरूसँग उनीहरूको पनि भेट हुन्छ, उनीहरूलाई पनि रिफ्रेस हुन्छ, अनि उनीहरूले पनि त्यो जुन एकदमै त्यो क्रेजी हुन्छ नि बच्चाहरू कसै कसैको त्यो मोबाइलहरू एकदमै हेरिराख्नुपर्ने, नहेरी नबस्ने, नखाने, नसुत्ने त्यस्तो हुन्छ। अब कति बच्चाहरू चाहिँ स्कुलबाट आउन साथ चाहिँ कतिखेर घरमा पसेपछि चाहिँ मोबाइल र आइप्याडहरू चाहिँ चलाइ हालो भन्ने पनि हुन्छ, त्यस्तो बच्चाहरूको लागि चाहिँ झनै एकदमै राम्रो हुनेछ है। त त्यही भएर तपाईँहरूलाई चाहिँ अब थाहा त हुन्छ होला कति आमा बाबाहरूलाई होइन आज चाहिँ युथ क्लब छ जस्तो लाग्छ होला, थाहा होला, तर कतिजना चाहिँ पुर्याउन जानु झाउ पनि लागेको हुन्छ, अल्छी हुन्छ होला, तर त्योभन्दा पनि तपाईँहरूको चाहिँ प्रायोरिटी भनेको चाहिँ आफ्नो बाल बच्चाको चाहिँ कसरी विकास गर्ने, कसरी राम्रो बनाउने भन्ने कुराहरू सोच्नुपर्ने हो। त्यही भएर चाहिँ तपाईँहरूले अल्छी नगरिकन आफ्नो नानी बाबुहरूलाई चाहिँ समय दिनुहोला, यो पूर्णिमा चाहिँ एकदमै राम्रो मौका पनि हो, एकदमै राम्रो अवसर पनि रहेको छ। उनीहरूलाई लगेर अलिकति भए पनि समयको सदुपयोग भने गराउनु होला। हजुर, यो युथ क्लब हो, युथ क्लबको समयको कुराहरू भएको थियो, मैले भनि पनि सकेको छु। हुन त कतिजना चाहिँ प्रायः जस्तो हप्तैभरि लानु पनि हुन्छ होला, उहाँहरूलाई टाइमिङहरू थाहा पनि भएकै होला, तर पनि कतिजना चाहिँ अझै पनि थाहा नहुने हुनुहुन्छ होला, किनभने योभन्दा अगाडि अलिकति मैले भेटिरहेको दिदी बहिनीहरूले पनि सोधिराख्नु भएको हुन्थ्यो कतिजनाले चाहिँ दिदी यो युथ क्लबहरूको के छ, कस्तो छ, कति कति समयमा पुर्याउनु पर्ने हो भन्ने र भनि पनि राख्नु भएको थियो। त्यही भएर पनि मैले चाहिँ आज यही हाम्रो रेडियो मार्फत चाहिँ यो कुराकानीहरू पनि गरेको छु है। त किनभने थाहा भए पनि नभए पनि सुन्यो भने पक्कै पनि फाइदा त सबैलाई नै हुन्छ। श्रोताहरू, विभिन्न विधाका गीत सङ्गीतहरू हामीले राखी पनि रहेका छौँ। अबको बसाइमा भने अर्को गीत रहेको छ उदित नारायण झा र कविता कृष्णमूर्तिको चोरी देऊ चोरी देऊ।

हजुर, यस्तै मिठा मिठा गीत सङ्गीतको मिठाससँगै तपाईँहरू सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम मझेरी र भर्खरै सुनिसक्नु भएको छ। पुरानो गीत रहेको छ तर पनि जति सुने पनि मलाई आनन्द दिने अनि कहिले पनि पुरानो नहुने गीत सङ्गीत मध्येको एक गीत थियो, उदित नारायण झा र कविता कृष्ण मूर्तिले गाउनुभएको चोरी देऊ चोरी देऊ। श्रोताहरू, हेर्दा हेर्दै समय पनि बिति नै सक्यो। हजुर, म भने हाम्रो कार्यक्रम मझेरी लिएर ब्रुनाईको समयअनुसार बिहानको 10 बजे उपस्थित भने भइ नै सकेकी थिएँ। हेर्दा हेर्दै भने अब 11:05 मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी अबको बसाइमा भने हजुरहरूले सुशान्त केसीको यस्तै रहेछ भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि हामी पूर्ण दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: लुम्बिनी निर्माण व्यवसाय संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। संघका अध्यक्ष रमेश बेलवासीले लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभयो। डिजल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले बताउनुभयो। अध्यक्ष बेलवासीले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभयो। समयमै मूल्य समायोजन नभए विकास आयोजना प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएकोले ब्याङ्क ग्यारेन्टी, बिमा, धरोडी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गर्नुभयो। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा पर्याप्त सफल नभएको विपक्षी दलको सांसदको गुनासोका बीच कतिपय सांसदले धेरै बहस भएको दावी गरेका छन्। बिहान 11 राति 11 12 घण्टामा छलफल सकिएको भन्दै रासोपाका सागर ढकालले संसदीय अभ्यास भन्दैमा बेलायतको हुबहु फोटोकपी नै गर्नुपर्छ भन्ने नभएको दावी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमका लागि संसदमा नआउनलाई सामान्य मान्न उहाँले सुझाव दिनुभयो। यस्तै सिमन्त्रबारबाट राति घर फर्किने क्रममा स्वतन्त्र सांसद महावीर पुन थकित सुनिनु भयो।
1: कुरा सुन्नु पाइयो, कोहीले के भन्नुहुन्छ कोहीले के भन्नुहुन्छ, एकदम रमाइलो भयो। बिहानदेखि 11 हेर्नुहोस् त अहिलेसम्म हामीलाई खाजा पनि खान पाइएन। खाजा त भयो पो खाने त्यहाँ त। हिजो चाहिँ पढाइ भएन, हिजो चाहिँ राम्रो पढाइ भएन, आज त राम्रो पढाइ भयो। नीति तथा कार्यक्रम पनि अब पास भयो र 11 कुरा सुन्दाखेरि त कहाँ सबै बस्छ र दिमागमा बस्दैन। म चाहिँ पक्का एकदम राम्रो विद्यार्थी छु हजुर, एक मिनट पनि क्लास छोड्दैन, एक दिन पनि क्लास छोड्ने छैन।
0: तर कंग्रेसका अभिषेक प्रताप शाह, नेकपाका युवराज दुलाल लगायतले नीति तथा कार्यक्रममा पर्याप्त सफल नभएको टिप्पणी गर्नुभएको छ। पूर्ववर्ती सरकारका अर्थमन्त्री डाक्टर रामेश्वर खनालले समसामयिक विषयमा विचार राख्दा रासोपा कार्यकर्ताबाट गाली खानु परेको गुनासो गर्नुभएको छ। पूर्व सचिव समेत रहेका खनालले समसामयिक विषयमा स्वतन्त्र व्यक्तिले विचार व्यक्त गर्दा जथाभावी गाली गर्न तम्सिने जत्ता किन पाल्नु पर्यो भन्दै प्रश्न गर्नुभएको छ। तर रासोपामा केही असल चरित्रवान व्यक्ति पनि भएकाले जनताको अद्भुत विश्वास देखेको खनालको भनाइ छ। अरिङ्गाल चत्ता खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि भएको हामी सबैलाई स्मरण छ भन्दै उहाँले यस्तो प्रयत्न ठिक होइन भन्नुभएको छ। त्यसरी केही समय चल्ने भए पनि त्यसपछि मानिस निराश हुने भएकाले व्यक्तिगत गाली गलोचमा उत्रिने जत्थालाई निरस्त्र गर्न खनालले आग्रह गर्नुभएको छ। तनहुँको बन्दीपुर अस्पताललाई 40 लाख रुपियाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन, चौतारी र लोयल ट्रेडर्सले प्रयोगशालामा चाहिने आधुनिक मसिन उपलब्ध गराएका हुन्। चौतारीका अध्यक्ष दीपक बस्नेत,
2: फाइदा हुने भनेको क्यान्सर मार्क, भिटामिन टेस्टहरू, मेन थाइरोइडहरू, यस्ता टेस्टहरू र अर्को मिसिन पनि हामीले पिटिआर मिसिन। अब चाहिँ यो स्थानीयहरू चाहिँ यहाँबाट पोखरा भरतपुर जाने चाहिँ अबको लागि चाहिँ पक्कै पनि त्यो हदसम्मको चाहिँ बन्द भएको जस्तो मलाई लाग्छ।
0: अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अनिल गिरीका अनुसार लायन्स क्लब अफ चितवन चौतारीले करिब 20 लाख रुपियाँ बराबरका 2 मसिन सहयोग गरेको हो, जसमा क्लिया मसिन र पिटिआइएनआर मसिन छन्। क्लिया मसिन मार्फत थाइरोइड, भिटामिन डी, भिटामिन बी12, पाटेघरको क्यान्सर परीक्षण, प्रोस्टेट क्यान्सर परीक्षण लगायत हर्मोन सम्बन्धी परीक्षण गर्न सकिनेछ। त्यस्तै पिटिआइएनआर मसिन रगत जम्ने क्षमता परीक्षण, मुटुरोगी तथा सर्प वा अरिङ्गाले टोकेका बिरामीको परीक्षणमा उपयोगी हुनेछ। त्यस्तै भरतपुर चितवन लोयल ट्रेडर्सले पनि करिब 20 लाख रुपियाँ बराबरका उपकरण उपलब्ध गराएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्य सूची राख्न आग्रह गरेको छ।
3: सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी लगायत बिक्रीका लागि राखिएका सामग्रीमा मूल्य सूची अनिवार्य राख्न सम्बन्धित सबैमा आग्रह गरेको हो। खाद्यान्न, माछा तथा मासु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तु, बिउ बिजन तथा कृषि सामग्री, औषधि, भाँडा, फेन्सी तथा कपडा, कस्मेटिक, ब्युटी पार्लर, पूजा सामग्री, स्टेसनरी लगायतमा मूल्य सूची राख्न भनिएको छ। वस्तु बिक्री वितरण गर्ने ठाउँमा स्पष्ट देखिने र बुझिने गरी मूल्य सूची राख्न कार्यालयले अनुरोध गरेको हो। सूचना विपरीतका गतिविधि पाइए उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले चेतावनी दिएको छ।
4: नमस्कार।
5: BFBS गोरखा रेडियो हो।

Express, Gorka Radio. Gorka Radio. प्रिय श्रोताहरू, हजुरहरू अझै पनि हाम्रो साथमा हुनुहुन्छ भन्नेमा हामी निकै नै खुसी छौँ, किनकि अब भने हाम्रो कार्यक्रम मझेरी बिस्तारै दोस्रो घण्टातर्फ पनि अघि पनि बढिसकेको छ। पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै अब हामी तपाईँका लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर भने आइसकेका छौँ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित आजको यो शुक्रबारको पललाई भने अझै रमाइलो बनाउनुहोस् र हाम्रो साथ यत्तिकै बनाइराख्नुहोस्, किनकि यात्रा अझै पनि बाँकी नै रहेको छ। अनि तपाईँहरूको साथ अनि मायाको लागि पनि फेरि पनि हजुर सम्पूर्णलाई धेरै धेरै धन्यवाद। श्रोताहरू, तपाईँहरूले हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको पहिलो बसाईमा, यानि कि पहिलो गीत, दोस्रो घण्टाको पहिलो गीत पनि सुनिसक्नु भएको छ। उदित नारायण झा र सञ्जीवनीको धड्किन्छौ मुटुमा होला अबको गीत रहेको छ, तृष्णा गुरुङको माया मनभरि।

हजुर, एकदमै यो मिठो गीत ऋषा गुरुङको माया मनभरि भने पनि सुनिसक्नुभयो। सुधारो अहिले भने पूर्णिमा बिहानको 11:15 गइसकेको छ, त्यस्तै गरी युकेमा भने बिहानको 4:15 गइसकेको छ, अनि नेपालमा भने ठ्याक्कै बिहानको 9 पनि बजिसकेको छ। अनि मौसम यो सेरियाको कुरा गर्नुपर्दा पनि खासै परिवर्तन चाहिँ केही पनि भएको छैन है श्रोताहरू, जस्ताको तस्तै नै छ, यानि कि आज पनि झलमल घाम भने लागि नै रहेको छ। श्रोताहरू, यो हाम्रो कार्यक्रम मझेरी भनेको चाहिँ हजुरहरू श्रोता महानुभावहरूको लागि नै रहेको छ। तपाईँहरूको साथ, सन्देश र अनुरोधले नै यसलाई अझ भने विशेष पनि बनाउँछ। त्यसैले हजुरहरूका मनपर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा पठाउन भने नबिर्सिनुहोला, हामी भने प्रतीक्षामा रहि नै रहनेछौँ। श्रोताहरू, हामीले विभिन्न विधाका गीत सङ्गीतहरू बजाइ पनि रहेका छौँ। आशा छ यदि तपाईँहरूले हाम्रो कार्यक्रम बिहानको यानि कि ब्रुनाईको समय अनुसार बिहानको 10 बजेदेखि सुन्दै हुनुहुन्छ भने पक्कै पनि रमाइलो भने लागि नै रहेको होला भन्दै फेरि पनि लागिहालौ अर्को मिठो गीततर्फ, सागर आले र गरिमा आले गाउनुभएको बाँध न बाँध मायाले।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, बुच्चे रुमाल विमल राज छेत्री रन्जु पन्तको यो एकदमै नाचौँ नाचौँ लाग्ने गीत भने सुनिसक्नुभयो। श्रोताहरू, हामी छौँ हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा, र आज भने शुक्रबार परेको छ, र हाम्रो दोस्रो घण्टाको हाम्रो सेगमेन्ट अन्तर्गत भने चाहिँ आज यो जेनेरेसन ग्याप, यानि कि जेनेरेसनल इस्युज अन्तर्गत भने पुस्तागत समस्याहरूको विषयमा चाहिँ मैले अलिकति कुराकानीहरू पनि लिएर आइसकेको छु। यो जस अन्तर्गत भने चाहिँ यो सोसल मिडियाले पुस्ताबीच दूरी बढाए कि नजिक बनाए, यही विषयमा भने अलिकति जान है त। श्रोताहरू, आजको समयमा भनेको यो फेसबुक, टिकटक, इन्स्टाग्राम, मेसेन्जर बिना जीवन भन्ने कल्पना पनि गर्न गाह्रो भइसकेको छ। बुबाआमादेखि छोराछोरीसम्म सबैजना चाहिँ एकदमै सोसल मिडियामा रहेका छन् है। तर प्रश्न के छ भने, यसले परिवार र पुस्ताबीचको सम्बन्ध बलियो बनाएको छ कि एकअर्काबाट टाढा भने बनाइरहेको छ त? पहिला हामी लागौँ यो सकारात्मक पक्षतर्फ। सोसल मिडियाले चाहिँ धेरै परिवारहरूलाई नजिक पनि ल्याएको छ। विदेशमा भएका छोराछोरीले भिडियो कल मार्फत दैनिक कुरा पनि गर्ने गर्छन् र सक्छन् पनि, अनि हजुरबुबा हजुरआमाले पनि नाता नातिनीसँग फोटो र भिडियो हेरेर खुसी साट्न पनि सकिरहेका छन्। यो त त्यो एकदमै राम्रो सकारात्मक पक्षहरू। पहिला भने चाहिँ श्रोताहरू, चिठीहरू आउन हप्ता लाग्थ्यो होइन, चिठीहरू आदान प्रदान हुन्थ्यो। अहिले भने चाहिँ एक क्लिकमै माया र खबर भने पुग्ने गर्छ। कतिपय प्यारेन्ट्सहरूले पनि अहिले आफ्नो बच्चाको इन्ट्रेस्ट बुझ्न पनि सोसल मिडियाहरू प्रयोग गर्न थालेका छन्। कसैले कुकिङ भिडियोहरू बनाउँछन्, कसैले डान्स, कसैले बिजनेस प्रमोसनहरू, या यसले चाहिँ जेनेरेसन बिच नयाँ किसिमको कनेक्सनहरू पनि बनाएको चाहिँ छ है। यो चाहिँ एकदमै सकारात्मक पक्षतर्फ चाहिँ एकदम मोडिएको छ भन्नुपर्ला। त्यस्तै गरेर अब भने यसको अर्को पनि पाटो रहेको छ। धेरै जसो चाहिँ घरमा कमन सेन्सहरू देखिन्छ, सबै एउटै कोठामा त हुन्छ, तर भने सबैको ध्यान चाहिँ मोबाइलमै रहन्छ। बुबा आमा पनि भन्नुहुन्छ अरे, पहिला परिवारसँग बसेर कुरा हुन्थ्यो, तर अहिले भने सबैजना फोनमै हराउँछन्, सबैजना फोनमै नै व्यस्त हुन्छन्। अनि अर्कोतर्फ युवाहरू चाहिँ के भन्छ भने, सोसल मिडिया चाहिँ हाम्रो जीवनको एउटा अङ्ग हो, यसलाई चाहिँ गलत मात्रै भन्न मिल्दैन, यहीबाट हाम्रो सुरु हुन्छ जेनेरेसन ग्याप। पुरानो पुस्ताले चाहिँ सोसल मिडियालाई समयको बर्बादी भनेर सोच्छन् होइन, तर नयाँ पुस्ताको लागि भने यो चाहिँ एकदमै राम्रो प्लेटफर्म, यानि कि लर्निङ, अर्निङ अनि इन्टरटेनमेन्टको एउटा माध्यम पनि बनेको छ। तर अर्को महत्त्वपूर्ण के हो भने, एकदमै जति नै यसको फाइदा र बेफाइदा भए पनि यसमा चाहिँ कम्युनिकेसन ग्यापहरू चाहिँ एकदमै बढिरहेको छ है। आजकल चाहिँ धेरै युवाहरू आफ्नो भावना मेसेज मार्फत व्यक्त गर्न सजिलो मान्छन्, न कि गफ गफ गरेर कसैसँग भेटेर आफ्नो परिवारहरूसँग सेयर गर्नलाई। तर पुरानो पुस्ताहरू चाहिँ एकदमै फेस टु फेस बसेर एकअर्कालाई चाहिँ बुझेर कुराकानीहरूलाई चाहिँ एकदमै महत्त्वहरू दिन्थ्यो। यसले चाहिँ कहिलेकाहीँ मिसअन्डरस्ट्यान्डिङ पनि ल्याउँछ। प्यारेन्ट्सहरूलाई लाग्न सक्छ बच्चाहरू हामीबाट एकदमै टाढिँदै छन्, तर बच्चाहरूलाई लाग्न सक्छ हामीलाई चाहिँ हाम्रो प्यारेन्ट्सहरूले बुझ्नै सक्दैन। यो नै हो एउटा ग्याप पनि। तर श्रोताहरू, यो वास्तविक समस्या चाहिँ के हो त? सोसल मिडिया मात्र हो त? सायद होइन पनि होला। समस्या भनेको ब्यालेन्सको पनि हुनसक्छ। टेक्नोलोजी नराम्रो होइन, तर त्यसको प्रयोग कसरी भइरहेको छ भन्ने पनि एउटा महत्त्वपूर्ण कुरा हो। यदि सोसल मिडियाले चाहिँ परिवारसँगको समय नै खोज्न थाल्यो भने चाहिँ पक्कै पनि दूरी चाहिँ बढेर जान सक्छ। तर यदि यही माध्यमहरूले चाहिँ एकअर्कामा बुझ्ने शैलीहरू, राम्रो गफगाफहरू हुने, राम्रो कनेक्सनहरू बढायो भने चाहिँ यसले चाहिँ पुस्ताबीचको सम्बन्ध भने चाहिँ अझै पनि बलियो बनाउनमा चाहिँ मद्दत पनि गर्छ। हजुर, अनि अन्त्यमा चाहिँ यो के भन्न चाहन्छु भने, जेनेरेसन ग्याप हुनु स्वाभाविक पनि हो, किनकि समय बदलिन्छ, सोच बदलिन्छ, अनि जीवनशैली त त्यसै पनि बदलिने हाल्छ। तर अन्डरस्ट्यान्डिङ र रेस्पेक्ट चाहिँ एकअर्कामा हुनु पर्यो, अनि त्यो भयो भने चाहिँ हरेक ग्यापहरू चाहिँ एकदमै कम भएर जान सक्छ। श्रोताहरू, यो सोसल मिडियाले चाहिँ दूरी बढायो कि नजिक बढायो भन्ने कुरा चाहिँ हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुरामा पनि भर पर्न जान्छ। आजको यो हाम्रो कार्यक्रम मझेरीको शुक्रबारको सेगमेन्ट थियो जेनेरेसनल ग्याप, त्यसको कुराकानी गरिसकेको छु। सायद हजुरहरूले बुझि पनि सक्नुभयो होला किन चाहिँ हाम्रो जेनेरेसन ग्यापहरू भइरहन्छ भन्ने बारेमा। अब आमा बाबा भएपछि पहिला हामी जसरी हुर्क्यौँ बढ्यौँ त्यही तरिकाले चाहिँ हाम्रो बच्चाहरूलाई चाहिँ हामी उनीहरू पनि त्यसरी नै भओस् भन्ने कुराहरू चाहिँ मनमा लिएर चाहिँ त्यसरी नै उनीहरूलाई बानी पनि बनाइरहेका हुन्छौँ, त्यसरी नै गरोस् भन्ने हाम्रो चाहना पनि हुन्छ। तर भने अहिलेको यो जुन बदलिँदो समय, बदलिँदो यो हरेक कुराहरू
छ नि जुन मैले अहिले कुरा गरेँ सोसियल मिडियाहरूले गर्दा भने चाहिँ हामीभन्दा धेरै नै कुराहरूको चाहिँ फरक पनि रहेको छन्। उनीहरूले चाहिँ के सोच्छ भने हामी एकदमै ठिक छौँ, होइन, हामीले गरेको कुराहरू एकदमै राइट हो, तर भने पनि हाम्रो आमा बाबाले चाहिँ हामीलाई किन बुझ्न चाहनुहुन्न, यो चाहिँ किन उहाँले मात्रै हामीलाई यस्तो खालको चाहिँ कुराहरू भन्नुहुन्छ भन्ने त पक्कै पनि अहिलेको हाम्रो नयाँ जेनेरेसनको बाल बालिकाहरूमा भइरहेको होला। त्यही भएर त भनिन्छ कि जेनेरेसन ग्यापमा चाहिँ यस्तो कुराहरूले पनि ल्याउने गर्छ। तर भने एकअर्कामा चाहिँ हामी बसेर राम्रोसँगले पारिवारिक कुराहरू गऱ्यौँ भने, एकअर्काको भावनाहरूलाई चाहिँ बुझ्न जान्यौँ भने, समझदारी बढायो भने यो यस्तो खालको ग्यापहरू चाहिँ एकदमै घटेर जान्छ भनेर पनि भनिएको छ। हुन त हो, यो एकदमै राम्रो कुरा थियो, मलाई चाहिँ एकदमै राम्रो लाग्यो। आशा छ तपाईँहरूलाई पनि आजको हाम्रो सेगमेन्ट चाहिँ पक्कै पनि मन पर्यो होला। भनेपछि हजुरले पनि अलिकति ध्यान दिनु होला है, हामी चाहिँ पहिला यस्तो थियौँ भन्नुको साटा चाहिँ हामी पनि अलिकति अहिलेको जेनेरेसनसँग चाहिँ घुलमिल गर्न चाहिँ सक्नुपर्छ। यानि कि अलिकति नसके पनि, नचाहँदै नचाहँदै पनि अलिकति भए पनि उनीहरूको लागि चाहिँ बुझ्ने प्रयास चाहिँ पक्कै पनि गर्नु नै पर्ने हुन्छ। हजुर, यही कुराकानीलाई आज भने म यहीँ थाती राख्न चाहे। यस्तै कुराकानीहरू चाहिँ हाम्रो कार्यक्रम अझै अन्तर्गत थुप्रै थुप्रै रहेका छन्। अब भने लागौँ अर्को गीत सङ्गीततर्फ। निशान भट्टराई र अस्मिता अधिकारीको यो माया बनाउने को हो।

हजुर, निशान भट्टराई र स्मिता अधिकारीको यो माया बनाउनेको हो। श्रोताहरू, आज भने शुक्रबार, हप्ताको विशेष दिन, किनभने कामको चापलाई अलिकति साइडमा राखेर भने मनलाई रिल्याक्स गर्ने समय पनि हो। त्यसैले जहाँ हुनुहुन्छ मुस्कराई रहनुहोस् र हाम्रो साथमा जोडी पनि रहनुहोस् है। हाम्रो कार्यक्रम मजाले सुन्दै गर्नुहोस् अनि हाम्रो बिएबिएस गोर्खा रेडियोलाई भने सधैँ चाहिँ साथ अनि माया भने दिँदै पनि गर्नुहोला भन्दै अर्को गीत सङ्गीततर्फ फेरि पनि गइहालौँ। नेहा कक्कर र एकदेव लिम्बूको झिमझिम।

भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर पूर्ण राई र दाजुभाइहरूको मेरी माया फुला जस्तै यस्ता गीत सङ्गीतहरू त उहाँहरूको कति राम्रो राम्रो छ। हजुरले सुनि पनि सक्नुभएको होला ती गीत सङ्गीतहरू मध्येको यो गीत पनि एकदमै हिट भइरहेको छ अनि एकदमै राम्रो गीत पनि रहेको छ है त। श्रोताहरू अब पनि हाम्रो एकजना श्रोता आउनु भएको छ, उहाँले भन्नुहुन्छ, हेलो नुतनजी नमस्कार झोरले, म सङ्गम थापा मगर सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट भनेर भन्नुभएको छ। हजुरलाई पनि एकदमै नमस्कार। अनि झोरले तपाईँको कार्यक्रम सुनेर फेरि एउटा गीत सुन्न मन लागेर तपाईँलाई मेसेज गर्दैछु भनेर भन्नुभएको छ। हजुर तपाईँहरूको लागि यो कार्यक्रमहरू हो, तपाईँले निर्धक्क साथ हामीलाई मेसेजहरू गर्न सक्नुहुनेछ। अनि उहाँ भन्नुहुन्छ अहिले यहाँ भने बेलुकीको 8:25 भने जान नै लागेको छ अनि मौसम चाहिँ एकदमै राम्रो छ, समुद्रको चिसो हावा आएर चिसो चिसो वातावरण पनि भइरहेको छ अनि अहिले म चाहिँ कामबाट घर फर्किँदैछु। आज मलाई भने लोक भाका गीत सागर आले र निता थापा मगरले गाउनु भएको मायाले मोहनी लायो भने गीत बजाइदिनुहोस्, थ्याङ्क यू बाई बाई भनेर भन्नुभएको छ। अबको बसाइमा भने हजुरले नै रोज्नु भएको यो मिठो गीत सुन्नु सक्नुहुनेछ अनि तपाईँहरूको समय अनि साथको अनि यो मायाको लागि फेरि पनि हजुरलाई धेरै धेरै धन्यवाद छ। अबको बसाइमा हजुरले नै रोज्नु भएको यो मिठो लोक गीत

हजुर, यो एकदमै मिठो लोकभागा गीत भने मायाले मोहनी लायो, नीता थापा मगर र सागर आलेको यो एकदमै मिठो गीत भने हाम्रो श्रोता संगम थापा मगरज्यूले सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट पनि अनुरोध गर्नुभएको थियो। आशा छ हजुर सम्पूर्णलाई पनि यो गीत मन त परे नै होला। सुधारो अब भने ब्रुनेमा दिउँसोको 12 बजेलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। हेर्नुहोस् त समय पनि कति छिटो बितेर जाने, जब म भन्ने कार्यक्रमहरू लिएर हजुरमा जोडिन आउँछु होइन, तपाईँसँग अलिकति भलाकुसारी गर्दै मिठा मिठा गीत सङ्गीतहरू राख्दै अनि केही रोचक कुराहरू प्रसङ्गहरू राख्दा राख्दै भने समय बितेको त पत्तै नै हुँदैन हजुर, के गर्ने। तर ठिकै छ, अहिले समय बित्यो भने भरे आउँछ, भरे समय बित्यो भने भोलि त पक्कै पनि आउँछ। श्रोताहरू अबको बसाइमा भने हजुरहरूले सुन्न सक्नुहुनेछ, यो चाहिँ हिन्दी गीत रहेको छ, श्रेया घोषालको बाहारा भन्ने गीत। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी भने तेस्रो घण्टामा भेट्ने नै छौँ, किनकि हाम्रो कार्यक्रम भनेको अझै पनि 1 घन्टा बाँकी नै रहेको छ है त। प्रतीक्षा साँच्दै गर्नुहोला, बिएबिएस गोर्खा रेडियो पनि सुन्दै गर्नुहोला अनि हाम्रो कार्यक्रम मजेरीलाई साथ अनि माया पनि दिँदै गर्नुहोला।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा दिन सुझाव दिनुभएको छ। नीति तथा कार्यक्रमलाई लिएर न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै साम्पाङले राजीनामाको सुझाव दिनुभएको हो। सार्वभौम सदनलाई अपमान गरेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा विषयमा निस्केको, जनताको प्रश्नको उत्तर नदिएको भन्दै साम्पाङले लोकतन्त्रको सम्मानका लागि पनि प्रधानमन्त्रीले पद त्याग्नुपर्ने बताउनुभयो। अध्यादेशको सहारा लिएर शासन चलाउन खोज्ने प्रधानमन्त्रीले अभिभावकीय भूमिका नखेलेको भन्दै उहाँले दुखी जनतालाई बेघर बनाएर न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीले नजिकै कार्यालयबाट संसदको प्रत्यक्ष प्रसारण हेर्ने तर उपस्थित नहुने जस्ता चारवटा कारण देखाउँदै प्रश्न गर्नुभएको छ। आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर विश्वका विभिन्न मुलुकमा दिवस स्मरण गरिन्छ। यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। महासभाले 1999 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको हो। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। अर्थमन्त्री डाक्टर सुवर्णी बाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका जायज सुझाव र चासोलाई बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली जस्ता विषयहरू मननयोग्य रहेको उहाँको भनाइ थियो।
2: संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौँ। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिंकर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौँ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फन्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौँ।
1: अर्थमन्त्री वाग्लेले सहकारी समस्या समाधान, लैङ्गिक हिंसा न्यूनीकरण, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउने समका विषयमा आएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
2: संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, भूमिहीन दलित सुकुम्बासी को दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौँ। दैलेखको पेट्रोलियम, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, ऋण उद्योगहरूको विषय, बाल पोषण भत्तालाई बढाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपज को नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नु भएको छ।
0: संघीय संसदका दुवै सदनबाट नीति कार्यक्रम पारित भएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशबाट 48 उद्धार गरिएको छ। मानव सेवा आश्रम तथा अनि स्वयं डुल्मा फाउन्डेसनले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा 36 पुरुष र 12 महिलाको उद्धार गरिएको हो। मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उनीहरूलाई मानव सेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको बताउनुभयो। अभियान एजेट 22 गतिसम्म चल्नेछ। खबर यति नै। नमस्कार।
3: एसबीएस गोर्खा रेडियो।

0: Express Gorka Radio.
1: श्रोताहरू, हेर्दाखेर्दै समय पनि कति छिटो बित्ने रहेछ। रमाइला गीतहरू, मिठा गफगाफ र सकारात्मक माहौलसँगै भने हामी हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा भने प्रवेश पनि गरिसकेका छौँ। म तपाईँहरूको प्रस्तुत नूतन राईको साथमा र हजुरहरू सम्पूर्णलाई फेरि पनि नमस्कार भनेर भन्न चाहन्छु। श्रोताहरू, आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट आजको यो हाम्रो कार्यक्रमसँग जोडेर भने यो शुक्रबारलाई अझै विशेष भने बनाइरहनु भएकै होला। आजको यो तेस्रो घण्टामा भने हामी तपाईँका लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानी र ऊर्जा दिने प्रस्तुतिहरू लिएर पनि आइसकेका छौँ। त्यसैले रेडियोको आवाज भने अलिकति भए पनि बढाउनुहोस्, आरामसँग बस्नुहोस् र हाम्रो साथमा यो सुन्दर समयलाई अझै पनि रमाइलो भने बनाउनुहोस्। श्रोताहरू, हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको पहिलो गीत भने सुनिसक्नु भएको छ। यस्तै योगी र विज्ञानी पराजुलीको हाँसी हाँसी लजाउने मनैमा सानो माया, अब कसैमा भने अभ्य द स्टिम इन्जिन्सको लैजाऊ मलाई।

हजुर अभ्यायन्द स्टिमिङ जिन्सको लैजाऊ मलाई श्रोताहरू अहिले भने ब्रुनाईमा चाहिँ दिउँसोको 12:14 गइसकेको छ अनि हामी छौँ हाम्रो कार्यक्रम मझेरीको तेस्रो घन्टामा अनि हाम्रो यात्रा भने सुरु पनि भइ नै सकेको छ। यदि तपाईँहरूले हाम्रो कार्यक्रम चाहिँ सुरुवातदेखि नै सुन्दै हुनुहुन्थ्यो भने पक्कै पनि तपाईँहरूलाई आजको यो समयमा हामीले राखेका मिठा मिठा गीत सङ्गीतहरू सुनेर तपाईँहरूको दिनहरू रमाइलो त हुँदै नै होला भन्ने मैले आशा पनि लिएको छु। र भनिन्छ नि श्रोताहरू, सङ्गीत भनेको चाहिँ हाम्रो मनको भाषा पनि हो रे, नरोए पनि आँसु बगाउँछ, ननाचे पनि मन नचाउँछ। आज हामी त्यसै सङ्गीतका केही मधुर स्मरणीय गीतहरू पनि सुनाउँदैछौँ, पुराना मन छुने धुनदेखि नयाँ सृजनाको धुनसम्म। पक्कै पनि सुनेर इन्जोय भने गर्दै गर्नुहोला। अब यही गीत सङ्गीतको कुराकानी गर्ने क्रममा अर्को गीत सङ्गीत सुनौ, त्यो रहेको छ अनमोल गुरुङ र स्मिता अधिकारीको बाबरी।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFBS, गोर्खा रेडियो।

हजुर, स्वप्न सुमनको बाचा भयो। श्रोताहरू, हामी हाम्रो कार्यक्रम मजेरीको तेस्रो घण्टामा छौँ अने आजको तेस्रो घण्टाको रूपरेखा बमोजिम भने चाहिँ हामी समसामयिक विषयहरू लिएर आइसकेका छौँ। हजुर, आज भने मैले चाहिँ यो तिर्खा लाग्दा भने पानीको सट्टा कोल्ड ड्रिङ्क्सहरू पिउँदा चाहिँ के हुन्छ भन्ने विषय भने लिएर आएको छु। श्रोताहरू, हामी मध्ये धेरैलाई चाहिँ तिर्खा लाग्दा भने पानी भन्दा पनि चिसो कोल्ड ड्रिङ्क्सहरू पिउन चाहिँ एकदमै मनपर्छ, विशेष गरी गर्मी मौसममा। अनि यो खेलकुद पछि वा साथीभाइसँग घुम्न जाँदा कोक, फ्यान्टा, स्प्राइट जस्तो पेय पदार्थहरू धेरै नै पिउने पनि गरिन्छ। अनि यसले केही समयका लागि भने शरीरलाई चिसो पनि महसुस त गराउँछ नै, तर यो चिसो महसुस गराए पनि वास्तवमा भने यसले शरीरलाई फाइदा भन्दा पनि बढी नोक्सानहरू पुर्याउन सक्छ। सबैभन्दा पहिले त हाम्रो शरीरलाई आवश्यक पर्ने मुख्य कुरा नै पानी रहेको छ। शरीरको धेरै भाग पानीले बनेको हुन्छ। पानीले चाहिँ शरीरको तापक्रमहरू मिलाउँछ, खाना पचाउन पनि मद्दत गर्छ र शरीरलाई पनि एकदमै स्वास्थ्य भनी राख्छ। तर कोल्ड ड्रिङ्क्समा धेरै मात्रामा चिनी, कृत्रिम स्वाद र ग्यासहरू भरिएको हुन्छ। यसले चाहिँ तिर्खा तुरुन्तै मेटे जस्तो लागे पनि शरीरलाई पर्याप्त पानी भने दिँदैन। श्रोताहरू, अब लागौ यसको असरबारे। मैले अघि पनि भनिसकेको छु, कतिजनालाई तिर्खा लाग्दा चाहिँ पानीको सट्टा कोल्ड ड्रिङ्क्सहरू पिउने गर्छ। अनि कतिले भनी पनि राख्नु भएको हुन्छ, पानी भन्दा पनि मलाई कोल्ड ड्रिङ्क्स खायो भने चाहिँ मेरो तिर्खा मेर्छ। तर यो खानु कतिको बेफाइदा र फाइदाहरू रहेको छ, त यो बारेमा चाहिँ मैले अलिकति कुराकानीहरू पनि गरि नै सकेको छु, भनी पनि सकेको छु। अब भने लागौँ न त यसको असरहरू बारेमा। पहिलो असर के रहेको छ भन्दा चाहिँ शरीरमा पानी चाहिँ एकदमै कमी हुन सक्छ अरे। जस्तो कि कोल्ड ड्रिङ्क्समा चाहिँ क्याफिन र धेरै चिनीहरू हुने भएकाले चाहिँ यसले शरीरबाट पानी झन बढी निकाल्न सक्छ। त्यसैले बारम्बार कोल्ड ड्रिङ्क्सहरू पिउँदा शरीर चाहिँ डिहाइड्रेसनतर्फ जान सक्छ। त्यसले चाहिँ थकान, टाउको दुख्ने र कमजोरीहरू महसुसहरू गराउँछ भनेर भनिएको छ। अर्को चाहिँ के छ भने मोटोपना र मधुमेहको चाहिँ खतरा बढेर जान्छ अरे। यदि एक बोतल कोल्ड ड्रिङ्क्समा चाहिँ यति धेरै भन्दा पनि धेरै नै चम्चा चिनीहरू चाहिँ हुन्छ या मिसाएको हुन्छ भनेर भनिन्छ, होइन। अनि धेरै चिनी सेवन गर्दा चाहिँ शरीरमा बोसो त बढ्छ नै, वजन पनि बढेर जान्छ। यसका लगातार यस्तो पेय पदार्थ पिउँदा चाहिँ भविष्यमा चाहिँ मधुमेहको जोखिम पनि बढ्न सक्छ भनेर भनिएको छ। अर्को पनि रहेको छ, त्यो चाहिँ के भने दाँतहरू बिग्रिन सक्छ। यदि कोल्ड ड्रिङ्क्समा भएको एसिड र चिनीले भने दाँतको बाहिरी भागहरू एकदमै कमजोरहरू बनाउँछ। यति मात्र नभएर यसले चाहिँ दाँतमा किरा लाग्ने, पहेँलो हुने र दुख्ने समस्याहरू पनि बढेर जान सक्छ। त्यसैले डाक्टरहरूले पनि धेरै कोल्ड ड्रिङ्क्सहरू नपिउन चाहिँ सल्लाह पनि दिइरहेका हुन्छन्। अनि अर्को रहेको छ, पाचन प्रणालीमा चाहिँ एकदमै समस्याहरू बढेर जान्छ अरे। धेरै ग्यासयुक्त पेय पदार्थहरू पिउँदा भने पेट फुल्ने, अमिलो बढ्ने र खाना राम्रोसँग नपच्ने समस्या आउन सक्छ। अनि कतिपय मानिसहरूलाई चाहिँ पेट दुख्ने र ग्यास्ट्रिकको समस्याहरू पनि हुन सक्छ भनेर भनिएको छ। अनि अर्को भनेको चाहिँ एकदमै बानीहरू चाहिँ लाग्न सक्छ, यानि कि क्रेजी बढेर जान्छ अरे। जस्तो कि जसले चाहिँ धेरै कोल्ड ड्रिङ्क्सहरू पिउने बानी छ, त्यो मानिसहरूलाई चाहिँ पछि पानीभन्दा पनि बेसी चाहिँ पेय पदार्थहरू चाहिँ चाहिन थाल्छ अरे। अनि तिर्खा मेट्न पनि त्यही पेय पदार्थहरू बेसी पिउन थाल्छन् र यसले चाहिँ भने स्वास्थ्यमा खाने बानी त बिगार्न सक्छ नै, अझ योभन्दा बेसी त स्वास्थ्यलाई असर त पुर्याइ नै हाल्छ। अब प्रश्न भने के आउँछ भने श्रोताहरू, के कहिले कोल्ड ड्रिङ्क्स पिउनै हुँदैन त भन्ने पनि हुनसक्छ। तर कहिलेकाहीँ थोरै मात्रामा पिउन भने सकिन्छ। तर तिर्खा मेटाउनको लागि चाहिँ सबैभन्दा राम्रो विकल्प भनेको चाहिँ सफा पानी नै हो। यदि तपाईँहरू तिर्खा लाग्दैछ भने चाहिँ एकदमै यो बानीहरू छ भने चाहिँ यसलाई अलिकति भए पनि कन्ट्रोल गर्नुहोला। कोल्ड ड्रिङ्क्सहरू पिउने, चिसो पिउने हुन्छ नि त कतिको बानीहरू, होइन। तर त्यसले चाहिँ भविष्यमा एकदमै असरहरू त गर्छ, होइन। तर पानीले चाहिँ शरीरलाई प्राकृतिक रूपमा चाहिँ स्वास्थ्य राख्छ र कुनै हानिकारक चिनी वा रसायन पनि हुँदैन। त्यही भएर चाहिँ यसले एकदमै हाम्रो शरीरलाई फाइदाहरू पनि दिन्छ अनि स्वास्थ्य पनि राख्नमा चाहिँ मद्दत गर्छ। त्यसैले हामीले सकेसम्म दैनिक धेरै पानी पिउने बानी चाहिँ बसाल्नु नै पर्छ। यदि पानी पिउने बानी छैन भने थोरै थोरै गरेर भए पनि बानीहरू बसाल्नु होला। यदि तपाईँहरूलाई चाहिँ सुरुमा पानीहरू पिउन गाह्रो हुन्छ भने चाहिँ स्वाद चाहियो भने चाहिँ काकती पानीहरू, नरिवल पानी वा प्राकृतिक जुसहरू पनि पिउन सक्नुहुन्छ। यसले चाहिँ भने तपाईँहरूलाई अलिकति कोल्ड ड्रिङ्क्स भन्दा चाहिँ शरीरलाई फाइदा पनि गर्छ।
र अन्त्यमा म यो पनि भन्न चाहन्छु श्रोताहरू, तिर्खा लाग्दा पानीको सट्टा बारम्बार कोल्ड ड्रिङ्क्स पिउनु स्वास्थ्यको लागि त एकदमै राम्रो होइन नै, तर केही समयको स्वाद र चिसोपनले भने पछि ठुलो स्वास्थ्यहरू समस्याहरू ल्याउन सक्छ। त्यसैले स्वास्थ्य रहन चाहिँ पानीलाई प्राथमिकता दिउँ र कोल्ड ड्रिङ्क्सहरू चाहिँ एकदमै कम गरौँ है भनेर पनि भनेको छ। मैले आज समसामयिक विषय अन्तर्गत यो कुरा चाहिँ किन लिएर आएँ भन्दा चाहिँ कति जना भनौँ न होइन, धेरैको कतिको त बानीहरू हुन्छ, बाहिरबाट आयो गर्मी लाग्यो भन्यो भने फ्रिजमा खोलेर चिसो ड्रिङ्क्सहरू खाइहाल्ने बानीहरू हुन्छ। हुन त यो कहिलेकाहीँ गर्दा साह्रै फरक त नपर्ला, तर यदि तपाईँहरूको चाहिँ डेली यो बानीहरू छ भने चाहिँ मैले अघि भने अनुसार चाहिँ तपाईँहरूको स्वास्थ्यमा चाहिँ एकदमै असरहरू गर्छ। तपाईँहरूलाई डायबेटिक यानि कि मधुमेहको रोगहरू लाग्न सक्छ, पाचन प्रणालीहरूमा एकदमै असर गर्छ होइन, यति मात्र नभएर चाहिँ तपाईँहरूको दाँतहरू बिग्रिन सक्छ, अनि के अरे शरीरमा चाहिँ एकदमै पानीको कमीहरू हुन जान्छ, मोटोपनहरू बढ्छ भनेर चाहिँ भनिन्छ। त्यही भएर तपाईँहरूले अलिकति ध्यान राख्नुहोला, कसैको चाहिँ डेली पिउने बानी छ भने चाहिँ त्यसलाई वर्षक अलिकति कम गर्नेतिर लाग्नुहोला। अनि पानी चाहिँ वर्षक थोरै थोरै भए पनि पानी चाहिँ दिनभरिमा चाहिँ कम्तीमा पनि 2 लिटर चाहिँ पिउने बानी चाहिँ बसाल्नुहोला। हजुर, यही थियो आजको समस्याको विषय अन्तर्गत। तपाईँहरूलाई सुनेर केही न केही जानकारी त पक्कै पनि पाइ नै सक्नुभयो होला। यस्तै यस्तै कुराकानीहरू हाम्रो कार्यक्रम मझेरीमा सधैँ पनि लिएर नै आउने गर्छौँ। आशा छ सुनेर रमाइलो पनि हुँदै नै होला। श्रोताहरू, अब भने यही गीत सङ्गीतहरू सुनाउने क्रममा, राख्ने क्रममा, अनि यही कुराकानीहरू गर्ने क्रममा भने अब एकजना हाम्रो श्रोता आइसक्नु भएको छ। उहाँ हुनुहुन्छ कैलाश लिम्बू। उहाँ भन्नुहुन्छ, नमस्ते नूतन दिदी, फ्राइडेको कार्यक्रम मझेरी सुनेर इन्जोय लिँदैछु भनेर भन्नुभएको छ। नमस्ते भाइ तपाईँलाई। सिङ्गर शर्मिला बरदेवाको सङ्ग मन किचरे उडी उडी आफ्नै अभिरुचिमा, अनि टु माई रिलेटिभ्स, फेसबुक फ्रेन्ड्स, मझेरी कार्यक्रम लिसनर्स, यो गीत चाहिँ सङ चाहिँ सुनाउन चाहन्छु भनेर भन्नुभएको छ कैलाश लिम्बू। नो नटन यु के भनेर भन्नुभएको छ। हुन्छ भाइ, तपाईँको समय साथको लागि फेरि पनि धन्यवाद त भन्नु नै पर्ने हुन्छ, किनभने तपाईँले हाम्रो रेडियो कार्यक्रम सुनिरहनु भएको हुन्छ। त्यही भएर तपाईँहरूको यो साथ अनि मायाले गर्दा चाहिँ अझै पनि हामीलाई ऊर्जाहरू दिन्छ, अझै पनि हामी प्रोग्रामहरू राम्रो खालको लिएर आउँ, गीत सङ्गीतहरू राम्रो राम्रो सुनाउँ बजाउँ जस्तो लाग्छ होइन। त्यही भएर तपाईँलाई धेरै धेरै धन्यवाद। अबको विषयमा भने तपाईँले नै रोज्नुभएको यो मिठो गीत

हजुर, भर्खर सुनिसक्नु भयो मन किचारी उडी उडी शर्मिला बर्देहको यो मिठो गीत। यो गीत भने चाहिँ हाम्रो रेगुलर श्रोता हुनुहुन्छ कैलाश लिम्बू भाइले चाहिँ न्युनेटन युकेबाट चाहिँ अनुरोध गर्नुभएको। श्रोताहरू, गीत सङ्गीतहरू राख्ने क्रममा भने अब फेरि लागिहालौँ, यानि कि सुनिहालौँ, कति गफ गफ मात्रै गर्ने होइन, गीत सङ्गीतलाई पनि प्राथमिकता त दिनु नै पर्ने हुन्छ। अब सुनौ कुन्ती मुक्तानको फैलियो माया दुबसरी।

0: तपाईँलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 पाउन्ड 99 फेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर भर्खरै हजुरहरूले सुन्नुभयो, निकै नै मन छुने गीत अरबौँ मान्छेहरूमा मदन कृष्ण श्रेष्ठको। श्रोताहरू, भनिन्छ नि सङ्गीतले मनलाई जहाँसुकै पनि जोडिदिन्छ, अनि आजको यो शुक्रबारको माहौल त झनै विशेष हुन्छ। किनकि शुक्रबार भन्नु बित्तिकै चाहिँ होइन, तपाईँहरूलाई मैले अघि पनि भनिसकेको छु, शुक्रबार भन्ने बित्तिकै चाहिँ आजको त्यो विशेष दिन हो जहाँ चाहिँ हामी सबैलाई रिल्याक्स गर्ने दिन, आराम गर्ने दिन, अनि हप्ताको त्यो दिन हो जुन दिन चाहिँ सबैजना फ्यामिलीहरू बसेर रमाइलो गर्ने समय, रमाइलो गर्ने दिन। किनभने भोलि र पर्सि भनेको त शुक्रबार र आइतबार चाहिँ अब एकदमै छुट्टी मनाउने दिन, त्यही भएर आज शुक्रबार भन्ने बित्तिकै चाहिँ सबै आफ्नो नानीहरूलाई स्कुलहरूको पनि आज चाहिँ हप्ताको त्यो विशेष दिन होइन, सबैजनाको अब भोलि र पर्सि छुट्टी हुन्छ भनेर सबैले रमाइलो गर्ने दिन, अनि सबैको भेटघाट जम्का भेट, अनि केही अब प्रोग्रामहरू गर्नेछ भने पनि त्यो आज चाहिँ विशेष दिन, त्यही भएर शुक्रबार चाहिँ विशेष चाहिँ भन्न मन लाग्यो है त। श्रोताहरू, हाम्रो कार्यक्रम मझेरी सुनिरहनु भएको होला, गीत सङ्गीतहरू बजाइ पनि रहेका छौँ। त्यसै गरी हाम्रो कार्यक्रम अन्तर्गत चाहिँ हाम्रा नियमित श्रोताहरू पनि आइ नै रहनु भएको छ। त्यसै अन्तर्गत पनि आज हाम्रो अर्को श्रोता हुनुहुन्छ, उहाँ हुनुहुन्छ खर्का गुरुङ मामा। उहाँ त हाम्रो एकदमै रेगुलर नै हुनुहुन्छ, जहिले पनि आइरहनुहुन्छ, हाम्रो कार्यक्रममा सुन्नुहुन्छ, साथ अनि माया दिनुहुन्छ, आज पनि आइसक्नु भएको छ। उहाँ भन्नुहुन्छ नमस्कार नूतन भान्जी भनेर भन्नुभएको छ। नमस्कार मामा, म जेरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु र समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भनेर भन्नुभएको छ। मामा, यो कार्यक्रमहरू भनेकै हजुरहरूको लागि, अवश्य पनि हामी तपाईँहरूको रोजाइका गीत सङ्गीतहरू राख्ने कोसिस गर्नेछौँ, तर कहिलेकाहीँ भन्ने समयको पाबन्दीले गर्दा हामीले तपाईँहरूको रोजाइका गीत सङ्गीतहरू सुनाउन सकेका त हुँदैनौँ, तर हामीलाई पूर्ण आशा छ हजुरहरूले बुझिदिनुहुनेछ। अनि मामाले भन्नुहुन्छ यो गीत चाहिँ डाली फुल्यो, माफ गर्नुहोला, डाली परलायो भनेर भन्नुभएको छ दोहोरी सङ्ग। यो गीत चाहिँ राजु परियार र विष्णु माझीको, अनि सम्झनामा हजुरहरू लगायत सम्पूर्ण श्रोताहरूलाई मिठो सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भनेर भन्नुभएको छ। हजुर मामा, तपाईँहरूको माया, यो सहिले पनि भन्ने गर्छु, यो तपाईँहरूको माया चाहिँ हाम्रो लागि एकदमै आवश्यक रहेको छ, अनि तपाईँहरूको माया यो साथको लागि चाहिँ फेरि पनि धन्यवाद भन्नु नै पर्ने हुन्छ। तपाईँलाई धन्यवाद मामा, यसरी नै हाम्रो कार्यक्रम नियमित सुनिदिनुहोला, कार्यक्रमसम्म जोडिँदै पनि जानुहोला भन्दै अबको बसाइमा हजुरले नै रोज्नु भएको यो मिठो लोक भाका गीत।

श्रोताहरू भर्खरै सुनिसक्नु भयो यो लोकदोहोरी गीत थियो, एकदमै मिठो, डाली पलायो राजु परियार र विष्णु माझीको। अनि यो गीत भने चाहिँ हाम्रो सधैँ चाहिँ यानि कि रेगुलर श्रोता हाम्रो मामा खर्का गुरुङको अनुरोधमा। श्रोताहरू यसै गरी भने ब्रुनाईको समयअनुसार दिउँसोको 1:05 मात्रै बाँकी पनि रहेको छ। यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको बसाईको अन्त्यमा पनि आइपुगेका छौँ। हजुरहरू सबैजनाले समय दिनुभयो, सुन्नुभयो, यसका लागि सबैजनालाई मनैदेखि धन्यवाद। अबको बसाईमा पनि हिन्दी गीत रहनेछ, किशोर कुमार र लता मङ्गेशकरको कान्छी रे कान्छी। अनि म नूतन राईलाई पनि बिदा दिनुहोस्, फेरि भेटौँला यही रेडियो मार्फत। म भने फेरि सोमबार उपस्थित भने हुने नै छु। तबसम्मका लागि सबैजना खुसी हुनुहोस्, एकदमै स्वस्थ रहनुहोस् भन्दै मलाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते, बाई बाई।

0: आगामी 6 महिनाका लागि मौसम पूर्वानुमान सार्वजनिक भएको छ। आगामी जुनदेखि अगस्त महिनासम्मका लागि प्रकाशित प्रतिवेदनमा औसतभन्दा आधाले कम पानी पर्ने प्रक्षेपण गरिएको छ। मौसम विभागले आगामी 6 महिनाका लागि विस्तृत प्रतिवेदन निकालेको छ। कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका कतिपय ठाउँमा अघिल्लो वर्षभन्दा 65% कम पानी पर्ने प्रतिवेदन प्रकाशित भएको छ। औसतमा कम पानी पर्दा बाढी ल्याउने वर्षाका कारण बाढी र पहिरो आउन सक्ने तथा तापक्रम पनि अत्यधिक बढ्न सक्ने आकलन गरिएको छ। पूर्ववर्ती सरकारका अर्थमन्त्री डाक्टर रामेश्वर खनालले समसामयिक विषयमा विचार राख्दा रासुपा कार्यकर्ताबाट गाली खाने परेको गुनासो गर्नुभएको छ। पूर्व सचिव समेत रहेका खनालले समसामयिक विषयमा स्वतन्त्र व्यक्तिले विचार व्यक्त गर्दा जथाभावी गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्यो भन्दै प्रश्न गर्नुभएको छ। तर रासुपामा केही असल चरित्रवान व्यक्ति पनि भएकाले जनताको अद्भुत विश्वास देखेको खनालको भनाइ छ। अरिङ्गल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि भएको हामी सबैलाई स्मरण छ भन्दै उहाँले यस्तो प्रयत्न ठिक होइन भन्नुभएको छ। त्यसरी केही समय चल्ने भए पनि त्यसपछि मानिस निराश हुने भएकाले व्यक्तिगत गाली गलौजमा उत्रिने जत्थालाई निरस्त्र गर्न खनालले आग्रह गर्नुभएको छ। लुम्बिनी निर्माण व्यवसाय संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। संघका अध्यक्ष रमेश बेलवासीले लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनु भयो। डिजल, पिटुमिन, फलाम, सिमेन्ट, डुबानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानी दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले बताउनु भयो। अध्यक्ष बेलवासीले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभयो। संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच कार्यक्रम पारित भएको हो। बैठकमा नीति कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका छन्। छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। सभामुख डीपी अर्याल
1: हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: अवरोधबीच अर्थमन्त्री डाक्टर सोनी बाग्लेले जवाब दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिले केही बेरमा विश्वासको मत लिँदै हुनुहुन्छ। जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लाग्नु भएको छ। 107 सदस्य मधेस प्रदेशसभामा हाल 101 प्रदेशसभा सदस्य छन्। विश्वासको मत पाउनका लागि 54 प्रदेशसभा सदस्यको समर्थनको आवश्यकता रहेकोमा कंग्रेस, जसपा, नेकपा लगायत दलको बहुमत छ। नवलपुर कावासती नगरपालिका एक लोकाहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले बताउनु भयो। उहाँका अनुसार वयस्क गैंडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैंडाको मृत्युको कारण खुल्न सकेको छैन। भारतमा सुन आयातमा लगाइएको नयाँ नियम लागू भएको छ। विदेश व्यापार महानिर्देशनालयले आयात कम गर्न प्रति इजाजत पत्र अधिकतम 1 क्विन्टल सुन आयात गर्न दिइने बनाएको जनाएको छ। अवस्थित निर्यातकर्ताहरूमा पनि नयाँ नियम लगाइएको छ। तेल किन्ने विदेशी पैसा सुनमा खर्च नहुने नीति अनुसार नियम लगाइएको छ। प्रधानमन्त्री मोदीले पनि केही अपील गर्नुभएको छ।
2: हमें पेट्रोल डीजल का उपयोग कम करना होगा। शहरों में जहां मेट्रो है वहां हम तय करें कि हम मेट्रो का ही उपयोग करेंगे। ज्यादा से ज्यादा मेट्रो में ही जाएंगे। अगर कार में ही जाना जरूरी है तो फिर कार पुल करने का प्रयास करें। साथियों, हमने कोरोना के समय में वर्क फ्रॉम होम की, ऑनलाइन मीटिंग्स की, आज समय की मांग ऐसी है कि उन व्यवस्थाओं को हम फिर से शुरू करें।
0: हालै भारतले सुन र चाँदीमा आयात शुल्क 6% बढाएर 15% पुर्याएको छ। तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ। ई स्पोर्ट्स संघ नेपालले प्रतियोगिता असार 5 गते हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल हुनेछन्।
3: BFB.

बिहा बिहा गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता, शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट सन्तुष्टकी देवी सन्तुष्ट भएर हामीलाई सन्तुष्ट रहने आशीर्वाद दिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र कुनै न कुनै एउटा प्रेरणादायी विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा एउटा प्रयोग जो वास्तवमा शास्त्रले उल्लेख गरेको एउटा विषय छ, त्यो विषयको हामी चर्चा गरौँ, जो मूल विषय हो र त्यो वास्तवमा अन्तिम विषय हो भनिएको छ। प्रेम, प्रेम भनेको कुनै वस्तु व्यक्तिसँग गरिएको प्रेमलाई प्रेम भनिएको होइन, त्यो त एउटा वासना हो, एउटा मोहको एउटा अवस्था हो र त्यो चरममा पुग्दा त्यसले प्रेमकै रूप जस्तो देखाउँछ, तर वास्तवमा सर्प डोरीमा देखिए जस्तै हो, सिपीमा चाँदी टल्किए जस्तै हो भनेर उल्लेख गरिएको छ। त्यसैले हामी वास्तवमा प्रेमको मूल स्वरूप कस्तो हो र कसरी त्यो प्रेमलाई एउटा व्यक्तिले आफूमा समाहित गर्न सक्छ, अर्थात् त्यो प्रेममा एउटा व्यक्ति पुरै प्रेममय भएर डुब्न सक्छ, समुद्रमा एउटा पानीको थोपा जसरी डुब्छ भनौँ, उत्रिन्छ भनौँ, मिल्छ भनौँ, अथवा पौडिन्छ, अब जे भने पनि वास्तवमा समुद्रमा एउटा पानीको थोपा जसरी विलय हुन्छ, त्यसै गरी एउटा जीव, एउटा मनुष्य सम्पूर्ण प्रेमको एउटा मूल स्वरूपमा समाहित हुन्छ भनिएको छ। तर त्यो हामी जस्तो तहको व्यक्तिले न त्यसको कल्पना गर्न सक्छ, त्यो उच्च अवस्थामा भगवान्मा तल्लीन भएका व्यक्तिहरूले त्यो प्राप्त गर्दछन्, प्राप्त गरेका छन्। हामीले सुनेका छौँ चैतन्य महाप्रभु जगन्नाथ भगवानको मन्दिरमा सशरीर समाहित हुनुभयो, मीराजी पनि भगवान को शरीरमा, द्वारकाधीशको शरीरमा सशरीर समाहित हुनुभयो, कबीरजीको पनि शरीर लास राखिएको ठाउँमा फुल भेटियो भनेर उल्लेख गरेको छ। अरू त्यस्ता अनेकौँ, प्रह्लादजीलाई आगोले जलाएन, पानीले डुबाएन, केही नै भएन केही गर्दाखेरि पनि, त्यो कबीरजीको जीवनमा पनि बताइएको छ। वास्तवमा प्रेमीहरूको स्थिति अर्कै हुन्छ भनिएको छ। त्यसैले अब त्यो प्रेमको एउटा नयाँ प्रयोग, अर्थात् नयाँ नभनौँ प्रयोग भएकै विषय हो, हामीले सुनेको पहिलोपटक हुनसक्छ, त्यस कारणले त्यो नयाँ हुनसक्छ। एउटा सिउँडीसँग गरिएको प्रेमको एउटा अवस्था प्रयोग कस्तो भयो भन्ने कुरा लुथर बुर बाङ्क भन्ने एउटा विख्यात वनस्पति शास्त्री जो भए पश्चिममा, उनको जीवनमा उनले गरेको एउटा विशेष प्रयोग जो प्रेमसँग सम्बन्धित छ भनिएको छ, त्यसको हामी संक्षिप्तमा चर्चा गरौँ। त्यसलाई उहाँको त्यो अवस्था, उहाँको कुन अवस्थामा छ त्यो एउटा कथानकको हामी प्रारम्भमा उठान गरौँ। प्रेममा शक्ति हुन्छ भनिएको छ, यो शास्त्रले भनेको कुरो हो। प्रेम प्रेमा भक्ति भनेर भनिएको छ, भक्तिको अति उच्चतम अवस्थालाई प्रेमा भक्ति भनिन्छ, जुन गोपीहरूमा थियो भनेर भनिएको छ, जहाँ रास लीलामा भगवान्ले उनीहरूलाई सहभागी गराउनु भएको प्रसङ्ग, वृन्दावनको ती गोपीहरूको गोपीहरू जो भक्तहरू थिए, प्रेमीहरू थिए, तिनीहरूको विषयमा भक्तिको क्षेत्रमा त्यो प्रेमको उत्कर्षलाई उल्लेख गरिएको छ। त्यो असीम शक्तिले सबै थोक परिवर्तन गरिदिन सक्छ, अर्थात् त्यो प्रेम नै वास्तवमा एक किसिमले भगवत स्वरूप हो भनिएको छ। यहाँमा कुनै युवा युवतीको नभएर जो बताइएको लुथर बुर्क बाङ्क भन्ने एउटा वनस्पति शास्त्री छन्, उनले गरेको एउटा प्रेमको अभ्यास अर्थात् प्रयोगको हामी चर्चा गरौँ। तर त्यसभन्दा पहिले पुनः एउटा अर्को भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र यस कार्यक्रममा हामी प्रेमको एउटा अभ्यासिक अवस्थालाई, स्वरूपलाई हेर्ने चेष्टा गर्दैछौँ। पहिले हामी लुथर बुर बाङको यो वनस्पति शास्त्री हुनुहुने उनको यो अवस्थाको हामी पहिले श्रवण गरौँ। उनले आफ्नो अगाध प्रेमद्वारा क्याटकस जो सिउडी को हुन्छ, त तपाईँ हामी सबैलाई थाहा छ, पुरानो पुस्ताका हामीलाई अर्थात् अब पुरानो भनेर हामीलाई भन्न मिल्ने अवस्था छैन, किनभने हामीभन्दा पनि पुरानो पुस्ता हाम्रै बिचमा छँदैछ। तर पनि केही न केही तहमा अलिकति पहाडी जीवनसँग घुलमिल भएका जो छन् तिनीहरूसँग भनिएको हो। अहिले जहाँसुकै भए पनि पहाडी अवस्था जो हाम्रो आफ्नो ठाउँहरूमा जो हामी खेल्यौँ कुद्यौँ उफ्र्यौँ आफ्नो जीवन जिउँ, तिनीहरूले पहाडी अवस्थाहरूको एउटा अनुभव सँगालेका हुन्छन् र उनीहरूलाई यो कुरा जानकारी हुन्छ भनिएको हो। सिउँडी हामीलाई थाहा छ, प्रायः छ, त्यो सिउँडीको मन जितेका थिए उनीहरूले प्रेमद्वारा। उनीहरूले वनस्पतिहरूका बिचमा काम गर्दा गर्दै एउटा काँडे तार सिउँडीमाथि अनौठो प्रयोग गरे। काँडेदार सिउँडीलाई उनीहरूले अति धेरै माया गरे, यति धेरै माया गरे कि उनी दिनदिनै उसको नजिक जान्थे र भन्थे, प्रिय क्याटकस, म तिम्रो सबैभन्दा प्यारो, सबैभन्दा नजिकको संरक्षक हुँ, तिम्रो असल साथी हुँ। तिम्रो शरीरमा तिमीले जुन काँडा उमारेका छौ त्यो शत्रुबाट सुरक्षित हुन भनिएको हो। अब मसँग मेरो सान्निध्यमा रहेपछि तिम्रो जीवनमा कुनै पनि खतरा छैन, कुनै पनि खालको असुरक्षा तिमीले महसुस गर्नु पर्दैन। तिमी मलाई विश्वास गर अनि तिमी आफ्नो सुरक्षामा ढुक्क हौ। अब तिमीले काँडा उमारिराख्नु पर्ने छैन, प्रिय क्याटकस, ममाथि भरोसा गर, तिम्रो असली पहरेदार म छु, अब कुनै पनि डर नमान प्रिय भनेर यसरी उनी दैनिक रूपमा गएर त्यो सिउँडीको बोटलाई भन्ने गर्थे, आफ्नो प्रियतम मान्ने गर्थे र ती काँडाहरूलाई उनीले जो आफ्नो सुरक्षाको लागि तिमीले आफ्नो शरीरमा काँडाहरू उमारेका छौ अब त्यसको जरुरी छैन, किनभने म नै सुरक्षित गर्नेछु मेरै भर पर भनेर उनले भने। यसरी बुरबाङ्कले उक्त सिउँडीलाई दिनै पछि आश्वस्त बनाउन थाले, माया प्रकट गरिरहे, यसरी निरन्तर हेरचाह गरे कि उनको अतिशय प्रेम र सुझावले क्याटकसका कोषहरूमा सकारात्मक संवेदना जाग्न थाल्यो। उनीहरूले लगातार 7 वर्षसम्म हजारौँ लाखौँ चोटि सिउँडीको उक्त बोटलाई सुरक्षाको आभास दिलाइरहे। 7 वर्षपछि एक दिन वनस्पति जगतमा अनौठो घटना घट्यो। उक्त क्याटकसको नयाँ उत्पादनमा बिल्कुलै काँडा देखिएन। इतिहासमै पहिलोपटक काँडा रहित सिउँडी जन्मियो। महान बुरबाङ आफ्नो प्रयोग सफल भएकोमा अत्यन्त खुसी भए। उनीहरूले विश्व प्रेम र सद्भावको महान उदाहरण संसारलाई प्रदान गरे भनेर यो एउटा प्रसङ्ग छ। वास्तवमा यो एउटा अत्यन्तै प्रेमका क्षेत्रलाई आफ्नो एउटा यात्राको बाटो बनाउनेहरूले सहजै अनुमान गर्न सक्छन् भनिएको छ, किनभने जसले त्यो प्रेमको मूल्यलाई बुझेका छन्, बुझ्ने चेष्टा गरेका छन्, उनीहरूले अवश्य पनि यी प्रसङ्गहरूमा आश्चर्य मान्ने छैनन्, किनभने यो सृष्टि नै समग्रमा आश्चर्यभन्दा माथि छ, किनभने आश्चर्य जहाँ गरिन्छ वास्तवमा अज्ञानको बिचमा नै आश्चर्य गरिन्छ। अज्ञानभन्दा माथि उठेर यदि प्रेममा आफूलाई स्थित गराउने हो भने सिउँडीको हालत तपाईँले देखिहाल्नुभयो। उसले आफ्नो सुरक्षाको लागि आफ्नो शरीरमा धारण गरेको काँडालाई त्यागिदियो र बुरबाङको त्यो निरन्तरको संवेदना अर्थात् आफूप्रति गरिएको प्रेमको एउटा अगाध एउटा समर्पणलाई स्वीकार गरेर अब उसैको सुरक्षामा नयाँ सिउँडीको व्यवस्था, नयाँ सिउँडीको उत्पादन, नयाँ सिउँडीको जन्म भयो जुन प्रेममा लपेटिएको छ।
प्रेमले भरिएको छ र अब वास्तवमा एउटा सिउँडी अब वनस्पति हामी त्यसलाई वास्तवमा जीवन भएको एउटा प्राण हुँदाहुँदै पनि हामी त्यसलाई सजीव भनेर मान्दा मान्दै पनि हामी त्यसलाई कुनै मूल्य दिँदैनौँ। हामीलाई आवश्यक पर्यो भने सिउँडीको प्रयोग गर्छौँ, होइन भने त्यसको कुनै मूल्य छैन हाम्रो बिचमा। तर एउटा प्रेमीले कसरी, अर्थात् यो सिउँडी मात्रै होइन हरेक चिजसँग हामी ढुङ्गालाई पूजा गर्ने परम्परामा अगाडि बढिरहेको एउटा अवस्थामा छौँ र वास्तवमा त्यहाँबाट पनि विभिन्न किसिमका संवेदनाहरू प्राप्त भएका कुराहरू हामीलाई अनौठो लाग्दैनन्। त्यसैले यस्ता अवस्थाहरूको जो हामी श्रवण गर्छौँ हामी धेरै आश्चर्यचकित हुँदैनौँ। त्यसैले हामी यो बोरबाङको प्रयोगलाई एउटा विशिष्ट अवस्था मान्दा मान्दै पनि प्रेमको महिमालाई पनि जान्ने चेष्टा गरौँ र काहीँ न काहीँ हामीले प्रेम गर्ने चेष्टा गरौँ, प्रेमको एउटा अवस्थालाई स्वीकार गर्ने चेष्टा गरौँ। कुनै दिन सिउँडीको काँडा खत्तम भए जस्तै हाम्रा मोहहरू पनि खत्तम भयो भने हामी पनि त एउटा विशिष्ट अवस्थामा रहने छौँ, हामी पनि बिना मोहको एउटा सुख शान्त आनन्दको अवस्थामा रहनेछौँ र हामी वास्तवमा सम्पूर्ण रूपमा एउटा प्रेमी बन्नेछौँ र त्यो सुखको एउटै मात्र आश्रय हो भनिएको छ। त्यसैले यो सिउँडीमाथि गरेको गोरुबाङको यो प्रयोगले मनुष्यले यदि चाहेमा जे पनि गर्न सक्छ, तर त्यो जे पनि गर्ने नाममा यदि नकारात्मकतातिरको जे पनि भयो भने त्यो भोग्दा पनि निकै कठिनताका साथ भोग्नुपर्ने हुन्छ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो अन्तर्गत शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र सिउँडीमाथि बुरबाङले गरेको यो प्रेमको एउटा प्रयोगको चर्चा गरिरहेका छौँ र प्रेमीहरूले के गर्छन्, यति मात्रै गर्छन्, यताबाट यसरी गर्छन्, वास्तवमा यो केही पनि भन्न सकिँदैन भनिएको छ। प्रेम स्वतन्त्र छ, सम्पूर्ण रूपमा श्रेष्ठ छ र त्यो बाहेक सृष्टिमा केही पनि छैन। प्रेमभन्दा बाहिर जसले आफूलाई स्थापित गर्ने चेष्टा गर्छ त्यो संसारी कहलाउँछ र त्यो 84 लाख योनिहरूमा जान्छ र उसले यो सम्पूर्ण दुःखहरू भोग्नु पर्दछ। तर सिउँडीले स्वीकार गरो बुरबाङको भनाइलाई, विश्वास गरो र यदि एउटा मनुष्यको भनाइलाई, एउटा वनस्पतिले विश्वास गरेर आफ्नो शरीरमा रहेको काँडालाई त्याग्न सक्छ भने भगवान्को विश्वास गरेर भगवान्को अंशको रूपमा रहेको ममै वांशे जीवलोके भगवान भन्नुहुन्छ, त्यस्तो मनुष्यले भगवान प्राप्त गर्न किन सक्दैन, यो प्रेमीहरूको भनाइ छ र यस मार्गमा हिँड्नेहरूले प्राप्त गरेका छन्, सुख पाएका छन्, उनीहरूको यात्रा टुङ्गिएको छ र उनीहरू विश्राममा छन् भनिएको छ। त्यसैले मनुष्य त्यतातर्फ अग्रसर हुने चेष्टा गर्नुपर्दछ। एक पाइलो भए पनि त्यतातर्फकै यात्रा गर्नका लागि मनुष्य शरीर प्राप्त भएको हो, त्यसैले हिँडौँ, आजका दिनमा हिँडौँ, इमान्दारिताका पाइलाहरू हिँडौँ, सत्यतर्फको पाइलाहरू चालौँ र धेरै कामनाहरूको जन्जालबाट बाहिर निक्लिन सकौँ, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यही विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम, श्री राम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले बेलायतमा 6:30 भइसक्यो, 6:38 पनि गइसकेको छ। 6:32 जाँदा चाहिँ नमस्ते युके कार्यक्रमको जिङ्गल सुरुवात हुन्छ अनि पहिलो गीत पनि सुरुवात हुन्छ। र आजको पहिलो गीत प्रयास ब्यान्डको हामीले सुनिसकेका छौँ र यो कार्यक्रम नमस्ते युके र यसरी नै अब अगाडि बढ्दैछ। म आशा छु कार्यक्रमको साथमा र यहाँहरूसँगै रहन्छु 9:00। आज त फ्राइडे हो, शुक्रबारको दिन 9:00 हामी साथै रहन्छौँ। अनि हुन त त्योभन्दा पनि पछाडिका समयहरूमा हाम्रो सहकर्मी साथीहरूले साथ दिनुहुन्छ। 24 घन्टा एक्चुअली हामी साथै रहन्छौँ बिएफबिएस गोर्खा रेडियो, कहिले ब्रुनाईबाट, कहिले नेपालबाट, कहिले अहिले चाहिँ युकेबाट। हजुर, र साँझको 7:00 युकेबाट हुन्छ। बिचबिचमा कार्यक्रमको लागि हामी फेरि 9:00 नेपाल पनि जान्छौँ र यहाँबाट अन्य कार्यक्रमहरू सञ्चालन हुन्छ। यहाँहरूलाई बिदिँदैछ र आज शुक्रबारको बिहानी सो नमस्ते युकेमा न्यानो स्वागत गर्न चाहन्छु सधैँ जस्तो। र आजसम्म हो नमस्ते युके सञ्चालन हुने, भोलि र पर्सि चाहिँ सुनौलो बिहानी विकेन्डमा बिहानको 7:00-10:00 हाम्रा सहकर्मी साथीहरूले यहाँहरूलाई साथ दिनुहुन्छ। र आज उज्यालो अघि नै भइसकेको आभास हामीलाई भइसकेको छ। एभ्रिडे हरेक दिन चाहिँ झन् छिटो उज्यालो भइसकेको, घाम छिटो उदाएको त्यो आभास भइसकेको छ। र यो आभास नहोस् पनि किन, आज 5:09 जाँदा नै सूर्योदय भएको छ लन्डन एरियाबाट। तर बिहानको सूर्योदय तपाईँले देख्नुभयो कि भएन उदाएको, किन भन्दाखेरि त्यहाँ घाम बादल मिश्रित प्रकारको मौसमको स्थिति छ, पानी पनि दिउँसो पर्दो रहेछ लन्डन एरियातिर अलिअलि भन्ने देखिरहेको छु। र मौसमको चर्चा डिटेलमा हामी सधैँ जस्तो गरिरहन्छौँ। यसपालि चिसो छ, आज त निकै चिसो फिलिङ भइरहेको छ बिहान र राति पनि, हिजो बेलुका राति होइन, रातमा पनि चिसो फिल गर्नुभयो यहाँहरूले रातको काम गर्नुहुन्छ भने चाहिँ। र अब आजसम्म मात्रै यो चिसो 14-15 डिग्री वरपर रहने, त्यसपछि त फेरि भोलिदेखि तापक्रम उकालो बिस्तारै लाग्न थाल्छ, न्यानोपना आउँछ। नेक्स्ट विक त झन् अब 22 डिग्री सेल्सियस वरपर तापक्रम रहनेवाला छ, म्याक्सिमम् टेम्परेचर बढ्दै गएर। डिटेलमा अहिले जानकारी यसको लिन्छौँ 7:00 समयमा एज युजल। आज हाम्रो नियमित सरसामग्रीहरू छन्, मिठा मिठा गीतहरू छन्, साथै रहनुहोला। अब अर्को गीत तृष्णा गुरुङ र श्रेया रावल छेत्रीले गाउनुहुन्छ, उहाँहरू भन्नुहुन्छ जाली रुमालमै भनेर रा।

रेडियो साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

0: समय बिहानको 6:49 गएको छ। दिपेश राई गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत बिहानको समय बेलायतमा। अहिले नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ। म आशा छु तपाईँको साथमा र 9 बजीसम्म हामी साथै रहने हो। आजको लागि आजसम्म मात्रै रहने, आजको लागि मात्रै होइन कि यो साताभरको लागि हो एक्चुली, तर आजसम्म मात्रै रहेको यो प्रश्न, रहनेवाला प्रश्न चाहिँ म एकचोटि फायर गर्न चाहन्छु यतिखेर यहाँहरूको लागि।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: फेरि एकचोटि सुनाउ।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: हजुर, अब त्यो गोलाकारको कतिवटा साइड हुन्छ नि, यहाँहरूले लेख्नुपर्छ है, त्यो साइड के हो भनेर पनि लेख्नु होला, ताकि हामी दुवै कन्फ्युज नहौँ, होइन, लेख्दै गर्नु होला। अब आज 8 बजेसम्म समय छ, 8 बजेसम्ममा कृपया उत्तर पठाइदिनु होला। अनि 9 बजेभन्दा अगाडि चाहिँ आज हामी लकी ड्र गर्छौँ र एकजनाको नाम निकाल्छौँ। को हुनुहुन्छ यसपालिको भाग्यशाली विजेता, उहाँले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार। हजुर, र सानोतिनो पुरस्कारहरू एक ठाउँमा जम्मा गरेर एउटा झोलामा हालेर हामी तपाईँलाई पठाइदिन्छौँ। र अब को हुनुहुन्छ उहाँको नाम त आज 9 बजेभन्दा अगाडि मात्रै एनाउन्स हुन्छ, अहिले त चान्सै भएन, होइन, त्यतिखेर त एनाउन्स अब विनरको मात्र होइन के छ उत्तर त्यो पनि राखिहाल्छु। अलिकति पजलिङ प्रकारको उत्तर, दुईवटा साइड खोज्नुपर्छ यहाँहरूले, SIDE साइड। हजुर, ओके, के हो त त्यो साइड? त्यो पहिला चाहिँ बनाउनु पऱ्यो नि, होइन, अथवा तपाईँले कल्पनामा बनाउनु पऱ्यो कि चाहिँ त्यहाँ फिजिकली बनाउनु पऱ्यो, हातले यसो टेबलमा कोरेर अनुमान गरे पनि भइहाल्यो नि, होइन, अब तपाईँ कत्तिको कल्पनाशील हुनुहुन्छ, होइन, अनि अथवा तपाईँले एउटा चुरा घरको गोलो हुन्छ नि त्यो चिज लिएर हेरेर यसो टेबलमा राख्ने अनि हेर्ने, त्यो गर्दा पनि भयो सजिलो। हामीले धेरै क्लुहरू राखिसकेका छौँ जस्तो लाग्छ, आई डोन्ट नो तपाईँलाई पुगेको छ कि छैन, होइन, तर यहाँहरूले राम्रै गर्दै हुनुहुन्छ बिस्तारै बिस्तारै। आजसम्ममा हेरौँ कतिको आउनुहुन्छ, जति धेरै बम्बार्डमेन्ट आउँथ्यो त्यति चाहिँ छैन भएको। हजुर, धेरैको टार्गेटमा अझै लागेको छैन भन्नु पऱ्यो। एनिवे, अब आज के छ उत्तर थाहा भइहाल्छ। अब अर्को गीत चाहिँ अन्जु पन्त र पुरुषोत्तम सुवेदीले गाउनुभएको सुन्दै हामी समाचारतिर लाग्छौँ। जाली रुमाल भन्ने गीत उहाँहरूले गाउनुहुन्छ। र यहाँहरूलाई अब सम्पर्कको लागि आज हामीलाई कसरी सम्पर्क गर्न सक्नुहुन्छ, आज मात्र होइन सधैँ नै, त्यो हामी त्यो एकचोटि जानकारी गराउँदै अगाडि बढ्छु। म सबभन्दा सजिलो चाहिँ BFBS गोर्खा रेडियोको आफ्नै फेसबुक छ र फेसबुकको पनि अब मेसेन्जर पनि हुन्छ फेसबुकसँगै, होइन, र यो मेसेन्जरमा तपाईँले BFBS गोर्खा रेडियो गरेर खोज्नुभयो भने त्यो निलो गोलो घेरा भएको त्यहाँनिर BFBS गोर्खा अनि खुकुरी क्रस पनि, त्यहाँ सानो खुकुरी क्रस पनि छ, हो, त्यो नक्सा पाउनुहुन्छ, त्यसमा BFBS गोर्खा लेखेको पाउनुहुन्छ, र त्यसैलाई क्लिक गर्नुहोस् र त्यसैमा हामीलाई पठाउन थाल्नुहोस्, होइन, त्यसैलाई जोड्नुहोस् आफूसँग, अनि त्यसमा हामीलाई पठाउनु भयो भने सजिलोसँग प्राप्त हुन्छ र बिहानदेखि मेसेजहरू आइ पनि रहेका छन्। र यसका अलावा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ इमेल मार्फत पनि। इमेल एड्रेस हाम्रो BFBS गोर्खा@BFBS.com। हजुर, BFBS.com लेख्नु होला लास्टमा चाहिँ, BFBS गोर्खा@BFBS.com, स्पेलिङ गोर्खाको स्पेलिङमा ध्यान दिनुपर्ने हुन्छ, GURKHA। हजुर, अनि यस्तै गरिकन हाम्रो स्थानीय टेलिफोन नम्बर हो 01303715202 अथवा 01303246730, यो नम्बरमा हामीलाई सम्पर्क गर्नुहोला। अघि नै सम्पर्क गरिसक्नु भएको छ यहाँहरूले हामीलाई, विशेष गरिकन मेसेन्जरमा हेभ अ नाइस, हेभ अ ग्रेट विकेन्ड भनेर अघि नै हाम्रो लगनजीले लेखिसक्नु भए, माफ गर्नुहोस्, हाम्रो नूतन भूषालजीले हो अघि नै लेखिसक्नु भएको, अनि तारा प्रसाद चिमजोङजी पनि आइसक्नु भएको छ नमस्ते भन्दै, सुनिल पुन पनि गुड मर्निङ, हेभ अ गुड फ्राइडे दिदी भनेर भन्नुभएको छ, अनि यस्तै गरिकन अर्को गङ्गा थापा आमा नि आउनु भएको छ, गङ्गा थापा आमाले भन्नुभएको गीत आज छ है आमा, सुन्दै गर्नु होला। निता राई पनि ह्याप्पी फ्राइडे अल टु यु अल भन्दै अघि नै आइसक्नु भयो, टिका फुर्जाजी पनि हो आउनु भएको, उहाँ इस्लीतिरबाट हो क्या अरे, होइन, अनि यस्तै गरिकन टङ्क शेरचनज्यू पनि आउनुहुन्छ, आइसक्नु भएको छ, आउनुहुन्छ होइन, एक्चुली उहाँ पनि आइसक्नु भएको छ, हजुर, दलबल सहित फानामबाट, अनि होमा लिम्बू पनि आउनु भएको छ, उता अल्डसरतिरबाट हजुर ओके यहाँहरूको गीत हामी आज सुन्नेछौँ प्रतीक्षा गर्दै गर्नुहोला अब गीत अर्को सुरु भइसकेको छ अन्जु पन्त र पुरुषोत्तम सुवेदीले गाउनुभएको आउनुहोस् गीत सुन्दै समाचारतिर लागौँ

0: Live Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: जेएनजी आन्दोलनका 25 जना प्रतिनिधिले संयुक्त वक्तव्य प्रकाशित गर्दै सरकारले बोलाएको संविधान बहस सम्बन्धी छलफलमा सहभागी नहुने जानकारी गराएका छन्। सुकुम्बासीमाथि भइरहेका दमन रोक्नुपर्ने लगायत माग राखेर उनीहरूले आज बोलाएको छलफलमा सहभागी नहुने जनाएका छन्। भदौ 23 र 24 पीडितको हितमा ठोस काम भदौ 23 र 24 भएका आन्दोलनको क्रममा पीडितको हितमा ठोस काम नभएसम्म तथा पक्राउ परिकारिया नभएसम्म छलफलमा सहभागी नहुने उनीहरूको भनाइ छ। तनुजा पाण्डे, रक्षा बम, अमृता वन, प्रज्वल विक्रम राणा, माजिद अन्सारी लगायत 25 जनाले मङ्सिरमा भएको 10 मध्ये सम्झौता कार्यान्वयनको माग राखेका छन्। स्वतन्त्र विज्ञ, जेएनजी र युवासहित सहभागी हुने संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटे रूपमा बहसपत्र कार्यदल बनाई अपारदर्शी काम भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। अभियन्ताहरूले जेएनजी विद्रोह, 46 साल, 62-63 सालका आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन लगायतका आन्दोलनको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि भनेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा दिन सुझाव दिनुभएको छ। नीति तथा कार्यक्रमलाई लिएर न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै साम्पाङले राजीनामाको सुझाव दिनुभएको हो। सार्वभौम सदनलाई अपमान गरेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा बिचैमा निस्केको, जनताको प्रश्नको उत्तर नदिएको भन्दै साम्पाङले लोकतन्त्रको सम्मानका लागि पनि प्रधानमन्त्रीले पद त्याग्नुपर्ने बताउनुभयो। अध्यादेशको सहारा लिएर शासन चलाउन खोज्ने प्रधानमन्त्रीले अभिभावकीय भूमिका नखेलेको भन्दै उहाँले दुखी जनतालाई बेघर बनाएर न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीले नजिकै कार्यालयबाट संसदको प्रत्यक्ष प्रसारण हेर्ने तर उपस्थित नहुने जस्ता 4 कारण देखाउँदै प्रश्न समेत गर्नुभएको छ। पोखरामा विश्व ब्याङ्कको लगानीमा एसियाली मापदण्डको सडक निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खोदिएसम्म 34 करोड लागतमा 4 किलोमिटर सडक बनेपछि कास्की, तनहुँ र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: यो सडक नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम,
5: यस सडकको दुवैतर्फ 1.5 मिटरको साइकल लेन रहेको छ, फुटपाथ दुवैतर्फ 1.5 मिटरको फुटपाथ रहेको छ।
4: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वीराज मार्ग बन्नु अघि नै यो सडकको ट्र्याक खोलिएको थियो। विगतमा यही सडक हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रराज ढकाल बताउनु।
6: बाकुर देउरालीको जनताहरूले पनि यहाँ श्रमदान गरेर सामान्य हिँड्ने बाटो बनाउनु भयो। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो। तर त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 को प्रयास र सबैको सहयोगमा चाहिँ यो त्यहाँ एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
4: यो सडक कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सडकबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सडकको थप खण्ड समेत स्तरोन्नत गरी तनहुँसम्म जोड्नुपर्ने बताउनुहुन्छ।
7: मेरो कुरा चाहिँ के छ भने 3 जिल्ला जोडिन्छ यहाँबाट जाँदा, कास्की, तनहुँ, लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ ओल्ड ब्याङ्कले फेरि थपेर चाहिँ यो काम पुरा गर्नेछ भन्ने मैले।
3: नेपालमा गएको वर्ष प्रेस स्वतन्त्रता हननका 97 घटना भएका पाइएको छ। फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 जना सञ्चारकर्मी प्रभावित भएका जनाएको छ। गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ। पीडित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ। खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला सञ्चारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ। फ्रीडम फोरमले कोभिड महामारीपछि सुस्थ बनेको सञ्चार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ। र काठमाडौँमा आज सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 4,000 र चाँदी 355 रुपियाँले घटेको छ।
2: यो PFBS गोर्खा रेडियो।

नमस्ते, वेलकम ब्याक. आजको यो नमस्ते युके कार्यक्रममा बिहानको 7:09 गएको छ. शुक्रबारको बिहानी शो सुरुवात भइसकेको छ. म आशा छु तपाईँको साथमा र 9 बजेसम्म नै रहनेछु. हामीलाई प्राश्न साक्यले अहिले मनोरञ्जन गराउँदै हुनुहुन्थ्यो भर्खरैको गीत गाएर, र प्राश्न साक्यका थुप्रै गीतहरू छन्, तीमध्ये एउटा हामीले सुन्यौँ होइन. एक एकवटा प्राय जसो हाम्रो प्लेलिस्टमा, आजको लिस्टमा आइरहेको हुन्छ. अब एकछिनमा चाहिँ सजग चाउला गाईलाई सुन्दै अगाडि बढ्ने हो, र वेदर मौसमको चर्चा पनि गर्ने हो यति बेला. बेलायतमा चिसो छ, हामीलाई थाहा छँदैछ होइन, चिसो र चिसो आज झन् चिसो बढिरहेको छ, र चिसो आज पनि रहन्छ. दिउँसो प्राय जस्तो तापक्रम अलिक कम्ती नै, एभरेज तापक्रमभन्दा कम्ती नै रहन्छ आज र भोलि पर्सिका दिनभर. हुन त यो विकेन्ड पनि अलिअलि चिसो नै हुन्छ, तर एकदमै अत्याधिक जस्तो अत्याधिक त होइन. तापक्रम चाहिँ बिस्तारै अलिअलि उक्लिँदै पनि जान्छ. र आज हिजो हामीले आजभन्दा पनि हिजो कतिपय ठाउँमा मेघ गर्जनसहित पानी पनि पर्यो होइन, र कतिपय ठाउँमा असिना पनि पर्यो. हामी कहाँ चाहिँ अलिअलि असिना पानी पर्यो, र सानो एकदम ठुल्ठुलो होइन, मसिनो, र तपाईँ हामीले त्यो अनुभव गरिसकेका छौँ. र आज चाहिँ त्यस्तो छैन, फेरि आज चाहिँ घमाइलो गरिकन दिन सुरुवात भएको छ बिहानी भनौँ न. र यो बिहानी पख धेरै ठाउँमा घमाइलो छ, तर फेरि बिस्तारै बिस्तारै बादल चाहिँ बढ्दै आउँछ, र प्राय जसो नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड, उत्तरी इङ्ल्यान्ड, दक्षिण इङ्ल्यान्ड सबै ठाउँमा बादल पनि लाग्छ. वेल्समा चाहिँ अलिअलि घाम बादल भइरहन्छ होइन आज दिनभरि नै, र इङ्ल्यान्डको दक्षिण पूर्वी इलाका र केही उत्तर पूर्वी क्षेत्र भयो इङ्ल्यान्डको, र स्कटल्यान्डको उत्तरी इलाकातिर चाहिँ हल्का पानी पनि पर्छ आज. उत्तरी हावा निरन्तर चलिरहन्छ आज, 25 झन्डै 36 माइल प्रति घन्टाको गतिमा हावा चल्छ आज दिउँसोको कुरा गर्नुपर्दाखेरि दिनभरि, जसले चिसो चिसो नै फिलिङ गराइरहन्छ. उत्तरी हावा हो यो, सिधै यता आइरहेको. र तापक्रम चाहिँ लन्डन एरियामा 13-14 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर 14-15 होइन, अनि बेलफास्टतिर 12 डिग्री सेल्सियस, माथि स्कटल्यान्डमा 10-13 डिग्री सेल्सियसको तापक्रम आज म्याक्सिमम हुन्छ, यति म्याक्सिमम चाहिँ. र अब भोलि शनिबार हेरौँ, हावाको दिशा चाहिँ बदलिन्छ भोलि शनिबार. उत्तरी हावा आज सिधै आइरहेको छ, अब बिस्तारै पश्चिमी हावा आउँछ, र यो पश्चिमी हावासँगै बादल पनि पानी पनि आउँछ. यो चाहिँ नर्दर्न आयरल्यान्डमा सुरुमा चाहिँ पर्छ, र भोलि यो हावाको पश्चिमी हावासँगै अलिअलि बादल सुरुमा नर्दर्न आयरल्यान्डमा पानी पनि पर्छ, बादल पनि लाग्छ होइन. र यता स्कटल्यान्ड अनि इङ्ल्यान्डमा चाहिँ घमाइलो गरिकन बिहानी सुरु भए पनि बिस्तारै बिस्तारै फेरि बादलले ढाक्दै जान्छ. यो वेल्समा भयो, इङ्ल्यान्डमा अनि स्कटल्यान्डमा अलि बढी समयसम्म बादल घाम लाग्ने भनेको स्कटल्यान्डमा, तर पछि फेरि पश्चिमी क्षेत्रबाट पानी आउँछ, क्यारे पानी पनि आउँछ, बादल पनि लाग्छ, पुरै डम्मै बादल लाग्छ भोलि दिउँसो शनिबारको दिनमा. अनि लन्डन एरियामा कार्डिफतिर, प्लेमाथतिर 15 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम टेम्परेचर भनेको, अलिकति 1 डिग्री बढी होइन. र त्यस्तै बेलफास्टतिर 12 डिग्री सेल्सियस हुन्छ, अनि माथि स्कटल्यान्डमा 10-12 डिग्री सेल्सियसको तापक्रम हुन्छ. र प्राय वेल्समा, इङ्ल्यान्डको दक्षिण पश्चिमी इलाकामा, नर्दर्न आयरल्यान्डतिर पानी पर्छ, र इङ्ल्यान्डको अरू इलाकामा चाहिँ, यो स्कटल्यान्डको पश्चिमी इलाका पनि हो र पूर्वी इलाका, पुरै सुक्खा हुन्छ तर प्राय बादल लागिरहन्छ दिनभरि नै. अब सन्डे आइतबारको कुरा हेरौँ, पर्सि आइतबार नर्दर्न आयरल्यान्ड, स्कटल्यान्डमा पानी पर्छ, इभन यता साउथ इस्ट इलाका इङ्ल्यान्डको र पूर्वीय इलाका लन्डनतिर पनि भयो, यो पछि चाहिँ मध्य यो पूर्वीय इलाका पुरै पानी पर्छ, अलिकति उत्तरी इलाका अनि मिडल्यान्डतिर चाहिँ घमाइलो हुन्छ, वेल्समा पनि घमाइलो हुन्छ केही बेर, अनि त्यसपछि फेरि बादल लाग्छ. र भोलिको स्थिति हेर्दाखेरि यस्तै नै छ, र अब अलिकति तापक्रम चाहिँ यो विकेन्ड अलिकति बढी भए पनि उता, अब त्यसपछि मन्डे सोमबारदेखि उता चाहिँ फेरि तापक्रम बढ्न थाल्छ, हजुर 19-20 हुँदै 22 डिग्री सेल्सियससम्म पुग्छ. पानी चाहिँ पर्छ बेला बेलामा, ठाउँ ठाउँमा पानी परिरहन्छ, घाम पनि लाग्छ अलिअलि. मौसमको चर्चा यति नै गरौँ, गीत सुनाऊ अब, सज्जा चौला गाई गाउँदै हुनुहुन्छ.

सज्जा चौलागाई भन्दै हुनुहुन्थ्यो आउँदैन जोवन फेरि भन्दै बिहानको 7:18 गएको छ. अब एकचोटि क्यालेन्डर हेर्न चाहन्छु फेरि र आजको सुन र चाँदीको वैदेशिक विनिमय दर के छ त्यो राखौँ. अलिकति घटेको रहेछ सुन र चाँदीको मूल्य. आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 1 गते आजदेखि जेठ महिना लाग्यो. हजुर वैशाख महिना सकियो 2083 सालको. हजुर आज जेठ महिना सिथि चन्ने पूजा हुँदो रहेछ र आज मे महिनाको 15 तारिक हो. मे महिना 2 हप्ता भयो होइन र शुक्रबारको दिन मे महिनाको 15 तारिक र आज अन्तर्राष्ट्रिय परिवार दिवस परेको छ. ज्येष्ठ सङ्क्रान्तिको दिन सिथि चन्ने पूजा पनि गरिँदो रहेछ. काठमाडौँ लगायत अन्य स्थानमा विशेष नेवार समुदायले मनाउने चाडपर्वहरूमध्ये एउटा यो हो सिथि चन्ने. र आज अन्तर्राष्ट्रिय परिवार दिवसको उपलक्ष्यमा के गर्दै हुनुहुन्छ यहाँहरूले? पक्कै पनि आफ्नो परिवारको लागि केही न केही गर्नुहुनेछ, आउटिङ रमाइलो अथवा केही मिठो बनाएर खानुहुनेछ, खुवाउनुहुनेछ अथवा परिवारसँगै जानुहुनेछ कि घरमै बनाएर खाने हो, खुवाउने हो अथवा केही गर्ने हो. एनिवे तपाईँको हातमा त्यो छोड्छु. अन्तर्राष्ट्रिय दिवस मजाले मनाउनु होला आज. अब आजको यो फरेन एक्सचेन्ज यो वैदेशिक विनिमय दर हेर्दाखेरि अमेरिकन डलर रहेको छ 1 को खरिद दर 206.60 रुपियाँ, बिक्री दर 207.41 रुपियाँ. पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.60 रुपियाँ, बिक्री दर 207.41 रुपियाँ. अनि अब सुन र चाँदीको मूल्य हेरौँ. आज 298,500 रुपियाँ प्रति तोला सुनको मूल्य 298,500 रुपियाँ पुगेको छ भने चाँदी प्रति तोलाको मूल्य 5,390 रुपियाँ. फेरि एकचोटि 5,390 रुपियाँ चाँदी प्रति तोलाको मूल्य आज रहेको छ. नेपाल सुन चाँदी व्यवसाय महासङ्घले तोकेको यो भयो सुन र चाँदीको मूल्य तोलामा. अब चाहिँ अगाडि बढाउनुहोस्, गीत सुन्नुपर्छ. सहारा टाइटलको गीत अमो दियाली अन्जु पन्त उहाँहरू गाउँदै हुनुहुन्छ.

0: गोर्खा रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

शान्तिश्री परियारले हो यो जोसिलो गीत गाउनु भएको. हजुर, सबैलाई त्यो आफ्नो आइडी, आफ्नो टेलिफोन नम्बर होइन, आफ्नो आइडी भन्दाखेरि पनि अब के छ तपाईँहरूको सोसियल्समा ती सबै दियौँ भने के हुन्छ भन्ने कुरा चाहिँ हाम्रो शान्तिश्री परियारले चाहिँ यहाँ भर्खरै भनिसक्नु भएको छ गीत मार्फत. 7:30 भयो अहिले, 7:30 गएको छ नेपालमा. यहाँ बेलायतमा चाहिँ नेपालमा चाहिँ दिउँसोको अहिले 12:16 गएको छ. ब्रुनाई र हङकङतिर दिउँसोको 2:31 गयो. अब आजको राशिफलतिर हामी एकछिन ध्यान दिन्छौँ. अरू गीत सङ्गीत छँदै नै छन्, तपाईँहरूको मेसेजहरू पनि प्राप्त भइरहेका छन् फटाफट. आज हामी गीत सङ्गीत पनि सुन्छौँ. एकछिनमा हाम्रो गङ्गा आमाले भन्नुभएको गीत लमजुङ्गे ठाडो भाका सुनाइदिनुहोस् न है भन्नुभएको छ, त्यो गीत सुन्छौँ. हाम्रो विष्णु गुरुङ ब्लान्डफोर्ड निवासी उहाँले भन्नुभएको गीत पनि सुन्छौँ. धोमाजीको गीत पनि पछाडि नेक्स्ट आवरमा छन् होइन. र अहिले अब राशिफलतिर एकछिन ध्यान दिउँ.

0: सबभन्दा पहिले मेष राशि सधैँ जस्तो आज मेष राशिको लागि निकै फुर्तिलो महसुस गर्नुहुने दिन छ। यहाँहरूको रोकिएको विषय फेरि चल्न सक्छ, आफैले लिएको पहलमा सफलता मिल्ने सङ्केत छ। वृष राशिको मनलाई केही विश्राम दिन चाहने दिन छ आज। एकान्तमा बस्न मन लाग्ला र अधुरा सोचले अलि अलमल गराउन सक्छ, शान्त भएर अघि बढ्दा सहज पनि हुनेछ आज। मिथुन राशिलाई नयाँ भेटघाटले उत्साह थप्न सक्छ, साथीहरूसँग मिलेर गरेको काम लाभदायक बन्ला, मनमा रमाइलो ऊर्जा बढ्नेछ, चाहेको खबर सुन्न पाइने पनि छ आज सम्भावना तपाईँको चार्टमा। कर्कट राशि, कामको जिम्मा बढ्छ, आफ्नो क्षमता देखाउने मौका मिल्नेछ, माथिल्लो व्यक्तिबाट राम्रो प्रतिक्रिया आउन सक्छ, धैर्य राख्दा सम्मान पनि बढ्ला। सिंह राशिको नयाँ ठाउँ वा नयाँ अनुभूतितर्फ आकर्षण बढ्नेछ, भाग्य पक्ष राम्रो रहने सङ्केत छ, सिकाइ र ज्ञानबाट फाइदा हुनेछ, मनमा आत्मबल बढ्नेछ। कन्या राशिलाई आज लेनदेनमा सतर्कता आवश्यक रहेको छ, अरूको भरमा मात्र नबस्नु राम्रो होला, शरीरमा अलिक कमजोरी महसुस हुन सक्छ, धैर्यले समस्या कम गराउनेछ। तुला राशिको सम्बन्धमा मिठास बढ्नेछ आज, सहकार्यले काम सजिलो बनाउला, मनका कुरा व्यक्त गर्दा राहत मिल्नेछ, नजिकका व्यक्तिसँग समझदारी बढ्नेछ। वृश्चिक राशि, कामको चाप केही बढ्न सक्छ, सानो प्रयासले पनि राम्रो उपलब्धि दिलाउन सक्छ, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ आज र आज नियमित कामबाट फाइदा नै हुनेछ। धनु राशिलाई मनमा उमङ्ग र उत्साह बढ्नेछ आज, सृजनात्मक सोचले राम्रो परिणाम ल्याउन सक्छ, प्रेम सम्बन्धमा खुसी थपिएला, रमाइलो वातावरणमा समय बित्नेछ। मकर राशिको घरभित्रको वातावरणमा ध्यान जानेछ, आफन्तसँग पुराना कुरा सम्झना हुन सक्छ, मन केही संवेदनशील बन्ने सङ्केत छ, शान्त व्यवहारले सहजता ल्याउनेछ। कुम्भ राशिको पालोमा आज नयाँ जानकारीले उत्साहित बनाउन सक्छ, बोल्ने शैली प्रभावकारी रहला, छोटो दूरीको यात्रा हुन सक्छ, साथीहरूसँगको साथ रमाइलो रहनेछ। अन्तमा मीन राशि, आर्थिक पक्ष बलियो बन्ने सङ्केत छ, परिवारसँग बसेर योजना बनाउन सकिएला, मेहनत अनुसार लाभ प्राप्त हुनेछ, खर्चमा नियन्त्रण राख्नु राम्रो हुनेछ। यति नै राशिफल आजको लागि। अब गीत सुन्न पर्छ हजुर। गीत हाम्रो गङ्गा थापा आमाले गीत अनुरोध गर्नुभएको थियो, उहाँको आफ्नै भोइसमा मेसेज पनि उहाँले पठाउनु भएको छ, यसरी उहाँको मेसेज सुन्दै गीततर्फ लागौँ है त।
1: हेलो आशा नानी, गुड मर्निङ, नमस्ते। मलाई समयले पुग्छ भने लमजुङ्गे ठाडो भएका सुनाइदिनुहोस् न, सबैजनालाई सुनाउन चाहन्छु। थ्याङ्क यू।

0: गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत

सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: शिशिर योगी भन्दैनन् थियो, माया गर्नुको अर्थ के होइन सिन्दुर भर्नु होइन अरे। हजुर, अहो, माया त्यति धेरै गर्ने मान्छेलाई सिन्दुर नभर्नु र होइन जिन्दगीभर आफ्नो नबनाउनु र भन्ने सोचाइ आइरहेको थियो कि त्यतिखेर चाहिँ गीत सुन्दै गर्दाखेरि, कि अब बाचुन्जेल लिभिङ टुगेदर बस्ने होला भन्ने सोचे होइन। आजभोलि चलन छ नि लिभिङ टुगेदर भन्ने, र यहाँ त अब यो पहिलेदेखिको यो नर्मल हो होइन, तर आजभोलि चाहिँ नेपालतिर एसियन कन्ट्रीतिर चाहिँ त्यो एउटा चलन छ। अब यहाँ भनेको त्यो एकदमै नर्मल, 18 वर्ष नागिसकेपछि उनीहरू बाहिर निस्किन्छन् केटाकेटीहरू होइन, अथवा 18 युनि निस्किन्छन्, युनिभर्सिटी सकेपछि फेरि 21 वर्षदेखि फेरि उनीहरू आफ्नो आफ्नो बाटो लाग्छन् कि, चाहे लिभिङ टुगेदर, अब लिभिङ टुगेदरै हुन्छ, चाहे उनीहरू साथीहरूसँग बस्छन्, चाहे आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डसँग बस्छन्, उनीहरूको त्यो हुन्छ, अरूसँग नै बस्छन्, बाबा आमासँग बस्दैनन् यहाँ, त्यसैले गर्दाखेरि एनिवे गीतले भन्न खोजेको यो त होइन, तर पनि मायाको बारेमा एकदम राम्रोसँग एक्सप्लेन गरिएको। तर मेरो चाहिँ सोचाइ त्यही आयो कि बाचुन्जेल लिभिङ टुगेदर बस्ने हो कि कसो हो सिन्दुर, अब आफ्नो मान्छेलाई नलगाइदिने, आफ्नो नबनाउने हो भनेर उहाँले चाहिँ आफ्नो बनाउनलाई अब सिन्दुरै हाल्नुपर्छ भन्ने त छैन भनेर भन्नुभएको उहाँले। एनिवे, हुन त सिन्दुरको साइनो को अनुभव आफ्नो पनि छैन छैन जस्तो लाग्छ। हजुर, त्यो रातो टिका तन्न निधारभरि टाँसिने गरिकन सबजनाले एक दिन घरपट्टिकाले होइन, अनि अर्को दिन माओलीपट्टिकाले चाहिँ तन्न निधारभरि टाँसिदिएर आशीर्वाद दिएका त हुन् होइन। त्यही चामलमा मिसाएको रातो टिकालाई सिन्दुर भन्ने भन्ठाने भन्नु पऱ्यो, कसो कसैले भन्ठाने आफ्नो पालामा भन्नु पर्ला होइन। र जन्ती पनि एकजना मात्रै आएका क्या ट्याक्सीमा, त्यही पनि ट्याक्सी चढेर बसमा गएर टुरिस्ट बसमा सरर त्यसरी पनि कसै कसैलाई चाहिँ घर लगिन्छ है जन्ती एउटा जन्ती आएर। एनिवे, त्यो कहानी झन्डै अलि पछिको टाइममा जन्मिएछ भन्नु पर्ला, अलि पछिको समयमा जन्मिएछ, नत्र भने चाहिँ सायद मेबी मकैबारीबाटै उठाउँथेन होला है, उठाउँथ्यो होला पहिला पहिला जस्तो, मकैबारीबाटै उठाउने, मेलापातबाटै उठाउने होइन, त्यतै त्यहाँबाट तानेर लैजाने, अनि मेबी कतिपय ठाउँमा फेरि बाल विवाह गर्ने, यस्तो पनि हुन्थ्यो होला कि, धन्न टाइममै जन्मिएछ भन्ने सोध्छु। एनिवे, अब गीत सङ्गीत अर्को छ, फेरि गीतहरू छन्, प्रश्न मैले राख्नै पर्छ, तपाईँहरूको कहानी पनि सुनाउँछु म, यहाँहरूले के लेख्नु भएको छ कि, रमाइलो रमाइलो गर्नुहुन्छ, कतिले कविता पठाइदिनु भएको छ, कतिले कहाँबाट अन्जना पनि नेपालबाट आउनु भएको छ, सम्झिरहनु भएको छ होइन, तपाईँहरूको मेसेजहरू पनि राख्ने कोसिस गरिरहेको हुन्छु, म आफ्नै कथा मात्रै कहिलेकाहीँ सुनाइरहेको जस्तो आफूलाई अलिक बढी सुनाएको जस्तो पनि लाग्छ क्या, त्यसैले गर्दाखेरि यसो बढी हुन लाग्यो भने चाहिँ क्रस गरिहाल्नुहोस् है, चेक गरिहाल्नुहोस्। हाम्रो एकजना श्रोताले चेक गर्नुभएको छ मलाई, उहाँले चाहिँ अघि मैले के भनेको छु, युएस डलर त 200 भन्दा बढी त छैन क्यारे, नहुनुपर्ने हो भनेर भन्नुभएको छ शान्ता लक्ष्मी गुरुङजीले, धेरै धेरै धन्यवाद छ है त यहाँलाई क्रस चेक गरिदिनु भएकोमा। हजुर, मैले पाउन स्टलिङ एकको खरिददर 206.60 रुपियाँ र बिक्रीदर 207.41 रुपियाँ भनेको थिएँ, कहाँ गयो त्यो जिब्रो कता लाग्यो त्यो चाहिँ थाहा भएन, किन भन्दा त्यहाँ मैले त्यो स्क्रिनमा चाहिँ यता न्युज पनि साटसाट आइरहेको छ कि, त्यहाँ चाहिँ पुरा डोनाल्ड ट्रम्प चाइनातिर घुम्नु भएको छ होइन, उहाँलाई हेर्दै त्यो भन्दै यता र यता फ्लिक गर्दै गर्दाखेरि उतातिर गएछ क्यारे, ध्यान पनि युएस डलरतिर, किन भन्दाखेरि आज अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प चाहिँ यता फर्किनुहुन्छ कि, र फर्किने उहाँ फर्किँदै हुनुहुन्छ भन्ने त्यो न्युज हेर्दै थिएँ साइडमा। अनि एनिवे, केही छैन, अब प्रश्न एकचोटि, आजको यो प्रश्न एकचोटि राखौँ, अनि नेक्स्ट टाइम त म नेक्स्ट आवरमा त म उत्तरै राख्छु।
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्,
0: अनि त्यो साइड कुन कुन हो त्यो पनि लेख्नु होला। अब 8 बजीसम्म मात्रै समय छ, धेरै छैन, 9 मिनट मात्रै बाँकी छ, फटाफट पठाउनुहोस्, पठाउँदै हुनुहुन्छ यहाँहरूले, हुन त म पनि फटाफट यहाँ लेख्दैछु के ब्याकग्राउन्डमा। पूर्ण राई र दाजुभाइहरूले गाउनु भएको एउटा छोटो मिठो गीत सुनाऊ, आउनुहोस्।

एउटा स्वीट स्वीट सङ हामीले सुन्दै थियौँ, पूर्ण राई अनि दाजुभाइ ब्यान्डको प्रस्तुति मन पराउनु भयो होला। अब यो गीत पनि मनपर्छ यहाँहरूलाई। यो गीत चाहिँ प्रयास रसाइली र सन्तोष सुनारले गाउनु भएको छ, उहाँहरू दुईजनाले गाउनु भएको यो गीत पनि पक्कै मनपर्छ जस्तो लागिरहेको छ मलाई। हामी विभिन्न टेस्टका थरी थरीका स्वादका गीतहरू सुनाइरहन्छौँ, त्यसैले मलाई लाग्छ यो गीत पनि तपाईँलाई मनपर्छ होला। हजुर, हाम्रो श्रोताहरू यहाँहरू अघि बिहानदेखि आउनु भएको छ। हाम्रो तुलपुन्ज्यू उता कहाँ पिटरबर्गबाट आउनुहुन्छ, होइन, बिहानैदेखि उहाँ देशप्रेमले भरिएको गीत सुन्दै अघि हिँडिसकेको छु भन्नुहुन्छ। करिब साढे चार घन्टाको यात्रा पुरा हुनेछ आज मेरो भनेर अघि लागिसक्नु भएको छ उहाँको। भनेपछि उहाँको कति भयो, ओके, साढे घन्टा भयो नि त, साढे चार घन्टा कहाँ हुनुहुन्छ, साढे चार घन्टा नै साथै हुन्छु है भन्नुभएको छ, पक्कै पनि सुन्दै हुनुहुन्छ, कतातिर साढे चार घन्टातिर लाग्नु भयो। हाम्रो अञ्जना बहिनीले पनि यस्तो राम्रो पठाइदिनु भएको छ कि क्लिप, गुड मर्निङ, वन्डरफुल, ह्याभ अ वन्डरफुल विकेन्ड, सबैजनालाई मेरो मिठो मिठो सम्झना छ नेपालबाट, यता त मौसम सुहाना छ है भनेर भन्नुभएको छ। वाउ, इन्जोय गर्नुहोस् सुहाना, हाम्रो पनि सुहाना हुनेवाला छ नि। हजुर, हाम्रो पनि कहिले पानी, कहिले घाम, कहिले चिसो, कहिले न्यानो, सुहाना नै भन्नुपर्छ कि हामीलाई, जे प्रकृतिले दिन्छ नि त्यो चाहिँ एकदमै सहर्ष स्वीकार्नुपर्छ र त्यो हामीले स्वीकारी पनि रहेका छौँ। प्रकृतिले दिएको त हरेक चिज राम्रो नि, होइन र, गुड रिजन छ कि त्यसमा, त्यो दिनको पछाडि हामीलाई।

प्रयास रसाइली अनि सन्तोष सुनारले गाउनु भएको हो यो गीत. अब चाहिँ अर्को गीत फेरि सुगम पोखरेल र नवाज अन्सारीले गाउनु भएको सुरु गरिसकेको छु. अवस्थाको कुरा गर्दै हुनुहुन्छ उहाँहरू. हजुर, अवस्था कस्तो छ तपाईँको लेख्दै गर्नु होला है त. हजुर, यतातिर त एकदम मोरल हाई छ. हजुर, खड्क गुरुङ मामाले भन्नुभएको छ नि आज हामीलाई थ्याङ्क्स गड इट्स फ्राइडे भनेर उहाँले क्लिप पठाइदिनु भएको छ कि. हजुर, फ्राइडे आज मोरल हाई छ कसै कसैको, तपाईँको पनि पक्कै होला होइन. कसैको हाई होला कतै जानको लागि, छुट्टीको लागि. कतैको अब हाई पनि हुनसक्छ, वा भोलि त काममा जाने, आज त काममा जाने भनेर. हजुर, इन्जोय गर्नुहोस् तपाईँको समय. यो क्षण चाहिँ हामीले इन्जोय गर्नुपर्छ जे जस्तो भए पनि.

0: Live buddy. On air. Atma.
1: Ani smart speaker ma bhannhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: सरकारले अत्यावश्यक बाहेक अन्य अवस्थामा कुनै पनि किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालय आयोग सचिवालय कार्यालय सरकारी निकाय र सबै प्रदेशमा परिपत्र पठाउँदै निर्देशन दिएको हो। मन्त्री परिषदको कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा औजार उपकरण फर्निचर र सवारी साधनलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा पर्याप्त सफल नभएको विपक्षी दलको सांसदको गुनासोका बीच कतिपय सांसदले धेरै बहस भएको दावी गरेका छन्। बिहान 11 राति 11 बजेसम्म 12 घण्टामा छलफल सकिएको भन्दै रासोपाका सागर ढकालले संसदीय अभ्यास भन्दैमा अन्तर्राष्ट्रिय अभ्यास हुबहु फोटोकपी नै गर्नुपर्छ भन्ने नभएको दावी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमका लागि संसदमा नआउनुलाई सामान्य मान्न उहाँले सुझाव दिनुभयो। यस्तै सिंहदरबारबाट राति घर फर्किने क्रममा स्वतन्त्र सांसद महावीर पुन थकित सुनिनु भयो।
4: हिजो चाहिँ पढाइ भएन, हिजो चाहिँ राम्रो पढाइ भएन, आज त राम्रो पढाइ भयो। नीति तथा कार्यक्रम पनि अब पास भयो र 11 कुरा सुन्दाखेरि त कहाँ सबै बस्छ र दिमागमा बस्दैन। म चाहिँ पक्का एकदम राम्रो विद्यार्थी छु हजुर, एक
3: तर कंग्रेसका अभिषेक प्रताप शाह नेकपाका युवराज दुलाल लगायतले नीति तथा कार्यक्रममा पर्याप्त सफल नभएको टिप्पणी गर्नुभएको छ। पूर्ववर्ती सरकारका अर्थमन्त्री डाक्टर रामेश्वर खनालले समसामयिक विषयमा विचार राख्दा रासोपा कार्यकर्ताबाट गाली खानु परेको गुनासो गर्नुभएको छ। पूर्व सचिव समेत रहेका खनालले समसामयिक विषयमा स्वतन्त्र व्यक्तिले विचार व्यक्त गर्दा जथाभावी गाली गर्न तम्सिने जत्थाई किन पाल्नु पर्यो भन्दै प्रश्न गर्नुभएको छ। तर रासोपामा केही असल चरित्रवान व्यक्ति पनि भएकाले जनताको अद्भुत विश्वास देखेको खनालको भनाइ छ। अरिङ्गल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यसअघि भएको हामी सबैलाई स्मरण छ भन्दै उहाँले यस्तो प्रयत्न ठिक होइन भन्नुभएको छ। त्यसरी केही समय चल्ने भए पनि त्यसपछि मानिस निराश हुने भएकाले व्यक्तिगत गाली गलोजमा उत्रिने जत्थालाई निरस्त्र गर्न खनालले आग्रह गर्नुभएको छ। कालीगण्डकी करिडोर अर्थात् बेनी जोमसम्म कोरला सडक आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड स्रोतको सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसम सडक खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। पर्वत म्याग्दी जोड्ने कालीगण्डकी नदी, म्याग्दीको रूपसे झरना, थासाङ 2 थापाखोलाको बेलीबीच भएको ठाउँमा पुल बनाउन स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने प्रमुख शर्माले उल्लेख गर्नुभयो। उत्तर दक्षिण जोड्ने कोरोना सडक आयोजना अन्तर्गत हालसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। भारतमा सुन आयातमा लगाइएको नयाँ नियम लागू भएको छ। विदेश व्यापार महानिर्देशनालयले आयात कम गर्न प्रति इजाजत पत्र अधिकतम 1 क्विन्टल सुन आयात गर्न दिइने बताएको जनाएको छ। निर्यातकर्ताहरूमा पनि नयाँ नियम लगाइएको छ। तेल किन्ने विदेशी पैसा सुनमा खर्च नहुने नीति अनुसार नियम लगाइएको छ। प्रधानमन्त्री मोदीले पनि केही अपील गर्नुभएको छ।
5: हामी पेट्रोल डिजल का उपयोग कम करना होगा। शहरों में जहां मेट्रो है वहां हम तय करें कि हम मेट्रो का ही उपयोग करेंगे, ज्यादा से ज्यादा मेट्रो में ही जाएंगे। अगर कार में ही जाना जरूरी है तो फिर कार पुल करने का प्रयास करें। साथियों, हमने कोरोना के समय में वर्क फ्रॉम होम की, ऑनलाइन मीटिंग्स की, आज समय की मांग ऐसी है कि उन व्यवस्थाओं को हम फिर से शुरू करें।
3: हालै भारतले सुन र चाँदीमा आयात शुल्क 6% बढाएर 15% पुर्याइदिएको छ। तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो सत्ता हुने भएको छ। ई स्पोर्ट्स संघ नेपालले प्रतियोगिता असार 5 हुने घोषणा गरेको हो। तेस्रो संस्करणको प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 खेल विधा समावेश छन्। प्रतियोगिताका छनौट खेल, अनलाइन र फाइनल खेल ल्यान्ड इभेन्टको रूपमा सञ्चालन गरिने संयोजक प्रकाश खर्तीले जानकारी दिनुभयो। प्रतियोगिता अन्तर्गत ई फुटबलमा व्यक्तिगत तथा फ्री फायर र पब्जी मोबाइलमा टिमको रूपमा समावेश हुन सकिनेछ। तेस्रो संस्करणको प्रतियोगितामा खेलाडी र टिम गरी 5,000 बढी सहभागी हुने ई स्पोर्ट्स संघ इशानले जनाएको छ। र आगामी 6 महिनाका लागि मौसम पूर्वानुमान सार्वजनिक भएको छ। आगामी जुन महिनादेखि अगस्त महिनासम्मका लागि प्रकाशित प्रतिवेदनमा औसतभन्दा आधाले कम पानी पर्ने प्रक्षेपण छ।

नमस्ते, गुड मर्निङ. फेरि पनि यहाँहरू सबैलाई वेलकम ब्याक. आज बिहानीको यो शोमा ब्रेकफास्ट शो सञ्चालन भइरहेको छ बेलायतबाट. म आशा छु तपाईँको साथमा हामीले मिठो गीत सुनिरहेका थियौँ. पक्का एकदमै रमाइलो गीत रहेछ, होइन? भिन्दै शैलीको श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाउनु भएको गीत हाम्रो लागि रोजिदिनु भएको थियो विष्णु गुरुङले ब्ल्यानफोर्डबाट. विष्णु भाइलाई धेरै धेरै धन्यवाद छ, तपाईँले रोजिदिनु भएको गीत हामी सबैले इन्जोय गऱ्यौँ. र यो गीत चाहिँ श्रीकृष्ण बम मल्लले नै लेख्नु भएको र उहाँको नै म्युजिक कम्पोजिसनमा तयार भएको गीत हो यो. श्याम श्वेत र साइलीले चाहिँ एरेन्ज गर्नुभएको रहेछ यो गीतमा. भोकलहरू, यो क्रस भोकलहरू अरू पनि छन् थुप्रै, होइन? यसमा लक्ष्मी मल्ल, रेखा पौडेल, गोविन्द अनि राकेश सोनी यस्तै, होइन? र यो अहिले चाहिँ यो एउटा फिल्मको गीत हो कि, मिज्जिउ चलचित्रको गीत हो र जेठ 8 तारिकदेखि चाहिँ नेपालको सिनेमा हलहरूमा लाग्दैछ यो गीत. दयाहाङ राई अभिनय गर्नुभएको छ त्यसमा र अरू तेरिया पनि हुनुहुन्छ. तेरिया मगर पनि अनु त्यहाँनिर हुनुहुन्छ. दयाहाङ राई, सौगात मल्ल, तेरिया, होइन? र उहाँहरूको यो रमाइलो प्रस्तुति छ. नाच पनि दामी छ यो गीतमा. टेरियाले राम्रो डान्स गर्नुभएको रहेछ. मैले यो गीत हाम्रो विष्णु भाइले हिजो भन्दाखेरि चाहिँ पुरै हेरेँ कि, एकदम राम्रो लाग्यो. धेरै धेरै धन्यवाद छ. अब आजको पत्र पत्रिकाको हेडलाइनतिर एकछिन ध्यान दिउँ. आउनुहोस्. हजुर, आजको पत्र पत्रिकामा ध्यान दिनै पर्छ र यसमा हामीले सधैँ यो राख्छौँ र यसमा अब धेरै खबरहरू चाहिँ यहाँकै राजनीतिक चहल पहलको नै छ. अब अहिले गएको समय हालसालै भनौँ न, जुन स्थानीय निर्वाचन भयो त्यो निर्वाचनपछि जुन नतिजा आयो त्यो नतिजाको कारणले गर्दाखेरि अहिलेको सरकारमा भएको पार्टी लेबर बीचमा हलचल चलेको छ. किन भन्दाखेरि यहाँहरूलाई विदितै छ, प्रधानमन्त्री सर केयर स्टार्मरलाई चाहिँ धेरै सांसदहरूले पदबाट हट्नुपर्छ भनेर भनेका छन् र यसमा अब स्वास्थ्य मन्त्री वेस्ट स्टेटिङले चाहिँ राजीनामा दिने कुरा थियो हिजो र उहाँले दिनु पनि भएको छ. अब प्रधानमन्त्री पदको लागि उहाँ अगाडि बढ्नुहुन्छ. तर यता प्रधानमन्त्री सर केयर स्टार्मरले चाहिँ राजीनामा दिनुभएको छैन. अरू क्यान्डिडेटहरू पनि आउनुपर्ने हुन्छ, होइन? अहिले जो जो एमपीहरू छन् उनीहरूबाट सेलेक्सन हुने हो र यो प्रक्रिया अहिले भइसकेको छैन. तर स्वास्थ्य मन्त्रीले चाहिँ राजीनामा दिनुभएको छ यसैको लागि भनेर. अरूहरू अगाडि आउने क्रममा हिजो अस्तिदेखि नै केही नाम त आइरहेका छन्, होइन? पूर्व उप प्रधानमन्त्री एन्जेला राइनर, उहाँ पनि क्लियर हुनुभएको कुरा पनि हामीले सुनिरहेका छौँ, होइन? र एचएमआरसीले एन्जेला राइनरलाई 40,000 पाउन्डको जुन ट्याक्स बिल थियो उहाँको त्यो क्लियर भइसकेको छ भन्ने कुरा आइरहेको छ. र यस्तै अब उहाँको त्यो होलिडे होम 8,00,000 पाउन्ड बराबरको होलिडे होममा चाहिँ 40,000 पाउन्ड उहाँले जुन चाहिँ त्यो ट्याक्स नतिर्नु भएको रहेछ भन्ने कुरा, मिसिङ भएको भन्ने कुरा थियो, त्यो यसमा क्लियर भइसक्नु भएको छ भन्ने आएको छ. उहाँ पनि एउटा अर्को क्यान्डिडेट, होइन? स्वास्थ्य मन्त्री एउटा हुनुभयो हिजो. फेरि हामीले अस्ति नैदेखि सुनेको चाहिँ म्यान्चेस्टरका मेयर, हजुर, ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नमको चाहिँ तस्विर र उहाँको बारेमा निकै आइरहेको छ पत्र पत्रिकामा, फेरि आज पनि छ. र उहाँले पनि म अब फेरि संसदमा फर्किएर उहाँले पनि चासो देखाउनु भएको छ र उहाँलाई उहाँकै सपोर्टरहरूले बोलाएका पनि र उहाँ आउनु पनि भएको र अब उहाँले चाहिँ फेरि उहाँको रुट चाहिँ फेरि प्रधानमन्त्री हुनको लागि यदि उहाँ ले च्यालेन्ज गर्ने हो भने चाहिँ अगाडि आउने हो एउटा क्यान्डिडेटको रूपमा भने चाहिँ उहाँले चाहिँ फेरि उहाँ अहिले सांसद त हुनुहुन्न, होइन? पदमा उहाँ लास्ट टाइम उहाँको त्यो बाई इलेक्सनमा दिएन, उहाँलाई पार्टीले दिएन भनौँ न, र सिट दिएन र उहाँले भिड्न पाउनु भएन. तर अब यसपालि चाहिँ यदि उहाँले त्यो बाटो जाने हो भने उहाँ अगाडि आउने हो भने चाहिँ उहाँको बाटो अलिक लम्बिन्छ कि, उहाँ अलिक लामो हुन्छ. किन भन्दाखेरि यदि उहाँ प्रधानमन्त्रीको लागि आउने हो भने चाहिँ उहाँ ब्याक टु पार्लियामेन्टमा पहिला आउनुपर्छ. वेस्टमिन्स्टरमा पार्लियामेन्ट सांसद भएर उहाँ आउनुपर्छ, होइन? अनि यसको लागि फेरि इलेक्सन लड्नु पर्यो. उहाँ अहिले त्यो क्षेत्रबाट जो हुनुहुन्छ उहाँको क्षेत्रबाट उहाँले राजीनामा दिनुपर्ने हुन्छ. त्यसपछि उहाँ चाहिँ बल्ल उहाँले फेरि आफ्नो नाम दिनुपर्ने हुन्छ अनि त्यसपछि फेरि भोट हुन्छ.
बाई इलेक्सन अनि त्यसपछि बल्ल उहाँ छानिनु भयो भने चाहिँ अगाडि सांसद भएर आउनुहुन्छ र प्रधानमन्त्रीको लागि भिड्नुहुन्छ, भिड्न पाउनुहुन्छ भन्नु पर्यो। तर त्यो चाहिँ च्यालेन्ज के छ भने उहाँले त्यो चुनाव जित्नुपर्ने हुन्छ, उहाँको बाटो अलिक लामो छ एन्डी बर्मनको। हजुर, र यो लिडरसिप कन्टेस्ट अब आगामी दिनमा के हुन्छ त्यो हेर्न बाँकी नै छ। फाइनल्ली केही अब लिडरसिप कन्टेस्टमा प्रवेश गर्ला जस्तो चाहिँ सङ्केत देखिन्छ। अब के हुन्छ हेरौँ, अगाडि दिनहरूमा यो हुन्छै भन्ने भइसकेको छैन। प्रधानमन्त्रीले राजीनामा त दिनुभएको होइन, तर पनि अब 90 बढी यता सांसदहरूले चाहिँ प्रधानमन्त्री सर के स्टामालाई राजीनामा दिनुपर्छ भनेर आवाज उठाइसकेका छन्। चारजना मन्त्रीहरूले त राजीनामा पनि दिनुभएछ, स्वास्थ्य मन्त्रीले पनि दिनुभयो होइन, र यो प्रसङ्ग अहिले चलिरहेको छ। यही नै प्रसङ्ग आज धेरै पत्र पत्रिकामा उल्लेख गरिएका छन्। आज यही नै खबर छ, अब अगाडि के हुन्छ त्यो बाँकी नै छ हेर्न। उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि खबरहरू पत्र पत्रिकामा छन्, यता न्युजमा पनि आइरहेका छन् होइन। उहाँ चाहिँ आज आफ्नो यो चाइनाको स्टेट भिजिट सकेर फाइनल राउन्डमा हुनुहुन्छ र आज उहाँ फर्किनुहुन्छ भन्ने कुरा छ। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ चाइनाको उहाँको भिजिट एकदमै सक्सेसफुल रह्यो र एकदमै राम्रो भयो र अनफर्गेटेबल भयो भन्ने पनि उहाँले भन्नुभएको छ यो शब्द। अनि यस्तै गरिकन उतापट्टि चाइनाका राष्ट्रपतिले पनि यो एकदमै ऐतिहासिक र ल्यान्डमार्क भयो यसपालिको भिजिट भनेर भनेको छ चाइनाको स्टेट मिडियाले यो भनेको छ। र उहाँहरूको बिचमा अब के डिस्कस भयो भन्ने कुरा डिटेलमा नआएको भए पनि ट्रेड, व्यापार, तेल, इरान र ताइवान सम्बन्धी कुराहरू भएका टपिक्समा भन्ने कुरा चाहिँ छ, तर अब पुरै प्रष्ट रूपमा त आएको हुँदैन। एकअर्काले आफ्नो व्यापार सम्झौताहरूको लागि अग्री सम्झौताहरूको लागि चाहिँ स्वीकार गरेका हुन्छन् र कुराकानी छलफलहरू गरेका हुन्छन्। र अब त्यहाँनिर इलन मस्क पनि जानुभएको थियो होइन, तपाईँले देख्नुभयो, टिम पनि जानुभएको थियो र निकै जम्बो टिम नै थियो भन्नुपर्छ। र यस्तै गरिकन अब स्ट्रेट अफ हर्मुज खोल्ने बारेमा पनि उहाँहरूले कुरा गर्नुभएको छ भन्ने कुरा छ। अब के भयो भन्ने त त्यो आएको छैन, तर पनि कुरा गर्नुभयो रे, दुवैजना अग्री गर्छन्। र अर्को कुरा चाहिँ अमेरिकाबाट चाइनाले तेल किन्ने भएको छ, त्यो अमेरिकाको लागि राम्रो न्युज नै हो। हजुर, त्यही कुरा नै आएको छ पत्रिकामा। र यस्तै गरिकन यी नै हो आज धेरै आएको। अर्को खबर चाहिँ यहाँ बेलायतका एकजना बिलियनियर लर्ड बामफोर्ड, उहाँ चाहिँ पोलिटिकल निकै ठुलो, यहाँ बेलायतको निकै ठुलो बिगेस्ट पोलिटिकल डोनर हुनुहुन्छ। उहाँले राजनीतिज्ञहरूलाई चाहिँ उहाँले डोनेट गर्नुहुन्छ पैसा। र उहाँले चाहिँ अहिले के भन्नुभएको छ भने यहाँ बेलायतमा चाहिँ वर्षको झन्डै 60,000 पाउन्डसम्मको पाउन्ड बराबरको जुन बेनिफिट दिइन्छ मानिसहरूलाई, त्यो चाहिँ भएन, त्यसले देश अगाडि बढ्दैन, यसले चाहिँ देशलाई फाइदा गर्दैन, यसले बरु उल्टै यसले यहाँ बेलायतमा चाहिँ अब यसले विरोधाभासहरू ल्याउन सक्छ होइन र विद्रोहहरू गराउन सक्छ भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको छ। अहिले चाहिँ उहाँले लाउडली त्यो भन्नुभएको छ। यो पनि आज पत्र पत्रिकाको अर्को एउटा हेडलाइन भएर आएको हामी देख्छौँ। हजुर, यिनै छन् आज खबरहरू विशेष विशेष। अब यति नै गरिकन अगाडि बढौँ, गीत सुन्नुपर्छ। अर्को गीत छ निरायको स्वरमा, मुटुको कुरा गर्नुहुन्छ उहाँले।

0: एक्सप्रेस गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

अनमोल गुरुङ अनि अस्मिता अधिकारीले गाउनु भएको बाबरी रङ टाइटलको गीत हामीले सुन्दै थियौँ र फिल्म पनि बाबरी नै हो यो फिल्म. यो सायद तपाईँले हेर्नुभयो होला, यो त उता कहिले यो 2022 सालमा चाहिँ हो यो सिनेमा हलमा लागेको फिल्म हो, सायद तपाईँले हेरिसक्नु भएको छ. यो गीत अनमोल गुरुङले लेख्नुभएको, सङ्गीत पनि उहाँको नै हो र यो फिल्मलाई सायद तपाईँहरूले यो यसमा यो गीतमा यस्तो राम्रो राम्रो सिन छ नेपालको, त्यो सिनेरी तपाईँले इन्जोय गरिसक्नु भएको होला पक्कै पनि. अब समय चेक गरौँ, बिहानको अहिले कति बज्यो, बिहानको 8:29 गएछ. हजुर, यहाँ 8:30 हुनै लाग्यो बेलायतमा, अब हामीसँग आधी घन्टा समय बाँकी छ. नेपालमा भने दिउँसोको 1:14 गएछ, ब्रुनाई र हङकङतिर दिउँसोको 3:29 गएको छ. अब यो यसपालिको ब्रेकफास्ट ब्रेन टिजरको चाहिँ समय एकदम फाइनल समयतिर हामी आइरहेका छौँ. तपाईँहरूको धेरै मेसेजहरू प्राप्त भएका छन्, मेसेजको लागि धेरै धन्यवाद छ. यो तपाईँहरूको कार्यक्रम पनि यहाँ हातमा छ मेरो, एकछिनमा म चर्चा गरौँ. तपाईँहरूको मेसेज यहाँ मेसेजको लागि धेरै धन्यवाद भन्न चाहन्छु. हाम्रो भर्खरै अघि बिहानैदेखि हो हाम्रो श्रोताहरूले धेरैले अघि नै लेखिसक्नु भएको छ. तपाईँहरूको नाम पनि फटाफट म लिन चाहन्छु है त, यहाँहरूलाई धन्यवाद. हजुर, अनि बिहानबाट हामीलाई नुतन भुषालजी हो सबभन्दा अगाडि आउनु भएको, मैले अघि नै यहाँ केहीको त नाम पनि लिइसकेको छु है. लगनजी, हाम्रो ज्ञानु गुरुङ, अनि यस्तै ओके अझै अगाडि जानु पर्यो. ताराप्रसाद चेमजङजी, सुनिल पुन, गङ्गा थापा, टङ्कर शेरचन, होमा लिम्बू. बाई द वे, होमा पाहिम लिम्बूले अनुरोध गर्नुभएको एउटा गीत उहाँको अरुणा लामाले गाउनुभएको एक्लै बस्दा हामी अब सुन्छौँ, अबको यही क्षणमा सुन्छौँ. अनि निता राई, देवेन्द्र गुरुङ, ज्ञानु गुरुङ, लगनजी बार्सिलोनाबाट, मनु गुरुङ, खिमबहादुर गुरुङ, शोभा गुरुङ, तुलपुन, हाम्रो तुलपुन अघि बिहानै हो, 4.5 घन्टाको यात्रा छ भन्नुभएको थियो, कहाँ पुग्नुभएको नि अहिलेसम्म, हामीलाई साथै लैजानु भएको छ. अनि केबी तामाङ, हजुर केबी तामाङ पनि आउनु भएको छ, शिवकुमारी गुरुङ, खड्ग गुरुङ मामा, होइन मजाले ना खड्ग गुरुङ मामाले इट्स थ्याङ्क्स गड इट्स फ्राइडे भनेर यस्तो मजाले कि झन् मेरो त्यसले त्यो पिक्चरले त झन् मेरो मोरलै हाई भएको मामा, त्यसरी हाई छ मोरल भनेर भनेको थियो, थ्याङ्क यू त्यसको लागि है. हाम्रो केबी तामाङजीले चाहिँ अर्कै प्रसङ्ग उठाउनु भएको छ है, उहाँले नखाने चिजहरू भन्नुभएको छ, यो बिहान खाजा खाने बेला त हुन लाग्यो होइन, होइन सबै चिज यो मिठो मिठो चिज त केही पनि नखानु हुँदो रहेछ त, उहाँले के चाहिँ खानु हुँदो रहेछ. हजुर हेर्दैछु म अघि उहाँको यो मेसेज पढेर त्यही सोचाइ आयो मनमा, केबी तामाङजीले आशा दिदी म यो चिज खाँदिनँ है भनेर लेख्नु भएको छ, मोमो, पास्ता, नुडल्स, व्हाइट राइस, पिज्जा, केक, ब्रेड, स्विट, चकलेट, केही खानुहुन्न रे उहाँले. वा के खानुहुन्छ त हौ, मिठो मिठो त सबै मेरो लिस्टमा भएको गीत गीत होइन, माफ गर्नुहोस्, खाना त तपाईँको नपरे पर्दैन रहेछ त. एनिवे, तर गुड न्युज पनि दिनुभएको छ उहाँले, यो यति नखाइसकेपछि चाहिँ मेरो वेट 2 महिनामा 7 केजी घटेछ है दिदी भनेर भन्नुभएको छ. वाउ, वेल डन तपाईँलाई. हजुर, 2 महिनामा 7 केजी घटाउनु भएको छ उहाँले, हो नि, हुन त यो चिजहरू खास शरीरको लागि त राम्रो होइन, जिब्रोको लागि मात्रै मिठो हो, तर यही चिज मनपर्छ उहाँले चाहिँ छोड्न सक्नुभएको छ. बरु मलाई चाहिँ एउटा कुरा सिकाइदिनु पऱ्यो कि यो छोड्ने चाहिँ कसरी हो, त्यो जुन जुन चिज त्यहाँ तपाईँले भन्नुभएको छ नि त्यो चिज नखाने मन्त्र चाहिँ के हो त्यो चाहिँ सुनाइदिनुहोस् ल, त्यो चाहिँ लेखिदिनु होला, त्यो पनि लेखिदिनु होला भनेको. एनिवे, र उहाँले चाहिँ म चिकन मात्र खान्छु अनि भेजिटेबल भनेर लेख्नु भएको छ, भनेर चाहिँ चिकन मात्रै खान्छु र भेजिटेबल पनि खान्छु त्यसमा भनेर भन्नुभएको चाहिँ, त्यो नखाने अरू तरिका सिकाइदिनु होला मलाई चाहिँ. हजुर, अनि यस्तै गरिकन अरू श्रोता हाम्रो को आउनु भएको छ, लक्ष्मी, शान्त लक्ष्मी गुरुङ, होइन उहाँ अघि नै मलाई सच्चाइदिनु भएको थियो डलरको कुरामा अनि एक्सचेन्ज रेटको कुरामा. सेरु घरती पनि आउनु भएको छ, बमबहादुर गुरुङ, अञ्जना गुरुङ बहिनी अल द वे नेपालबाट आउनु भएको छ, सबैलाई सम्झना भन्नुभएको छ. प्रेमराज राई, छवि थापा, नरेन्द्र राई, मेघ मल्ल, सबैजना आउनु भएको छ. र परदेशी घिमिरे माइलु, किशोर श्रेष्ठ, भूमा गुरुङ, उषा राई, सबै आउनु भएको छ. कैलाश लिम्बू होइन, अनि जस कन्दङमा,
विष्णु गुरुङ भाइ गीत सुन्नुभएछ, नारायण सापकोटाजीले पनि मजाले त्यो भेजिटेबलको नक्सा पठाइदिनु भएको छ उहाँको उहाँको त्यो देखेपछि चाहिँ त्यो खानेकुरा उहाँले जुन अलिअलि भिडियो क्लिप पठाइदिनुहुन्छ नि त्यो देखेपछि चाहिँ पुरा अब यो नौ कति बेला बच्चर गएर खाजा खाने भन्ने हुन्छ कि मलाई। तर कस्तो भने त्यो भेजिटेबलहरू कति त्यस्तो मजाले पठाइदिनुहुन्छ कि उहाँले त्यो सजाएको, त्यो देख्दाखेरि चाहिँ भेजिटेबल खाउँ खाउँ लाग्छ है मलाई कहिलेकाहीँ चाहिँ। हजुर त्यसले प्रेरणा पनि जगाउँछ कि, त्यसैले पठाइदिँदै गर्नु होला है त। अनि हामीलाई ओके अरू थुप्रैको मेसेज छ, मैले यहाँ तपाईँहरूको मेसेज हेर्दै गर्दाखेरि हामीलाई सम तपाईँहरूले कतिले त्यो कवितात्मक शैलीमा लेखेर पनि पठाउनु भएको छ है। हाम्रो नूतन भूषालजीले अघि नै हाम्रो त्यो गीतको कुरा गर्दाखेरि कहाँ कहाँ जन्ती सन्तीको पनि कुरा भयो होइन, त्यसैले उहाँले माया गर्दैमा बिहे गरेर सँगै हुनुपर्छ भन्ने होइन होला कि आशाजी भनेर लेख्नु भएको छ। हजुर गीतले त्यही भन्न खोजेको हो, अघि हामीले एउटा गीत सुन्दाखेरि त्यो प्रसङ्ग ल्याएका थियौँ, त्यही प्रसङ्ग हाम्रो अरू श्रोताहरू पनि ल्याउनु भएको छ है। हाम्रो उषा राईले पनि भन्नुभएको छ, उषा राईले पनि बडो गजबको प्रसङ्ग पठाइदिनु भएको छ कि, उहाँले रमाइलो प्रसङ्ग पठाइदिनु भएको छ उहाँको पहिला पहिला आमाहरूले के भन्नुहुन्थ्यो भन्ने कुरा हो। बहिनी पहिला त सोझो जमाना थियो, कतिको सत्य हो, मैले पनि सुने जसको मैले पनि सुनेको, जसको हात चाहिँ अलिक खस्रो खस्रो फुटेको हुन्छ त्यो चाहिँ एकदमै त्यो केटी चाहिँ एकदमै जागरिलो काम गर्ने र गर्ने हुन्छन् भनेर भन्थे रे, र त्यस्तै केटी ल्याउँथे रे भनेर बिहे गर्थे भन्ने कुरा नि। अनि एक दिन चाहिँ राति गोठमा सुतिरहेको बेलामा एउटा केटीको हात चाहिँ छाम्ने अरे कि कसैले, खस्रो खस्रो रहेछ अरे, अनि केटीलाई चाहिँ घरमा ल्याएछन् उठाएर, अनि त्यसपछि भोलिपल्ट हेर्दा त ढिँडो खाएर हातै नधोई सुतेको अल्छी केटी पो परेछन् भनेर आमाहरूले त्यतिखेर हामीलाई हँसाउनु हुन्थ्यो भनेर हाम्रो उषा राईजीले लेख्नु भएको छ है। धेरै धेरै धन्यवाद छ यो रमाइलो प्रसङ्गको लागि होइन। हो पक्कै पनि पहिले चाहिँ अब हात हेरेकन अब खस्रो खस्रो हात चाहिँ काम धेरै गर्छन् भनेर, काम गर्ने जमाना थियो नि त, समय त्यस्तै थियो, त्यसैले गर्दाखेरि त्यो त्यो पनि थियो होला पक्कै पनि होइन पहिले पहिले। एनिवे उषा राईजी, हाम्रो कृष्ण चामलिङ दाजुले के भन्नुभएको छ अघिको यो सुन्नु भएको छ कि हाम्रो प्रसङ्ग, अनि उहाँले लेख्नु भएको छ, यिनले मेरो घर थामिछन् भनी जानेरै बिहे गरेको, यिनले मेरो घर थाम्छिन् भनेर जानेरै बिहे गरेको, बेसरी कचकच गर्दिनन् होला भन्ठानेरै बिहे गरेको, तर छम्याइले धोका दिएछ दिनै प्रवचन सुन्नुपर्छ, किनकि उनको बानीले बानी नै नचिनी मैले पनि मेलादेखि नै तानेरै बिहे गरेको। हजुर कृष्ण चामलिङ दाजु हाम्रो गीतकार हुनुहुन्छ, मजाले उहाँले पनि यस्तो मजाले लेखेर पठाइदिनु भएको छ यो हरफहरू, धेरै धेरै धन्यवाद छ है त यो रमाइलो प्रसङ्गको लागि। हजुर अनि यस्तै ओके हाम्रो धनु बहिनीले पनि लेख्नु भएको रहेछ,

0: ए ओके, तुलपुन्जी नर्थ ह्याम्पटनबाट हामीलाई थम्सअप गर्नु भएको छ। म कन्फ्युज हुन्छु, ए नर्थ ह्याम्पटनतिर हुनुहुँदो रहेछ, 4 घन्टा 30 मिनटको यात्रा गर्दै हुनुहुन्छ, नर्थ ह्याम्पटन पुग्नु भएको रहेछ उहाँ। ओके, तपाईँको यात्रा एकदमै सेफ रहोस्, यही कामना गर्न चाहन्छु। ए मलाई याद आयो, उहाँ चाहिँ एनएचएसमा, त्यो एनएचएसमा काम गर्नुहुन्छ क्या अरे, सायद उहाँले पनि सेतो घोडा लाँदै हुनुहुन्छ उतातिर। ओके, तपाईँको यात्रा सहज रहोस्, यही कामना गर्न चाहन्छु। र हामीलाई ललित दाई र सती दिदीले पनि सम्पर्क गर्नुभएको र उहाँहरूले चाहिँ कार्यक्रम साँच्चै ज्ञानमूलक र रमाइलो भइरहेको छ। बहिनी, एकजना साथीले सोध्नु भए जस्तो लाग्छ, यस हप्ता सोधिएको प्रश्नको आवाज कसको थियो भनेर। मलाई लाग्छ त्यो आवाजले एउटै रथका दुई पाङ्रा भन्ने सन्देश सबैमा पुर्याएको छ जस्तो लाग्छ। हाम्रो भाइलाई धन्यवाद, गणेश भाइलाई धन्यवाद भन्नै पर्छ भनेर लेख्नु भएको रहेछ। सबैको पल सुखमय रहोस् र सप्ताहन्त पनि रमाइलो रहोस् भन्नुभएको छ। सती दिदी, ललित दाई, धेरै धेरै धन्यवाद छ है त यहाँहरूलाई। र यो आवाजको कुरा गर्दाखेरि म एक्चुली यो खोजीमा छु, तपाईँको आवाज पनि राख्न चाहन्छु। एनीवन, तपाईँ सुन्नुहुन्छ नि, जसले सुन्नु भएको छ यो कुरा अहिले मैले गरेको, तपाईँको आवाज पनि म यसरी नै राख्न चाहन्छु। तर त्यतिखेर तपाईँले मात्र एउटा कुरा गर्नुपर्छ कि भाग लिन पाउनुहुन्न प्रश्न उत्तरमा। हजुर, तपाईँको आवाजको खोजीमा छु। हजुर, थम हात उठाउनुहोस् है। हजुर, मलाई तपाईँको आवाज दिन चाहनुहुन्छ, सेयर गर्न चाहनुहुन्छ, तपाईँ यो कार्यक्रमलाई आफ्नै कार्यक्रम बनाउन चाहनुहुन्छ भने तपाईँको आवाज यसो बर गर्न दिनुहोला है त मलाई। टाइम टाइममा म यस्तै प्रश्नहरूमा अरू प्रसङ्गहरूमा तपाईँको आवाज तपाईँको पनि म यहाँ सुनाउन चाहन्छु। कति आफ्नो मात्र सुनाउनु होइन, बोरिङ हुन्छ होला नि एक्लै आफ्नो मात्रै सुनाउँदाखेरि त, यस्तै लाग्छ। हाम्रो दिपेन्द्र प्रजापतिजीले यस्तो दामी फुल पठाइदिनु भएको छ, झोडले आशा दिदी भन्दै, बोटको फुल फुले शिरमा, शिरको कपाल फुले डस्टबिनमा। हजुर, बोटको फुल फुले शिरमा, शिरको कपाल फुले डस्टबिनमा भन्नुभएको छ कि कपाल झरेपछि फाल्ने त डस्टबिनै हो होइन। मनलाई मनाउने दिदी भनेर भन्नुभएको रहेछ, अघि मैले खानाको कुरा गर्दाखेरि होला उहाँले त्यो जवाफ दिनुभएको, मनलाई बनाउने मनाउने, गुड पोइन्ट, थ्याङ्क यू भेरी मच। त्यो अघिको मिठो मिठो खाना केबी तामाङजीले भन्नुभएको, नखाने चाहिँ कसरी हो त्यो आइडिया चाहिँ यसो बताइदिनुहोस् है भनेर भनेको थिएँ। हजुर, उहाँले बताउनु भएको छ मनलाई मनाउने कुरो, त्यही त छ नि गाह्रो, सबै थोक त्यही मन त हो नि होइन। खानु मन लाग्ने नि त्यही मन, मन नलाग्ने नि त्यही मन। हजुर, मनलाई मनाउने पो कसरी हो खानेकुरा, अरूतिर त अरूसँग अरूको लागि अरूतिर मनाउन सकिन्छ, यो खानेकुराको मामिलामा चाहिँ मन मान्दै मान्दैन हो।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: समय बिहानको 8:45 गएको छ. अरुणा लामाले गाउनु भएको गीत हामीले सुनिरहेका थियौँ, हुमा पाइम लिम्बु अल्डोसर्ट निवासी हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको गीत हो यो, सुन्नुभएछ, थ्याङ्क यू भनेर लेख्नु भएको छ. र यस्तै गरिकन उहाँले अघि हामीले यो खस्रो हातको कुरा गर्दै थियौँ नि होइन, उषाजीले भन्नुभएको कहानी हामीले सुनाउँदै थियौँ. र हाम्रो हुमा पाइम लिम्बुले के लेख्नु भएको छ भने, धान नाच्दाखेरि हात समाउँदा हात खस्रो भएको हो औ हो रे भनेर, हो रे आशाजी कहाँ राति छाप्दा मार्थ्यो होला नि भनेर भन्नुभएको छ उहाँले. हजुर, धान नाच्दाखेरि पनि हात त साथी साँच्ची समातेर नाच्नुहुन्छ नि त यहाँहरूले होइन, त्यही पनि साइनो पर्ने त त्यहाँ जोइन गर्न पाउनुहुन्न तपाईँहरूको नजिकको नाता, अलिक टाढा टाढाको कति पुस्तासम्म पछाडिको मात्रै हो, त्यहाँनिर धान नाच्दा सँगै हात समातेर नाच्ने हो क्यारे होइन तपाईँहरूको. हजुर, अनि त्यहाँनिर चाहिँ त्यो नाच्दाखेरि पनि खस्रो हात खस्रो खस्रो भयो त त्यसरी पो थाहा पाइँदो रहेछ त है. एनिवे ओके, साकेला आउँदैछ नि तपाईँहरूको, साकेला आउँदैछ मिन्स साकेला एक्चुअली डे त गइसकेको छ तर पनि सिजन छ नि, किन भन्दा कार्यक्रमहरू छ यहाँ साकेलाको, त्यसैले गर्दाखेरि अब साकेला कार्यक्रम कहाँ कहाँ छ त उभौली, यही छ साकेला उभौली सेलिब्रेसन ग्लोस्टरमा छ है. हजुर, अब हाम्रो हुमा पाइमजीले हात त्यहाँ समात्दाखेरि भनेर भन्नुभएको छ, त्यो अब डिपेन्ड्स तपाईँमा कस्तो तपाईँ चाहनुहुन्छ. एनिवे त्यो पनि एउटा त्यो त्यो साकेला पर्व पनि त्यतिखेर अब समय पहिले त्यो चलन होइन, र त्यतिखेर चाहिँ साकेला पर्वमा मायाप्रीति गाँच्ने चलन थियो नाच्ने सँगै होइन हात समातेर, र अहिले पनि त्यो चलन मेबी छ होला, रमाइलोको लागि उहाँहरूले गर्नुहुन्छ नाच्नुहुन्छ. र साकेला साह्रै राम्रो यहाँहरूको नाच, ठाउँ ठाउँमा नाचिरहेको ढोल बजाएर यस्तो राम्रो हुन्छ है, मैले पनि इन्जोय गरेको छु यो. र यसपालि पनि अब 17 मेमा यहाँ छ होइन, भोलि पर्सि आइतबारको दिन ग्लोस्टरमा यहाँ छ भन्दा पनि ग्लोस्टरमा हो यो चाहिँ, इन्सवर्थ स्टेसन कम्युनिटी सेन्टरमा हुन्छ, 4:15 तपाईँहरूको कार्यक्रम छ है साकेलाको, साकेला उभौली मनाउने कार्यक्रम जान नभुल्नुहोला. यस्तै अर्को चाहिँ 23 तारिकको दिनमा छ, नेक्स्ट विक हो, नेक्स्ट विक शनिबार 23 तारिक, 23 तारिक साकेला उभौली पर्व यहाँहरूले मनाउँदै हुनुहुन्छ, त्यो चाहिँ फेरि उता किरात राई हाउस रिप्ली सरीमा हो, धुमधामका साथ मनाउनुहुन्छ यहाँहरूले, इन्जोय गर्न नभुल्नुहोला. र अब आउने दिनमा यसो कार्यक्रमहरू तपाईँहरूको म चेक गरिरहेको छु यतिखेर, हेर्दाखेरि कार्यक्रमहरू के छन्, भोलि 16 तारिक चाहिँ जिएनटिसीको स्प्रिङ लङ टेनिस टुर्नामेन्ट छ है, बुद्ध कप छ, शनिबार 16 मेमा बिहान 8:00 बेलुका 8:00 अल्डर्सर टेनिस सेन्टरमा हो, यहाँहरूले क्याप्टेन मोहन गुरुङ अथवा बीरबलालज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीको लागि, जोइन गर्नुहोला तपाईँहरू गएर. अनि यस्तै गरिकन अरू के छ, अरू कार्यक्रमहरू 23 तारिकमा विलिज आर्मी क्याम्पमा भार्सेली परिवारको वार्षिक भेटघाट पनि छ, विलिज क्याम्पमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ, मोहन दरलामीज्यू त्यहीँ काम गर्नुहुन्छ होइन, उहाँलाई अथवा गिरिफुन उहाँलाई, यो 23 तारिकको कार्यक्रम भयो होइन. 23 तारिकमा फेरि 1990 इन्टेकका नम्बरीहरूको 35 एनिभर्सरी पनि छ है, हिमालयन ओएसिस यो टिडवर्थमा हुन्छ, 1:00 हुन्छ, 87 नम्बरीहरूको यो भेटघाटमा चाहिँ नम्बरी ब्यान्डको प्रस्तुति पनि हुन्छ, अनि सोनी कुमार छेत्रीले पनि तपाईँलाई रमाइलो गराउनु हुनेछ, निकै इन्टरटेनमेन्टका कार्यक्रमहरू पनि त्यहाँनिर देखेको छु. 23 मेसम्मको यो कार्यक्रम भयो होइन. ओके, अब अहिलेलाई यति नै गर्छु किन भन्दाखेरि हाम्रो यो ड्र गर्ने टाइम पनि हुन लाग्यो होइन, त्यसैले गीत म सुनाऊ पहिले एकछिन, गीत सुनाउँछु टेक बिसी अनि सिमरन परियारले गाउनुभएको यो गीत, एकछिन सुनाऊ त्यसपछि हामी आजको लक्की ड्रतर्फ लाग्छौँ.
1: त्यो मात खाने रूपले हल्ला छ बजार

हामीले अहिले एउटा मिठो गीत सुन्दै थियौँ, टेकबिसी र सिमन परियारले गाउनु भएको गीत, सिमन सिमरन परिवार एक्चुअली. हजुर, अब हामीसँग छ मिनट मात्र बाँकी रह्यो समय. यो साताको लक्की विनर को हुनुहुन्छ, उहाँको नाम निकाल्नको लागि म एकदम रेडी छु. र उत्तर, ओके, उत्तर भन्नु है. पहिला प्रश्न त अब एउटा गोलो सर्कल बनाउनुहोस्, अनि गोलो आकार बनाएपछि त्यसको कतिवटा साइड हुन्छ बताउनुहोस् भनेर भनेको थिएँ, होइन? क्वेसन हामीले यो राखेका थियौँ. हजुर, तपाईँहरूले कतिले ठ्याक्कै बनाउनु भएको छ, कति त लाखापाखा लाग्नु भएको छ. हजुर, अब कहाँ लाग्नु भयो तपाईँ आफै थाहा पाउनुहुन्छ. सही उत्तर चाहिँ मैले कतिवटा साइड हुन्छ भनेर भनेका थियौँ, होइन? हामीले भनेका थियौँ, र साइड चाहिँ एसआइडिई, ध्यान दिनुहोस् है भनेर भनेको. कतिले ध्यान दिनुभयो, कतिले दिनु भएन, लाखा पाखा लाग्नुभयो. एनिवे, उत्तर चाहिँ दुईवटा साइड, इनसाइड आउटसाइड, होइन र? सर्कल बनाउनुहोस् त, त्यहाँ चारवटा नि होइन, जिरो नि होइन, अरू पनि अलि ध्यान दिनुहोस् है भनेको थिएँ. माथि माथि पुग्नु भएको छ, कति त धेरै पनि हुँदैन भनेको है. एनिवे, दुईवटा साइड के झुकाउने प्रश्न हो नि. यसो गोलो त्यहाँ सर्कल गोलाकार बनाएर हेर्नुभयो भने एउटा भित्र हुन्छ, एउटा बाहिर हुन्छ, होइन? अरू के चाहिँ हुन्छ र त्यहाँ साइड? दुईवटा त हुन्छ, एउटा भित्र एउटा बाहिर, एउटा इनसाइड एउटा आउटसाइड, त्यो गोलोको घेराको. यही नै हो उत्तर, इनसाइड आउटसाइड दुईवटा. कर्कले इनसाइड आउटसाइड भन्नुभएको छ, गइसकेको छ तपाईँहरूको नाम. यहाँ अब चाहिँ नाम निकालौँ. अब एकजनाको नाम निकाल्नु, को पर्नुभयो यसपालिको लक्की विनर? ननिटनतिर आयो है, ननिटनतिर आयो. समात्नुहोस् देवेन्द्र गुरुङ. हजुर, देवेन्द्र गुरुङ यहाँको नाम आयो, यहाँलाई धेरै धेरै बधाई छ. ननिटन निवासी देवेन्द्र गुरुङको नाम आयो आजको यो लकी ड्रबाट, यहाँलाई धेरै धेरै बधाई छ. अब तपाईँको ठेगाना पठाइदिनु होला हामीलाई, bfbsgorkha@bfbs.com यो इमेल एड्रेसमा. अरू जो जतिले भाग लिनुभयो यहाँहरूलाई पनि धेरै धन्यवाद. उत्तर मिलाउनु हुनेहरूलाई पनि बधाई छ, अनि प्रयास गर्नुहुने, टार्गेटमा नलाग्नु हुनेहरूलाई नेक्स्ट टाइमको लागि अल द बेस्ट. हजुर, नेक्स्ट टाइमको लागि गुड लक भनौँ. नेक्स्ट टाइम फेरि अर्को प्रश्न आइहाल्का साथ हामी उपस्थित भइहाल्छौँ. आजलाई म आशा छुट्टिन्छु यहीँसम्म आएर, र जानुभन्दा अगाडि तपाईँहरूको अरू छुटेको नाम पनि लिइहाल्न चाहन्छु है. हाम्रो निलम राणा पनि अघि नै आउनु भएको थियो, खर गुरुङज्यू पनि, होइन, करखोला थापा पनि, उहाँले पनि मेसेज गर्नुभएको हो. र यस्तै गरिकन अलिक पछिल्लो समयमा पनि फेरि यहाँहरू आउनु भएको रहेछ है. हाम्रो ओके नरेन्द्र राई, ए आज त मेरो समयले गर्दाखेरि होला मेरो गीत त सुनाउनु भएन नि भनेर भन्नुभएको रहेछ. हजुर, मैले आजको गीत सुनाउन सकिनँ, माफ गर्नु होला, म नेक्स्ट टाइम म राख्छु है. अनि धनराई पनि आउनु भएको छ उता युएसएबाट, हामीलाई मगमग बास्न चलेको एउटा फुलको तस्बिर पनि पठाइदिनु भएको छ हाम्रो नूतन भूषालजीले. कस्तो मिठो बास्न चल्ने फुल है, मलाई खुब मनपर्छ कि यसको छेउबाट जाँदाखेरि त्यतातिर ढपक्क मक्कै फुलेको रहेछ. अनि राम राई पनि आउनु भएको छ है, तुलपुन पनि रिजल्ट सुनेर रोएको नक्सा पठाइदिनु भएको छ. नेक्स्ट टाइमलाई तपाईँलाई फेरि बेस्ट अफ लक है. अनि हाम्रो मनु दिदी पनि आउनु भएको छ है, उहाँले चाहिँ के लेख्नु भएको छ भने, कहिलेकाहीँ सुन्नमा धेरै आनन्द आउँदो रहेछ, आजको प्रसङ्गहरू साह्रै रमाइलो लाग्यो, किप इट अप बहिनी. चामलिङ दाजुको कुराले एक्लै अन द वे टु वर्क मरिमरि हाँसे है, सच अ ट्यालेन्टेड पर्सन उहाँ दाइ भनेर भन्नुभएको छ. ह्याभ अ ग्रेट विकेन्ड एभ्रिबडी भन्नुभएको छ. यस, हजुर, तपाईँहरूको समय एकदमै रमणीय रहोस्. मन राई पनि बेजिङ स्टोकबाट आउनुभयो फाइनली अहिले. अनि देवेन्द्र गुरुङजी उहाँले सुन्दै हुनुहुँदो रहेछ, धेरै धेरै धन्यवाद पुरस्कारको लागि भन्नुभएको छ. वेल डन तपाईँलाई पनि, लभ त बधाई छ फेरि वान्स अगेन. नेक्स्ट विक अब हामी भेट्नेछौँ. यो विकेन्ड तपाईँहरूको एकदमै रमणीय रहोस्. कहाँ कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, नेक्स्ट विक सेयर गरौँला है त. आजलाई बाबाई, नमस्ते.

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: कांग्रेस संसदीय दलका नेता पृष्मराज आङदम्बेले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि उठेका आरोपबारे गठित छानबिन समितिले निष्पक्ष काम गर्न खबरदारी गर्नुभएको छ। सरकारको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङदम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने उल्लेख गर्नुभयो। आरोपित व्यक्तिलाई उन्मुक्ति दिने उद्देश्यले मात्र काम गर्न नहुने उहाँको भनाइ छ। पूर्व गृहमन्त्री गुरुङ विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक तथा शेयर लगानी सम्बन्धका विषय सार्वजनिक भएपछि विवादमा तानिनु भएको थियो। विवादका बीच गुरुङले गत वैशाख 9 गते नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 126 जना घाइते भएका छन्। 5 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले देशभरको एकीकृत तथ्याङ्क सार्वजनिक गर्दै गएको एक दिनमा मधेसमा सबभन्दा धेरै 42 जना घाइते भएका जनाएको छ। यो अवधिमा गण्डकी प्रदेशमा भने कसैको मृत्यु भएको छैन भने घाइतेको संख्या 0 छ। अन्य सबै प्रदेशमा दुर्घटना भएका छन्। पोखरामा विश्व ब्याङ्कको लगानीमा एसियाली मापदण्डको सडक निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खुदीसम्म 34 करोड लागतमा 4 किलोमिटर सडक बनेपछि कास्की तनहु र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: यो सडक नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम,
5: यस सडकको दुवैतर्फ 1.5 मिटरको साइकल लेन रहेको छ, फुटपाथ दुवैतर्फ 1.5 मिटरको फुटपाथ रहेको छ।
4: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वीराज मार्ग बन्नु अघि नै यो सडकको ट्र्याक खोलिएको थियो। विगतमा यही सडक हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रराज ढकाल बताउनु।
6: बकोट देउरालीको जनताहरूले पनि यहाँ श्रमदान गरेर सामान्य हिँड्ने बाटो बनाउनु भयो। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने काम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो। तर त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 को प्रयास र सबैको सहयोगमा चाहिँ यो अत्याधुनिक एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
4: यो सडक कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सडकबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सडकको थप खण्ड समेत स्तरोन्नत गरी तनहुँसम्म जोड्नु पर्ने बताउनुहुन्छ।
7: मेरो कुरा चाहिँ के छ भने तीनटा जिल्ला जोडिन्छ यहाँबाट जाँदा, कास्की तनहुँ लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ ओल्ड ब्याङ्कले फेरि थपेर चाहिँ यो काम पुरा गर्नेछ भन्ने मैले।
3: आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको 60% पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड रुपियाँ बजेट खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोड बराबरको बजेट ल्याएको थियो। हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66%मा खुम्चिएको छ। यो वर्ष 53 अर्ब 44 करोड 69 लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको 33.28% मात्र पाएको छ। तनहुँको बन्दीपुर अस्पताललाई 40 लाख रुपियाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले प्रयोगशालामा चाहिने आधुनिक मसिन उपलब्ध गराएका हुन्। चौतारीका अध्यक्ष दीपक बस्नेत,
8: फाइदा हुने भनेको क्यान्सरमा भिटामिन टेस्टहरू, थाइरोइडहरू यस्ता टेस्टहरू र अर्को मिसिन पनि हामीले पिटिआर मिसिन। अब चाहिँ यो स्थानीयहरू चाहिँ यहाँबाट पोखरा भरतपुर जाने चाहिँ अबको लागि चाहिँ पक्कै पनि त्यो हदसम्मको चाहिँ बन्द भएको जस्तो मलाई लाग्छ।
3: राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाबाट तेल किन्न तथा इरानलाई हतियार नबेच्न मनाएको बताउनु भएको छ। फोक्स न्युजसँग कुरा गर्दै ट्रम्पले इरान युद्ध अन्त्यका लागि चिनिया समकक्षी शी जिनपिङले सहयोग गर्ने वाचा गरेको बताउनुभयो।
9: President Xi would like to see a deal, man. And he did offer, he said, if I can be of any help at all, I would like to be of help.
3: तर बीबीसीका चीन संवाददाता स्टेफेन म्याकडोनल्डका अनुसार चीनसँग अमेरिकाले ठोस सहमति गरेको देखिएको छैन.
2: I think wanting the straits open, that's something the Chinese government has long said anyway. The problem is, how do you achieve it? Now, Beijing has long said there needs to be a complete, comprehensive ceasefire.
3: खबर यति नै. नमस्कार.

हजुर, पुरानै गीत सुन्नुभयो यहाँले। सञ्चालक विनोद खड्का हजुरलाई नमस्ते भन्दै काठमाडौँको स्वागत कार्यक्रममा स्वागत गर्न चाहन्छु। 1974 AD को यो गीत थियो, पिए तिमीलाई पिरे तिले बादुल्ला। श्रोताहरू, माया एकदम बलियो हुन्छ भन्ने कुरा हो, होइन? कुनै पनि डोरी भन्दा मायाको डोरी असाध्यै बलियो हुन्छ रे। ओके, आजको यस वर्षमा यहाँलाई नमस्कार भन्दै स्वागत भन्न चाहन्छु। म फेरि पनि विनोद खड्का। तपाईँहरू विभिन्न ठाउँ बसेर हामीलाई सुन्नुहुन्छ। अहिले नेपालको समय ठिक दिनको 1:56 जाँदैछ। आजको दिनको कुरा गरिहालौँ श्रोताहरू। जेठ महिनाको पहिलो दिन 1 गते भइसक्यो। हिजो मैले कति छिटो महिना त मरेछ भन्दै थिएँ, होइन? ओके, महिना मर्नु भनेको तलब आउनु पनि हो क्या रे, होइन? आयो होला सबैको। र जेठ महिनाको 1 गते यो महिनाको सुरुवाती दिन, श्रोताहरू तपाईँहरूको मङ्गलमय रहोस्, हाम्रो शुभकामना छ। हरेक दिन मङ्गल रहोस्। र अब जेठ महिनाको शुक्रबार हो श्रोताहरू, पहिलो शुक्रबार गर्दाखेरि विकेन्डको कार्यक्रमहरू तपाईँहरूको भव्य रूपमा होस् भन्न चाहन्छौँ। हामी पनि साथीभाइसँग कहिले भेटघाट गर्छौँ। एनिवे, तपाईँहरूको फेसबुकमा आएका फोटोहरूलाई हामीले हाइलाइट पनि गर्छौँ, कुराकानी गर्छौँ राम्रोसँग। यतै कतै कार्यक्रममा जाँदै हुनुहुन्छ, विशेष गरी युकेतिर हो भने, लामो लामो ड्राइभ छ भने ब्रेक गर्दै जानुहोला, निन्द्र लाग्ला, फेरि पार्टी र चाहिँ जमघटमा भएपछि साथीभाइको बिचमा अलि खाउँ खाउँ रमाइलो गरौँ भन्ने हुन्छ। डोन्ट बी टेम्प्टेड, किनभने नो ड्रिङ्क नो ड्राइभ, अथवा चाहिँ ड्रिङ्क गर्ने बित्तिकै स्टेरिङ त छुँदै नछुन होला है त। नेपालमा पनि यही छ, किनभने ड्रिङ्क एन्ड ड्राइभले आफ्नो मात्रै होइन अरूको को ज्यान र चाहिँ परिवारमा ठुलो खति हुन्छ, र यो तरिका पनि होइन। र बेलायततिर हो, अरू देशमा हो भने चाहिँ तपाईँहरूलाई सजाय मात्र होइन, तपाईँहरूको करियर नै ध्वस्त भएको हामीले सुनेका छौँ। गर्दाखेरि ध्यान पुर्याउनु होला, अलिकति यो रेकलेसनेसलाई चाहिँ ध्यान दिनुहोस् है त। यदि भन्दै, किनभने विकेन्ड आयो, विभिन्न कार्यक्रमहरूको बारेमा आशा पुन बहिनीले भन्दै हुनुहुन्थ्यो। आगामी दिनका कार्यक्रमहरू, विकेन्डका कार्यक्रमहरू, कलाकारहरू पुगिरहनु भएको छ विभिन्न ठाउँमा, विभिन्न एक्टिभिटिज भइरहेको छ। त्यस कारणले यो अलिकति सजगता अप्नाउनको लागि अनुरोध हो यो। अब भन्दै, आजको दिन के छ त, वृष संक्रान्ति हो र अन्तर्राष्ट्रिय परिवार दिवस आजै परेको छ। श्रोताहरू, आजको दिनको बयान गर्नुपर्दाखेरि एउटा इभेन्ट सधैँ हुन्छ, त्यो बारेमा पनि हामीले कुराकानी गर्नुपर्छ। श्रोताहरू, अन्तर्राष्ट्रिय परिवार दिवसको बारेमा छोटो कुराकानी गरिहालौँ। सन् 1993 मे 15 परिवार दिवसको रूपमा संयुक्त राष्ट्रसङ्घको आह्वान अनुसार मनाइन थालिएको हो। यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ भनिएको छ। उद्देश्य राम्रो रहेछ। किन मनाइन्छ त अन्तर्राष्ट्रिय परिवार दिवस? वर्ल्ड इज अ फ्यामिली पनि भनिन्छ, होइन? त्यसले गर्दाखेरि एउटा सानो न्युक्लियस फ्यामिली मात्र होइन, सानो युनिट मात्र होइन, सबै फ्यामिली मिलेर संसार बनेको छ, त्यसलाई पनि ध्यान दिनु पर्यो। बिस्तारै विकासक्रमले संयुक्त परिवारलाई क्रमशः एकल परिवारमा रूपान्तरण र प्रतिस्थापित गरेको भए तापनि परिवारको स्वरूप जे जस्तो होस्, तर पारिवारिक मूल्य मान्यता भने आउँदो पुस्ताको लागि अत्यन्त जरुरी छ र एउटा पाठ पनि हो, सिकलाइ पनि हो। प्रारम्भिक बाल्यकाल शिक्षा र बालबालिका र युवा मैत्री पारिवारिक वातावरणको वकालत गर्दै आज विश्वभरि परिवार दिवस मनाइने थालिएको हो। त सन् 2026 अन्तर्राष्ट्रिय परिवार दिवसको नारा चाहिँ के छ त? परिवार असमानता र बालबालिकाको कल्याण, फ्यामिलीज इन इक्वालिटिज एन्ड चाइल्ड वेलबिङ, यो तय भएको छ। यस वर्षको नाराले आर्थिक, सामाजिक र शैक्षिक असमानताका कारण बालबालिकाको स्वास्थ्य, शिक्षा, मानसिक अवस्था र समग्र विकासमा पर्ने नकारात्मक प्रभावलाई विशेष जोड दिएको छ। एक सुरक्षित, सहयोगी र समान अवसरयुक्त पारिवारिक वातावरणले मात्रै बालबालिकाको भविष्य सुनिश्चित गर्दछ र उज्जवल बनाउन सक्छ। त्यस कारणले हामी त्यसतर्फ ध्यान दियौँ। नेपाली परिवारको पनि बयान चारैतिर हुन्छ, किनभने एकदम राम्रो पारिवारिक एउटा मूल्य मान्यता छ भन्ने पनि भनाइ छ। हाम्रा साथीहरूले ओहो तिमीहरूको त यस्तो राम्रो रहेछ भनेर भन्नुहुन्छ। छोरा छोरी बुहारीले वर्षमा एकताले विस गर्छन्, क्रिसमसमा मात्रै हो, कहिले कहिले भेट गर्न आउँछन्, त्यति मात्रै हो हाम्रो भनेरको हामीले भनेका थुप्रै इक्जाम्पलहरू छन्। किनभने वी आर जोइन्ट फ्यामिली, हाम्रो चाहिँ नेटवर्किङ राम्रो छ, एकअर्कामा सहयोगको भावना राम्रो छ। त्यसलाई रोदेशले पनि
विषयका कुराहरूलाई हामीले चाहिँ पुरानो शैलीमा लानुपर्छ भन्ने मान्यता राख्दछन्। त्यस कारणले लेट्स मेन्टेन आवर कल्चर एन्ड हेरिटेज पनि हो। आज अर्को पनि एक दिवस छ, सिद्धि नाचे। ओके, यो यसको मतलब हुन्छ चतुर्दशी, ज्येष्ठ चतुर्दशीमा पर्दछ। यस दिन नेवार समुदायले सिद्धि नाचेको पूजा अर्चना गर्ने चलन छ र यस दिन आजको दिन घर घरमा पूजा गर्ने चलन हुन्छ। यस दिन सिद्धि अर्थात् शिवका छोरा कुमार कार्तिकेयको पूजा गर्ने गरिन्छ। कुमारलाई मात्र पूजा नगरी अन्य देवताहरूको पूजा आजना अलि अपुरो भन्ने भनाइ छ श्रोताहरू। ओके, यति मात्रै भनौँ है त। अब भने हामी लागौँ आज विभिन्न पत्र पत्रिकाहरूमा आएका मुख्य मुख्य समाचार के छन्। मैले समयको त कुरा गरिसकेँ होइन त, मौसमले के भन्छ आदि आदि तर्फ पनि जाउँ श्रोताहरू। र आजको विभिन्न पत्र पत्रिकालाई हेर्नु पर्दाखेरि 10 महिनामा 60% बजेट खर्च छ, विकास खर्च 28% भन्ने रातोपाटी .com लेख्छ यसलाई। चालु आर्थिक वर्षको 10 महिनामा नेपाल सरकारले वार्षिक बजेटको करिब 60% खर्च गरेको छ। कुल ₹19,64 अर्बको बजेट मध्ये करिब ₹11,73 अर्ब खर्च भएको छ। विकास खर्च मात्र 28% रहेको छ भने राजस्व संकलन वार्षिक लक्ष्यको 66% मात्रै पुग्न सफल भएको छ भन्ने कुरा हो श्रोताहरू। पर्सेन्टेजको हिसाबमा 28% मात्रै डेभलपमेन्टमा खर्च, नट गुड। यसका विभिन्न कारण होला नि होइन त। अर्को खबरतर्फ जाउँ श्रोताहरू। आजको यस बसाइमा करिब 8 मिनट अगाडि सुत भट्टीले लेखेको समाचार यस्तो छ, ब्याङ्क सञ्चालकहरू भन्छ राज्यले नसुनी थुनियो भने हामी डराएका छौँ भनेर त ब्याङ्कर्सहरूको एकदमै लामबद्ध भएर बसेको फोटो सहितको यो हिमाल ब्याङ्कका सिइओ मैले चिनेका साथीको पनि फोटो देखेँ। अरू ब्याङ्कर्सहरू पनि छन् श्रोताहरू, के भन्छन् त उनीहरू। त्यस्तो लागु नेपाल ब्याङ्कका सञ्चालकहरूले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकारी ज्योति प्रकाश पाण्डेको गिरफ्तारीपछि त्रास व्यक्त गरेका छन्। उनीहरूले हालैका गिरफ्तारीले मनोवैज्ञानिक तनाव सृजना गरेको र सरकारले नसुनी थुन्ने नीति लिएकोमा चिन्ता व्यक्त गरेका छन्। कर्जा विस्तारको कमी, विदेशी लगानीकर्ताको आत्मविश्वास र अर्थतन्त्रमा सञ्चरात्मक संरचनात्मक समस्याहरूको बारेमा पनि चर्चा गरिएको छ श्रोताहरू। उनीहरूले कन्सर्न देखाएका रहेछन् भने सामाजिक सञ्जालमा महिलालाई ब्ल्याकमेल गरेको आरोपमा एकजना पक्राउ, यो समाचारमा पढिहालौँ किनभने यसले चाहिँ मेसेज पनि दिन्छ। लेख्न पायो र भन्न पायो भने जे पनि भन्नेहरूलाई चाहिँ कानुनको दायरामा ल्याउने नियम कानुन छ भन्ने जानकारी पनि हो। बारखरे .com लेख्छ यसलाई। काभ्रेका 23 वर्षीय समीर तामाङलाई सामाजिक सञ्जालमा महिलालाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि व्यक्तिगत फोटो र भिडियो सार्वजनिक गर्ने धम्की दिएर आर्थिक लाभ लिएको आरोप छ। उनलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको हो र विद्युतीय कारोबार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी छ। अब मकै बारीमा मृत गैंडा भेटिएछ त लोकान्तर नै देख्छ यसलाई। नवलपरासी बर्दघाट सुस्ता पूर्व काबसोती नगरपालिका एक लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ। भीमबहादुर दर्शीको मकै बारीमा फेला परेको गैंडाको शरीरमा चोट पटक नदेखेकोले मृत्युको कारण अहिले खुल्न सकेको छैन। साग र खुर सहितको खाग र खुर सहितको यस सुरक्षित रहेको यसमा बताइएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी छ भन्ने खबर छ भने श्रोताहरू। अब हामी देश विदेशका समाचार राखौँ, त्यसपछि एउटा मिठो गीतको साथमा कुराकानीतर्फ जाउँ। आज हामी कुराकानी गर्दैछौँ सुरुमै क्याप्टन रिटायर्ड पदमबहादुर गुरुङ साहेबसँग। आजको लाइभ स्ट्रिमिङमा हुनेछ। 6GR को स्थापना भएको 209 वर्ष पुग्यो भनेर उहाँ जानकारी दिनुहुन्छ। यस अवसरमा नेपालमा भएको र काठमाडौँ पोखरा भएको इभेन्ट जुन चाहिँ भोलि हुँदैछ शनिबारको दिन, त्यस विशेष विशेष कार्यक्रमको आयोजना छ भनेर क्याप्टन पदमबहादुर साहबसँग मेरो कुराकानी हुनेछ। र अघि कुराकानीको प्रारम्भिक चरणमा उहाँले भन्नुहुन्थ्यो 6GR सँग आबद्ध भएका कुनै पनि मेम्बर्सहरू, 6GR कै मेम्बर मात्र होइन, त्यहाँ भनौँ अब हङकङदेखि लिएर सिङ्गापुर, मलेसिया र युकेतिर भएका सम्पूर्ण सिभिलियन जसमा 6GR सँग काम गर्नुभयो, यानि कि स्कुल टिचर्स, मिडवाइफ्स, अदर नर्सेस होइन, र साथसाथमा रिलिजियस टिचर्स सबैलाई आमन्त्रण गरिएको छ भनेर भन्दै हुनुहुन्थ्यो। गर्दाखेरि डिटेलमा इन्फर्मेसन एक्सनपछि लिउँ। 6GR का साथीहरूलाई यो कार्यक्रम यहाँ मात्रै होइन पोखरा पनि भव्य रूपमा हुन्छ भन्ने जानकारी यसले नै गराउँ। ओके, र अब देश विदेशको समाचारमा चाहिँ हामी जाउँ
ट्रम्प र सी बीचमा के भयो त? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग भएको उच्च स्तरीय भेटवार्तापछि दुवै देश बीच उत्कृष्ट व्यापार सम्झौता भएको दावी गर्नुभएको छ। विश्वका दुई प्रमुख आर्थिक शक्ति बीच व्यापार, प्रविधि र उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई धेरै सफल भएको प्रतिक्रिया दिनुभयो। बेजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्वपूर्ण व्यापारिक समझदारी बनेको बताउनुभयो। फर्बिडन सिटी नजिकै रहेको चिनिया केन्द्रीय नेतृत्व परिसर जोन नाङहाईको बगैँचामा सीसँग सँगै हिँड्दै उहाँले दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको उल्लेख गर्नुभयो र दावी गर्नुभयो। यो त अमेरिकी राष्ट्रपतिको चीनको भ्रमणको कुरा भने, एक अर्को पनि फेरि महाशक्ति राष्ट्र रुसका भनौँ न अब राष्ट्रपति पुटिनको पनि भ्रमणको तयारी भइरहेको रहेछ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको छ भन्ने समाचार छ र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रुसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उद्धृत गर्दै जनाएको छ। पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभयो। भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउँदै उहाँ भन्नुहुन्छ, भ्रमणको लागि तयारी भइसक्यो छ, यसलाई अन्तिम रूप दिने काम भइरहेको पेस्कोभले उल्लेख गर्नुभयो। छोटकरीमा यो समाचार राखे। पाकिस्तानतर्फ लान चाहौँ तपाईँलाई। पाकिस्तानमा भएको आक्रमणमा 9 जनाको मृत्यु र 21 जना घाइते। पाकिस्तानको खैबर पस्तुन नखवा प्रान्तको स्काउट क्याम्पमा भएको आत्मघाती आक्रमणमा 9 जना सुरक्षा कर्मीको मृत्यु हुन साथै 21 जना घाइते भएको समाचार छ। बिहिबार राति पाकिस्तानको उत्तर पश्चिम प्रान्त खैबर पस्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोकिएर विस्फोट भएपछि सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुधारो टेरिस्ट एक्टको कुरा रहेछ। यो त भयो विभिन्न देश विदेशका समाचार। भने तपाईँलाई एउटा मिठो गीत राखौँ र त्यसपछि आजको मेरो पहिलो पाहुनालाई कार्यक्रममा ल्याउँ। क्याप्टन पदमबहादुर गुरुङ साहब पर्खेर बस्नु भएको छ होला। सागर अधिकारी र मीना निरोडाले गाउनुभएको गीत प्रस्तुत गरिहालौँ त।

0: गोरखा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: अ हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
1: तपाईले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
3: यो BFPS गोर्खा रेडियो हो

0: हजुर बडो रमाइलो गीत सुन्दै हुन्थ्यो. मेन गुरुङ गाउँदै हुन्थ्यो. नाच्ने नाच्ने खालको रहेछ. विकेन्डमा काम लाग्ने गीत रहेछ. उठे बसे गर्नेहरूको लागि, नसक्नेहरूको लागि त फेरि हेरेरै बस्नु पर्यो. किनभने आजकल 60+ भएपछि धेरैलाई उठ्यो बस्यो भर्याङ छोड्ने गाह्रो पनि पर्दो रहेछ. त्यस कारणले आफ्नो ख्याल चाहिँ सुरुदेखि नै गर्नुपर्ने हो, होइन त? एनिवे, अब लाइनमा आइसक्नु भएको हाम्रो क्याप्टन पदम साहबलाई म कार्यक्रममा स्वागत गरिहालौँ. पदम साहब नमस्ते, स्वागत छ हजुरलाई.
1: नमस्ते
0: नमस्ते. साहब आराम हुनुहुन्छ?
1: एकदमै.
0: साहब ल, हजुरले समय दिनुभयो. भोलिको बन्दोबस्तको लागि व्यस्त हुनुहुन्थ्यो होला. भोलि अब 6GR को जन्म अथवा वर्षगाँठ भनौँ, होइन, 209 वर्ष पुग्यो भन्ने खबर पाए. के हो, यही हो साहब, 209 वर्ष नै हो?
1: यो 6GR को स्थापना भएको 1817 साल. नर्थ इन्डियाको नर्थ इस्टर्न प्रोभिन्समा चाहिँ यो ट्राइब्सहरूले हङ्गामा मचाएपछि तिनलाई सकाप बनाउनको लागि यो 6GR होइन, त्यतिखेर कटक लेजियन भनेर पल्टन स्थापना भए रहेछ. अनि त्यो पछि अब 1817 आज चाहिँ यो 2036 भएपछि 209 वर्षको उपलक्ष्यमा हामीले सालै पछि यो मनाउँदै आएको हो. तर योपालि अलि भिन्न तरिकाले मनाउँदैछौँ. पहिला हामीले मार्चको तेस्रो हप्ताको शनिबार यसरी मनाउँथ्यौँ भने योपालि मेको तेस्रो हप्ताको शनिबार. अनि जहाँ जहाँ शिक्षाको के अरे अलिअलि यो पुरानो साथीहरू छन् त्यो जग्गामा चाहिँ आज एकै दिनमा पर्सि भोलि सरी मनाउने प्लान गरेछ. यो चाहिँ हाम्रो अहिलेको चेयरम्यान लेफ्टेन्ट पूर्ण रावले मिलाउनु भएको, उहाँलाई ठुलो धन्यवाद दिन चाहन्छु.
0: ओके, यो चेयरम्यान भन्नाले नेपालको चेयरम्यान होला होइन सर?
1: हजुर, नेपालको चेयरम्यान.
0: ओके, अब हजुरले पुरानो कुरा गरिहाल्नुभयो. 1817 इस्वी सम्बन्ध 1817देखि 1994 चाहिँ 6GR को रूपमा रह्यो क्या अरे, होइन त साहब?
1: जे यो 1817 सालमा कटक लेजेन्ड भएपछि अनि नामहरू धेरै प्रकारको बदली हुँदै
0: गएको,
1: अनि 1903 चाहिँ 6GR भएको रहेछ.
0: ज्यू.
1: अनि त्यो पछि 1959 सालमा बडा महारानीको निगरानीमा उहाँले चाहिँ 6 क्विन्स एलिजोबेट अनको अराइभलको मन्जुरी नाम दिनुभयो र त्यहाँबाट हाम्रो 6 क्विन एलिजोबेटको अनको अराइभल भएको. अनि 1974 थाहा छ, पल्टन चाहिँ डिसेम्बर भयो.
0: ज्यू. अब नेपालमा त थोरै संख्यामा हुनुहुन्छ 6GR मा सर्भ गर्ने ओल्ड ऱ्याङ्क्सहरू, अफिसर्स एन्ड जेन्टलम्यानहरू, होइन? युके सबभन्दा बढी पपुलेसन त युकेमा हुनुहुन्छ होला होइन सर?
1: सेप्टेम्बरको 19 गरेर 6GR को यहाँ नेपालको मेम्बरहरू युके जानुहुन्छ भने सेप्टेम्बर 19 तारिकलाई टार्गेट गरेर जानुहोस् भनेर उहाँहरूलाई अनुरोध गर्दैछु.
0: ओके, अब यहाँ चाहिँ आजको दिन भयो, पहिला मार्चमा हुन्थ्यो भने अहिलेलाई मेमा त बेलायतमा चाहिँ सेप्टेम्बरमा, यो उहाँले जानकारी पनि भयो. अब भोलिको कार्यक्रम नेपालमा चाहिँ अथवा काठमाडौँमा चाहिँ के कसो छ, पोखरामा के छ, यो चाहिँ संयोजन यहाँले कसरी गर्नुभएको छ? उता पूर्ण लेफ्टिनेन्ट पूर्ण साहबले गर्दै हुनुहुन्छ भने यहाँ तपाईँले के छ कार्यक्रम साहब भोलिको लागि?
1: भोलि हाम्रो यहाँ चाहिँ अलिकति त्यति साह्रो ठुलो प्रोग्राम हुँदैन. हामी यो कुमारी पार्टी भवनको थासङ घरमा जम्मा हुन्छौँ. त्यसपछि हाम्रो अरू धेरै कार्यक्रम हुँदैन. सानो यो इतिहास म त्यहाँ मेम्बरहरूलाई पढाएर सुनाउँछु. त्यसको बाद हामी आफ्नो गफमा कार्यक्रम हुन्छ. तर पोखराको सन्दर्भमा पोखरामा चाहिँ बिहान 9 बजे गोर्खा मेमोरियल म्युजियममा जम्मा हुन्छ. त्यहाँ त्यो मेमोरियलमा चाहिँ उनीहरूले अब श्रद्धाञ्जली कार्यक्रम गर्नुहुन्छ. अनि त्यो सिकिएपछि उनीहरू सिधै माथि यो रेन कम्प्लेक्स बनाएको छ अहिले टेम्पो भनेर त्यहाँ जम्मा हुन्छ र त्यहाँ चाहिँ नर्मल
0: अब काठमाडौँमा भएको कार्यक्रममा धेरै जसो ब्रिटिस गोर्खाज नेपाल भएका कमान्डर साहब गोर्खा मेजर साहब र अन्य अधिकृतहरूलाई पनि बोलाउने चलन छ एज अ गेस्ट, त्यो पनि भइरहेको छ कि के छ साहब?
1: यो पालि त्यो गर्नु अलि सम्भव भएन कारण किनभने
0: छोटो भयो.
1: अनि पहिला कुरा म पनि पोखरा जानुपर्ने भनेर भनिरहेको छु, अनि पछि यहाँ यसो मिलाउने मान्छे नपाएर अलिक सम्भव भएन, म फेरि बस्नु पर्ने पोखरा के अरे काठमाडौँ गर्नु पर्ने भयो, म पोखरा जानु पाएन.
0: त्यस
1: कारणले योपालि हामीले बाहिरको केसहरू कोही पनि बोलाएको
0: छैन. तर बेबेसलाई चाहिँ ढोका खोल्ला होला नि साहब. ओके, मैले चाहिँ आउँछु भनिहालेँ, मलाई पनि निम्तो आएको हो होइन. र खुसीको कुरा चाहिँ के भने मलाई एकजना भनौँ न अब सिभिलियन इन अ क्यापासिटी सिभिलियनमा सिक्जियारसँग कुनै न कुनै बेला सेवा गरेका अथवा सर्भ गरेकाहरू सबैलाई निम्तो गरेको छ विथ द लाइक्स अफ के भन्छ नर्सेस अथवा मिडवाइफ्स भनौँ होइन टिचर्स रिलिजियस टिचर्सहरूलाई भनेर भन्दाखेरि उहाँहरू एकदम खुसी भएर मलाई तपाईँ आउने होइन विनोदजी भन्दै हुनुहुन्थ्यो. हुन त मैले सिक्जियारमा काम गरिनँ तर सिक्जियार पछिको पल्टन वनाजियार मैले चाहिँ काम गरेँ गर्दाखेरि उहाँहरूलाई बोलाउनु असाध्यै राम्रो एउटा मुभ हो भनेर उहाँहरू भन्नुहुन्छ. तपाईँ के भन्नुहुन्छ साहब? होइन
1: उहाँहरूलाई त हामी सबै वेलकमै गर्छौँ, विशेष गरेर हामीसँग जहाँ जहाँ बसेर काम गर्नुभयो हामीसँगै स्पेसली तपाईँले भनिसक्नुभयो टिचर पण्डित मिडवाइफ कुअल स्मिथ अनि अरू शिक्षाको पर्सनल त सबै वेलकम हो. त्यसले गर्दा उहाँहरूलाई हामी सबै वेलकम गर्छौँ. अनि यसको जिम्मेवारी मैले हाम्रो पहिलाको हेडमास्टर प्रकाश गुरुङ सरलाई दिएको छु.

0: यो थासन फर्को मात्रै हाम्रै सिगियरको महेन्द्र थकाली महेन्द्र शेरटन
1: भएछ
0: त्यसले गर्दाखेरि उहाँले हामीलाई
1: बहिनी हुनुहुन्छ बिना बहिनी होइन त उहाँ एकदम स्वागत गर्न चाहिँ माहिर हुनुहुन्छ सबैलाई चाहिँ बिनाजीले चाहिँ स्वागत गर्नुहुन्छ होला एनिवे साहब आजको यो बसाइमा हजुरले समय दिनुभयो हजुरलाई धेरै धन्यवाद छ र अब देश विदेशमा छरिएर बसेका भोलि शनिबार भएको हुनाले म तपाईँसँग कुरा गर्न पाउँदिन अहिले नै यसो शुभकामना दिइहाल्नुहोस् केही भन्न चाहनुहुन्छ सिक्स इयरमा कुनै न कुनै रूपमा काम गरेको दुई महिना होस् एक महिना होस् अथवा बिस वर्ष होस् पच्चिस वर्ष होस् हजुरको तर्फबाट के भन्न चाहनुहुन्छ सिक्स इयरका मेम्बर्सहरूलाई
0: अनि साथसाथै सम्पूर्ण हाम्रो पल्टनमा काम गर्नुभएको मैले अघि पनि भनिसकेँ सबैलाई चाहिँ हामी स्वागत गर्छौँ काठमाडौँ बुटोल चितवन अनि पोखरामा बस्नुहुन्छ अनि टाढा टाढाबाट पनि तपाईँहरू काठमाडौँमा आइपुग्नु भएको छ भने हामीसँग हातेमालो गर्नुहोस् अनि साथसाथै म यो बिएफबिएसको परिवारलाई अनि विशेष गरेर हाम्रो विनोद सरलाई मलाई यो बिआइपिएसमा केही कुरा राख्न दिनु भएकोमा ठुलो ठुलो धन्यवाद
1: साहब थ्याङ्क यू सो मच हुन त मैले अघि नै गीत सोध्नुपर्ने थियो सिक्स इयर भनेपछि फेरि नाचगानमा एकदमै अग्रस्थान ओगट्ने हाम्रो पल्टन होइन साहबलाई सोधिनँ तर पनि कुनै गीत राख्दै म सम्विधा लिन चाहन्छु हजुरलाई मनपर्ने कुनै गीत भए पछि राखिदिन्छु साहब कुनै छ हजुरको मनमा ठ्याक्कै आउने
0: यो गीतको विषयमा म त्यति साह्रो ऊ भएन त्यहीँबाट तपाईँले जे मन लाग्नुहुन्छ
1: हजुर
0: त्यो राखिदिनुहोस्
1: ओके हस् साहब मैले अलिकति गल्ती पनि गरेँ सुरुमै सोधेको भए त्यो जमानामा दोहोरी खुब चल्थ्यो पल्टनमा नाचगान हुन्थ्यो मारुनी चलन थियो होइन त आजकल त्यो बिस्तारै बिस्तारै हरायो तर पनि हामी काहीँ न काहीँ यो चलनहरू देख्छौँ त्यो हाम्रो आफ्नै एउटा लेगेसी पनि हो एउटा चाहिँ चलन एउटा संस्कृति पनि हो गर्दाखेरि भनौँ न अब पानको पात भनेको निकै चलन थियो नि पहिला होइन साहब त्यसले गर्दाखेरि अहिले अरू अरू धारका गीतहरू आइसके खैर कुनै एउटा गीत राखिदिउँला इन द मेन टाइम हजुरहरू सबैलाई चाहिँ हाम्रो तर्फबाट मङ्गलमय शुभकामना छ अनि मिल्यो भने भोलि भेटौँ है साहब मैले बिदा लिएँ सर थ्याङ्क यू सो मच ओके क्याप्टन पदम बहादुर गुरुङ साहबसँग छोटो मिठो कुराकानी थियो सिजिआरको भोलि 209 वर्षको वर्षगाँठको उपलक्ष्यमा कार्यक्रम काठमाडौँ बालीमा र भोलि नै धारा माफ गर्नुहोस् पोखराको गोर्खा मेमोरियल म्युजियममा कार्यक्रम 9 बजे उपरान्त भनेर भन्दै हुनुहुन्थ्यो र त्यस कारणले हामी पोखरामा सुनिदिनु छ 87.7 मेगा सुनिदिनु छ भने त्यो कार्यक्रममा उपस्थित भइदिनु होला कुनै न कुनै रूपमा तपाईँहरू काठमाडौँ वा पोखरामा हुनुहुन्छ र कुनै न कुनै रूपमा तपाईँहरूले चाहिँ सिक्सिआरमा काम गर्नु थियो भएको थियो भने पुगिदिनु होला है निम्त दिनुभएको छ क्याप्टन साहबले अहिलेलाई गीत सुनौ हिमाल सागर र समीक्षा अधिकारी गाउनु छ यस गीतलाई।

0: हजुर, हिमाल सागर समीक्षा अधिकारी गाउँदै यस गीतलाई श्रोताहरू, अब हामी एउटा रेकर्डेड कुराकानीतर्फ जाउँ र हाम्रो देश नेपालमा चाहिँ एडभेन्चर गर्नको लागि देश संसारबाट आउनुहुन्छ र विशेष गरी ब्रिगेड अफ गोर्खाज मात्र नभएर ब्रिटिश आर्मीबाट पनि आउनुहुन्छ र कोही क्लाइम्बिङ, कोही साइक्लिङ, कोही गल्फ, कोही के गर्न आउनुहुन्छ भने केही साथीहरू बेलायतबाट आउनुभएको छ, उहाँहरू अहिले माउन्ट एभरेस्ट चढ्नुको लागि आउनुभएको छ र मे महिनाको विन्डोमा अवश्य पनि उहाँहरूले चाहिँ यो बेलामा क्लाइम्बिङ गर्नुहुन्छ, जसमा अहिलेको लागि क्लाइमेटाइजेसन फेजमा उहाँहरू कहिले क्याम्प वान, कहिले क्याम्प टू, थ्री हुँदै अहिले मैले उहाँहरूलाई भेटेँ। त्यसमध्येमा एकजना विजय राणा भाइलाई भेटेको छु, तर नाम्चे बजारमा हिजो उहाँहरू रेस्ट गर्दै हुँदो रहेछ, क्याब यानि कि क्यालोरीहरू चाहिँ उहाँहरू इनपुट गर्दै हुनुहुन्छ, लोड गर्दै हुनुहुन्छ आफ्नो शरीरमा, किनभने त्यो स्ट्रेन्थ चाहिन्छ भनेर भन्दै हुनुहुन्छ। गर्दाखेरि विजय राणाजीसँग मैले कुराकानी गरेको छु, हुन त त्यसतर्फ जानुभन्दा पहिला पनि बी स्टुडियोमै आएर मैले विजय राणाजीसँग कुराकानी गरेको थिएँ र केही उहाँको इभेन्टको बारेमा के भइरहेको छ, ट्रेनिङ र क्लाइमेटाइजेसन कस्तो भइरहेको छ, त्यसतर्फ लागिहालौँ है त। आदरणीय श्रोताहरू, अब हामी सिधै यहाँबाट नाम्चे बजारतिर जाउँ, जहाँ हाम्रा साथीहरू जो 13 जनाको टिम 11 अप्रिलको दिन त्यसतर्फ जानुभएको थियो र अहिलेलाई लाइनमा मैले कन्ट्याक्ट गर्न सफल भएको छु। पहिला टुआजियर, हालमा रेन्जर्समा हुनुभएको विजय राणा भाइ, उहाँको टिम अहिले के कसो गर्दैछ त्यो बुझ्न म चाहन्छु। सबभन्दा पहिला विजय राणा भाइलाई बिएफबिएस गोर्खा रेडियोमा स्वागत छ। नमस्ते। ओके विजय भाइ, भनिदिनुहोस् तपाईँहरू नेपाल आएको केही समय भयो र यो एभरेस्ट एक्सपेडिसनमा हुनुहुन्छ, 13 जनाको टिम, अहिले के गर्दै हुनुहुन्छ भनिदिनुहोस् न प्लिज।
1: अहिले चाहिँ हामी रिसेन्टली अस्ति 5 डेजको चाहिँ हाम्रो क्याम्प रोटेसन सकेर चाहिँ अहिले हामी नाम्चे बजारमा हिजो रेस्टको लागि, समिट पुसको लागि चाहिँ प्रोपर रेस्टको लागि चाहिँ हामी नाम्चे बजारमा फ्लाइ ब्याक भएर चाहिँ सबैजना अहिले यहाँ बसिरहेको छ दाइ।
0: अहिले वेदर कस्तो छ त्यहाँ
1: दाइ? अहिले तपाईँलाई मैले भिडियो कल गरेर देखाउन सकौँ भने चाहिँ अहिले चाहिँ एकदमै बादल आएर कुहिरो लाएर सबै नाम्चे ढाकिएको छ, घरहरू देखिएको छैन भनौँ, भिजिबिलिटी चाहिँ 10 मिटर मात्रै भइरहेको छ अहिले नाम्चेमा चाहिँ।
0: कहिले असाध्यै खुल्ने, कहिले यस्तो एकदमै डम्ब हुने हुन्छ, त्यही तपाईँको पार्ट अफ द ट्रेनिङ जस्तो भयो। सो अहिलेसम्मको तपाईँको क्लाइमेटाइजेसन ट्रेनिङ कस्तो भइरहेको छ त?
1: हजुर, क्लाइमेटाइजेसन ट्रेनिङ अहिलेसम्म राम्रै नै भयो, अहिले सबै टिमले सक्सेसफुल्ली नै गरिरहेको छ भनौँ, सबै टिमहरू स्वास्थ्य नै रहिरहेको छ। अस्ति 5 दिनको उसमा चाहिँ हामीले क्याम्प 1, क्याम्प 2 र क्याम्प 3 टच गरेर चाहिँ सबैजना सक्सेसफुल्ली क्याम्प 3 टच गरेर तल आएर बेस क्याम्पमा आएर चाहिँ हिजो चाहिँ नाम्चे बजारमा आएको थियो र सबैजना अहिले रेस्ट गरिरहेको छ भनौँ एक्चुअल समिटको लागि।
0: ओके, रेस्ट पनि भन्छ छ, मैले सुने, हाम्रो कता कताबाट जानकारी पाएँ तपाईँ हेयर कटमा हुनुहुन्छ भनेर सुने हो। मसाजमा हो कि हेयर कटमा हो बिनो, क्यान यु ट्राई हिम भन्नुभयो मलाई। ओके ओके, ल एकछिन हेयर कट चाहिँ एकछिन बन्द गर्नु होला। कस्तो छ नाम्चे बजार, त्यहाँको माहौल के छ भनिदिनुहोस् न प्लिज।
1: माहौल एकदम रमाइलो छ दाइ, मान्छेहरू क्लाइम्बरहरू जति पनि एक्सपिरेसन आउनेहरू चाहिँ सबै बेस क्याम्पमा बसेको छ अहिले प्राय, तर नाम्चे बजारमा जस प्राय जस्तो इबिसी ट्रेकरहरू उहाँहरूको चाहिँ अहिले धेरै क्राउडेड भइरहेको छ नाम्चे बजार।
0: उसमे बेलुकाको समय त नाम्चे बजार झन्डै ठमेल जस्तो भइरहेको छ होला कि?
1: ठमेल जतिले भन्नु मिल्छ दाइ, तब किन जस्तो टुरिस्टहरू, वेस्टर्नरहरू, इभन हाम्रो नेपाली दाजुभाइहरू सबै आएर चाहिँ अहिले निकै रमाइलो भएको छ नाम्चे।
0: ओके, अस्ति फोटो देखाएको थिएँ त्यो बेस क्याम्पको, एभरेस्ट बेस क्याम्पको एकदम भरि भराउ, इट्स लाइक अ सिटी र टाउन जस्तो भइरहेको छ भनेर फोटो देखाएको थिएँ।
1: अहिले सायद सिजन पनि एक्सप्लोरेसन सिजन पनि भएर होला र ट्रेकिङ गर्ने सिजन पनि भएर होला, म्याक्सिमम टुरिस्टहरू, नेपाली दाजुभाइ बहिनीहरू सबैजना आएर चाहिँ निकै नै क्राउडेड भइरहेको छ,
0: क्वाइट अ बिग पपुलेसन भन्नु पर्यो अहिलेलाई, होइन त?
1: हजुर।
0: ओके, अब तपाईँहरूको मोराल अप छ, सुरुमा जाँदाखेरि तपाईँहरूको त्यो त्यहाँ चाहिँ अलि अब्स्ट्रक्सन थियो, ठुलो हिम पहिरोले गर्दाखेरि बाटो रोकियो थियो, त्यो पनि क्लियर भएछ र नेपाल सरकारले पनि आज मात्रै मैले देखेँ अब माथि जानको लागि, अब चढाइको लागि बाटो खुला गरेको भनेर समाचार देखेँ, तपाईँहरू पनि खबर पाइसक्नु भएको छ?
1: हजुर, सुरुमा आउँदाखेरि चाहिँ त्यो खुम्बु आइसफलमा चाहिँ ग्लेसियर आएको भएर चाहिँ त्यो त्यो खुम्बा स्पलमा चाहिँ बाटो खुलेको थिएन सर, त्यहाँनिर चाहिँ केही नभयो नि पाँच दिन जस्तो लाग्यो होला त्यहाँ हाम्रो क्याबिङ गार्डहरूले बाटो खोल्नको लागि। र अनि हिजो भर्खर मात्रै हाम्रो तिनजना गार्डहरूले सक्सेसफुली सबमिट मर्डर सबमिट गर्नुभएको भनेर सूचना पाएको थियो, अनि त्यसपछि चाहिँ बाटो खुल्यो भनेर चाहिँ हामीले पनि राम्रो सब गुड न्युज पाइरहेको छ सर। हामी पनि अब सायद अब त्यसको लागि गुड वेदर खुलेर बस्नेछौँ हामी।
0: ओके, अब जहाँ जहाँ रोपहरू राख्नुपर्ने ल्याडर राख्नुपर्ने राखिसकेको छ, बाटो खुल्यो भन्दाखेरि गुड न्युज। अब अहिलेलाई माथि गर्ने विन्डो चाहिँ हामी नदिउँ, जहाँले लेट्स किप इट टु आवर सेल्फ एट द मोमेन्ट। तर अब तपाईँहरू फेरि बेस क्याम्पमा कहिले जानुहुन्छ? नाम्चेबाट
1: नाम्चेमा हाम्रो थ्री नाइट फोर डेजको रेस्ट छ त, अब आज हिजो आएको थियो, हिजो फर्स्ट नाइट भयो, आज अब अझै टु नाइट बाँकी छ, त्यसैले हामी पर्सि जान्छौँ उतै।
0: नाम्चेको जनजीवन कस्तो हुन्छ त्यहाँ? व्हाट डू यू एक्चुअली डू? रेस्ट गर्ने, किताब पढ्ने, परिवारसँग कन्टा गर्ने हो कि के हो त? गीत सुन्ने हो कि के हो त?
1: बेसिकली त्यही नै हो, नर्मली नाम्चे आउने, खाना खाने, मिठो मिठो खाना खाने, आफ्नो ज्यान अलिकति तन्दुरुस्त बनाउने, स्ट्रेन बढाउने, स्ट्रेन गेन गर्ने, अनि दिनभरि क्याफेमा कफी खाने, केक खाने, त्यस्तै नै छ भन्नुहुँदै।
0: संसारको न्युज हेर्ने, किनभने के भन्छ आजकल नेटले गर्दाखेरि सबै कनेक्ट छ क्या रे, होइन त?
1: हजुर।
0: ओके, उसै तपाईँहरू बेला बेलामा बसेर यसो गेमहरू खेल्ने, साथीभाइहरूको बिचमा यसो एक अर्कालाई चाहिँ ब्यान्टर गर्ने, त्यही त हो नि, होइन र?
1: हजुर, रेस्ट त्यही नै छ दाइहरूले। मोस्टली स्लिप बनाउँदै मसँग पढाउने, किन भन्दाखेरि प्रिभियस वान मन्थमा चाहिँ हाम्रो त्यति राम्रोसँग एउटा क्लाइमेटाइजेसन गर्दाखेरि हाई एल्टिट्युडमा निन्द्रा राम्रोसँग पुगिरहेको हुँदैन, त्यही अब अहिले लो एल्टिट्युडमा छरेर नाम चाहिँ छर्दाखेरि चाहिँ त्यति बेला चाहिँ अब प्रिटी मच चाहिँ आफ्नो निन्द्रा राम्रोसँग पढाउने, अनि अलिकति ज्यानलाई चाहिँ स्वस्थ राख्ने।
0: ओके, अनि अब बेस क्याम्पबाट नाम्ची आउँदा कति टाइम लाग्छ र जाँदा अलिक बढी लाग्छ होला, त्यसको टाइमिङ के छ त?
1: हामी अस्ति आउँदा हिजो आउँदा चाहिँ हिलिमा आएपछि हामी बेस क्याम्पदेखि लोबुचेसम्म चाहिँ हाइकडाम गऱ्यो, हाइकडामबाट त्यहाँबाट चाहिँ लोबुचेदेखि चाहिँ हेलीबाट चाहिँ 6 मिनट्सको राइड हो नाम्चेसम्म चाहिँ। वेयरएज अब हाइक गरेर नाम्चेदेखि माथि एबिसीसम्म हाइक गरेर जाने भने चाहिँ एक्स्ट्रा 5 दिन चाहिँ अझै लाग्छ,
0: अझै लाग्छ। ओहो, आई डोन्ट थिंक यु वान्ट टु डु दैट। यो कन्जर्भ गरेको एनर्जीलाई फेरि बेस क्याम्पमा गएर त्यहाँबाट देन यु गो अप, होइन त?
1: हजुर, हाम्रो मेन उद्देश्य भनेको नै त्यही हो, हेली हाम्रो लिडर साहबले साथै राम्रो डिसिजन लिनुभएको थियो, हेलीमा तल आउने, रेस्ट गर्ने, अनि फेरि हेलीमा नै एबिसी ब्याङ्क जाने भनेर।
0: सो यु आर लोडिङ युर सेल्फ विथ एनर्जी, कार्बोहाइड्रेट, सबै चिज, मेनली के के खाना खाइरहनु भएको छ अहिले?
1: अहिले हाम्रो टिममा स्टाफ रायन मेकरको छ, ऊ चाहिँ एउटा न्युट्रिसन हो हाम्रो टिमको लागि, उसले चाहिँ न्युट्रिसन प्लान गर्छ इच एन्ड इन्डिभिजुअलको लागि, अनि त्यही अनुसारको चाहिँ अब न्युट्रिसन हामीले लिइरहेको हुन्छ, खानेकुराहरू लिइरहेको हुन्छ, म्याक्सिमम् कार्बोहाइड्रेटहरू, कार्ब्सहरू, प्रोटिनहरू, तिनीहरू त्यस्तै कुराहरूले चाहिँ हाम्रो जानमा न्युट्रिसन इन्टेक गरिरहेको छ भनौँ न।
0: अनि अलिअलि लाइट एक्सर्साइज होला, होइन? फेरि आइडल हुन्छ, हल्का यसो वाकिङ अबाउट, यसो नाम चाहिँ बजारहरू घुम्ने, अलिअलि सपिङ गर्ने, त्यही त होला नि, होइन त?
1: हजुर, अहिलेको फर्ममा एक्सर्साइज भनेको चाहिँ त्यस्तो प्रपर जिम एक्सर्साइज, रनिङ एक्सर्साइज खालको गरेको छैन, नर्मली अहिले भनेको चाहिँ वाकिङ अराउन्ड दि नाम चाहिँ यतिकै बस्ने, वाक अराउन्ड गर्ने, त्यतिकै त्यसरी नै हाम्रो फिजिकल।
0: अनि घर परिवारसँग कन्ट्याक्ट कति भइरहेको छ त?
1: हजुर, बेसकमा कहिले कहिले नेट पाउँदा चाहिँ गरिन्थ्यो, अब नाम चाहिँ अहिले अलिक राम्रो नेट चल्छ, आफ्नो मोबाइल डेटा चल्छ, त्यति बेला अब मजाले कल गरिरहेको छ भने।
0: सो यु आर कलिङ अल द फ्यामिली मेम्बर्स, को को अस्ति तपाईँले भन्नुभएको थियो, तपाईँ गीत पनि सुनाइदिनु भएको थियो, होइन? उहाँले सुन्न पाउनु भएको छ कि भएको छैन त?
1: मैले उहाँलाई भनेको थिएँ, सायद उहाँले मिस गर्नुभयो कि क्या हो, सुन्नु भएन भनेर भन्नुभयो, तर मेरो मिसेसले चाहिँ हजुर सुने भनेर भन्नुभएको थियो।
0: ओके, अनि बहिनीको नाम के रे, मैले ठ्याक्कै बिर्सेँ,
1: मनिषा
0: घिसिङ। ल, what do you want to say to her now? अहिले तपाईँ नाम्चेमा हुनुहुन्छ, म काठमाडौँमा स्टुडियोमा छु, आजको यो थर्सडेको इभिनिङमा के भन्न चाहनुहुन्छ उहाँलाई?
1: मेरो मिसेसलाई के भन्न चाहन्छु नि, अब मिसेस एकदम धेरै सपोर्टिभ, यो एक्सपिरियन्सको लागि चाहिँ उहाँले धेरै सपोर्ट गर्नुभएको छ मलाई, साह्रै तिन अफ चाहिँ अफ एन्ड डाउनहरू भएको बेला चाहिँ उसले चाहिँ अब एउटा राम्रो प्रोत्साहन गरेर चाहिँ ल चिन्ता नलिने, यता नगर्नु, दुःख नगर्नु भनेर चाहिँ राम्रोसँग सपोर्ट गरिरहेको छ भनौँ, फ्यामिली घर परिवार केयर गरिरहेको छ भनौँ मलाई।
0: ओके, उहाँको सपोर्टले तपाईँ त्यहाँ आउनुहुन्छ। अब यो बेलामा तपाईँलाई मन परेको, बहिनीलाई मन परेको गीत पनि सुनाउने हो, कुनै मनमा छ?
1: हजुर, उहाँकै एउटा मनपर्ने गीत छ, मैले सबै नाम बिर्सिहालेँ,
0: ल मलाई लेखेर पठाउनुहोस्।
1: ए हुन्छ, म तपाईँलाई लेखेर गीत पठाइदिन्छु
0: ल। ठिकै छ,
1: मनपर्ने गीत
0: ल। अनि बहिनीको नम्बर पनि दियो, युकेको नम्बर दिनु पनि म अथवा जहाँको पनि म कन्ट्याक्ट गर्नेछु। इन द मेन टाइम हाम्रो मित्रहरूको किशोर थापाजी हुनुहुन्छ होइन भाइ, होइन उहाँ कस्तो हुनुहुन्छ?
1: अहिले उहाँ राम्रो हुनुहुन्छ, क्याम्पमा अलिकति सफर गर्नुभएको थियो, अलिकति बिरामी हुनुभएको थियो, उहाँले अहिले
0: हेलो सुनाइदिनु होला। र अब अहिलेलाई म बिदा लिन चाहन्छु। बिफोर आई से बाय बाय टु यू फ्रम स्टुडियो इन काठमाडौँ, कसैलाई के भन्न चाहनुहुन्छ? आफ्नो पल्सन तपाईँको टु आजका सदस्यहरू, साथीभाइ, गुरुजी साहेबहरू र नम्बरीहरू, गाउँलेहरूलाई के भन्न चाहनुहुन्छ?
1: हजुर, सबैलाई, सबै समूहलाई नै म के भन्न चाहन्छु भने तपाईँको धेरै धेरै सपोर्टको लागि धेरै धेरै धन्यवाद। अनि म स्वास्थ्य छु र अब अहिले रेस्ट मोडमा छु र केही दिनमा चाहिँ अब सबमिट मर्डर सबमिट गर्नेछु र सक्सेसफुली सबमिट गरेर चाहिँ तपाईँहरूलाई चाहिँ गुड न्युज सुनाउनेछु।
0: गुड गुड, ठ्याक्कै बेस्ट काममा आएपछि मलाई फोन गरिहाल्नुहोस् है। वाट्सएपमा आजकल सजिलो छ, वेन एभर यु हेभ द विन्डो एन्ड द कनेक्टिभिटी प्लिज डु कन्ट्याक्ट मी। र अब अहिलेलाई यति नै गरौँ र अफकोर्स जाँदा जाँदै तपाईँको टिम लिडर मेजर जो एडमसन साहबलाई पनि धेरै धेरै धन्यवाद भन्नुहोस् र अल द बेस्ट सम्पूर्ण टिमलाई, हामी सबैको तर्फबाट, होल ब्रिगेड अफ गोर्खाज, अल द लिसनर्स एन्ड बिएबिएस टिम भनेर बिदा लिन चाहन्छु है त।
1: हस्, धन्यवाद।
0: ओके ल, बाई बाई।
2: यहाँ सबै दृश्य अटाउनलाई, जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू, तिमी छौ, तिम्रो प्यारो मान्छे छ, त्यो भन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने।

0: हजुर अब लागौ समाचार तर्फ.
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: अन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस.
2: यो बीएफबीएस गोर्खा रेडियो हो.
1: गोर्खा रेडियो
4: प्रतिनिधिले संविधान संशोधन बारे सरकारले बोलाएको बहस बहिष्कार गर्ने भएका छन्.
5: सुकुम्बासीमाथि भइरहेका दमन रोक्नुपर्ने लगायत माग राखेर उनीहरूले आज बोलाइएको छलफलमा सहभागी नहुने जनाएका छन्. भदौ 23 र 24 भएका आन्दोलनको क्रममा पीड़ितको हितमा ठोस काम नभएसम्म तथा पक्राउ परेका यहाँ नभएसम्म छलफलमा सहभागी नहुने उनीहरूको भनाइ छ. तनुजा पाण्डे, रक्षा बम, अमृता वन, प्रज्वल विक्रम राणा, माजिद अन्सारी लगायत 25 जनाले मङ्सिरमा भएको 10 मध्ये सम्झौता कार्यान्वयनको माग राखेका छन्. स्वतन्त्र विज्ञ, जेएनजी र युवा सहित सहभागी हुने संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटी रूपमा बहसपत्र कार्यदल बनाई अपारदर्शी काम भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्. अभियन्ताहरूले जेएनजी विद्रोह, 46 साल, 62-63 सालका आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन लगायतका आन्दोलनको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न पनि भनेका छन्।
4: आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको 60% पुगेको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ रूपियाँ बजेट खर्च भएको छ. चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट ल्याएको थियो. हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ. वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ. यो वर्ष 53.44 करोड़ 69 लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको 33.28% मात्रै पाएको छ. कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि उठेका आरोपबारे गठित छानबिन समितिले निष्पक्ष काम गर्न खबरदारी गर्नुभएको छ. सरकारको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङदम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने उल्लेख गर्नुभयो. आरोपित व्यक्तिलाई उन्मुक्ति दिने उद्देश्यले मात्रै काम गर्न नहुने उहाँको भनाइ छ. पूर्व गृहमन्त्री गुरूङ विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक तथा शेयर लगानी सम्बन्धका विषय सार्वजनिक भएपछि विवादमा तानिनु भएको थियो. विवादका बीच गुरूङले गत वैशाख 9 गते नैतिक जिम्मेवारी स्वीकार गर्दै गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो. गएको एक दिनमा देशभर भएका सवारी दुर्घटनामा 126 जना घाइते भएका छन्, 5 जनाको मृत्यु भएको छ. प्रहरी प्रधान कार्यालयले मुलुकभरको एकीकृत तथ्याङ्क सार्वजनिक गर्दै गएको एक दिनमा मधेस सबैभन्दा धेरै 42 जना घाइते भएको जनाएको छ. यो अवधिमा गण्डकी प्रदेशमा भने कसैको मृत्यु भएको छैन भने घाइतेको संख्या 0 छ. अरू सबै प्रदेशमा दुर्घटना भएका छन्। सरकारले अति आवश्यक बाहेक अरू अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय र सबै प्रदेशमा परिपत्र पठाउँदै निर्देशन दिएको हो. मन्त्री परिषदको कार्यालयले अति आवश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा औजार, उपकरण, फर्निचर र सवारी साधनहरूलाई चालू अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ. नेपालमा गएको प्रेस स्वतन्त्रता हननका 97 घटना भएको पाइएको छ.
5: फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 जना सञ्चारकर्मी प्रभावित भएका जनाएको छ. गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हननका घटना भएका थिए. पत्रकारहरूलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ. पीड़ित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ. खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला संचारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ. फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्त बनेको संचार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ.
4: राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई अमेरिकाबाट तेल किन्न तथा इरानलाई हतियार नबेच्ने मनाएको बताउनु भएको छ. फोक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले इरान युद्ध अन्त्यका लागि चिनिया समकक्षी सी जिनपिङले सहयोग गर्ने वाचा गरेको बताउनुभयो.
6: President Xi would like to see a deal, man. And he did offer, he said, if I can be of any help at all, I would like to be of help. Anybody that buys that much oil has obviously got some kind of a relationship with him. But he said, I would love to be a help. If I can be of any help whatsoever, he'd like to see the Hormuz Strait open.
4: आगामी छ महिनाका लागि मौसम पूर्वानुमान सार्वजनिक भएको छ। आगामी जूनदेखि अगस्त महिनासम्मका लागि प्रकाशित प्रतिवेदनमा औसत भन्दा आधाले कम पानी पर्ने प्रक्षेपण गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुषा।

0: हजुर गाउने कलाकार हुनुहुन्छ जुनु परसाई. कता कता यसमा पुष्पम प्रधानको पनि इम्पोर्ट छ जस्तो लाग्छ मलाई. खैर अब त सुनिएन भन्दै अब आजको शुक्रबारको बसाइमा हामी कसो कुरा गर्ने त नेपाललाई चेन्ज हुनको लागि हरेक तहमा काम गर्नेहरू हाम्रा दाजुभाइ हुनुहुन्छ, दिदीबहिनी हुनुहुन्छ, अग्रज हुनुहुन्छ, साना साना भाइ बहिनी पनि हुनुहुन्छ. तर मैले त बहिनी भन्छु तर डाक्टर हुनुहुन्छ पेसाले होइन, उहाँको पढाइले हो कामले हो. गर्दाखेरि डाक्टर साहबलाई म कार्यक्रममा ल्याउन चाहन्छु. राधा पौडेल मर्यादित महिनावारी को चाहिँ नारा बोकेर धेरै वर्षदेखि उहाँ यो देशमा र विदेशमा हिँडिरहनु भएको छ, नेपाललाई चिनाइरहनु भएको छ, संसारका सबै भनौँ न व्यक्तित्वलाई यो मर्यादित महिनावारी यानि कि डिग्निफाइड मिनिस्ट्रेसनको बारेमा जानकारी दिनुहुन्छ, सिकाउनुहुन्छ, सिक्नुहुन्छ, सेयर गर्नुहुन्छ. उहाँ हाम्रो लाइनमा हुनुहुन्छ. सबभन्दा पहिला उहाँलाई बधाई दिनुपर्छ किनभने यो आई थिङ्क यन्सेलले आयोजन गरेको जस्तो लाग्छ वाउ विमेन अचिभर्स अवार्ड 2026 उहाँ सम्मानित हुनुभयो. 6 मध्येमा उहाँ पनि पर्नुभएको छ. ओके, र उहाँ लाइनमा आइसक्नु भएको छ. कार्यक्रममा स्वागत गरौँ. डाक्टर साहब नमस्ते, स्वागत छ हजुरलाई बिएबिएस गोर्खा रेडियोमा.
1: नमस्कार दाजु, धन्यवाद धेरै धेरै. अनि हजुरलाई श्रोताहरू सबैलाई मलाई माया गर्ने संसार भरिको सबै सबैलाई बधाई छ. यो मेरो मात्रै पुरस्कार होइन, सबैको साझा पुरस्कार
0: हो र. ओहो, यहाँ फोटो हेर्दाखेरि कति चिटिक्क परेर जानुभएको रहेछ पुरस्कार थाप्नको लागि. यो मैले मिस गरेँ होइन कहिलेको. अब तपाईँले मलाई सम्झाए भए त म पनि आउँथेँ यसो फुलमाला दिनलाई, सम्झना गर्नु भएन. एनिवे तपाईँले पाउनु हामीले भा बराबर हो. ल, यो कार्यक्रम कहिले हो? एनसेलले आयोजना गरे जस्तो लाग्छ मलाई. यही
1: होइन, वाओ म्यागजिनले आयोजना गरेको
0: हो. ओके,
1: वाओ वुमेन अचिभर्स अवार्ड 2026 भनेर. अनि यो चाहिँ मे 12 हो.
0: ए, हिजो अस्ति रहेछ त, हिजो अस्तिको कुरा रहेछ होइन. यदि तपाईँले मलाई एक कल गराए म पनि ताली बजाउन आउँथे नि त होइन. 3-4 अगाडिको कुरा रहेछ. केही छैन, केही छैन. तपाईँको सपोर्ट, तपाईँको सपोर्टर भएर आउँथे नि त भन्न खोजेको. एनिवे त्यो कुरा होइन. र तपाईँले 6 मध्येमा एक हुनु एकदम ठुलो कुरो हो. म बल्ल अनलाइनमा हेर्दैछु. वाउ वुमेन अचिभर्स अवार्ड 2026 सम्पन्न भयो. को अन्य तपाईँ एउटै प्लेटफर्म सेयर गर्ने को हुनुहुन्थ्यो? अरू दिदी बहिनीहरूलाई भन्नुहोस् तपाईँ लगायत.
1: वसुन्धरा खड्का जुन झापाको इलेक्सनमा चिप भएर काम गरिरहनु भएको थियो, अहिले पनि त्यही हुनुहुन्छ. अर्को उपसभामुख रुबी कुमारी
0: यादव हो कि जाओ.
1: अनि त्यसपछि सङ्गीतकार आर्ट्समा चाहिँ ऊ अभय कि के भन्ने हुन्छ,
0: अभय एन्ड द स्टीम इन्जिनको अभय सुब्बा होइन. ओके,
1: अनि त्यसपछि यो इन्टरप्रेनरसिपमा हाम्रो अचार बनाउनुहुन्छ नि
0: हाम्रो बिष्ट दिदी.
1: अनि त्यसपछि खेलाडीहरूमा यो ब्लाइन्ड क्रिकेटको साथी हुनुहुन्थ्यो.
0: ओके,
1: अनि त्यस अनि त्यसपछि चाहिँ अर्को के अरे को बाँकी रह्यो
0: सबै भनिसक्नु भएको छ.
1: भयो खेलाडीमा भयो के अरे पोलिटिक्समा भयो होइन. सोसियल एक्टिभिजममा म भएँ. अब सेक्युरिटीमा वसुन्धराजी हुनुभयो. सकियो खेर.
0: ओके, हजुरी विष्ट फाउन्डर एन्ड प्रोपराइटर अफ हजुरी खाद्य उद्योगको भन्नुभयो तपाईँले होइन. रुबी कुमारी ठाकुर डिप्युटी स्पिकर, त्यसपछि इन्दिरा याकथुम्बाजी फाउन्डर प्रिन्सिपल अफ ज्ञानोदय बाल बाटिका लाइफ टाइम एचिभमेन्ट अवार्ड आदि आदि. ल, यस्ता यस्ता व्यक्तित्वको अगाडि तपाईँ उभिनुभयो. ल, भनिदिनुहोस् तपाईँले चाहिँ तपाईँलाई चाहिँ के भनेर दिइयो त पुरस्कार?
1: मलाई दिएको चाहिँ सोसियल सर्भिस एक्टिभिजम भनेर दिएको हो. यसमा जुन महिनावारी चाहिँ यो बायोलोजी मात्रै होइन, यो डिग्निटीको कुरा हो. हरेक पार्टीले लिएर जन्मिएका व्यक्तिहरू मर्यादित भएर बाँच्न पाउनुपर्छ, त्यो उनीहरूको मानव अधिकार हो. के अरे, राजा पौडेलले एज अ राइटर, एज अ नर्स, एज अ डिस्रप्टर चाहिँ यसलाई एउटा व्यक्ति, एउटा घर, एउटा परिवार, एउटा स्कुल, एउटा चाहिँ कार्यक्षेत्र लगायत संसदसम्म कसरी मर्यादित महिनावारी मैत्री हुन जरुरी छ, यो कसरी सामाजिक न्याय मानव अधिकारको मुद्दा हो भन्ने कुरा नेपालबाट सुरु गरेर संसारभरि नै एउटा अभियानको नेतृत्व गरेको कारणले गर्दा उहाँहरूले दिनुभएको अरे
0: अरे. अनि तपाईँले धन्यवाद र आफ्नो मन्तव्य दिने क्रममा के भन्नुभयो त उहाँहरूलाई?
1: हामीले चाहिँ धन्यवाद दिने थिएन, के अरे, हाम्रो चाहिँ भिडियो देखाइएको थियो, करिब 2 मिनटको भिडियो. उहाँहरूले वाउ म्यागजिनले सामाजिक सञ्जाल गुगलमा भेटिने जति पनि भिडियोहरू फोटोहरू मिलाएर एउटा करिब 2 मिनटको भिडियो बनाउनु भएको रहेछ. त्यो भिडियो चाहिँ अचम्म लाग्ने के थियो भने, वाउ म्यागजिनले मलाई 2021 डिग्निफाइड मिनिस्ट्रेसन डे मनाउने बेलामा अन्तर्वार्ता लिनुभएको थियो. त्यतिखेर हामीले मेनोपज, डिग्निफाइड मेनोपज भनेर संसारभरि नै कार्यक्रम गरेको थियौँ, स्कटल्यान्डमा कन्फरेन्स गरेको थियौँ. त्यतिखेर उहाँहरू आउनु भएको थियो. त्यतिखेरबाट जुन कुरा मलाई बुझ्नुभयो र अभियानलाई जसरी उहाँहरूले रिसर्च गर्नुभयो त्यसको आधारमा तयार गरिएको भिडियो थियो. त्यो भिडियो चाहिँ एकदमै छोटो तर एकदमै त्यसले मेरो घर परिवारदेखि लिएर अहिलेसम्मको अभियान कामलाई चाहिँ स्पष्टसम्मसँग चाहिँ बुझाएको थियो दाइ.
0: अब यो अभियानमा तपाईँ लागेको कति वर्ष भयो? मैले तपाईँलाई भेटेकै 10-12 वर्ष भइसक्यो होइन, कति वर्षदेखि तपाईँ लागिरहनु भएको छ ल भन्नुहोस् त?
1: अफिसियल्ली त्यसरी पब्लिक प्लेटफर्ममा कुरा गर्न थालेको त 1992 हो. व्यक्तिगत तहमा यसको कुरा गर्न थालेको भनेको चाहिँ 1980 हो, जतिखेर म 7 वर्षको थिएँ. 7 वर्षको थिएँ, आमाको रगतबाट, आमाको महिनावारीको रगतबाट मैले थाहा पाएँ. त्यसपछि 9 वर्षको उमेरमा म आत्महत्या गर्ने जमर्को पनि गरेँ.
0: किन नि
1: पटक महिनावारी? मलाई त्यो कस्तो भने, मेरो आमाहरू, दिदीहरू, आमा दिदीहरूलाई महिनावारी हुँदाखेरि भान्सामा जान नदिने, फुलहरू छुन नदिने, बासँग सँगै बस्न खान नदिने, होइन, अनि कुनै पनि खाने, बस्ने, सुत्ने सबै कुरा फरक थियो उहाँहरूको, होइन, त्यो सबै कुरा फरक देखेर म यति अत्तालिसकेको थिएँ कि म यस्तो यस्तो गरेर बाँच्न सक्दिनँ भन्ने थियो. अर्कोतिर चाहिँ मैले के देखेको थिएँ भने, महिलाहरूलाई चाहिँ पुरुषहरूले, चाहे चाहिँ मेरो टिचर होस्, चाहे चाहिँ मेला पापा जाने बेलामा भेटिने काकाहरू होस्, होइन, घरमा बानै हो, महिलाहरूलाई चाहिँ पुरुषहरूले बिना कारण ठुल्ठुलो स्वर गर्ने, कराउने, गाली बजेट गर्ने, होइन, त्यतिखेर चाहिँ मलाई यो महिनावारी भएको कारणले गर्दा, यिनीहरू पापी भएको कारणले गर्दाखेरि गाली गरेको होला भन्ने जस्तो लागेर म यसरी बाँच्न सक्दिनँ भनेर म 9 वर्षको उमेरमा आत्महत्या गर्न हिँडेको.
0: त्यतिखेर तपाईँलाई विद्रोहको आगो त्यहीँ ज्वाला चाहिँ त्यहीँबाट सुरु पनि भएको रहेछ. लाचार भएर केही सिप लाग्दैन, यो संसारै छोडिदिन्छु भनेर लाग्नु भएको रहेछ, होइन त?
1: हजुर.
0: अनि अहिले यतिका वर्षपछि तपाईँले जहिले यो विद्रोह गर्नुभयो, म त भर्खरै भर्ती भएर छु, होइन, झन्डै झन्डै सँगसँगै रहेछ. ओके, अब भनिदिनुहोस्, अहिले तपाईँले जुन प्रकारले जानी नजानी, पछि जानेर, पढेर, नर्स भएर, खलङ्गामा को युद्ध देखेर, मदन पुरस्कार प्राप्त गरेर, देश विदेशको यात्रा गरेर, सबैलाई सिकाएर आज यो स्थानमा हुनुहुन्छ, त्यतिखेरदेखि अहिलेसम्म तपाईँले कति परिवर्तन ल्याउन सक्नुभयो त नेपाली यो समाजमा, यो महिलाप्रतिको यो दृष्टि, व्यवहार, अनि यो के भन्छ, महिनावारी विरुद्ध अथवा महिनावारी प्रतिको सोचलाई कति परिवर्तन गर्न सक्नुभयो, छोटकरीमा भन्नुहोस् त प्लिज.
1: यसको अब यो व्यक्तिगत तहमा गरिएको स्वयंसेवक हिसाबले गरिएको अभियान भएर पनि यसले व्यक्ति, घर परिवार, समाज लगायत यो संयुक्त राष्ट्रसङ्घको तहसम्म यसले ठुलो चाहिँ परिवर्तन ल्याएको छ, होइन, तपाईँको चाहिँ 3 वर्षदेखि फ्रेन्च गभर्मेन्टले 9 देशमा काम गरिराखेको छ, यो अफ्रिका, ल्याटिन अमेरिका र एसियामा. यसमा चाहिँ मर्यादित महिनावारीमै काम गर्छन् त्यहाँ चाहिँ हामी एउटा सिकाइ साझा संस्थाको रूपमा लगेर काम गरेको छौँ। त्यो भनेको एउटा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा मर्यादी महिनावारीलाई आत्मसात गरियो भन्ने कुरा हो। अर्को इन्साइक्लोपेडियामा मर्यादी महिनावारी समावेश भएको छ, जुन कुरा चाहिँ के अरे हामीले नेपालको एउटा पहिचान हो त्यो, होइन हजुरको। अस्ट्रेलियामा हिजो मात्रै मैले एउटा पेपर पढिराखेको थिएँ, त्यहाँ चाहिँ मर्यादी महिनावारी भनेर उहाँहरूले त्यो समावेश गर्नुभएको छ आफ्नो जर्नलमा, आफ्नो तालिम पुस्तिकामा, होइन। 13 अन्तर्राष्ट्रिय किताबहरूमा मर्यादी महिनावारीको छुट्टै च्याप्टर तयार गरिएको छ। के अरे युएनलाई यो आउँदो December 8 चाहिँ अन्तर्राष्ट्रिय मर्यादी महिनावारी दिवस घोषणा गर्ने भनेर हामीले पहल गरिराखेका छौँ। यसपालि अलिकति यसले अर्थपूर्ण आकार लिन्छ कि भन्ने पनि आश गरेको छौँ। अस्ति मात्रै हाम्रो टिमको साथी गएर अमेरिकामा युएनमा गएर यसको लागि बहस गरेर हाम्रो एम्बासडर युएन एम्बासडरहरूलाई भेटेर कुराहरू गरेर अगाडि बढाएर आउनु भएको छ। यी चाहिँ हामीले संसारमा देखिएका ठुल्ठुला कुराहरू भए। तर नेपालको हकमा कुरा गर्ने हो भने 81 चैत्र 8 मर्यादा महिनाबारीमा संकल्प प्रस्ताव पास भयो राष्ट्रिय सभाबाट, सर्वसम्मतिबाट। त्यसले के भन्छ भने परदेशले, सङ्घले र स्थानीय सरकारले आफ्नो विद्यालय, विश्वविद्यालय, घर परिवार, कृषि, स्वास्थ्य सबैमा चाहिँ मर्यादा महिनाबारीलाई समावेश गर भनेको छ। महिनावारी विभेद भयो भने यो चाहिँ कानुनी रूपमा यो दण्डनीय छ भनेर कानुन पनि बनेको छ। यसको 3 महिना जेल, 3 महिना जरिवाना अथवा दुवै भनेर। यो लगायत चाहिँ केही नगरपालिकाहरूले पैसा छुट्टाएर मर्यादा महिनावारीमा काम गर्न थालेका छन्। गएको 2 हप्ता अगाडि मात्रै सर्लाहीको लालबन्दी नगरपालिकाले वडा नम्बर 6 चाहिँ मर्यादा महिनावारी मैत्री वडा भनेर घोषणा गरे, जुन संसारकै पहिलो सन्देश हो त्यो, होइन। यसरी ठाउँ ठाउँमा पालिकाहरूले, सङ्घ संस्थाहरूले यसमा काम गर्न थाल्नुभयो। त्यो चाहिँ नेसनल लेभलमा भन्छ नि, 20 लेभलमा देखिने कुरा भयो। तर अचम्म लाग्ने कुरा चाहिँ के हो भने, एउटा चाहिँ बाउ, होइन, के अरे एकजना बाउ जसको छोरी 4 कक्षा पढ्ने थिइन्, उहाँले कहिले पनि महिनावारीको बारेमा कुरा गर्नुभएको थिएन। मलाई सुनिसकेपछि, मसँग 2 दिन सङ्गत गरिसकेपछि उहाँले छोरीसँग कुरा गर्नुभयो, प्याड, कट्टु, चकेट किनेर छोरीलाई लगेर दिनुभयो। पहिलोपटक महिनावारी हुँदा म हुन्न होला, म बाहिर काठमाडौँ बाहिर काम गर्छु, तिमी चाहिँ मलाई फोन गर्नु, तिमीलाई अहिले बधाई छ, मैले कट्टु किनिदिएँ, प्याड किनिदिएँ।
0: यहाँ त बहिनी त्यो सबै हुँदाखेरि पनि कति दिनसम्म त लुकाउने, केटा मान्छेको त मुखै नहेर्ने भनेर त्यो चलन छ त, होइन? एउटा कालकोठरीमा राख्ने, हावा नछिर्ने ठाउँमा राख्ने चलन छ, होइन त?
1: त्यो काठमाडौँमै छ, काठमाडौँमै मर्सिडिज चलाएर हिँड्नेहरू, के अरे भर्याङको रेलिङ छुइन्छ भनेर,
0: यहाँसम्म कि बाउकै मुख हेर्नुहुन्न, दाईको मुख हेर्नुहुन्न भने पनि छ नि, होइन र?
1: छ। त्यही भएर बाथरुम जाने बेलामा म बाथरुम गएको छु है भनेर पिसाएर जाने काठमाडौँकै बहिनीहरू मैले भेटेको छु, होइन। अब यसमा चाहिँ खास गरिकन सरकारले, मिडियाले, राजनीतिक पार्टीहरूले काम गर्नुपर्छ। अब अहिले बजेट बन्दैछ, नयाँ सरकार आउनु भएको छ, सबै युवाहरू हुनुहुन्छ, होइन, उहाँहरूले मर्यादित महिनावारीलाई चाहिँ एउटा प्राथमिकतामा राखेर काम अगाडि बढाउनु भयो। यसको जुन अपूर्ण कानुनहरूलाई पूर्णता दिनुभयो भने यसले साँचो अर्थमा चाहिँ एउटा आकार लिन्छ भन्ने लाग्छ।
0: बहिनी अलिक समय कम छ, त्यसले गर्दाखेरि म कुरा छोट्याउँछु, तर पनि तपाईँ विदेशको यात्रामा केही काममा जाँदै हुनुहुन्छ भनेर सुने हो, कहिले हो? जुम्ला जाँदाखेरि र जुम्लाबाट तपाईँले देखेका कुराहरू पनि अलि हाइलाइट गरौँ, मलाई जानकारी गराउनुहोस्। मेरो नम्बर तपाईँसँग छँदैछ। अब त्यति तपाईँले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा यति अचिभ गर्दाखेरि पनि कहिले कहिले पत्र पत्रिकामा, समाचारमा छोइपडी प्रथाले गर्दाखेरि कसैलाई सर्पले टोकेर मर्यो रे, कसैलाई जङ्गली जीव जन्तुले अट्याक गर्यो रे भनेर सुनिन्छ, विशेष गरी पश्चिमी भेगमा, होइन? त्यहाँको कथा जति गर्दाखेरि पनि हुन्छ हुन्छ भन्छन्, तर रियालिटीमा चाहिँ महिलालाई महिला नै अन्याय गरेको हामीले पाउँछौँ। त्यसलाई चाहिँ के गर्दै हुनुहुन्छ, अलिकति छोटकरीमा भन्नुहोस्, त्यसलाई निराकरण गर्नको लागि, अवेरनेसको लागि के गर्दै हुनुहुन्छ, छोटकरी भन्नुहोस् त प्लिज।
1: 3 हप्ता भन्दा अगाडि मात्रै अछाम र बाजुराका धामी झाँक्रीहरूसँग बसेर तालिम गरेर आएको मैले। खास गरिकन धामी झाँक्रीहरूलाई हामीले प्रायः जस्तो यो महिनावारी विभेदको कुरा गर्दा धामी झाँक्रीलाई दोष लाउने, ज्येष्ठ नागरिकहरूमा भएका बुवा आमा सासा ससुरालाई दोष लाउने कुरा गर्छौँ, तर मलाई चाहिँ मेरो अनुभवले चाहिँ के भन्छ भने धामी झाँक्री पण्डितहरू के अरे यो ज्येष्ठ नागरिक वा आमा सासा ससुराको यो दोषै होइन, उहाँहरूको सामाजिक क्रम त्यसरी नै भयो होइन, कसैले पनि यस्तो खालको कुराकानी छलफल गरेन। तर मैले जति पनि तालिमहरू गरेको छु धामी झाँक्रीहरूसँग पश्चिम नेपालको बाजुराको बझाङको अछामको होइन, उहाँहरूसँग बसेर महिनावारीको रगत सफा शुद्ध पवित्र रगत हो, त्यही रगतले हामी सबै जन्मिएका हौँ, यो न फोहोर हो न यो कमजोर हो भन्ने कुरा थाहा पाउने बित्तिकै उहाँहरू चाहिँ आफ्नो परिवर्तन भएर गाउँ समाजलाई पनि परिवर्तन गर्न नेतृत्व गरिरहनु भएको छ। पक्कै पनि मैले चाहिँ सबै धामी झाँक्रीहरूलाई सम्बोधन गर्न सक्दिनँ, सबै एनजिओहरूलाई गर्न सक्दिनँ, कतिपय एनजिओहरू कतिपय चाहिँ के अरे एक्टिभिस्टहरू अथवा अभियन्ताहरू नै कस्तो खालको हुनुहुन्छ भने महिनावारी विभेद बाह्र अथवा महिनावारी विभेदको त्यस्तो अघि हजुरले भन्नुभएको जस्तो घटनाहरू देखाइरहन पायो भने पैसा पाइन्छ, प्रोजेक्ट ल्याउन पाइन्छ भन्ने खालको साथीहरू पनि हुनुहुन्छ के,
0: यसो गरौँ बहिनी,
1: काम गर्न पर्यो, प्याड बाँडी भइहाल्यो नि भन्नुहुन्छ कि, प्याड वितरण गर्ने भन्ने कुरा चाहिँ मैले कि महिनावारी होइन के दाई।
0: ओके यसो गरौँ, तपाईँका धेरै कुराहरू छन्, आज समय थोरै भयो, तपाईँलाई बधाई दिइहाल्न पनि मन लाग्यो, सुने मलाई सुधा बहिनीजीसँग मेरो हिजो अचानक भेट भएको थियो, ठ्याक्कै उहाँले मलाई यो गर्नुपर्छ दाई भनेर मलाई इन्करेज गर्नुभयो, सुधा बहिनीले सुन्दै हुनुहुन्छ, यही गहना पोखरीमा तपाईँको कार्यालयमा बसेर सुन्दै हुनुहुन्छ भनेर धन्यवाद पनि दिन चाहन्छु, नभए यस्ता कुरा मलाई कति म ओभरलुक पनि गर्छु मलाई थाहा हुँदैन, उहाँलाई र धन्य र उहाँको श्रीमानज्यूलाई पनि लाजीलाई पनि धेरै भन्दा धन्यवाद छ, तपाईँको त सबैजना छ नाता पर्दो रहेछ भिनाजु होइन, भिनाजुलाई मेरो दर्शन नमस्ते सुनाइदिनु होला, अहिलेलाई म तपाईँसँग बिदा लिन चाहन्छु, त अछाम गएपछि मलाई अछामबाटै फोन गर्नुहोस् है, किनभने त्यहाँको वस्तु जुम्ला सरी जुम्लाबाट त्यहाँको वस्तुस्थिति अलि बुझौँ हाइलाइट गरौँ है, ल फेरि पनि यो सम्मानित अवार्डबाट तपाईँ वरुण सम्मानित हुनुभएकोमा तपाईँलाई वान्स अगेन र तपाईँको सम्पूर्ण टिम र यो क्याम्पेनलाई धेरै धेरै बधाई शुभ शुभकामना दिँदै मैले बिदा लिएँ है तपाईँ नि, थ्याङ्क यू सो मच, हस् थ्याङ्क यू। डाक्टर साहब हुनुहुन्छ राजा पौडेलजी, उहाँको यो क्याम्पेन अनवरत रूपमा गइरहेको छ, कतिले मन पराउँदैनन् तर कतिले एप्रिसिएट गर्छन् र बिस्तार बिस्तार परिवर्तन हुँदैछ, यो देश विकासमा पनि यस्ता यस्ता मान्यताले कति रोकावट गरेको होला, यस हाम्रो कल्चर संस्कारले त मान्नुपर्छ तर सबै चिजले चाहिँ सबै राम्रो गर्छ भन्ने छैन, अलि सोच विचार त पुर्याउनै पर्यो। एनिवे अब एउटा गीत सुन्दै हामी आजको शुक्रबारे बहसतर्फ लागौँ, विक्रम सिंह आउनुहुन्छ यस गीतलाई, अहिले ट्रेन्डिङ हिन्दी गीत हो यो।

विक्रम सिंह को यो गीत शब्द संगीत एम के भनिएको छ, माइक खिलो सुधारु। अब शुक्रबार बसतर्फ लागिहालौँ। भीम मात्रै कुरा गर्दै हुन्छ, प्रोफेसर पुरुषोत्तम दाहाल ठुलो नाम छ पत्रकारिता क्षेत्रमा, 50-60 वर्षदेखि उहाँले काम गर्दै हुनुहुन्छ र आज उहाँले आफ्नै नितान्त व्यक्तिगत विचार पोख्दै हुनुहुन्छ। समसामयिक राजनीतिक भनौँ न इभेन्टमा उहाँको विचार यहाँ पोखिएको शुक्रबार बस प्रस्तुत गरिहालौँ।

0: नमस्कार। कार्यक्रम शुक्रबारी बहसबाट बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारी बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफबीएस रेडियो अनलाइन डीएबी एफएम र एएम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरकारका विषय समेट्छौं। कार्यक्रममा आज हामी राजनीति शास्त्रका प्राध्यापक अग्रज पत्रकार पुरुषोत्तम दाहालसँग कुरा गर्छौं। लागौं मूल विषयतिर। काठमाडौँको मेयर भएपछि नै बेला बेलामा विवाद र चर्चामा पर्ने गरेका प्रधानमन्त्री बालेन्द्र शाहको आनी बानी अहिले झन् चर्चामा छ। विशेष गरी गत सोमबार राष्ट्रपतिले नीति कार्यक्रम वाचन गरिरहँदा सभाबाट बाहिरिएको, सदनले राष्ट्रपतिलाई विदा गर्दा पनि उपस्थित नभएको सँगै हालै सिङ्गो प्रतिपक्षले माग गर्दा पनि सदनमा नीति कार्यक्रमको जवाफ दिन नगएको विषयले अनेक प्रश्न उठाएका छन्। प्राय जसो आम सञ्चार माध्यमले बालेनको यो गतिविधि र बानीबारे अनेक कोणबाट टिप्पणी गरेका छन्। बोलेर होइन काम गरेर देखाउनुपर्छ भन्दै सामाजिक सञ्जालमा उहाँको समर्थनमा पनि आवाज उठ्ने गरेको छ। खासमा मुलुकको प्रधानमन्त्रीबाट संसद, मतदाता र आम नागरिकले कस्तो कतिसम्मको अपेक्षा गर्ने र सरकार प्रमुखले कस्तो व्यवहार गर्नुपर्ने अपेक्षा राखिन्छ। हामीसँग राजनीति शास्त्रका प्राध्यापक अग्रज पत्रकार पुरुषोत्तम दाहाल हुनुहुन्छ। प्राध्यापक दाहाल, स्वागत गरेँ मैले यहाँलाई शुक्रबारी बहसमा।
1: धन्यवाद।
0: पार्टीका बैठकमा जानै मन नगर्ने, नेता कार्यकर्ता भेट्नै मन नगर्ने हुँदाहुँदा संसद बैठक, समिति बैठकमा पनि जान समेत मन नगर्ने, प्रश्न सुन्न नखोज्ने, विदेशी पाहुनालाई पनि बाल नदिने हुँदाहुँदा प्रहरी र सेना प्रमुखलाई पनि भेट्न मान्नु भएको छैन हाम्रो प्रधानमन्त्रीले भन्ने सुन्या छ। हामीले सुन्दा कस्तो खालको प्रधानमन्त्री पाएको हो नेपालले?
1: आज मात्रै म एउटा अङ्ग्रेजी शब्दको अर्थ खोज्दै थिएँ। ब्ल्याक जनरली के हुन्छ भने कालो भन्ने बुझिन्छ होइन, ब्ल्याकको अर्थ हामीले नेपालीमा अनुवाद गर्दा त्यही पढेको होइन। तर त्यसको सङ्केत चाहिँ के हुँदो रहेछ भने त्यो कालो भन्ने तत्त्व चाहिँ त्यो चाहिँ मिस्ट्री भनेर बुझिँदो रहेछ, रहस्यमय के त्यसको अर्थ चाहिँ त्यो हुँदो रहेछ। जस्तो सेतो रङको एउटा अर्थ हुन्छ, पहेँलो रङको एउटा अर्थ हुन्छ, निलो रङको एउटा अर्थ हुन्छ होइन, त्यस्तै हरियोको एउटा हुन्छ, बैगनीको एउटा हुन्छ, त त्यस्तै चाहिँ त्यो ब्ल्याकको अर्थ चाहिँ मिस्ट्री अर्थात् त्यो असाध्य रहस्यमय हुँदो रहेछ त्यसको अर्थ। अनि म यसो सोच्दै थिएँ अहिलेको हाम्रो सम्माननीय प्रधानमन्त्री अत्यन्त युवा हुनुहुन्छ, उहाँका विषयमा कसैलाई थाहा थिएन हिजोका दिनमा, केही नयाँ युवाहरू खास गरेर ऱ्याप गाउने बच्चाहरूलाई अलिकति जानकारी थियो होला, अनि उहाँको समकालीन मान्छेहरूलाई के थाहा थियो होला, अन्यथा अवस्थामा कसैलाई पनि केही थाहा थिएन। फुत्त रहस्यमय ढङ्गले त्यसै गरी फ्याट्ट कालो लुगा लाएर निस्कनु भयो, अनि उहाँलाई रङ्ग पनि कालो मन पर्दो रहेछ, बडो गजब छ। अब त्यसपछि त्यही 3 वर्षसम्म उहाँले चलाउनु भयो, अब केही राम्रो काम पनि गर्नुभयो काठमाडौँ महानगरपालिकामा, केही उहाँका कारणले विवादहरू पनि भए, अरू कुराहरू पनि छन् खै आफ्ना ठाउँमा छ, तर अहिले निर्वाचनमा उहाँ फुत्त प्रधानमन्त्रीको प्रस्तावित हुनुभयो राष्ट्रिय स्वतन्त्र पार्टीबाट र उहाँ जित्नुभयो। मलाई चाहिँ के लाग्छ भन्नुहुन्छ भने यो सबै उहाँले अहिले जे गरिरहनु भएको छ, यो गएको भदौ 22-23-24 घटनाहरूको उत्कर्ष हो, त्योसँगै जोडिँदै आएका कुराहरू छन् कि अहिले मात्रै होइन, उहाँको अहिलेको स्वभाव भनेर हामीले आलोचना गर्ने त्यो भदौ 23 उद्देश्य के कुराले पुरा गर्नुपर्नेछ, त्यो बेलामा अहिलेको संविधान एक प्रकारले स्खलित भएको अवस्था हो, त्यो घटनाले स्खलित गरेका हो, तत्काल कस्तो गजब भएको छ, तपाईँ यसो जोड्नुपर्छ, यो कुरालाई श्रृङ्खलाबद्ध ढङ्गले हेर्नुपर्छ। 22-23 त्यो 23 बच्चाहरूलाई कसले उत्प्रेरित गरेर जुलुसमा लिएर जानको निम्ति, साना साना बच्चाहरूलाई, त्यसपछि त्यो अराजकता मचाउने खेल किन भयो होला, कसैले यो कुरा भनिराखेका छैन गम्भीरतापूर्वक, के उद्देश्यका साथ, केही न केही त्यसको पछाडि त उद्देश्य थियो होला, कुन उद्देश्य थियो, खालि सामाजिक सञ्जाल बन्द गरेको त्यस कारणले यसलाई त्यो खोल्नको निम्ति दबाब सिर्जना गर्ने मात्रै कुरा पक्कै थिएन, केही भ्रष्टाचारका मुद्दा या अरू केही सामान्य कुराहरू अरू पनि थियो होला, तर उद्देश्य फरक थियो। 24 त्यत्रो भयानक घटना घट्यो र त्यो 24 घटनाको सन्दर्भमा 17 भन्दा बढी प्रश्न छन्, त्यसको जवाब धेरैले दिनुपर्ने हुन्छ इतिहासलाई, अहिले नदेलन कसैले, त्यसको उत्कर्ष के भयो भने संसद विघटन भयो, त्यसको उत्कर्ष के भयो भने चाहिँ त्यसको उत्कर्ष चाहिँ नयाँ के भन्छ प्रधानमन्त्री आउनुभयो, त्यो कसले प्रस्ताव गर्यो? बडो विचित्र छ, त्यो प्रस्ताव गर्ने मान्छे पछाडिपट्टिबाट जो सार्वजनिक भइराखेको थियो, एकजना सुदन गुरुङ भन्ने भाइ मध्यस्थकर्ता जस्तो भएर घुमिराखेका थियो सेना र चाहिँ बालेनजीको बिचमा, अनि बालेनजीको प्रस्ताव अनुसार संसद विघटन भयो, उहाँको प्रस्ताव हो भनियो, उहाँले यसो भन्नुभएको छ भनेर सार्वजनिक रूपमा हामीले सुनिरह्यौँ, त्यसपछि प्रधानमन्त्री आउनुभयो र निर्वाचन भयो। अब त्यो त्यो घटना सम्पूर्ण त्यो श्रृङ्खलाको क्लाइमेक्स के हुनसक्छ भने अहिलेको संविधान अर्थ छैन, अहिलेको हामीले मानिरहेको परिपाटीको कुनै औचित्य छैन, राष्ट्रपतिको कुनै अर्थ छैन, सरकार यी सांसदहरू भनेका निरर्थक हुन्, एउटा एउटा सामान्य प्रक्रिया पुरा गर्ने बाहेक यिनीहरूसँग कुनै ढङ्गको पनि औपचारिकता हुनुहुँदैन, प्रेसको कुनै अर्थ छैन। हेर्नुहोस् बडो विचित्र भन्ने ढङ्गले गइराखेको अहिले अवस्था छ, र अहिले प्रधानमन्त्रीजीको यो जुन व्यवहार देखिएको छ त्यो व्यवहार चाहिँ त्यो उद्देश्यसँग जोडिराख्या छ, भदौको गएको भदौको उद्देश्यसँग निरन्तर जोडिराख्या छ भन्ने मैले चाहिँ अनुभव गरेको छु।
0: यहाँले साह्रै डरलाग्दो कुरा गर्नुभयो दाजी, मैले यहाँनिर जोडिहाल्न खोजेँ, यहाँले मुख्य गरेर तिन चारवटा राज्यका संयन्त्रहरूको एउटा आफ्नो ठाउँमा संविधान, संसद, राष्ट्रपति यी तिनवटाको अर्थ छैन, यसको अर्थ निकट भविष्यमा अथवा आउँदा दिनमा यी तिनवटा संयन्त्र संस्था नरहने दिशातिर मुलुक अगाडि बढिराखेको छ।
1: त्यो त 24 गते हेर्नुहोस् न तपाईँले सिंहदरबार कुन प्रयोजनको लागि जलाइयो, त्यो केपी ओली वा शेरबहादुर देउवाको घर हो त्यो, त्यो सिंहदरबार भनेको राष्ट्रको केन्द्रीय सचिवालय होइन भने प्रतीक हो नि, त्यो त प्रतीक, त्यहाँ त इतिहासका धरोहर छन्, प्रतीक छ त्यो, कुनै एकजना मान्छेको मूल्यको आधारमा त्यो सिंहदरबार जलाउन पाइँदैन, एकजना मान्छे कति एउटा देशको लागि हजारौँ मान्छे मर्छन्, अहिलेको प्रजातन्त्रको ल्याउनको निम्ति हजारौँ मान्छे मरेका छन्, परिवर्तनको निम्ति मरेका छन्, त्यही नाउँमा सिंहदरबार जल्ने भन्ने कुरा त ठुलो कुरा हो नि, त्यो केन्द्रीय सचिवालय जल्यो अर्थात् यो सरकारको कुनै पनि औचित्य छैन, संसद भवन जल्यो, त्यो संसद भवन भनेको नेपालको 3 करोड नेपालीहरूको सार्वसत्ता सम्पन्न चाहिँ त्यो अभ्यास गर्ने ठाउँ हो, त्यो केन्द्र हो, त्यसलाई जलाइयो, त्यही बेलामा यो काम गरियो, न्यायालय जलाइयो, न्यायालय तिमीले सञ्चालन गरेको न्यायालयको कुनै औचित्य छैन भनेर गर न्यायालयलाई जलायो, त्यो न्यायालय सर्वोच्च अदालत भनेको कुनै राजनीतिक दलको अड्डा हो र त्यो कुनै पार्टी कार्यालय हो र होइन नि, अहिले पनि त्यो त काम गरिरहेको छ जीवित रूपमा, त्यस्तै राष्ट्रपति कार्यालय, राष्ट्रपति कार्यालय तिम्रो औचित्य छैन भनेर गर राष्ट्रपति, नत्र भने राष्ट्रपतिले आदेश दिएर यत्रो दुर्घटना भएको हो र होइन नि, त्यहाँ गएर किन जलाइयो? यसले त्यही बेलामा सङ्केत गरेको थियो, महत्त्वपूर्ण कुरो भविष्य कसरी गइराखेको छ नेपालको भन्ने कुरा यसले देखाइरहेको थियो। अनि अर्को अर्को गम्भीर कुरा, देशको मेरुदण्ड भनेको अर्थतन्त्र हो, त्यो अर्थतन्त्र सिद्ध्याउने सबै आधारहरू, तपाईँले व्यापारिक गृहहरू सिद्ध्याइए, होटलहरू सिद्ध्याइए, उद्योगका प्रतिष्ठानहरू सिद्ध्याउने काम भए, किन भए भन्नुहोस् त, यो देशमा अहिलेको प्रणाली मात्र होइन भविष्यको प्रणाली समेत को सङ्केत गरेर भइराखेका घटना थिए, भनेपछि त अहिले जे भइराखेका छ प्रधानमन्त्रीजीले जे कुरा भनिरहनु भएको छ, तिम्रो कानुन पनि अर्थ छैन, तिम्रो सेनाको पनि अर्थ छैन, तिम्रो सुरक्षा संयन्त्रको पनि कुनै काम छैन, तिम्रो राष्ट्रपतिको कुनै अर्थ छैन, उहाँले अस्ति कस्तो भयानक काम गर्नुभयो हेर्नुहोस् त, संसारमा प्रजातान्त्रिक अभ्यास जहाँ संसदीय प्रणाली हुन्छ त्यो ठाउँमा चाहिँ राष्ट्रपतिले या राष्ट्र प्रमुखले सम्बोधन गर्दै गरेको बेलामा या राजाले सम्बोधन गर्दै गरेको बेलामा एकजना मान्छे ढोकाबाट बाहिर निस्कन सक्दैन, निस्कन पाउँदैन।

0: हाम्रो परम्परा कस्तो छ, तिनजना खाना खाना एकैचोटि बसिराखेका छन् भने एउटा मात्रै फुत्त उठेर हिँड्दैन। हाम्रो संस्कार भनेको त त्यो हो नि, अरूले पनि खाइसकुन् भनेर सँगै उठ्ने एउटा संस्कृति हो। त्यहाँ त राष्ट्रपति बोल्दै हुनुहुन्थ्यो, भनेको तिम्रो केही मतलब छैन, हामीले त यो कार्यक्रम तिमी पढ कि नपढ मतलब छैन, हामीलाई निन्द्रा लाग्यो हिँडौँ या केही कुरा लाग्यो हिँड्यौँ भनेर उहाँ हिँडिदिनु भयो। त्यो बडो गजब। अनि अर्को महत्त्वपूर्ण कुरो के हो भने, तपाईँले यसो याद गर्नुभयो भने अहिले जति मोमेन्टमहरू भइरहेछन्, बडा राम्रो भनेर तारिफ गर्नेहरू धेरै हुनुहुन्छ। यदि यो मैले भनिराखेको कुरा उहाँका धेरै घोर समर्थकहरू पनि हुनुहुन्छ, उहाँले सुन्नुभयो भने पुरुषोत्तम दाहाललाई ठिक पार्नुपर्छ भनेर सोची पनि सक्नुभयो होला। कतिवटा पोस्टहरू आउँछन् तपाईँहरूको मलाई थाहा छैन, त्यो कति दुर्दान्त अवस्था भयो भने यत्रो चाहिँ दुई चारजना खराब मान्छे थियो होला नि, दुई चारजना घर भएका मान्छे थियो होला नि, तर 80% मान्छे घरविहीन गरी विपन्न मान्छेहरू थिए। माओवादी कालमा ती मान्छेहरूले गाउँमा बस्न नसकेर भागेर यहाँ आएर सानोतिनो केही काम गरेका थिए, सहरमा आश्रय लिएर त्यस्ता मान्छेहरूको ठुलो पङ्क्ति थियो। विदेश जान नसकेपछि अनि आफ्नो घर खेत बिक्री गरेर बसेका मान्छेहरू यसो सानो रोजीरोटी कमाइ गरेर बस्या यहाँ थिए, सानो आश्रय लिएर बस्या मान्छेहरू थिए। तिनीहरूको हरिबिजोग गराउनु भयो र उहाँ भन्नुहुन्छ देश बनाउने। भनेको तिम्रो देश तिमी जनता केही होइन, अर्थ छैन, जनताको पनि अर्थ छैन, प्रणालीको, सरकारको, संसदको, न्याय न्याय क्षेत्रको, सुरक्षा संयन्त्रको, जनताको पनि तिम्रो अर्थ छैन। मेरो इच्छा अनुसार कुनै लक्ष्य छ त्यो पुरा गर्छु भन्ने हिसाबले प्रधानमन्त्रीजी काम गर्दै हुनुहुन्छ। अब तपाईँ तराईमा जानुहोस् न, अहिले सबैभन्दा ठुलो कुरा सीमावर्ती क्षेत्रमा मान्छेहरूले 100 रुपियाँको कुरा बहसमा विवादमा उठिरहेको छ, त्यसले अहिले सारा नाकाहरू बन्द भइरहेको छ, यता पनि व्यापार बन्द भएको छ, उता पनि सानो 100-150। आजभोलि त एउटा अन्डरवेयरको पनि 200 रुपियाँ पर्छ, 200 आइसी पर्छ, त्यसको भ्याट तिर्दै आउनु त्यो लिएर जान्छ र मान्छे जाँदैन नि। यो सामान्य व्यवहारिक कुराहरूलाई पनि ख्याल गरिएको अवस्था छैन। अनि अर्को गजब कुरा छ, तपाईँ पनि प्रेसको मान्छे, म पनि प्रेसको मान्छे, सबैभन्दा पहिला उहाँ यो चाहिँ अहिलेको शाह सरकार आइसकेपछि सबैभन्दा पहिला चाहिँ सिद्ध्याउन खोजिएको, चेपुवामा पार्न खोजिएको भनेको प्रेस हो। तपाईँले सरकारी सूचनाहरू, विज्ञापनहरू चाहिँ निजी क्षेत्रलाई नदिने भनेर जब निर्णय आयो नि, त्यो पहिला संसारमा तपाईँले याद गर्नुभएको होला, पाकिस्तानमा पहिलोचोटि यो उसले मुशरफले त्यो बेलामा मुशरफ नै हो क्यारे जस्तो लाग्छ मलाई, त्यो उसले सैनिक कु गर्दाखेरि, सैनिक विद्रोह गर्दाखेरि सबैभन्दा पहिला टेलिभिजन, रेडियो, पत्र पत्रिकाहरूको अड्डाहरू कब्जा गरेको थियो, कार्यालय कब्जा गर्ने काम
1: हाम्रो यहाँ ज्ञानेन्द्रले जस्तो,
0: एकदम यहाँ नेपालमा पनि राजा ज्ञानेन्द्रले त्यही गर्नुभएको थियो। पहिला आफूले सत्ता लिने बित्तिकै सबै यहाँका चाहिँ आर्मीको जनरलहरू चाहिँ सम्पादक भएर सम्पादकहरूको डेस्कमा पुगेर बस्नु भएको थियो त्यो बेलामा, त ठ्याक्कै त्यस्तै हो। तर अहिले त्यसरी चाहिँ उहाँहरू जान सक्नु भएन। उहाँहरूले प्रकारान्तरले के गर्नुभयो भने प्रेसको मुख बन्द गर्नुपर्छ। जहिले अहिले छापा माध्यम जतिसुकै भने पनि कमजोर छैन नेपालमा, बलियो छ, त्यो छापा माध्यम मार्फत अनलाइनहरू पनि बलिया छन्, एफएमहरू, मसिना एफएमहरू छन्, ती एफएमहरू पनि सशक्त छन्। उहाँहरूलाई गाह्रो हुन्छ भनेर प्रकारान्तरले सरकारी विज्ञापन, गोर्खापत्रमा त के भयो, त्यो सरकारको निर्देशन अनुसार त्यहाँ काम गर्नुपर्छ, अलिकति खुकुलो हुँदा हिजो अस्ति त्यहाँ पत्रकार साथी या लेखकहरूले अलिकति आलोचनात्मक लेख पनि लेख्नुभयो। अब अहिले त्यहाँ तपाईँलाई आलोचनात्मक लेख लेख्ने हैसियत हुन्छ र जम्मै विज्ञापन जति त्यहाँ छ, त्यहाँको व्यापार चलेको छ, त्यहाँ जोसुकै भए पनि आफ्नो भविष्य हेर्छ, अरू कुरा नेपाली जनताको जिम्मा सरकारसँग हुन्छ कि हुँदैन, उनीहरूको भूमि उनीहरूको लागि कहीँ न कहीँ बास हुनुपर्छ कि पर्दैन, त्यो पहिला व्यवस्था हुनुपर्छ कि पर्दैन,
1: देख्नुभयो
0: नि
1: प्राध्यापक दाहाल,
0: सबैभन्दा गम्भीर कुरा यो हो।
1: मलाई अब यहीँनिर कति जोड्न दिनुहोस् भनेदेखि, भदौ 23-24 कार्यपालिका लग्यो तत्कालीन, व्यवस्थापिका संसदै लग्यो, न्यायपालिका जल्यो, अब यहाँले कुरा गर्नुभयो, अर्को एउटा जोड्नुभयो निजी क्षेत्र अर्थतन्त्र त्यति बेला अब 85-86 अर्बको गएको छ भन्ने कुराहरू आइराखेको छ। मैले जोड्न खोजेको यो सबै कुराहरू फागुन 21 रिस्टोर गरेन, किनभनेदेखि अहिलेको सरकार जुन बनिराखेको छ यो पनि त्यही संविधान अनुसार नै आएको छ, संविधान अनुसार नै बालेन्द्र शाह प्रधानमन्त्री हुनुभएको छ, अहिले संसद रन भइराखेको छ।
0: यही त छ त समस्या त, तपाईँलाई म भनौँ एउटा कुरो, यसको फेद हेर्नुहोस्, हरेक कुराको जग केबाट भएको छ, त्यसको बीजारोपण केबाट भएको छ भन्ने कुरा केलाउनु पर्छ, अघि पछि भन्दा सामान्य हुन्छ। तर जब तपाईँ एकदम नै गहिराईमा

0: हुन्छ जस्तो भन्नुहोस् त चाहिँ संविधान त्यो बेलाको संसद सही ढङ्गले विघटन भएको थियो पक्कै थिएन सरकार सही ढङ्गले बनाएको थियो संवैधानिक ढङ्गले बनाएको थियो पक्कै पनि थिएन त्यो बेलामा चाहिँ राष्ट्रपतिजीले के भन्नुभयो भने मैले बडो जुक्ति लगाएर जोगाएँ भन्नुभयो बिचरा उहाँ आफै बिचरा अवस्थामा हुनुहुन्थ्यो त्यस बेलामा के को जुक्ति लाउनु थियो र पछि तपाईँले प्रारम्भ नै अवैधानिक ढङ्गले भएको छ भने त्यो अवैधानिक ढङ्गले निर्मित भएको संस्था कस्तो हुन्छ र उसले वैधानिक काम गर्ला अहिलेको त त्यस कारणले अहिले त्यसले ट्र्याकमा ल्यायो भन्ने जुन कुरा छ नि यो एउटा सतहमा तपाईँले भनेको प्रश्न सही हो सतहमा बुझ्दा त्यो बुझ्न सकिन्छ तर ट्र्याकमा ल्याइसकेपछि त्यो त्यसरी आएको सरकार र त्यसरी आएको संसदले तपाईँले व्यवस्थापिकाको कति सम्मान गर्छ राज्यका अङ्गहरूको निकायहरूको सम्मान कति गर्छ सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो सम्मान नै नगर्ने भएपछि तपाईँले यहाँ ल्याएर ट्र्याकमा ल्यायो भन्न कसरी सक्नुहुन्छ जस्तो तपाईँ भन्नु न अहिले न्यायालयमा के भएको छ मलाई को आयो को गयो मतलब छैन किनभने मलाई त्यत्रो ध्यान पनि छैन त्यहाँ तर तपाईँ भन्नुहोस् केही परम्परा हुन्छन् लोकतन्त्र भनेको केही परम्पराबाट निश्चित हुन्छ अभ्यासबाट संस्कृति निर्माण हुन्छ लोकतन्त्रको त्यो खालि अक्षरमा मात्रै सीमित हुँदैन लोकतन्त्र भनेको अभ्यासमा हुन्छ अभ्यासबाट मात्रै हुँदैन त्यसको संस्कृति हुन्छ त्यो संस्कृति भनेको परम्परा कस्तो अभ्यास गरिन्छ त्यससँग जोडिँदै जाने कुरा हो त्यसकारणले अहिले भन्नुहोस् त एउटा कुरा चौथो नम्बरको मान्छेलाई चाहिँ प्रधान न्यायाधीश सिफारिस गरियो त्यो सिफारिस गर्नलाई ऐन ल्याइयो त्यो अब त बहुमतको पनि विचित्र बहुमत र अल्पमतको पनि व्याख्या र परिभाषा फरक ढङ्गले आयो लु हेर्दै जानुहोस् है तपाईँले अहिले ट्र्याकमा ल्यायो कि ल्याएन भनेर बुझ्नलाई त्यो ऐन जारी ऐनहरूलाई हेर्नुपर्छ त्यसपछि तिनजना चाहिँ न्यायाधीशहरू किन अयोग्य भए भन्ने कुरा पहिला त्यो कुरा पुष्टि गरेर पो चौथो नम्बरमा गइन्छ त पहिला त्यो तिनजना अयोग्य भएको प्रमाणित गर्नु पर्यो र व्याख्या गर्नु पर्यो नि त उहाँहरू के कारणले त्यो लाइनमा भए पनि अगाडि भए पनि अयोग्य हुनुभयो भन्ने कुरा बताउनु पर्छ कि पर्दैन त्यो नपरी एकैचोटि कहाँ हाम फाल्नुभयो चौथो नम्बरमा के का लागि हाम फाल्नुभयो उहाँहरूले नयाँ क्रमभङ्गता छलाङ पहिला पहिला माओवादीहरूले भन्नुहुन्थ्यो नि क्रमभङ्गता र छलाङ उहाँहरूले त्यही गर्न लाग्नु भएको थियो अरे तर अहिलेको प्रधान न्यायाधीश पनि पहिला चाहिँ एमालेको कोटामा पर्नु भएको उहाँ अझ चाहिँ बल्खुमा गएर स्यालु ठोकेर आउनु भएको नि सबैलाई थाहा छ त भनेपछि उहाँहरूले पनि कुनै नयाँ काम त गर्नुभएको रहन्छ तैपनि उहाँहरू यो दावी गरिनु भएको छ हेर्नुहोस् है अर्को महत्त्वपूर्ण कुरा अस्ति संसद त हामीले देखिहाल्यौँ पहिला संसदको चाहिँ बैठक बोलाउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो उहाँले राष्ट्रपतिजीले बोलाउनु भयो 24 घन्टा नपुग्दै त्यसलाई स्थगित गर्नुभयो उहाँहरूले त्योभन्दा नाटक केही हुन्छ त्योभन्दा नराम्रो संस्कृति केही हुन्छ लोकतान्त्रिक अभ्यासमा उहाँले गर्नु भनेको तिम्रो संसदको अर्थ छैन हामीले बोलायो हुने हो नभए नबोलायो हुने हो केही पनि छैन केही मतलब छैन भनिदिनु भयो उहाँहरूले अनि अस्ति जब चाहिँ राष्ट्रपति सम्बोधन गर्न आउनुभयो स्वागत गर्ने एउटा मर्यादाको कुरा हुन्छ आफ्ना बाबुआमा जस्तै राष्ट्रपति भनेको देशको बाबुआमा जस्तै हो हाम्रो आफ्नो परिवारको सदस्यको बाबुआमा जस्तै हो देशको त उहाँ आउनुभयो बोल्दै हुनुहुन्छ हिँड्नुभयो विदाई गर्न जानु भएन उहाँ निम्तो गर्नुभयो उहाँले प्रधानमन्त्रीजीले निम्तो गरे आउने उहाँलाई त निम्तो गर्नुभयो विदाई गर्न जानु भएन उहाँका पुरा कुरा सुन्नु भएन ए बाबा संविधानलाई ट्र्याकमा ल्याउने भनेको कसरी हुन्छ त तपाईँले अहिले उहाँहरूले चाहिँ कानुन परिवर्तन गर्नुभयो र चाहिँ 1500 कति मान्छेलाई निकाल्नुभयो कि ती सबै अयोग्य हुन् ती सबै खराब हुन् ती सबै बदमास हुन् ती सबै चाहिँ असहज अयोग्यहरू हुन् उहाँले नेपाली नागरिकलाई हिजोसम्म यसरी अध्ययन गरेका पढेका अनुभव हासिल गरेका विज्ञ मान्छेहरूको अपमान गरिनु भएको छ उहाँहरूले कसरी ट्र्याकमा ल्याउनु भयो भनेर हामीले मान्नु अहिले तपाईँलाई नयाँ कुरो आएछ आजबाट अब अहिले राति निर्णय भयो भने म भन्न सक्दिनँ अन्यथा तपाईँलाई म अर्को जानकारी दिइहाल्छु आज मात्रै रेडियो नेपालमा रेडियो नेपालबाटै चाहिँ भोलिदेखि करिब अस्थायी करारको करिब 300 मान्छे चाहिँ भोलिदेखि कार्यालयबाट बाहिर हुनुपर्ने अवस्था भएको
1: गइसकेर
0: आजबाट सायद माइक धेरै बन्द भइसक्यो होला त्यहाँनिर अब अस्थायी उहाँहरूले भनेपछि उहाँहरूलाई हटाएर उहाँहरूले आफ्ना मान्छे भर्ती गर्ने प्रयत्न गरिरहनु भएको छ अब अहिले उहाँहरू के भन्नुहुन्छ हिजो राजनीतिक दलहरूले दलीय भागभन्डामा खाए भन्नुहुन्छ अहिले उहाँहरू नै दलीय काम गरिरहनु भएको छ मैले अहिले हेरिरहेको छु नि युनिभर्सिटीमा पठाएको अब भिसीहरू कस्तो जानुहुन्छ अब एक दुईजना त गएको मैले देखिराखेको छु राम्रै मान्छे हुनुहुन्छ म त उहाँहरूको सम्मान गर्छु तर वैचारिक चाहिँ संलग्नता बाहेकको मान्छे ल एकजना देखाउनुहोस् त छैन नि ट्र्याकमा. त्यस कारणले तपाईँले भन्नुभयो नि यो ट्र्याकमा आइसक्यो 21 गतेपछि सबै कुरा भयो भन्ने कुरा चाहिँ गलत हो. स्वयं त्यो बेलामा 21 गते निर्वाचन गराएर संविधानलाई मैले लिकमा ल्याएँ भन्ने चाहिँ तत्कालीन प्रधानमन्त्री या चाहिँ सुशीला कार्कीजीले के भन्नुभयो आफैले अस्ति भन्नुहोस् त. मैले त यिनीहरू आएर यो बदमासी पो गरे यिनीहरूले त झन् बिगारे भन्नुभयो उहाँले. बालेन्द्रको नाउँ लिइकन उहाँले बिगारे भन्नुभयो होइन. भनेपछि यो बडो विचित्र अवस्थामा मलाई चाहिँ लाग्दैछ यो के हुन लागिराखेको छ. यो देश कता जान खोज्दैछ फेरिको मलाई त अचम्म लागिरहेछ. भने मैले 50 वर्ष भयो नेपालको प्रजातान्त्रिक आन्दोलनमा काम गरेको. म अहिले ठ्याक्कै 50 वर्षै हुन लाग्यो. 49 वर्ष पुरा भयो. मैले पत्रकारिता गरेको, प्राध्यापन राजनीति शास्त्र गरेर 37 वर्षबाट म अवकाश प्राप्त भयो. नेपालमा मानव अधिकारको आन्दोलनमा काम गरेका छु. हामीले पुस्तकहरू लेखेका छौँ. मलाई आश्चर्य लागिरहेछ संसारका कतिपय ठाउँका इतिहास हामीले पढेका छौँ, व्यक्तिको जीवनीहरू पढेका छौँ. तर म हाम्रो देशको आजको यो अवस्था चाहिँ मलाई छक्क लागेको छ. हामीले त भोग्यौँ नि त, पञ्चायत भोग्यौँ, त्यसपछि माओवादी काल आयो, सशस्त्र हिंसाको कुरा आयो, त्यसलाई चलेको छ भनेको. यसलाई जहिले पनि आवश्यकता अनुसार परिमार्जन गर्दै जान सकिन्छ. संविधानको ठुलो कुरो होइन, तर तपाईँले त्यो विद्यमान संविधानको अक्षर र त्यसको भावनासँग जोडिएर कस्तो अभ्यास गर्दै हुनुहुन्छ त्यसले निर्गुल गर्छ.
1: मैले किन जोडेको भनेदेखि, मैले यो किन जोडेको भनेदेखि, यदि संविधान भन्दा अफ ट्र्याकमा मुलुक चलिराखेको छ भनेदेखि मुलुक चल्या छ चाहिँ कसरी संविधान अनुसार यदि चल्या छ.
0: तपाईँलाई म एउटा अर्को रमाइलो कुरा सुनाइदिन्छु. अहिलेको प्रधानमन्त्रीले के भन्नुभयो भने, पहिला उहाँको प्रस्ताव हामीले सुनेका थियौँ, चाहिँ संसदभन्दा बाहिरबाट मन्त्रीहरू नियुक्त गर्न पाउनुपर्छ भनेर चर्चा एकचोटि भएको थियो. उहाँले पनि भने मैले सुनेको थिएँ, राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि का मान्छेहरूले पनि भनेको सुनेको थिएँ मैले. तर त्यो गर्नु भएन. अनि खर्च कटौतीको कुरा गर्नुभयो, खर्च ज्यादा हुन्छ त्यस कारणले मन्त्रालय पनि घटाउने या पनि घटाउने भनेर भन्नुभयो उहाँले है. 18 कि कतिवटा अहिले ल्याउनु भएको छ भनेर मैले सुनेको थिएँ, 25 वटा 18. अब अहिलेको प्रधानमन्त्रीको 5 सहायकहरू हुनुहुन्छ, राज्य मन्त्री सरहको उहाँले सहयोगी राख्नु भएको छ सम्पूर्ण सुविधा दिएर. एकातिर मन्त्री मन्त्रालय खर्चको लागि कटौती गर्ने भन्नुहुन्छ, अर्कोतिर के हुँदैछ भन्नुहोस् त. उहाँले 5-5 चाहिँ सहयोगी राज्य मन्त्री सरहको सुविधा दिएर नियुक्त गर्नुभएको छ. ए बाबा, सांसदहरू नै थिए नि, अलिकति थोरै सुविधा थप्ने बित्तिकै मन्त्री दिएको भए त ठिकै भइहाल्थ्यो. अहिले राज्य मन्त्री बाहिरको मान्छे ल्याएर कसले गर्ने? एक दोस्रो कुरा, तपाईँलाई अस्ति मलाई एउटा व्यापारिक घरानाको मान्छेहरू मेरोमा आउनु भएको थियो, म हिमालय टाइम्समा काम पनि गर्छु, त्यहाँ साथीहरू सुनाइरहनु भएको थियो. एउटा निवेदन लिएर चाहिँ अर्थमन्त्रीकोमा जानुभएछ. अर्थमन्त्रीले यो आफूसँग उहाँले सुझावसहित उद्योग मन्त्रालय पठाउनु भएछ त्यो चिठी. उद्योग मन्त्रालयमा पुगिसकेपछि त्यहाँको पिएले खुब हप्काउनु भएछ, यहाँ किन आउनुभयो, यहाँ के को लागि आउनुभयो, यहाँ काम हुँदैन, तपाईँहरू जानुहोस् भनेर पहिला हप्काउनु भएछ. पछि अर्थमन्त्रीजीको सुझावसहितको पत्र भनेपछि अनि त्यहाँबाट ए हामीले निर्णय गर्न त खै गर्नुपर्ने त यहीँबाट हो, तर एकचोटि प्रधानमन्त्रीजीकोमा नपुर्याइकन हुँदैन भनेर प्रधानमन्त्रीको कार्यालयमा त्यो चिठी पुग्यो. हेर्नुहोस् भोलिपल्ट त्यहाँ पुगिसकेपछि अनि त्यहाँ एउटा समूह छ अरे सल्लाहकारहरूको, त्यो समूहले के भनेर त्यो मध्येले कसैले के भनेछ भने, होइन यो हामीले गरेर हुँदैन, यसमा विज्ञहरू हुनुहुन्छ, उहाँहरूलाई हामी देखाउँछौँ भन्नुभएको छ. अनि त्यो विज्ञहरू चाहिँ रजिस्टर्ड छैनन्, बुझ्नु न को हुन् कसैलाई थाहा छैन त्यो विज्ञहरू. भोलिपल्ट विज्ञहरूको सुझावको आधारमा त्यो पत्र अनुसार हुँदैन भनेर तोक लगाएर आइपुग्यो अरे बाहिर. कसले तोक लगाए थाहा पनि छैन, मन्त्री प्रधानमन्त्रीको कार्यालयबाट यो काम हुँदैन भनेर चिठी आएर सिध्यो. गजब. अब तपाईँ कसले चलाएको छ भन्नुहुन्छ अब. यो एकदम फाटो जिम्मेदार मान्छेले मलाई चाहिँ उद्योग व्यापार क्षेत्रमा काम गरेका जिम्मेदार मान्छेले मलाई आएर भन्नुभएको कुरा हो. यस्तो भयो के गर्ने, कसरी चल्छ यो देश, कसले चलाएको छ, तपाईँले भन्नुभयो नि कसले चलाएको छ भन्नुभयो नि, कसले चलाएको छ भनेर भन्ने यो देशलाई भन्नुहोस् त. अब
1: हामी अन्तिमतिर आइपुग्न लाग्यौँ.
0: हामीले डेली तपाईँ भनौँ न तपाईँ र हामी जस्तो बिचमा कुराकानी हुने भएदेखि, अब पहिला प्रधानमन्त्रीसँग प्रेसले भेटेर छलफल गर्थे ओपनली, मन्त्रीहरूसँग ओपनली गर्थे, अरू मन्त्रीहरूसँग. अहिले संचार मन्त्री संचारको समस्याको लागि चाहिँ पत्रकार महासङ्घका साथीहरू जाँदा चाहिँ घन्टौँ समय माग्दा पनि मैले सुने है, म त गएको छैन, उहाँहरू टाइम दिनुहुन्न, उहाँहरू निर्णय गर्न सक्नुहुन्न. जस्तो मैले अघि विज्ञापनको कुरा गरेँ नि, कमसे कम मन्त्री या प्रधानमन्त्रीलाई के हो अवस्था भनेर बताउनलाई पत्रकार महासङ्घका साथीहरू धाइरहनु भएको छ, विचाराहरू सकिरहनु भएको छैन सबै कुरा गर्नलाई, त कसले चलाउँछ त यो देश?
1: प्राध्यापक दाहाल, अब अन्तिमतिर आइपुगेका छौँ, छोटो प्रसङ्ग जोड्छु म। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपाको वरिष्ठ नेता हुनुहुन्छ, तर पार्टीको कार्यालय बैठक उहाँले अवोइड गर्नुहुन्छ है। अर्को एउटा कुरा, अब संसदको प्रतिपक्ष दलहरूले एक स्वरमा बोलाइराखेका छन्, उहाँले संसदको बैठक पनि अवोइड गरिदिनुहुन्छ, मान्नुहुन्न, तरै पनि उहाँले जुन अभियान थाल्नु भएको छ, अहिले यहाँले कुरा निकाल्नु भयो, जुन ठाउँमा हात हाल्नुहुन्छ, सुकुम्बासी बस्ती हटाउने, सरकारको भाषामा अतिक्रमित जमिन फिर्ता ल्याउने, कर्मचारी निकाल्ने अथवा नयाँ कर्मचारीहरू भर्ती गर्ने, योग्य कर्मचारीहरू लगायत सुशासनको अभियानमा जुन लाग्या भनेर भनिराखेका छ वर्तमान सरकार, यो अभियानबाट वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री पछि हट्ने, उहाँले जुन अभियान थाल्नु भएको छ, सम्भावना देख्नुहुन्छ?
0: यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा त मैले ठ्याक्क जोड्दा जोड्दै तपाईँले नै यसलाई उदाहरण गर्नुभयो। संसदीय दलको नेता अहिलेसम्म संसदीय दलको बैठकमा जाँदैन, प्रधानमन्त्री आफ्नो पार्टीसँग जोडिँदैन, सायद सदस्यता पनि लिएको छैन, राष्ट्रपाको भन्छ तर सदस्यता पनि लिएको भन्ने मैले सुनेको छैन, त्यसपछि गएर संसदमा गएर एक शब्द बोल्नुहुन्न वा? अब मलाई यो सबैभन्दा यही त समस्या लाग्छ, यही कुरा समस्या लाग्छ। उहाँले जे काम गरिरहनु भएको छ यो आश्चर्यजनक कुरा हो, कसबाट भइराखेको छ, किन भइराखेको छ र भोलिका दिनमा परिणाममुखी हुन्छ कि हुँदैन? कर्मचारी तन्त्र त्यत्तिकै आतंकी छ, अहिले चाहिँ एउटा गजब चाहिँ भएको छ है, थर्केको छ कर्मचारी तन्त्र। हिजो अस्ति सङ्गठनहरू बन्द गरे, सङ्गठन थिए अघि पछि चाहिँ सरकार भएको भए अर्कै कुरा हुन्थ्यो, अहिले कर्मचारी 9 बजे पुग्छन् रे, ठिक्क समयमा हिँड्छन् रे, बडो गजब काम चाँडो हुन्छ भनेर मलाई सुनाउँदै हुनुहुन्थ्यो। भनेको के एक प्रकारको कस्तो भनेदेखि यो लोकप्रिय निरङ्कुश अधिनायकको खोजी भइरहन्थ्यो, यो बिचमा कहिले काहीँ चर्चा चल्थे। अब मलाई लाग्छ त्यही कुरा हुन थालेको हो कि, अब यो चाहिँ म भन्न सक्दिनँ अहिले, तर मलाई के लाग्छ भने यो स्थिति निरन्तर चाहिँ हुन सक्दैन, सम्भव छैन। अहिलेको यो चाहिँ सभ्य संसार हो, लोकतन्त्र भनेको सभ्यताले निर्देशित गर्ने पद्धति हो, तपाईँले त्यसका पछाडि कि त सेनाको निरङ्कुशता आयो भने केही दिन रहला, नत्र भने फरक ढङ्गले जान सक्छ।
1: अन्तमा थेसिस आफ्नो ठाउँमा होला, वर्तमान सरकारको अहिलेको क्रियाकलाप हेरेर प्राध्यापक दाहाल, अपेक्षा चाहिँ के गर्न सकिन्छ, के गर्नुपर्छ, के गर्नुहुन्छ वर्तमान सरकार?
0: मेरो त खास केही अपेक्षा छैन, किनभने उहाँहरू कुन उद्देश्यका साथ आउनुभएको थियो त्यो उद्देश्य स्पष्ट भयो भने हामीले भन्न सक्थ्यौँ। हामी एउटा कमन पिपुल भनौँ न, एउटा सामान्य नेपाली नागरिकको हैसियतले हामीले 3-4 कुराहरू गर्ने हो जुनसुकै सरकार आए पनि। पहिलो कुरा त यो देशको चाहिँ मर्यादा र सम्मान जोगाउने स्वामी, यो देशको सार्वभौम सत्तामा कतैबाट पनि आँच नआओस् भनेर सरकारले काम गर्नुपर्छ। एक दोस्रो कुरा, अन्तर्राष्ट्रिय समुदायसँग जो प्रजातान्त्रिक समुदाय छ त्यसबाट अलग्गिन सक्दैन नेपाल, दोस्रो कुरा त्यो अब हामीले बुझ्ने कुरा। तेस्रो कुरा, यहाँका ससाना समस्याहरूलाई सम्बोधन गर्नको निम्ति सबै जनताको आवाज सुनेर तिनीहरूको सम्मान गर्न सिक्नुपर्छ सरकारले, र सुशासनको कुरा, यो बडो प्रचलित शब्द हो यो, भ्रष्टाचार हुनु भएन आदि इत्यादि कुराहरू छन्, त्यस्ता कुराहरूमा र जहाँ जहाँ जो जो भ्रष्टाचारको अभियुक्त छन् ती सबै माथि छानबिन हुनुपर्छ निष्पक्ष ढङ्गले, जस्तो अहिले चलिरहेका छ नि कतिपय संस्थाहरू छन्, ती संस्थाहरूले अलिअलि चलाइराखेका छन् तर खुदै राष्ट्रिय स्वतन्त्र पार्टीका अनेक सांसदहरू अनेक मुद्दाहरूमा चाहिँ विवादित भएर आइरहनु भएको छ। मैले भनेको के भने राम्रो फेयर प्रशासन चलाइदियो भने हुन्छ, यो चाहिँ फेरि अहिलेको सरकारसँग मात्रै होइन, यो अपेक्षा निरन्तरको हो, हामी सधैँभरि गरिराखेका हौँ, मुलुकको विकास होस्, स्थायित्व होस्, हाम्रो प्रसन्नता त्यति हो र राष्ट्रको सुरक्षा होस्, हामीले जहिले पनि भन्ने कुरा हो, हिजो पनि त्यही भन्थ्यौँ, आज पनि त्यही भन्छौँ, भोलि पनि त्यही भन्ने कुरा हो।
1: प्राध्यापक दाहाल, यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो प्राध्यापक, अग्रज पत्रकार पुरुषोत्तम दाहाल। यिनै कुराकानीसँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ। समयका लागि अतिथि प्राध्यापक दाहालसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार, मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर भीमजीलाई पनि धेरै धेरै धन्यवाद छ. अब कार्यक्रमको अन्तमा एउटा गीत राखौँ, तर फेरि एकताली कार्यक्रमको बारेमा जानकारी गरौँ. सिसिआरको भोलिको यो जमघट छ, 209 वर्षको जन्मोत्सवको अवसरमा जुन कार्यक्रम तर माफ गर्नुहोस् पोखरा र काठमाडौँ हुँदैछ, यसको शुभकामना व्यक्त गर्दै म बिदा लिन चाहन्छु. नमस्ते, शुभ दिन, बाबा.

0: फुलबाङमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ भने दुईजना गम्भीर बिरामी परेका छन्। भरतपुर अस्पतालमा उपचाररत बालबालिकामा बान्ता र पाखालाका लक्षण देखिएको चिकित्सकले बताएका छन्। विषालु च्याउ खाँदा कक्षा दुईमा पढ्ने नमुना चेपाङको निधन भएको हो। कक्षा पाँचमा पढ्ने मणिता र कक्षा तीनमा पढ्ने सजन चेपाङको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीहरूका बुबा आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। अध्ययन अनुसार नेपालमा 1291 प्रजातिका जंगली च्याउ पाइन्छन्। ती मध्ये 100 भन्दा बढ़ी विषालु च्याउ छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र फ्लोर क्रसको जोखिमपछि यादवले जेठ 1 गतेको सट्टा जेठ 8 गते विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिनुभयो। गत वैशाख 21 गते जनमतले मध्य सरकारबाट समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारको सिफारिशमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभाको सातौं बैठक बोलाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा दिन सुझाव दिनुभएको छ। नीति तथा कार्यक्रमलाई लिएर न्यूनतम कर्तव्य समेत पूरा नगरेको भन्दै साम्पाङले राजीनामाको सुझाव दिनुभएको हो। सार्वभौम सदनलाई अपमान गरेको, राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्दा अविचयमा निस्किएको, जनताको प्रश्नको उत्तर नदिएको भन्दै साम्पाङले लोकतन्त्रको सम्मानका लागि पनि प्रधानमन्त्रीले पद त्याग्नुपर्ने बताउनुभयो। अध्यादेशको सहारा लिएर शासन चलाउन खोज्ने प्रधानमन्त्रीले अभिभावकीय भूमिका नखेलेको भन्दै उहाँले दुखी जनतालाई बेघर बनाएर न्यूनतम जिम्मेवारी समेत पूरा नगरेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीले नजिकै कार्यालयबाट संसदको प्रत्यक्ष प्रसारण हेर्ने तर उपस्थित नहुने जस्ता चारवटा कारण देखाउँदै प्रश्न गर्नु भएको छ। सुदूरपश्चिमको डोटीमा दलित समुदायले आफ्नै समुदायमा सीमित परम्परागत धार्मिक तथा सांस्कृतिक अभ्यास तोड्न थालेका छन्। उनीहरूले ब्राह्मण पुरोहित मार्फत विवाह व्रतबन्ध र पूजापाठ लगायतका कार्यहरू गर्न थालेका छन्। यसले जातीय विभेद न्यूनीकरणमा समेत ठूलो टेवा पुर्याएको देखिएको छ। थप विवरण सहित नेपालगंजबाट दिलबहादुर केसी।
1: डिपाइल सिलगढी नगरपालिका चारका प्रताप विकले आफ्नो छोराको व्रतबन्ध ब्राह्मण गणेश पन्तबाट गराउनु भयो। यस्तै शिखर नगरपालिका एकका प्रेम विकले पनि आफ्नो छोराको व्रतबन्ध बुवाको 84 लागबत्ती पनि पुरोहित पन्तबाटै गराउनु भयो।
2: हामीले हाम्रो समुदायमा अहिलेसम्म नभएको कार्यहरू गर्दाखेरि अरू समुदायका मान्छेहरूले पनि हामी हिन्दू र हामीले गर्दा केही फरक पर्दैन भन्ने खालको सन्देश जाओस् भन्ने पनि एउटा हाम्रो चाहना हो।
1: पछिल्लो समय दलित समुदायका परिवारले यसरी नै पहिलो पटक व्रतबन्ध पूजापाठ 84 पूजा विवाह काजक्रिया लगायतका संस्कार ब्राह्मण पुरोहितबाट विधिपूर्वक गराउन थालेपछि सामाजिक समानता र समावेशी अभ्यासको नयाँ सन्देश जान थालेको छ। धर्मशास्त्र र कानूनले सबै मानिसलाई समान रूपले हेर्ने भएकाले जातका आधारमा विभेदहरू गर्न नहुने रहेछ भन्ने कुरा पण्डितहरूले पनि बुझ्न थालेका छन्। गणेश पण्डित
3: अधिकारको लागि कानून र धर्मशास्त्रमा टेकेर आउनु भएको छ। हामीलाई मानव कसरी सम्झेको छैन, हजुरले मानव सम्झेर आउनु भएको छ। हजुरप्रति कृतज्ञता छौँ, भावुक छौँ भनेर सबै एकदम बोल्न नसक्ने
1: नेपालको संविधानले जातीय विभेद अन्त्य गर्दै समानताको अधिकार सुनिश्चित गरेको छ। यस्ता अभ्यासले समाजमा रहेको जातीय विभेदको दूरी कम गर्न र सामाजिक एकता मजबुत बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
0: कालीकण्डकी करिडोर अर्थात बेनी जोमसोङ करेला सड़क आयोजना अन्तर्गत पाँच पुल निर्माणका लागि 96,80,00,000 स्रोतको सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोङ सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। एन्फा प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गर्नुभएको छ। एन्फाले अब फिफालाई जानकारी गराउने जनाएको छ। यसअघि राखेपले पटक पटक दिएको निर्देशना पालना नगरेको भन्दै गत 11 चैतमा खेलकुद विकास ऐन 2077 दफा 29 2 टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। टिपोटी स्पोर्ट्स एकाडेमीको आयोजनामा भोलिदेखि दुई दिने 3-on-3 फुटबल क्लिनिक एण्ड च्याम्पियनशीप शुरू हुँदैछ। नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगितामा अण्डर 14 र अण्डर 16 उमेर समूहका 32 टोली सहभागी हुनेछन्। जापानका चर्चित खेलाड़ी यासुहिरो नेवेटाले क्लिनिक सञ्चालन गर्नुहुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

नमस्कार, बी एस गोरखा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बी एस गोरखा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छ हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बी एस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उछान एउटा सुमधुर सेलो भाकाबाट गरिसकेको छु। विश्वदोङ र शशिकला मोक्तानको स्वरमा रहेको प्रस्तुत गीतको शब्द संगीत भने जङ्गबहादुर घिसिङको रहेको थियो। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्वत 2083 साल जेठ 1 गते त्रयोदशी तिथि शुक्रबार। शुक्रबार भने साथ श्रोताहरू सप्ताहन्तको तयारी गर्ने दिन पनि हो, अर्थात् विकेन्डको तयारी गर्ने दिन हो। कामना गर्छु यो सप्ताहन्त यो विकेन्ड तिहारको सुखद र रमाइलो साथ बित्नेछ भन्ने। र नेपाल सम्वत 1146 तदनुसार आज भने 15 मे सन् 2026। मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आजको मौसम विशेष गरी नेपालका केही भागमा आज पनि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सूर्योदय बिहान 5:15 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ श्रोताहरू भरे साँझ 6:45 जाँदा हुँदैछ। र आज आदरणीय श्रोताहरू अन्तर्राष्ट्रिय परिवार दिवस समेत परेको छ। विशेष गरी परिवारसँग सम्बन्धित मुद्दाहरूमा जागरूकता बढाउने र परिवारलाई असर गर्ने सामाजिक आर्थिक र जनसङ्ख्यिक प्रक्रियाहरूको बारेमा ज्ञान बढाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् 1993 मे 15 विश्वभरि यो दिवस मनाइन थालेको हो। र आज परिवार दिवस भएको हुनाले सबैमा शुभकामना पनि दिन चाहन्छु। र साथसाथै श्रोताहरू आजको अतिथिको बारे पनि जानकारी गराइहाल्छु। बिएबिएस गोर्खालीको व्यवसाय अर्थात् कार्यक्रम स्वर्णिम सङ्गममा आज भने मैले एकजना युवालाई अतिथिको रूपमा निम्त्याएको छु। उहाँ आफैमा थिएटर आर्टिस्टको अलावा अत्यन्तै राम्रा डान्सर पनि हुनुहुन्छ। शिवदास गुरुङ ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा जन्मेका शिवदास गुरुङले यो कला क्षेत्रमा करिब 10-12 बिताइसकेको छ। र यसबीचमा देश विदेशमा भएका थुप्रै कार्यक्रममा उहाँले आफ्नो प्रस्तुति दिइसक्नु भएको छ। केही वर्ष अगाडि उहाँ बेलायत गएर पनि आफ्नो प्रस्तुति दिइसक्नु भएको छ भने अब फेरि दोस्रो पटक यही मे 18 बेलायत प्रस्थान गर्दै हुनुहुन्छ। र बेलायतमा हुने विभिन्न साङ्गीतिक कार्यक्रममा बेलायतवासी श्रोताहरूले आजको अतिथि शिवदास गुरुङको नृत्य हेर्न सक्नुहुनेछ। र चाँडै आउँदै गरेको गोर्खा कपमा समेत उहाँको सहभागिता रहनेछ, उहाँको प्रस्तुति रहनेछ। र आज हामी व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा शिवदास गुरुङसित कुराकानी गर्नेछु। युके यात्राको बारेमा कुराकानी गर्नेछु, कला यात्राको बारेमा कुराकानी गर्नेछु। र तपाईँ पनि यो क्षण यो बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुनेछ। र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। र तपाईँको प्रतिक्रिया म जस्ताको तस्तै आजको अतिथि अर्थात् व्यवसायको पाहुना शिवदास गुरुङ समक्ष राख्ने नै छु। र उहाँ आज 15 तारिक 3 दिन पश्चात बेलायत प्रस्थान गर्दैछ। दोस्रो पटक हो यो उहाँको बेलायत भ्रमण र बेलायतको विभिन्न ठाउँमा उहाँको प्रस्तुति रहनेछ। र बेलायतवासी श्रोताहरूले त पक्कै पनि भौतिक रूपमै उहाँहरूलाई भेट्न सक्नुहुन्छ। र आज म उहाँसित अर्थात् शिवदास गुरुङसित कुराकानी गर्नेछु। तर यति बेला भने चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नुभन्दा अघि राख्न चाहन्छु एउटा सुमधुर गीत भानु ओली र अन्जु गौतमको स्वरमा। आज नाच्ने मान्छे अतिथिको रूपमा आएको हुनाले एउटा नचाउने गीत नि राख्न चाहन्छु। पक्कै पनि अब यो विवाहको सिजनमा यी र यस्ता गीतमा सबैजना झुमेकी हामी देख्दछौँ। अहिलेलाई भन्छ यही गीत राख्न चाहन्छु भानु ओली र अन्जु गौतमको स्वरमा।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: हजुर श्रोताहरू, बिएफबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। शुक्रबारको यो बसाइमा आज हाम्रो साथमा नेपाली कला क्षेत्रमा निरन्तर कर्म गरिरहेका एकजना तन्नेरी पुस्ताका कलाकार हुनुहुन्छ। उहाँ शिवदास गुरुङ हुनुहुन्छ, जो बेलायतमा हुने विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि यही आउँदो मे 18 तारिक बेलायत जाँदै हुन्छ र उहाँको यो चाहिँ दोस्रो भ्रमण पनि हो, बेलायतको यात्रा। अब नै म उहाँलाई स्वागत गर्नेछु। शिवदासजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: धन्यवाद तुलसी दाई अनि सम्पूर्ण बिआपिएस गोर्खा रेडियो परिवार र रेडियो सुनेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताबिनहरू र सम्पूर्ण मान्यजनहरूलाई सम्झिन चाहन्छु, धन्यवाद दिन चाहन्छु।
1: अब आज 15 तारिक भनेपछि अब 3 दिनपछि तपाईँ बेलायत जाँदै हुनुहुन्छ, यो तपाईँको सम्भवतः दोस्रो भ्रमण रहेछ है?
2: हजुर दाइ, मेरो दोस्रो हो यो चाहिँ।
1: योभन्दा अगाडि बेलायत गइसक्नुभयो, बेलायतसँग परिचित हुनुहुन्छ?
2: गइसकेँ, योभन्दा पहिला म 2024 गएको, अनि यो चाहिँ मेरो दोस्रो टाइम।
1: अब तपाईँको बेलायतको यात्राको बारेमा कुराकानी गर्नुहोला। पहिलो यात्रा पक्कै पनि स्मरणीय योग्य पनि भयो होला, धेरैभन्दा धेरै भनौँ श्रोता दर्शकको मन जितेरै त फर्कनु भयो होला, र त दोस्रोचोटि पनि जाँदै हुनुहुन्छ।
2: हजुर, ठ्याक्कै तपाईँले भनेको जस्तै हो। पक्कै पनि सम्पूर्ण दर्शकहरूको माया सपोर्ट र हौसलाले गर्दाखेरि नै जति मैले 2024 जाँदा पाएको थिएँ, त्यो माया त्यो सपोर्ट त्यस्तै माया फेरि पनि उहाँहरूबाट पाएको हुनाले म फेरि पनि दोस्रो पटक म आफ्नो कला प्रस्तुत गर्न युके जाँदैछु।
1: अब पहिलोचोटिको भ्रमण पक्कै पनि हरेक चिज पहिलो चिज नयाँ हुने गर्छ होइन?
2: हजुर
1: है, पहिला भर्खर मोबाइल निस्किँदाखेरि हामी सानो त्यो नोकिया फोन पनि आहा भन्थ्यौँ, अब त्यो नोकिया फोन बिर्स्यौँ। अहिले चाहिँ विभिन्न ब्रान्डका भनौँ मोबाइलहरू आए पश्चात, अब तपाईँको पहिलो यात्रा त्यो बेलायत कस्तो रह्यो, कस्तो अनुभव, के सिकेर फर्कनु भयो?
2: अब यो अनुभवको कुरामा चाहिँ मलाई लागेको चाहिँ दुई तरिकाबाट म बुझ्छु त्यसलाई होइन, तर त्यो दुवै तरिका मेरो लागि मेरो जीवनको सफलतामा चाहिँ मलाई जोड दिनेछ र मलाई प्लस पोइन्ट हुनेछ मलाई त्यो दुइटै कुराहरू। मलाई पहिलोचोटि त अब बेलायत जाने भनिसकेपछि भिजा लागिसकेपछि म असाध्यै खुसी थिएँ होइन। भिजा आउनलाई लगभग 15 दिन टाइम लाग्दो रहेछ। 15 दिनसम्म म पहिलोचोटि त सुतेको नि राम्रोसँग थिएन कि,
1: कुनै रात पनि
2: कहिले मेलमा चाहिँ मेरो भिजाको मेल आउँछ र अनि मेरो भिजा लाग्छ भनेर म त्यो मोबाइल कोटाइरहन्थेँ कि, मेल चेक गरिरहन्थेँ। भिजा लागिसकेपछि म युके गएँ अनि सो योभन्दा पहिला पनि म हङकङमा 2-3 चोटि त गइसकेको थिएँ, एउटा विदेशको अनुभव बटुलेको थिएँ। तर युके जाँदा अलिकति फरक विषयहरू अलिकति बटुल्न पनि पाएँ। म युके प्रस्थान भइसकेपछि म खुसीको कुराहरू भन्न चाहन्छु सुरुमा चाहिँ होइन। युकेको एयरपोर्टमा ल्यान्ड भयो, त्यसपछिबाट मलाई पिकअप गर्नका लागि स्वागत गर्न मेरो आफन्त रिलेटिभहरू आउनुभएको थियो अनि त्यहाँको बाटोघाटो पुल पुलेसियोहरू होइन अनि त्यहाँको विकसित सहरको त्यो जुन ठुल्ठुला महलहरू होइन अनि त्यो के अरे
1: रेस्टुरेन्ट
2: एरिया अनि त्यो पार्कहरू होइन त्यो हेर्दाखेरि चाहिँ वाह कस्तो राम्रो ठाउँ होइन, त्यो एकदमै एक्साइटेड भएको थिएँ। अनि यस्तै चाहिँ एकछिन ब्याकग्राउन्डमा जाँदाखेरि यस्तै हाम्रो नेपालमा पनि भइदिएको भए कस्तो हुन्थ्यो होला भन्ने पनि लाग्यो होइन. अनि एकदम सफा सुग्घर छ होइन, अनि त्यहाँको त्यो हरेक सिस्टमहरू नियमहरू होइन एकदमै चाहिँ कसैलाई लाखा कसैलाई पाखा रहेन रहेछ, त्यहाँ सबैलाई इक्वल रहेछ मानवहरूलाई होइन सबै व्यक्तिहरूलाई. अनि त्यहाँको सिस्टम रुल्स रेगुलेसनहरू पनि एकदमै मन पर्यो होइन. अनि त्यहाँको अब गाडीहरूमा चढ्दा ट्रेनहरूमा चढ्दा पनि त्यो एक प्रकारको हुन्छ नि लाइक सन्तुष्टि भयो भनौँ न, लाइक हाम्रो जति नेपालमा नेपालमा अब गाडी घोडामा चढ्दाखेरि अलिकति त्यो असहजता हुन्छ, त्यस्तो असहजता चाहिँ त्यहाँ नहुँदो रहेछ होइन. अनि त्यो पनि एकदम राम्रो लाग्यो. त्यही माथि फेरि अब नयाँ ठाउँमा नयाँ ठाउँहरू घुम्न पाउँदा, त्यहाँको समुद्रमा गएर चाहिँ समुद्रको अवलोकन गर्न पाउँदा, अनि त्यसपछि त्यहाँको पुरानो पुरानो दरबारहरू वाकिङ प्लेसहरू समथिङ के भन्दो रहेछ होइन, अलि दिमागमा ठ्याक्कै आएको छैन. दरबार दरबारहरू घुम्न त्यहाँको लन्डन ब्रिजदेखि लिएर त्यहाँको नयाँ नयाँ ठाउँहरू घुम्दाखेरि चाहिँ एकदमै आनन्द भयो, खतरा लाग्यो मलाई होइन. अनि सो अब दुःखको कुरा यो त मैले सुखको कुरा अनि मलाई रमाइलो लागेका कुराहरू होइन. अब दुःखको कुरा त अब हामीलाई चाहिँ अब विशेष गरी कलाकारहरू जो चाहिँ भिजिटमा जाँदै हुनुहुन्छ होइन, उहाँहरूलाई अलिक इमिग्रेसनमा अलिकति गाह्रो हुँदो रहेछ होइन, धेरै कुराहरू सोच्दो रहेछ हामीलाई. अब एकमा अलिकति भाषा टोनको पनि अलिकति प्रब्लम एकदमै गाह्रो भएको थियो मलाई
1: इमिग्रेसनमा
2: होइन, मलाई लगभग 2-3 घन्टा नै रोकिएको थियो त्यहाँनिर.
1: तपाईँलाई सानो सानो पनि देखो ल, अब फुचे जस्तो देख्यो नि होइन,
2: 2-3 घन्टै रोक्यो. अनि धेरै कुराहरू सोधेँ अनि लाइक अब त्यति बेला अलिकति धेरै कष्ट सहनु परेको थियो, तर त्यो मेरो लागि सिकायो होइन, त्यो मेरो लागि मेरो जीवनमा भयो. तर मैले त्यहाँबाट धेरै कुराहरू सिक्न पाएँ, अनुभव पनि बटुले. त्यसपछि अब त्यहाँनिर प्रोग्रामहरू कार्यक्रमहरू भइरहँदाखेरि कार्यक्रममा जाँदाखेरि अब पर्फर्मेन्सहरू गरिसकेपछि कति पीडा हुन्छ, असिना पसिना हुन्छ, गाह्रो हुन्छ होइन, मुखबाट चाहिँ काँचो रगत आउने जेलसम्म चाहिँ उफ्रिनुपर्छ होइन. अरू अब एउटा कलाकारको चाहिँ अब कामै के भने आफू चाहिँ दुःखमा बसेर अरूलाई अडियन्सलाई चाहिँ सुख दिने अरे क्या, रमाइलो इन्टरटेन्मेन्ट दिने अरे क्या. अनि त्यो दिनको लागि त एउटा कलाकारले लाइक हजारौँ दर्शकबिनहरूलाई होइन चाहिँ आफ्नो कला मार्फत इन्टरटेन्मेन्ट इन्जोय दिनु भनेको त्यो न त जोक न सानो कुरा होइनन् होइन. तर त्यसको लागि कसरी दिइरहेको छ भन्ने कुरा त एउटा कलाकारलाई मात्रै फिल हुन्छ नि त होइन, कति गाह्रो भइरहेको छ, कति पीडा भएको छ भन्ने कुरा अरूले त हाँसेको रमाएको इन्जोय गरेको नौटङ्की गरेको त देखेको छ नि होइन. अनि त्यति बेला आफ्नो पर्फर्मेन्सहरू गर्दा कति गाह्रो हुन्छ होइन. अनि जस्तै कार्यक्रमहरूमा जाँदाखेरि पनि अब एक ठाउँबाट अर्को ठाउँ जाँदाखेरि अब हामीलाई नयाँ ठाउँमा त्यहाँको रुल्स रेगुलेसन नियमहरू त्यति थाहा हुँदैन होइन, सधैँभरि आफ्नो आफन्तहरूले साथीभाइले गाडीमा लगिदिने भन्ने कुरा पनि हुँदैन, उहाँहरूको आफ्नै बिजी व्यस्तता हुन्छ बाहिर होइन, अनि समयको मूल्य हुन्छ त्यहाँ महत्त्व हुन्छ. अनि सो आफैले चाहिँ अब उबर गरेर गाडीमा प्रोग्रामसम्म जाँदा, ट्रेनमा चढेर एक्लै जाँदा होइन, त्यो पीडा त त्यो त झन् कति छ होइन.
1: अब चाहिँ सजिलो पनि होला एकचोटि गएर
2: अलिकति अनुभवले पनि मान्छेलाई एक्सपिरियन्सले अलिकति निखार्दो रहेछ कि. अनि त्यस्तो त्यस्तो सिचुएसनहरू अनि धेरै भोग्यो होइन, त्यहाँनिर गएर वैदेशिक विदेशमा कस्तो हुन्छ भन्ने कुराहरू त्यहाँको हरेक विषयसँग अध्ययन गरेँ, अनुसन्धान गरेँ, धेरै कुराहरू बुझ्न पाएँ होइन. दुःख सँगसँगै सुख दुःख दुवै भयो, जो समग्र रूपमा हेर्दाखेरि चाहिँ रमाइलो लाग्यो मलाई चाहिँ एकदम, मेरो अनुभव रमाइलो अनुभव र केही कुराहरू सिकेर पनि आएको छु, जीवनमा म त्यसलाई उपयोगी पनि गर्न चाहन्छु भन्ने लागेको छ.
1: यात्राले धेरै कुरा सिकाउँछ पनि होइन.
2: जब मान्छे घरबाट बाहिर हिँडिसकेपछि होइन, अब त्यो कोठाको कोठामै बस्ने मान्छेले चाहिँ के पनि नसिक्दो रहेछ होइन. जब मान्छे घरबाट बाहिर निस्किन्छ अनि त्यसले बाहिरी संसार के हो भन्ने कुरो देख्दो रहेछ, बुझ्दो रहेछ, जान्दो रहेछ, अध्ययन अनुसन्धान पनि गर्न पाउँदो रहेछ, त्यहाँबाट धेरै कुराहरू सिकिँदो रहेछ भन्ने कुरा मेरो यात्राले मलाई सिकायो भने.
1: शिवदासजी, हामी अझै कुराकानी गर्दै जानेछौँ. अब यसबीचमा म एउटा देउडा गीत राख्नेछु. अब तपाईँ आफै पनि यो नृत्य क्षेत्रमा हुनुहुन्छ, सबै प्रकार गीत गाउनु खेरमा नाच्नुहुन्छ होला, कहिले कौडामा, कहिले देउडामा, कहिले मारुनीमा, कहिले मोडर्न होइन, कहिले अब विभिन्न छ नि डान्सको पनि, अब कथकमा होला, विभिन्न प्रकारको डान्सहरू गर्नुहुन्छ होला. र देउडा पनि एउटा डान्सकै एउटा स्टेप हो. नेपाली मौलिक सङ्गीतहरूमा जहाँ डान्सको स्टेप हुन्छ अर्थात् त्यो नृत्यको चाल हुन्छ नि ताल, त्यो गीत चाहिँ हाम्रो आफ्नो गीत भन्छ, मौलिक गीत भनिन्छ होइन लोकसङ्गीतको क्षेत्रमा. एउटा देउडा गीत राख्छु है त यति बेला भने, सुनिल नेपाली र पूर्णकला विशीको स्वरमा.
2: हस्तै.

0: हजुर श्रोता, रमाइलो देउरा गीत पश्चात फेरि पनि बेबेस गोर्खालीको शुक्रबारको प्रस्तुति कार्यक्रम सोडिम सङ्गममा सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र आज हाम्रो साथमा हुनुहुन्छ शिवदास गुरुङ, र उहाँसित म कुराकानी गरिरहेछु र उहाँको आसन्न बेलायत यात्राको सेरोफेरोमा रहेर पनि कुराकानी गरिरहेछु। र शिवदासजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
1: धन्यवाद दाइ।
0: अघि तपाईँले त्यो पहिलोचोटि हिथ्रो एयरपोर्टमा पुगिसकेपछि होइन बाहिर आफन्तजनहरूको कुरा गरिहाल्नुभयो, अब रुम्जाटारका थुप्रै गुरुङहरू होइन रुम्जाटारवासीहरू धेरै बेलायतमा हुनुहुन्छ है, सबैजनाले कार्यक्रम सुनिरहनु भएको छ होला, अब पक्कै पनि कसैको तपाईँ भाइ भतिज नाति पर्नुभयो होला है, धेरैजना रुम्जाटार श्रोताहरूले हामीलाई सुनिरहनु भएको छ। हाम्रो ओखलढुङ्गे कृष्ण गुरुङ दाईले पनि सुनिरहनु भएको छ होला। ओखलढुङ्गे कृष्ण गुरुङको नाम लिँदै गर्दा चिन्नुहुन्छ?
1: हजुर, चिन्छु। कृष्ण गुरुङ मेरो काका हो।
0: ए काका।
1: अनि हाम्रो राजदेवी गुरुङ
0: काका। ए राजदेवी गुरुङ, हजुर
1: हजुर।
0: भनेपछि त तपाईँको आफन्त धेरैजना पो हुनुहुन्छ होला है बेलायतमा उसो भने?
1: हजुर, मेरो आफन्तहरू हुनुहुन्छ हाम्रो रुम्चटारको, मेरो बाउपट्टिको, आमापट्टिको, गर्दा सबै, आमापट्टि नभए बाउपट्टि, बाउपट्टि नभए आमापट्टि, सबै
0: एक किसिमले भन्ने हो भने त तपाईँको बेलायत पनि कता कता ओखलढुङ्गा रुम्जाटार गए जस्तै भन्ने रहेछ सबैजनालाई भेटघाट गर्ने।
1: सबैजना भेट भइरहन्छ, त्यो कारणले त्यस्तो बाहिर गए पनि त्यस्तो बाहिरी वातावरणको फिल हुन्न, सो आफ्नो आफन्तहरू भेटिरहने भएको कारणले, र स्पेसली रूपमा चाहिँ मेरो मामा र फुपू हुनुहुन्छ धनबहादुर गुरुङ र मेरा गुरुङ हुनुहुन्छ, म उहाँकै घरमा नै बस्छु र मेरो एकोमोडेसन ट्रान्सपोर्टेसन सबै प्रायः उहाँले नै गरिदिनुहुन्छ, अनि सो धेरै म उहाँसँग बस्छु र मामा र फुपू अनि हाम्रो भावुक दाई हुनुहुन्छ, सुदीक्षा दिदी होइन, उहाँहरूसँग बस्दा अब एभ्री टाइम अब भेट हुन्छ, घरमै हुन्छ, अनि अब सधैँभरि अब त्यहीँ भेटिरहने गफ गरिरहने भएको कारणले गर्दा आफूले घरमै बसेको जस्तो फिल हुन्छ। अनि
0: अघिल्लोचोटि जाँदा पनि तपाईँलाई त्यसो भने जोस् म विदेशमा छु अथवा नेपालभन्दा धेरै पर छु जस्तो भएन होला, किनकि सबैजना आफन्त भेटघाट हुँदाखेरि?
1: हजुर हजुर हजुर, भएन त्यस्तो चाहिँ मलाई, अब भेटिरहन्छ सबै आफ्नो आफन्तहरू, त्यही भएर त्यस्तो बाहिरी भएको, बाहिरी बसेको जस्तो फिल, त्यो महसुस, त्यो अप्ठ्यारोपन त्यस्तो केही पनि भएन।
0: अघिल्लोचोटि त्यो यात्राले धेरै कुरा सिकाएको कुरा गरिहाल्नुभयो, कार्यक्रमहरू चाहिँ कस्तो रह्यो त्यतिखेर?
1: मैले कार्यक्रमहरू धेरैवटा सङ्घ संस्थाको धेरै नम्बरी पार्टीहरू, धेरै जिल्लाको कार्यक्रमहरू, भाइ खलकदेखि लिएर आफ्नो समाज जिल्लाको कार्यक्रमहरूमा मैले आफ्नो कला, आफ्नो प्रस्तुति दिन पाएको थियो त्यति बेला, अनि सो सबैले माया गर्नुभएको थियो, सायद त्यही मायाले नै हो, फेरि पनि म जाँदैछु होइन, त्यही भन्छु।
0: पहिलोचोटिको त्यो सबैबाट पाएको मायाले गर्दाखेरि पनि तपाईँलाई यसपटक दोस्रो पटक अवसर मिलेको छ, यो आफैमा पनि सुखद पक्ष त हो नि।
1: हजुर दाइ, हजुर, एकदमै आफूले आफूलाई गौरवान्वित, गौरवशाली ठान्छु त्यसको, त्यो कुरामा चाहिँ, किनभने धेरै कलाकारहरू छ नि त होइन,
0: अब नृत्य क्षेत्रमा पनि त तपाईँहरू जस्ता धेरै कलाकारहरू
1: छन् होइन, सो

0: चाहिँ फुल इन्जोय दिन्छ, होइन राम्रो प्रस्तुति दिन्छ, सबैलाई चाहिँ लोभान्वित बनाउँछ उहाँको प्रस्तुतिले। उसलाई चाहिँ हामीले अपर्च्युनिटी दिनुपर्छ, एउटा प्लेटफर्म दिनुपर्छ, निरन्तरता दिइरहेको छ एउटा कलाकारितामा, हामीले नै हो उहाँलाई, हो बेला नै हो हामीले सहयोग गर्ने भनेर जुन संस्था तमुधी युकेले चाहिँ मलाई स्पोन्सर गरेर चाहिँ मलाई बोलाइदिनु भएको
1: थियो,
0: स्पेसल तमुधी युके सम्पूर्ण परिवार, सम्पूर्ण मान्यजनहरूलाई म धेरै धेरै धन्यवाद।
1: लोसारको आसपासमा जानुभएको
0: होइन, म यही गोर्खा कपमा सेम यही नै हो, पहिला पनि म 18 तारिकमै उडेको, यसपालि पनि 18 तारिकमै हो।
1: भनेपछि मे 18 तारिकमै जानुभएको थियो पहिला पनि?
0: हजुर, अनि अहिले पनि ठ्याक्कै मे 18 मेरो भिजा त अस्ति 12 थियो, तर मैले चाहिँ मेरो स्पोन्सर लेटरमा 18 भनेर मैले स्पोन्सर लेटरमा लेखेको थियो, त्यो कारणले फेरि पछि इमिग्रेसनमा गाह्रो होला भनेर अनि मैले 18 तारिक नै गएको। पहिला त्यो 18 तारिकमा जाँदाखेरि लक लागेको थियो होइन, सायद त्यो लकी नम्बर हो कि भनेर फेरि यो पल्ट पनि मैले 18 तारिक गरेँ।
1: 18 चाहिँ तपाईँको जीवनमा लकी नम्बर हो कि भने तपाईँलाई त्यो एक किसिमको फिल भएको?
0: मेरो जीवनमा
1: भन्छ नि, मेरोहरू आउँछ भन्छ नि,
0: मेरो जीवनमा भन्दा नि मेरो कलाकारिताको जीवनमा चाहिँ भनौँ, कलाकारिताको हिसाबमा भनौँ न, म आफ्नो पाटोलाई पनि दुई तरिकाले हेर्ने गर्छु, म हो र मेरो कलाकारिता मसँगै भए पनि म त्यसलाई दुई तरिकाले हेर्ने गर्छु कि, त्यो भएर कलाकारिताको हिसाबमा चाहिँ मेरो लकी नम्बर 18 जस्तो लाग्छ मलाई।
1: 18 तारिक हुन्छ तपाईँको यो लक्की नम्बर सधैँ यस्तै रहिरहोस्, हाम्रो पनि शुभकामना छ। यसबीचमा एउटा छोटो विश्राम लिन्छ है त।
0: हस् मेरो भाइ।
2: तपाईँको जीवनलाई व्यवस्थित बनाउन तपाईँलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

0: हजुर श्रोताहरू, मास्कै भाट लिङ्गे पिङ, भोलि त छुट्ने दिन, यो गीत राखेँ मैले। अनिला राईले लेख्नु भएको यो गीतमा सुर रहेको थियो कृष्ण भक्त राई र अनिला राईको, र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिमसँगको व्यवसायमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्दै गर्दा आजको अतिथि शिवदास गुरुङजीलाई पनि स्वागत गरिहाल्छु। यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद दाई।
0: अब दोस्रो पटक बेलायत चाहिँ तपाईँ यही 18 तारिक जाँदै हुनुहुन्छ, मे 18 तारिक होइन, अलिकति बताइदिनुहोस् न यसपालिको कार्यक्रमहरू कहाँ कहाँ हुँदैछ। जस्तै सुरुको कार्यक्रम चाहिँ यो गोर्खा कप पनि आइरहेको छ, त्यहाँ पनि तपाईँको प्रस्तुति रहने रहेछ, थोरै जानकारी गराइदिनुहोस् न यसपालिको युके भ्रमण।
2: सर्वप्रथम त मैले अघि अलिकति धन्यवाद पनि र सम्झने कुराहरू पनि अलिकति बिर्सेछु होइन। सर्वप्रथम त हाम्रो युकेमा रहनुहुने सम्पूर्ण हाम्रो आमा बुबा दाजुभाइ दिदीबहिनी आफ्ना आफन्त इष्टमित्र अनि सम्पूर्ण नम्बरी पार्टी सम्पूर्ण सङ्घ संस्था सम्पूर्ण सोसाइटी सम्पूर्ण चाहिँ समाजका कार्यक्रमहरूका जुन हाम्रा अग्रज व्यक्तित्वहरू होइन जसलाई म सम्झिन चाहन्छु, सबै संस्थाहरूलाई सम्झिन चाहन्छु होइन। र यो पटक पनि म फेरि आउँदैछु युके, तपाईँहरूको माया बटुल्न, तपाईँहरूको चाहिँ हौसला तपाईँहरूको सपोर्ट बटुल्न फेरि पनि म युके आउँदैछु। यहाँहरू सबै जनाले माया गरिदिनु होला। सो बाल्यकालदेखि नै एउटा नाच र अभिनयलाई मैले आफ्नो एउटा खुल्ला संसारको रूपमा लिएको छु होइन। त्यही खुल्ला संसारलाई लिएर बच्चा लगभग 7-8 वर्षदेखिको यो कलाकारिता क्षेत्रमा लाग्दै गर्दा हिजोको दिनमा त्यो गाउँघरको बिहे व्रतबन्धमा नाच्ने केटा आज यो चाहिँ नेपाल अधिराज्यभरिको विभिन्न जिल्लाहरूमा गएर आफ्नो पर्फर्मेन्स देखाइसकेको छु, र यो मात्र नभइगएर अन्तर्राष्ट्रिय लेभलमा विभिन्न देशहरूमा पनि गएर मैले आफ्नो पर्फर्मेन्स आफ्नो कलाहरू देखाइसकेको छु। सो फेरि पनि त्यही कलाहरूलाई अलिकति निखारपन ल्याउँदै अलिकति निखारपन ल्याइरहेको छु, र अझै निखारपन ल्याएर तपाईँहरूलाई अझै राम्रो प्रस्तुति देखाउन अझै मेरो मन छ, मलाई मेरो हृदयदेखि नै। सो मैले आफ्नो मौलिकपन विशेष गरी मौलिकपन नाच गीतहरूमा हाम्रै गाउँघर हाम्रै नेपालको कला संस्कृति साहित्यसँग सम्बन्धित कल्चरल गीतहरूमा मैले आफूले आफ्नो पर्फर्मेन्सहरू गर्ने गर्दछु, र यही पर्फर्मेन्सहरू लिएर फेरि पनि म युकेमा आउँदैछु। यहाँहरू सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। कतिपय कार्यक्रमहरू मेरो बुक पनि भएको छ र कतिपय कार्यक्रमहरू बुक भएको छैन,
0: त्यहाँ गइसकेपछि कतिवटा कार्यक्रम त त्यहीँ पुगेपछि भइहाल्छ।
2: यदि हजुरहरूको कार्यक्रममा चाहिँ कुनै पनि कार्यक्रममा तपाईँहरूको कार्यक्रम हुँदैछ भनेदेखि सो शिवदास गुरुङ रेडी छ कला देखाउनका लागि होइन। तपाईँहरूले सो प्लेटफर्म दिनुहोला, स्टेज दिनुहोला, सम्झिनुहोला म केही महिना युकेमै बस्नेछु, तपाईँहरूसँगै भलोकुसारी गर्न, तपाईँहरूसँगै चाहिँ रमाइलो गर्न, तपाईँहरूलाई इन्जोय रमाइलो दिनका लागि म आउन लागेको हो, र तपाईँहरूले पक्कै पनि मलाई बोलाउनु हुनेछ, कलाको सम्मान गरिदिनुहुनेछ विगतको समयमा जस्तै भन्ने मैले पूर्ण आशा अनि भरोसा बोकेर म आउँदैछु भन्न चाहन्छु दाइ।
0: यो गोर्खा कपको चाहिँ करिब करिब तपाईँ त्यसमा तपाईँको आफ्नो प्रस्तुति रहने नै भयो है, त्यसको अलावा अन्य कार्यक्रमहरू फिक्स हुँदैछ होला, हुने क्रम छ होला होइन। भनेपछि यो 5-6 महिनाको बसाइमा धेरै ठाउँ पुग्नुहुन्छ होला, र धेरै ठाउँमा गएर आफ्नो यो कला देखाउने यो अवसर पनि मिल्नेछ यसपटक पनि।
2: हजुर एकदमै, मैले त धेरै आशा लिएको छु अघि नै मैले भनिहालेँ होइन। अब पहिला पनि हुन त अब एउटा लक्की र अनलक्की पर्सन पनि हुनुपर्ने होला होइन। पहिला त मैले म्याक्सिमम् धेरै नै प्रोग्राम गरेको हो, अब कतिले भन्दाखेरि त अब अरू कलाकारहरूले भन्दा तिमीले यसपालि धेरै कार्यक्रम पाएको हो, धेरैले मन पराइदिएको हो, धेरैले सपोर्ट गरिदिएको भने पनि भने होइन, धेरैभन्दा धेरै कार्यक्रम गरेर आएको हो। त्यस्तै कार्यक्रम फेरि योपल्ट पनि मलाई मैले पाउनेछु, र सबै दर्शकबिनहरू सबै समाजका व्यक्तिहरूले सम्पूर्ण समाजका मान्यजनहरूले फेरि पनि मलाई चाहिँ बोलाउनु हुनेछ भन्ने मैले आशा त गरेको छु।
0: उहाँहरूले सम्झनुहुन्छ भन्दै तपाईँ पूर्ण विश्वस्त हुनुहुन्छ?
2: हजुर यसमा त म एकदम विश्वस्त छु।
0: भनेपछि 18 तारिकको लागि बन्दोबस्ती भन्छ नि, प्याकिङ स्याकिङ होइन सबै तयारी भइसक्यो
2: भइसकिसक्यो एउटा एक्साइटमेन्ट आउँछ नि त होइन, अब नयाँ ठाउँ जाने घुम्ने जाने भनिसकेपछि अब त्यहीमाथि लङ समय नै छ, लङ समयको लागि अब सबै कुराहरू प्याक गर्नु पऱ्यो, त्यहीमाथि हामी कलाकार होइन, बाहिर हिँड्दाखेरि लगाउने लुगा, भित्री बस्दा लगाउने लुगा होइन, अनि हरेक म्यानेजमेन्टको कुराहरू
0: सब तपाईँको अब त्यो ड्रेसअपको त कुरा हुने भइगयो नि, डान्स गर्दै गर्दाखेरि कुन गीतमा कस्तो ड्रेसअप गर्ने होइन, त्यो पनि म्यानेज त गर्नु पर्ने, त्यो ड्रेस लिएरै जानुहुन्छ
2: लिएरै जानु पर्यो नि, अब उहाँ त अलिक सम्भव हुँदैन नि त, अब त्यहाँ त अब नेपालीहरूको पसल अलिक कमै हुन्छ, अनि भए पनि आफूले भनेको जस्तो
0: केही ड्रेस त बोक्नै पर्यो तपाईँले,
2: अनि केही ड्रेस होइन प्रायः सबै नै बोक्नै पर्छ, आफूलाई चाहिने ड्रेसहरू त सबै अब हामीले अब अलिक किन्न पनि अलिक सम्भव नै हुन्छ, त्यहाँनिर
0: महँगो पनि पर्छ,
2: महँगो त एकदमै महँगो,
0: यहाँबाट लाँदै सस्तो, किन यहीँबाट जाने चिज हो नि त त्यो हाम्रो टिपिकल ड्रेस,
2: यहीँबाट लाने चिज हो, एकदमै महँगो हुन्छ, यहीँबाट नै लाने नि हामीले,
0: भनेपछि त्यो कार्यक्रममा जाँदै गर्दाखेरि म यस्तो प्रकार गीतमा यतिवटा गीतमा नाच्छु भनेर पूर्व अनुमान लाएर नै त्यो ड्रेसहरू तयार हुन्छ होला है, जस्तै सेलोमा नाच्दै गर्दा त्यो सेलोमा मिल्ने ड्रेस खोज्नु पर्यो होइन, अब जस्तै मारुनी विभिन्न गीतहरू छन् त हाम्रो त फेरि त्यो भने त्यो नृत्य अनुसारको ड्रेस चाहिँ एउटा डान्सरलाई आवश्यकता पर्छ, यतिकै त नाचिँदैन होला,
2: हजुर हजुर यतिकै त हुँदैन,
0: किनकि एउटा ड्रेसले पनि ठुलो महत्त्व राख्छ,
2: मेन इम्पोर्टेन्ट नै त्यही हो, त्यो ड्रेस बिना त नाच्नुको कुनै औचित्य नै हुँदैन, ड्रेस त चाहिन्छ
0: त्यसैको तयारी गर्दाखेरि भनेपछि त लगेज त निकै गरुङ्गै पो हुने रहेछ,
2: धेरै लान पाउँछ तर
0: त्यसमा पनि अब धेरै आफन्तहरू हुँदाखेरि यता कोसेली पनि लगिदिनु पर्ला, कतिले पार्सल पठाउँछन् होइन,
2: यसरी कोसेली अलि असम्भव छ, मेरो नाच मेरो कला नै कसैले उहाँहरूको लागि
0: सबभन्दा ठुलो त त्यही हो नि,
2: म त्यही देख्छु,
0: तपाईँ कला देखाउनु गएको हुनाले तपाईँको कला नै सबभन्दा महत्त्वपूर्ण हो,
2: कसैले नै त्यही हो उहाँहरूको लागि,
0: कस्ता गीतहरूमा चाहिँ नाच्नुहुन्छ अलि बढी टिपिकल नेपाली गीतहरू,
2: त्यो एउटा भनाइ छ कि लाइक अब तिमी जे हो त्यो नै हो, अरू त अरू नै भनिसकेको छ भन्छ नि होइन, म चाहिँ कस्तो छ भने म जे हो म मेरै त पाराले मेरै शैलीमा मेरै आफ्नोपन मेरै अर्ग्यानिक तरिकाले नै मैले आफ्नो कलाहरू प्रस्तुत गर्ने गर्छु होइन, अनि कतिले भन्छ अलिक चेन्ज गर नि भन्छ होइन, तर म चेन्ज गर्दिनँ होइन, भेरिएसन ल्याउनु पर्छ त्यो आफ्नो ठाउँमा छ, कुनै पनि समयमा त्यस्तो भेरिएसन ल्याउनु पऱ्यो भनेदेखि सिचुएसन भयो भनेदेखि म ल्याउँछु, तर म जे छु अर्को अर्काको नकल झकल केही पनि नगरिकन आफ्नै शैलीमा नै म आफ्नो नृत्य प्रस्तुतहरू गर्छु, म चाहिँ
0: भनेपछि तपाईँको
2: मौलिक हाम्रै
0: मौलिकता त हुनु पर्यो र आफ्नो पन पनि हुनु पर्यो,
2: झ्याउडी मारुनी कौडा होइन, अनि फ्री स्टाइल नेपाली गीतहरू अहिले बजारमा चलेका नेपाली टिपिकल कल्चरल गीतहरू हुन्छ नि, हो त्यही गीतहरूमा नि म प्रस्तुत गर्छु, र मैले दिने शैली चाहिँ अलिक फरक छ कि, फेरि म अरूलाई पनि हेर्छु आफूलाई पनि हेर्छु, म त्यस्तो खतरा डान्सर होइन, म चाहिँ जति पनि म अहिले डान्स गर्छु मेरो अनुभव र मेरो सिकाइले मैले गरेको हो र एउटा कन्फिडेन्टले गरेको हो होइन, म चाहिँ म त्यस्तो खतरा डान्सर होइन, म नर्मल डान्सर हो, तर मैले गरेको डान्समा चाहिँ म चाहिँ प्रायः गरी एक्टिङ पनि मिसाउँछु होइन, अनि अडियन्स एट्र्याक्सनलाई बढी फोकस गर्छु, किनभने उहाँहरूलाई त रमाइलो इन्टरटेनमेन्ट चाहिएको हो नि त, त्यहाँ त डान्स कम्पिटिसन हुन लागेको त होइन नि त होइन, अनि त्यो कारणले गर्दाखेरि अडियन्सलाई मैले के गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ अलिक इन्जोय लिन्छ होइन, हो त्योपट्टि म अलिकति ध्यान दिएर आफ्नो कलालाई अलिकति म थिएटरमा नाटकहरू पनि गर्छु सिकिरहेको छु, अनि डान्स चाहिँ म सिकाउँछु स्कुलहरूमा पनि, नाटक चाहिँ विगत 5-6 वर्ष भयो लाइक म नाटकमा चाहिँ केही कुराहरू सिक्छु, अनि त्यसपछि डेमोन्स्ट्रेसनहरू अनि नाटकहरू गर्छु, मैले गरेको नाटक चाहिँ पहिलो नाटक नै चाहिँ नेपालको इन्टरनेसनल थिएटर फेस्टिभलमा पनि सेलेक्ट भएर मण्डला थिएटरमा चाहिँ हामीले 13 वटा देशमध्ये एउटा नाटक हाम्रो सेलेक्ट भएर चाहिँ त्यहाँ पनि मञ्चन गरेको
0: थियो, नाटक
2: कथा कस्तो भन्ने नाटक,
0: जसको
2: डाइरेक्टर चाहिँ अनुप बराल र दिया मास्की हामीले गर्नुभएको हो, र त्यही नाटक फेरि हाम्रो अन्तर्राष्ट्रिय मञ्चमा पनि दिल्लीमा पनि हाम्रो सेलेक्ट भएर हामीले दिल्लीमा पनि गएर हामीले चाहिँ नाटक प्रस्तुत गरे होइन,
0: हामी
2: नाटककार जस्तै पनि भएको कारणले
0: म यो कुरामा पनि आउनेछु, तर यतिखेर पनि हामी समाचारतिर जानुपर्ने हुन्छ, समाचारपछि हामी दोस्रो ठाउँमा कुराकानी गरौँ, श्रोताहरू समाचारमा जाँदै गर्दा चाहिँ चर्चित गीत राख्न चाहन्छु, शीला राई र अनिल कोइराला, अहिले गाउनु भएको उहिलेको माया साह्रै रसिलो

0: Pilain Buddy. On air. Atma. Ani smart speaker ma bunhos. Play BFBS. You. BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोएम रायाले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन पारदर्शिता र जवाबदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
2: दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु। यस प्रतिवेदनमा उठान भएका विषयवस्तुले सम्बन्धित निकाय र सरकारवालाहरूलाई अझ बढी जवाबदेहिताबोध गराउनेछ।
1: यसैबीच महालेखा परीक्षकको प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजु 88.9 करोड़ 11 लाख रूपियाँ पुगेको छ। संघीय प्रदेश स्थानीय तह तथा विभिन्न संस्थामा बेरोजु बढ़दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। संघीय सरकारी कार्यालयतर्फ 53.48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड़ 87 लाख, पालिकातर्फ 19.4 करोड़ 77 लाख तथा समिति एवं अरू संस्थातर्फ 10.32 करोड़ 70 लाख रुपियाँ छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र फ्लोर क्रसको जोखिमपछि यादवले आजको सट्टा जेठ 8 गते विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिनुभयो। गत वैशाख 21 गते जनमतले मध्य सरकारबाट समर्थन फिर्ता लिएका थिए। यसअघि सरकारको सिफारिशमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन गत प्रदेश प्रमुखको आह्वानमा प्रदेश सभाको 7 बैठक बोलाइएको छ। पोखरामा विश्व बैंकको लगानीमा एसियाली मापदण्डको सड़क निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खुदीसम्म 34 करोड़ लागतमा 4 किलोमिटर सड़क बनेपछि कास्की, तनहु र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट।
3: यो सड़क नालीसहित 15 मिटर डबल लेन, 7 मिटर सपोर्ट बाटो, 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम,
4: यस सडकको दुवैतर्फ 1.5 मिटरको साइकल लेन रहेको छ, फुटपाथ दुवैतर्फ 1.5 मिटरको फुटपाथ रहेको छ।
3: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग बन्नु अघि नै यो सडकको ट्र्याक खोलिएको थियो। विगतमा यही सडक हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रराज ढकाल बताउनु।
5: बाकोट देउरालीको जनताहरूले पनि यहाँ श्रमदान गरेर सामान्य हिँड्ने बाटो बनाउनु भयो। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो, तर त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 को प्रयास र सबैको सहयोगमा चाहिँ यो अत्याधुनिक एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
3: यो सडक कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सडकबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सडकको थप खण्ड समेत स्तरोन्नत गरी तनहुँसम्म जोड्नुपर्ने बताउनुहुन्छ।
6: मेरो कुरा चाहिँ के छ भने तीनटा जिल्ला जोडिन्छ यहाँबाट जाँदा, कास्की, तनहुँ, लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ ओल्ड ब्याङ्कले फेरि थपेर चाहिँ यो काम पूरा गर्नेछ।
1: बेलायती स्वास्थ्य मन्त्री वेस स्ट्रिटेङले राजीनामा माग्दै लेखेको पत्रको जवाफ दिँदै प्रधानमन्त्री सर कियर स्टारमरले उहाँले राजीनामा दिएको देखेर नमज्जा लागेको बताउनु भएको छ। स्ट्रिटेङले सर कियरमाथिको विश्वास सकिएको र अर्को चुनावसम्म प्रधानमन्त्रीले नेतृत्व दिन नसक्ने देखेपछि राजीनामा दिएको बताउनु भएको छ। अब प्रधानमन्त्रीले नयाँ नेतृत्वका लागि सहजीकरण गर्नुपर्ने बताए पनि स्ट्रिटेङले आफै प्रतिस्पर्धामा उत्रने बारे बोल्नु भएको छैन। बीबीसीका क्रिस आयोजनले थुप्रै कुरा खुल्न बाकी छ भन्नु भएको छ.
7: In the meantime here at Westminster, does any of the candidates get over the magic line of 81 MPs in order to be?
1: अहिले सम्मका खबर यति नै. नमस्कार, म सुनिता.
8: यो BFBS गोर्खा रेडियो.

0: हजुर श्रोता, रमाइलो गीत राखे। जाली रुमाल छेउछेउमा फुर्खा छ, क्यारी जोमन जान्छ नि सुर्ता छ। भीम कुमारी ओझाले लेख्नुभए गीत राखे। सन्तोष विशीको संगीत रहेको थियो र स्वर भने सन्तोष विशी र लक्ष्मी कार्कीको रहेको थियो। यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम संगमको शुक्रबारको व्यवसायको दोस्रो घण्टा अर्थात् दोस्रो क्षणको उठान गरिसकेको छु र अब भने म आजको अतिथि शिवदास गुरुङलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। उहाँ चाहिँ श्रोताहरू बेलायतमा हुने कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि यही 18 मेमा जाँदै हुनुहुन्छ। बेलायत 3 दिन पश्चात जाँदै हुनुहुन्छ, सम्भवतः सोमबार पर्छ होला, होइन?
1: हजुर दाजु, हजुर।
0: र सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै यहाँलाई पनि स्वागत छ।
1: धन्यवाद दाई।
0: अब टिकट पनि हातमा आइसक्यो, सबै आइसक्यो, प्लेन चढ्नु बाँकी छ भनौँ न,
1: हजुर,
0: बेलायत जानको लागि है।
1: हजुर दाई।
0: र भर्खर एउटा गीत राखे, तपाईँले पनि मन पराउनु भयो, जाली रुमाल कस्तो राम्रो नाच्ने, यस्तै गीत नाचको स्टेपहरू बन्छ होला है।
1: यो मारुनी टिपिकलमै हो, पञ्चे बाजा मारुनीमा हो, पूर्वेली ठेट भाकामा छ यो चाहिँ। अनि कस्तो राम्रो लाग्यो मलाई यो गीत अहिले सुन्दाखेरि, नाच्यो नाच्यो, अब के गर्नु, यो नाच्नु मिल्दैन रेडियो
0: होइन। अघि यहाँ बोस्टनबाट एकजना हाम्रो रघु भट्टराईजीले अब गायक भयो गाउनको लागि अनुरोध गर्नुहुन्थ्यो रेडियोमा, डान्सरलाई चाहिँ नचाउने पनि कसरी नदेखिने भन्दै हुनुहुन्थ्यो,
1: तर यसको लागि सस्पेन्ड हो नि त पछि।
0: तर यस्ता गीतहरू सुन्दै गर्दाखेरि अब डान्स कम्पोज गर्नको लागि चाहिँ एउटा भनौँ सोच चाहिँ आउँछ होला है।
1: सुन्नु साथै, गीत सुन्नु साथै, स्पेसल मौलिक गीतहरू सुन्नु साथै मलाई चाहिँ ट्याक्क त्यो माइन्ड मेकअप भइहाल्छ कि, यस्तो यस्तो तरिकाले गर्दा कस्तो राम्रो हुन्छ होला भनेर। सो स्पेसली त अहिले त युकेमा म आउँदै जाँदैछु नि त, एउटा पहिला पनि एउटा मारुनी अलिक स्पेसल टिपिकल लिएर गएको थिएँ, अरू त फ्री स्टाइल भइहाल्यो। यसपालि चाहिँ अब मयूर नृत्य चाहिँ मैले एउटा सेट गरेको छु भनौँ न, अनि सो युकेवासीलाई एउटा सस्पेन्स नै जस्तै भनौँ न, हाम्रो टिपिकल कल्चर जुन चाहिँ लोप भइसकेको नृत्य, लोप भइसकेको नृत्य, तर त्यसलाई चाहिँ मैले अलि नयाँपनमा चाहिँ ढालेर मैले एउटा पर्फर्मेन्स पनि तयार पारेको छु। सायद अब युकेवासीको लागि त्यो एउटा नयाँ कुरा पनि हो, र तपाईँहरूले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ त्यहाँको प्रोग्राममा आएपछि।
0: अब शिवदासजी, यो नृत्यप्रतिको रुचि चाहिँ कसरी भयो तपाईँलाई? किनकि तपाईँ ओखलढुङ्गाको रुम्जा टारमा जन्मनुभयो होइन, पक्कै पनि त्यो माहौलको पनि प्रभाव हुने गर्दछ, घर परिवार टोल छिमेकको। तपाईँलाई चाहिँ रुचि कसरी बढ्यो यो डान्स अथवा नृत्यप्रति?
1: यो चाहिँ अब कस्तो भनेदेखि, म खासै मेरो घर परिवार र समाजबाट प्रभावित भएको चाहिँ होइनन्, किनभने मैले नाच्दाखेरि पनि मेरो गाउँघरमा र मेरो ठाउँतिर चाहिँ खासै नाच्ने मान्छेलाई त्यति प्राथमिकता दिँदैनन्थ्यौँ कि, होइन, हे नाचेर हिँडेको होला, कम्मर भाँच्दै हिँडेको होला, होइन, काम नगरेर, होइन, काम नगर्ने पनि होइन, मेरो यो कामको कुराहरू गर्नु हो भने त यो एक दिनभरि भन्दा पनि सकिँदैन, होइन, काम नगर्ने पनि होइन, दुःख नगरेको पनि होइन, सबै गर्ने, तर पनि घरको सबै इज एन्ड एभ्रिथिङ, सबै काम गरी सकेर पढाइको कुराहरूदेखि लिएर स्कुल सबै गइसके पनि पछि पनि म नाच्छु नि त, नाच्न जान्छु नि त भन्दा मेरो घरबाट दिँदैन थियौँ कि, मलाई त मेरो बाउजूले पालेको हो खासमा। अनि मेरो बाउजूले पाल्दाखेरिमा तपाईँको मलाई नाच्दै नाच्ने नाच्ने बेलामा चाहिँ नाच्ने बेलामा चाहिँ के हुन्थ्यो भने, म कहीँ नाच्न गयो भनेदेखि लट्ठी ल्याएर आइहाल्थेँ क्या बोजूले, होइन, किन नाच्नु गयो भने मलाई कति मलाई कतिपय कुराहरू अहिलेसम्म याद छ, नाच्दा नाच्दै बिहे व्रतमा नाच्न बोलाउने मलाई, अनि 200 रुपियाँ दिने, अनि म चाहिँ आफू नाच्न पनि पाउने, अनि पैसा पनि आउने, स्कुलमा खाजा खर्च भइहाल्थ्यो, घरबाट दिँदैन थियो, होइन, अनि त्यसरी नाच्दाखेरि मेरो बोजूले चाहिँ मलाई कतिपय सिचुएसन चाहिँ नाच्दा नाच्दै कुटेर घरमा ल्याएको पनि छ क्या। अनि भनेपछि मेरो परिवार र मेरो समाजबाट चाहिँ मैले खासै प्रभावित भएको चाहिँ होइन कलाकारितामा, तर म चाहिँ बच्चैदेखि नै कि लाइक अब मेरो हिस्ट्री कुरा गर्दाखेरि म चाहिँ 6-7 वर्षको उमेरदेखि नै गाई चराउनु, बाख्रा चराउनु, बाख्रा भन्दा नि स्पेसल चाहिँ गाई थियो हाम्रोमा, गाई चराउन चाहिँ म पाखातिर जाने, अनि खेत टाढीतिर जाने, अनि किताब पनि बोकेर हिँड्ने, अनि तर रेडियो थियो त्यति बेला कि, अनि मेरो बाउको रेडियो थियो, अनि त्यो बाउको रेडियो अब रात दिउँसो चाहिँ चोरेर लान्थेँ कि म, चोरेर लान्थेँ, होइन, अनि अब उसले बेलुका मात्रै बजाउने, अनि दिउँसो चाहिँ दिउँसो चाहिँ म चोरेर लान्थेँ, अनि त्यहाँबाट किन लगेको भन्दा त्यहाँ चाहिँ त्यो गीत बजाउनलाई के नाच्नलाई के, अनि म चाहिँ गाई चराउँथेँ, अनि खेतमा अनि जङ्गलमा नि म त एक्लै नाचिरहन्थेँ क्या, मलाई यति मन पर्ने क्या नाच्नी भनेपछि चाहिँ होइन श्रीकृष्ण श्रेष्ठज्यू र दिलीप राय माझीले नाचेको देख्दाखेरि चाहिँ म कहिले चाहिँ यस्तो नाच्ने हो भनेर म त रेडियो बोकेर हिँड्थ्यौँ कि अनि समाचार आए पनि कस्तो त्यो हुन्छ नि अब समाचार पनि धुन त आउँछ नि त अनि धुना कम्मर भएर नाच्न मन लागिहाल्ने होइन गीत आयो भने त झन् नाच्ने कुरै भएन होइन अनि बारीको पाटामा नाच्दै हिँड्थ्यो बाटो बाटोमा पनि नाच्दै हिँड्थ्यो खेतमा पनि नाचिरहन्थ्यो जङ्गलमा नाचिरहन्थ्यो म त रेडियो बोकेर जाने अनि नाचिरहने अनि त्यहाँ दुई तिन बजेको गाई फर्कने बेला त समय हुँदैन कोही बेला त नाच्या नाचे गर्थ्यौँ होइन अनि त्यस्तो नाच्थेँ कि म अनि नाच्न मन पराउने कि भित्रैदेखि नि अब घरमा चाहिँ अब लाउडी भेट्नुपर्छ भन्थ्यो होइन अनि तर मलाई चाहिँ त्यस्तो त्यो लाउडीप्रति त्यो इन्ट्रेस्ट नै थिएन कि किनभने मेरो मेरो मन नै मेरो मलाई भित्रदेखि नै अब म कलाकार बन्छु भनेर त्यो मेरो त्यो मानस पटलमा बसिसकेको थिएँ नि त लाइक त्यो
0: त्यो बाल मस्तिष्कलाई केले त्यस्तो छोड्यो श्रीकृष्ण श्रेष्ठ र दिलीप रायमाजीको डान्स हेरेर
1: मेरो घर परिवार र समाजभन्दा पनि उहाँहरू दुईजनाको डान्स देखेर नि उहाँहरूको त्यो एक्सप्रेसन अधा अनि उनीहरूले नाच्दाखेरि होइन टिभीमा ओ कसरी नाचेको होला कहिले नाच्न पाउने होला म पनि यसरी भनेर त्यो त्यो भएको कारणले मलाई चाहिँ त्यो कुरालाई त्यो कुराले मेरो मनमा छोएको थियो अनि म भोलि गएर राम्रो कलाकार बन्छु मैले म एउटा कलाकार भएर म आफूले आफूलाई पनि चिनाउँछु र मेरो गाउँ र मेरो ठाउँ मेरो प्यारो गाउँ रुम्जाटार घुमिफिरी रुम्जाटार होइन सो मेरो घुमिफिरी रुम्जाटार आफैमा पनि प्रख्यात ठाउँ हो तर पनि मेरो आफ्नो कलाको माध्यमबाट पनि मेरो गाउँ र ठाउँलाई पनि चिनाउँछु भनेर लागि परिरहे र त्यो बिचमा त कति स्ट्रगल त छँदैछ दोरी साँसमा डान्स बारमा नाचेको दोरी साँसमा पनि म अब काम नपाउने होइन अब काठमाडौँ रुम्जाटारबाट गाउँमा नाच्ने एउटा केटा अब काठमाडौँ छिर्दाखेरि अब कहाँ कसलाई देखाउने नाच कहाँ गएर नाच सिक्ने कहाँ गएर नाच्ने केही पनि थाहा थिएन लास्टमा त्यसै खोज्दै जाँदाखेरिमा एउटा दाईले चाहिँ एउटा नाच्ने ठाउँ हुन्छ म लगेर न त्यहाँ राखिदिन्छु भन्दा दौडी सासमा लगेर नाचिदिएको थिएँ कि पहिला सुरुमा अनि दौडी सासमा काम गरेँ दुई तिन वर्ष अनि फेरि त्यसपछि एउटा डान्स बारमा छिरेँ होइन अनि डान्स बारमा पनि दुई तिन वर्ष गरेर मैले लगभग डान्स बार र उसमा गरेर पाँच वर्ष जति काम गरेँ मैले एघार बाह्र पढ्दाखेरि मैले सबै त्यही डान्स बार र दौडी सासमै नाचेर एघार बाह्र पनि पढेको मैले पुष्पलाल कलेजमा काठमाडौँमै पढेको त्यही टिप्स र तलब त हुँदैन थियो टिप्स हुन्थ्यो तलब त त्यही दुई तिन हजार त दिन्थे अनि टिप्स चाहिँ अलि हुन्थ्यो अब जति दर्शकलाई अब अडियन्सलाई रुचाउन सके गेस्टहरूलाई त्यति पाउने त हो नि त्यो त होइन अनि त्यसरी नै अब कलाकारितालाई निरन्तरता दिँदै दिँदै दिँदै दिँदै अनि अहिले चाहिँ जो यहाँसम्म आएको छु होइन अनि सो यति छ सात वर्ष
0: स्ट्रगल त गर्नु भएको रहेछ नि तपाईँले पनि
1: होइन कलाकारितामा चाहिँ म चाहिँ आफूले आफूलाई के भन्छु भने होइन होला म त्यस्तो खतरा ट्यालेन्ट कलाकार होइन होला त्यो आफ्नो ठाउँमा छु होइन तर मसँग क्षमता एउटा म आफूले आफूलाई कन्फिडेन्टको साथमा के भन्छु भने म अडियन्सलाई मैले कुन तर्फबाट कसरी मनोरञ्जन दिनुपर्छ भन्ने त्यो कन्फिडेन्ट र त्यो सिप चाहिँ ममा छ भन्ने कुरा म आफूले आफूलाई अझै गर्वको साथ भन्छु होइन र मैले म चाहिँ कस्तो खालको कलाकार पनि हो भनेदेखि म छ सात वर्षदेखिको नाच्दै आएको छ सात वर्षदेखिको अब अहिलेसम्म एजसम्म आउँदाखेरि पनि म नाचि नै रहेको छु होइन त्यो नाच्ने क्रममा खोला खोल्चामा पनि नाच्यो होला होइन कता डाँडा पाखामा पनि नाच्यो होला राम्रो स्टेजमा पनि नाच्यो होला होइन त्यसको भोगाइ र त्यो दुखाइको कुराहरू त धेरै छन् होइन तर त्यो गर्दा गर्दै गर्दा गर्दै अब अहिले यहाँसम्म आएको छु अब सबैले माया गरेको छ सपोर्ट गरेको छ होइन दुःख त जेमा पनि हुन्छ गर्नु परिहाल्यो नि
0: त्यो त भइहाल्छ हजुर तर त्यो तपाईँको त्यो प्यासन त्यो लगावले गर्दाखेरि दुःखलाई पनि चिरेर अहिले यहाँसम्म आइपुग्नु भयो देश विदेशको कार्यक्रममा गइरहनु भएको छ हङकङ पुग्नुभयो दुई तिनचोटि होइन
1: हजुर
0: बेलायतै दोस्रो चोटि जाँदै हुनुहुन्छ भनेपछि त्यो दुःखबाट आत्तेको भए सायद यो यो सफलता मिल्ने थिएन नि त
1: विषय त म होपलेस पनि भएको थिएँ अब त्यो धेरै नै टर्चर आउँथ्यो कि घरबाट पनि परिवारबाट पनि विदेश जानुपर्छ पैसै ठुलो कुरा हो पैसा कमाउनु पर्छ जसरी पनि पैसा नभए हुँदैन होइन अनि तेरो साथीभाइ लौडे भइसक्यो कोही कोही सरकारी जागिर खाइसक्यो कोही त चाहिँ अहिलेसम्म कम्मर भलाएर बस्ने भनेर आफ्नो आफन्तले पनि मलाई धेरैले भन्थेन् होइन अनि घरमा पनि अब नभन्ने त कुरै भएन होइन तर पनि मैले चाहिँ कहिले नै छोडेन क्या म नाच्छु नै तर मैले एक दिन र एक दिन मलाई अतिथि महानुभावहरू मान्यजनहरूले मेरो दर्शकहरूले एक दिन र एक दिन मलाई पनि केही न केही फल दिन्छ होला भन्ने आशले बसिरहेको थियो। त्यो आश त केही समयमा मैले लियो पनि र अझै लिँदैछु र मैले आफ्नो आफ्नो कलाकारितालाई निखरतापन पनि ल्याउँदैछु, नयाँ नयाँ कुराहरू पनि देखाउने कोसिस गरिरहेको छु होइन। अब कलाकारितालाई कलाकारितामै लागेर आफ्नो उद्देश्य भविष्य बनाउँछु भन्ने कुरामा म जोड दिएर निरन्तर दिएर यो कलाकारितामा दिगोपन दिएर हिँडिरहेको नै छु होइन। अब अलिकति प्लेटफर्महरू अझै पनि पाइरहेको छैन होइन, अब रेडियोमै भन्दै होइन। सो अझै पनि राम्रो कुनै पनि एउटा काममा, कलाकारिताको काममा राम्रो काम पायो भने अझै म राम्रोसँगले देखाउन सक्छु, निभाउन सक्छु भन्ने कन्फिडेन्स छ होइन। तर त्यस्तो राम्रो प्लेटफर्महरू अझै पनि पाइरहेको छैन मिडियाको क्षेत्रमा, यो सामाजिक मिडियाको क्षेत्रमा चाहिँ होला, त्यो पनि म आशा गर्छु। यत्रो 20-22 वर्षपछि यत्रो चाहिँ खुसीको कुरा होइन, आफ्नो सफलताको कुराहरू बिस्तारी पाइरहेको सिलसिलालाई हेर्दाखेरि चाहिँ त्यो सामाजिक मिडियामा पनि कुनै दिन आउँछ जस्तो लाग्छ। त्यही भएर मैले आफ्नो कुरालाई, आफ्नो कामलाई कन्टिन्यू दिइरहेको छु।
0: हुन्छ, हामी कुराकानीलाई अझै जोड्दै जान्छौँ। यसबिचमा एउटा नाच्ने गीतै राखौँ। तपाईँ रुम्जा टार ओखलढुङ्गाको होइन?
1: हजुर,
0: ओखलढुङ्गा रुम्जा टारकै एकजना मित्र हुनुहुन्छ, गायक हुनुहुन्छ, तपाईँभन्दा अग्रज दाई हुनुहुन्छ, उहाँ पनि अहिले बेलायतमै हुनुहुन्छ, फेल्थममा बस्नुहुन्छ है। अब तपाईँ युके जाँदै हुनुहुन्छ, ठ्याक्कै हिथ्रोबाट निस्किने हिसाब नजिकको डेस्टिनेसन नै होला फेल्थम होइन। हरि राईजी, हरि राईजीले गाउनु भएको एउटा गीत राख्छु है त, हरि राईको स्वर र उहाँलाई साथ दिनुभएको छ मेलिना राईले, चिन्नुहुन्छ हरि राईलाई? चिन्नुहुन्छ,
1: हरि राई ओखलढुङ्गाको हो,
0: उहाँ अहिले बेलायतमा हुनुहुन्छ।
1: ए, मैले अलिक कन्फ्युज भए,
0: उहाँको प्रतिक्रिया पनि देखिरहेको छु, म पढ्नेछु, अहिले गीतै सुनौ है।
1: ए, ओके हुन्छ,
0: तर एउटा छोटो विश्राम लिन्छु।
1: हुन्छ
2: दाई। जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ, द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युके को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएल को हिस्सा बनेर युके को सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
3: BFBS Gorkha Radio।

0: हजुर श्रोताहरू, हरि राई र मेलिन राईको स्वरमा रहेको यो गीत राखे हरि राईको शब्द संगीतमा, र यो गीत पश्चात सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र साथसाथै आजको अतिथि शिवदास गुरुङजीलाई पनि स्वागत गर्न चाहन्छु। यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद दाई।
0: तपाईँले अघि बाउको रेडियो चोरेर गाई चराउनु जाँदाखेरि गीत बजाएर नाच्थे भन्नुभयो नि, यहाँ बोस्टन अमेरिकाबाट न्युयोर्क बोस्टन युएसएबाट रघु भट्टराईजीले चाहिँ के लेख्नु भएको छ भने, ओहो गाई चराउनु जाँदा बाउको रेडियो चोरेर लैजाने चलन भने एउटै परेछ है, मैले त ब्याट्री नै सकाएर ल्याउँदा कुट्टै समेत खाएको थिएँ भन्ने लेख्नु भएको छ। तपाईँलाई त्यस्तो भयो कि भएन?
1: अब यो रमाइलो घटना चाहिँ होइन, यस्तो के थियो भने म चाहिँ रियालिटी बताउने हो, मलाई चाहिँ त्यो लपन छपन यताउति त्यो लाइक हुन्छ नि बढाउने चढाउने त्यस्तो एउटा पनि आउँदैन मलाई चाहिँ खासमा। मेरो बाउ चाहिँ खासमा रक्सी खान्थे के बेसरी, अनि अब दिनभरि रक्सी खाने हिँड्ने, अब राति त दिनभरि त रेडियो चाहिँदैन थियो नि त
0: बाउलाई।
1: अनि म चाहिँ अब गाई चराउनु त डेली जानुपर्ने होइन, अनि के गर्थ्यो भनेदेखि ऊ बिहानै हिँड्ने रक्सी खान जाने होइन
0: आफू रेडियो,
1: अनि त्यसपछि म चाहिँ गाई पुगालेपछि रेडियो पुगेर ठ्याक्कै हिँड्ने, अनि ठ्याक्क अब म 3-4 बजे 4 बजे 5 बजे 4:30 बजे घरमा आउँदा रेडियो ल्याएर ठ्याक्कै राखिराखिदिने। अनि अर्को एउटा रमाइलो कुरा के छ भने, रेडियो त ल्याएर राखिदियो होइन, त्यो रेडियोको ब्याट्री हुँदैन थियो क्या होइन, किन दिनभरि बजाइदिन्थेँ म, अनि बेलुका बाउले के भन्थ्यो नि, झ्याक्ने यस्तो कस्तो चाहिँ हो यो, अनि कहिले, अनि ब्याट्री त ल्याएर नयाँ मात्रै हालेको छ त बज्दैन त स्या मात्रै गर्छ त, उसलाई थाहै छैन बाबुलाई थाहै छैन होइन, तर त्यस्तो एक्सपिरियन्स गरेको थियो।
0: उहाँले चाहिँ कुटै खानु तपाईँलाई थाहा
1: पाएन? थाहा पाएन, मेरो चाहिँ थाहा पाएन, मैले लगेको कुरा थाहा नै हुँदैन थियो कि।
0: अनि यहाँ अर्को जिज्ञासा आएछ है, यहाँ हाम्रो एनपी परदेशजीले, उहाँ पनि अमेरिकाबाट हुन्छ, नर्थ क्यारोलिनाबाट कार्यक्रम सुनेर, उहाँले के भन्नुभएको छ भने, एउटा जिज्ञासा राख्नु चाहे कौतुलता भयो, नाचले गीत खोज्छ कि गीतले चाहिँ नाच खोज्छ होला भन्ने लेख्नु भएको छ।
1: ए त्यो चाहिँ त्यो एउटै रथको दुई पाङ्रा भने जस्तो हो त्यो चाहिँ होइन, अब गीत बजेपछि नाच्ने हो होइन, अब गीत नबजिकन नाच्दै नाच्दैनन् होइन, अब त्यसलाई चाहिँ त्यही रूपले नै हेर्नु होला, अब त्यसलाई कसरी, अब गीत नबजिकन मान्छे नाच्दै नाच्दैनन् होइन, गीत बजिसकेपछि मान्छे नाच्छन् होइन, ती दुई एउटा नङ र मासुको सम्बन्ध छ होइन। अब कसरी नाच्ने भन्दा चाहिँ, अब कुन गीतमा बज्दा मान्छेले कसरी आफूले पर्फर्मेन्स दिने भन्ने कुरा एउटा कलाकारमा भर पर्ने कुरा हो होइन। अब नेपाली मौलिक गीत एउटा झ्याउडे गीत बजेको छ भने अब त्यही तालमा नाच्नु पर्यो, त्यही सुरमा नाच्नु पर्यो, नाच खोजिहाले है। अब मोडर्न गीतको एउटा मोडर्न अब हिपहप टाइपको गीत बजेको छ भने अब झ्याउरे नाचेर भएन नै, त्यही सुर तालमा नाच्नु पर्यो होइन। अब यसलाई चाहिँ म त्यसरी हेर्न त्यसरी भन्न चाहन्छु।
0: अब यहाँ बेलायतबाट हाम्रो प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, अल्सोर्ट युकेबाट हुनुहुन्छ, अल्सोर्ट त थाहा छ नि,
1: म धेरै बस्छु अल्सोर्टमै हो धेरै बस्छु।
0: अब योपालि जाँदा हाम्रो प्रेम दाईको सुन पसल पनि जानु होला, उहाँ लेख्नुहुन्छ, प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ, दीप ज्वेलरी अल्सो ड्युकेबाट हुन्छ, नमस्कार तुलजी, साथै आजको अतिथि नृत्यकार शिव दास गुरुङ भाइ र लाई पनि नमस्कार भन्नुभएको छ, अनि बेलायत आउँदै हुनुहुँदो रहेछ, खुसी लाग्यो, समयले साथ दिएमा भेट हुनेछ, प्रेम विश्वकर्म दीप ज्वेलरी अल्सो ड्युके भन्ने लेख्नु भएको छ प्रेम दाईले। प्रेम दाईलाई धन्यवाद दिन चाहन्छु, र धेरै कलाकारहरू प्रेम दाईको पसलमा पुग्नु हुँदो रहेछ, यहाँ भर्खरै मलाई एउटा फोटो पनि इनबक्स गर्नुभएको छ प्रेम विश्वकर्म दाईले र भाउजूले, साथै उहाँको पसलमा चाहिँ केही समय अगाडि बेलायत गएकी गायिका रूपी सिन्जाली मगरसित मैले कुराकानी पनि गरेको थिएँ रेडियोमा होइन, रूपी सिन्जाली मगर लगायत अन्य दुईजना कलाकारहरूसितको फोटो यहाँ पोस्ट गर्नुभएको छ, मलाई इनबक्स गर्नुभएको छ, कुनै दिन तपाईँ त्यहाँ पुग्नु भने दाइले पठाइ नै हाल्नुहुन्छ होइन। प्रेम दाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, केही भन्न चाहनुहुन्छ प्रेम दाईलाई?
1: दाई सो थ्याङ्क यू सो मच, थ्याङ्क यू भेरी मच, स्पेसली हजुर जतिको व्यक्तित्वहरूले मेरो नाम मेन्सन गरिदिनु भयो, मैले बोलिरहँदाखेरि तपाईँहरूले चाहिँ मेरो कलाको सम्मान गरेर के बोल्दो रहेछ के भन्दो रहेछ भनेर यो टाइम दिएर बिएफबिएस गोर्खा रेडियो सुनिरहनु भयो मा पनि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। युकेको अल्ट्रासटमा रहेको दुईवटा हाम्रो श्री लक्की ज्वेलर र अनुग्रह ज्वेलर दुईटा ज्वेलरीको चाहिँ मैले धेरै विज्ञापन एड पनि गरेको थियो र मेरो टिकटकमा र फेसबुकमा मिलियन मिलियन भ्युज पनि गएको थिएँ होइन, एकदम एडभर्टाइज गरेर त्यहाँ बस्न पाएको थिएँ। अब यो पालि
0: चाहिँ
1: दिप ज्वेलरीमा पनि म गएर त्यहाँमा टिकटक भिडियोहरू बनाएर डान्स गरेर बोलेर भिडियोहरू बनाएर चाहिँ फेसबुक र टिकटकमा मेरो हाल्नेछु र तपाईँहरूको चाहिँ ज्वेलरीको प्रमोसन र प्रबोधन पनि गर्नेछु र तपाईँहरूसँग चाँडै म भेट्ने आशा अनि तपाईँहरूको माया र सपोर्ट र हौसला प्रदानको लागि पनि म तपाईँको दिप ज्वेलरीमा आउनेछु भन्ने वाचा गर्न चाहन्छु। दाई र भाउजूलाई धेरै धेरै नमस्कार अनि कृतज्ञता प्रदान गर्न चाहन्छु। दाई भाउजू
0: अनि जर्मनीबाट हुनुहुन्छ, हम्बर्गबाट यहाँ नमस्कार तुलजी, साथै आजको पाहुना डान्सर भाइ शिवदास गुरुङलाई पनि नमस्कार भनेर द्वारिका थापा मगरजू लेख्नु भएको छ। कार्यक्रम सुरुदेखि नै सुनिरहेछु हजुरहरूको यो कुराकानी भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद छ। द्वारिका थापा मगरजी हुनुहुन्छ,
1: थ्याङ्क यू सो मच दिदी हजुर,
0: दाजु
1: ए दाई सरी
0: हजुर, उहाँलाई पनि धन्यवाद है
1: हजुर।
0: टङ्क शेरचन्द दाई लेख्नुहुन्छ, उहाँ बेलायतबाटै हुनुहुन्छ है, नमस्कार तुलजी, म पनि आज शुक्रबारको लोकप्रिय कार्यक्रम सडिमसँग सुनिरहेको छु र आजको पाहुना डान्सर शिवदास गुरुङलाई पनि स्वागत। कहिले आउनु भएको रहेछ बेलायत? मैले त थाहा पाइनँ, तैपनि पुनः बेलायत आउँदै हुनुहुँदो रहेछ, बेलायतमा अग्रिम स्वागत छ। सदा चाहिँ तपाईँहरूको भलाकुसारी सुनेर मनोरञ्जन लिइरहेको छु, यसका लागि धेरै धेरै धन्यवाद। शिवदासजीको कलाकारिताको यात्राले अझै गति लियोस् मेरो शुभकामना हुनुभएको छ। टङ्क शेरचन्द दाईले बेलायतबाट, टङ्क शेरचन्द दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। केही भन्न चाहनुहुन्छ? अघिल्लोचोटि आउँदा भेट्नु भएन, अब यसपालि भेट्नुपर्छ भन्नुहोस् न।
1: दर्शक र आफन्त भनेको एउटा कलाकारको लागि भगवान हो, तपाईँहरू हाम्रो लागि भगवान हुनुहुन्छ होइन। सो पहिला भेटिए नभेटिए पनि अब यो पालि हजुरसँग भेट्नेछु र तपाईँसँग चिनजान गर्ने मौका र तपाईँसँग भेटेर आपसी सद्भाव गर्ने एउटा कुराकानी गर्ने मौका मिलोस् र तपाईँसँग म भेट्नेछु र कुनै पनि कार्यक्रम या पर्सनली जुन हिसाबले हुनेछ हजुरसँग भेट्नेछु र मेरो नाम मेन्सन गर्नुभएकोमा थ्याङ्क यू, धेरै धेरै धन्यवाद छ मेरो आदरणीय दाईलाई।
0: यसै गरी बेलायतबाट अघि भर्खरै मैले चट्ट रुमाल गीत राखेँ, हरिराई जो ओखलढुङ्गाकै हुनुहुन्छ अहिले चाहिँ बेलायत फेल्तममा
1: हजुर है,
0: उहाँ लेख्नुहुन्छ तुलसर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम सडिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मीठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु। आजको अतिथि कलाकार शिवदास भाइलाई हार्दिक स्वागत तथा अभिवादन, युके आउँदै हुनुहुँदो रहेछ, वेलकम छ है भाइलाई, साथै शुभयात्रा पनि भन्न चाहन्छु। 2024 अल्सोटमा किरात राई समाजको कार्यक्रममा सँगै काम पनि गरेका थियौँ अरे ल।
1: यस, मैले अघि त्यही कुरा जोड्न आइदिएँ कि किरात राई यो खा ओखलढुङ्गा समाजको जे मान्यजन हुनुहुन्छ उहाँ हिरा दाई होइन, अनि मैले सोचेको व्यक्ति हो कि
0: अरे दाई,
1: मैले सोचेको व्यक्ति हो कि होइन भनेर मलाई अलिक कन्फ्युज भइरहेको।
0: अनि उहाँले यसपालि पनि रमाइलो गर्नुहोला, आफ्नो कला मार्फत सबैजनाको मन मुटुमा बस्न सफल हुनुहोला, भाइलाई उत्तरोत्तर प्रगतिको कामना भन्नुभएको छ, अनि मेरो गीत प्ले गरिदिनु भएको तुलसी सरलाई पनि धन्यवाद भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु हरिराईजीलाई। केही भन्न चाहनुहुन्छ? अघिल्लो चोटि भेट पनि भएको रहेछ
1: हरिदाई होइन, सो एकदमै खुसी लाग्यो होइन, हजुरले गीत गाउनु हुँदो रहेछ मलाई त थाहा थिएन, आज हजुरको गीत सुनेर मलाई कस्तो नाच्छु नाच्छु मन लाग्यो होइन।
0: सो कुनै एउटा
1: आउँदा किरात राई योखा ओखलढुङ्गा समाजको कार्यक्रम हुँदा चाहिँ तपाईँको गीतमा नाच्नेछु म। पहिला चाहिँ मैले मारुनी डान्स र मैले फ्री स्टाइल डान्स गरेको थिएँ, तपाईँहरू सबैजनालाई चाहिँ इन्जोय गराइदिनु भयो, गराइदिएको थिएँ होइन, सबैले मन पराइदिनु भएको थियो, सपोर्ट गरिदिनु भएको थियो, त्यही आशा त्यही सपोर्ट त्यही माया फेरि पनि म बटुल्न फेरि आउँदैछु युके। हाम्रो किरात राईको समाजको कार्यक्रम पनि यो कमिङ कुन मन्थमा हुँदैछ मैले अलिअलि जानकारीहरू पाइरहेको छु। मेरो आदरणीय दिदी शान्ता बाहिङ थोलुङ राई दिदी हुनुहुन्छ, उहाँको अहिले अहिलेको वर्तमान अध्यक्ष हुनुहुन्छ, एकदम समाजसेवी पनि हुनुहुन्छ हाम्रो के अरे शान्ता बाहिङ थोलुङ राई दिदी होइन, सङ्गीता राई बाहिङ राई दिदी पनि उहाँहरू सबै दिदी बहिनीको खलक नै हुनुहुन्छ उहाँहरू होइन,
0: चिन्नुहुन्छ सङ्गीता बाहिङ,
1: उहाँ एकदमै हितेशी हो मेरो हितेशी दिदी सङ्गीता दिदीलाई पनि एकदमै सम्झिन चाहन्छु होइन। सो हजुरहरूसँग फेरि पनि रमाइलो गर्न भेट्न म फेरि युके आउँदैछु। किरात राईको हाम्रो ओखलढुङ्गा जिल्ला समाज किरात राईको समाजको युकेको प्रोग्राममा यसपालि पनि मैले आफ्नो पर्फर्मेन्स दिन पाउनेछु भन्ने मैले पूर्ण आशा पनि लिएको छु। पक्कै पनि तपाईँहरूले सम्मान गरिदिनु हुनेछ भन्ने पनि मैले आशा लिएको छु। हाम्रो सम्पूर्ण किरात राई समाजको सम्पूर्ण मान्यजनहरूले मलाई पहिला असाध्यै माया गरिदिनु भएको थियो, योपल्ट पनि प्लिज तपाईँहरूको त्यो माया थेक्न नसकेर रोक्न नसकेर होइन कता फ्यालुम भएर फेरि म युकेमै आउँदैछु फाल्नका लागि, प्लिज हजुरहरूले माया गरिदिनु होला, सम्मान गरिदिनु होला भन्न चाहन्छु मेरो दायाजुर अनि ओखलढुङ्गा किरात राई समाज सम्पूर्ण परिवारलाई पनि धेरै धेरै धन्यवाद अनि कृतज्ञता प्रदान गर्न चाहन्छु।
0: र हाम्रो प्रेम दाईले चाहिँ युकेबाट मलाई इनबक्स गर्नुभएको छ केही फोटोहरू, गायिका यहाँ निरा थापा जो बेलायतमै हुनुहुन्छ यतिखेर, उहाँ पनि तपाईँ जस्तै बेलायतमा जानुभन्दा अगाडि मसँग यही कार्यक्रममा कुराकानी गरेर जानुभएको थियो, अहिले भने बेलायत पुग्नु भएको छ, प्रेम दाईको पसलमा पुग्नु भएको रहेछ, अब तपाईँ गएर टिकटक बनाउला। प्रेम दालाई र भाउजूलाई धन्यवाद। यसै गरी गायिका हुनुहुन्छ मन्जु बिक, उहाँ पनि अहिले बेलायततिरै हुनुहुँदो रहेछ र उहाँको फोटो पनि पठाउनु भएको छ, अनि आरुषी थापा आरुषी मगरसँग चिन्जान छ नि
1: हजुर हामी साथी हो,
0: उहाँको तस्विर पठाउनु भएको छ, थुप्रै कलाकारहरूको तस्विर पठाउनु भएको छ, हाम्रो कृष्ण रेवले अर्जुन कौशल र सीता परियारका तस्विर पठाउनु भएको छ, उहाँहरूसँग त मैले यहाँ कुराकानी पनि गरिसकेको छु नेपालमै, उहाँहरू युके जानुभन्दा अगाडि यी फोटोहरूमध्ये धेरैसँग मैले कुराकानी गरि नै सकेको छु। प्रेम दाई र भाउजूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र अन्य श्रोताहरूको प्रतिक्रियाहरू पनि छन् म पढ्दै जानेछु, उहाँहरू सबैजनालाई धन्यवाद दिनु होला, सबैजना तपाईँकै प्रतीक्षामा हुनुहुन्छ जस्तो लाग्यो बेलायतमा होइन, कहिले आइपुग्छ हाम्रो शिवदास गुरुङजी भनेर मिनी कालीकोटी राईजीले दुवैजनालाई नमस्ते भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ आसपोर्टबाट है
1: हजुर,
0: अब आसपोर्टमै हुनुहुन्छ चिन्नु पनि हुन्छ होला तपाईँलाई, रेडियोमा ल्याउनु पर्यो भनेर मलाई तपाईँको नाम दिनुभएको थियो
1: जया गोई राई,
0: जया गोई राई दिदी आसपोर्टमै हुनुहुन्छ
1: हजुर।

0: गएपछि सबैलाई थाहा हुन्छ, अनि आउने कमिङ प्रोग्रामहरूमा तिमीलाई बोलाउँछ, नत्र थाहा नै हुँदैन तिमी आएको नआएको भन्ने कुरा गोर्खा रेडियोमा चाहिँ जानै पर्छ है।
1: प्रेम दाले कति कलाकार मलाई फोटो पोस्ट गर्नुभएको छ, तपाईँ पनि अल सोर्टमा गएर चाहिँ एउटा टिकटक बनाउनै पर्यो, प्रेम दाईको पसलमा गएर देव ज्वेलरीमा है,
0: प्रेम
1: नमस्कार हजुरहरू दुवैजनालाई मिठो भलाको कुराहरू सुनिरहेछु। आजको पाहुना शिवदासजीलाई पनि बेलायतमा स्वागत छ भन्नुभएको छ है।
0: हजुर थ्याङ्क यू सो मच दाई, धन्यवाद।
1: कुलराज दुराजी हुनुहुन्छ, उहाँ चाहिँ स्कटल्यान्ड छेउबाट तर बेलायतबाटै हुनुहुन्छ है। दर्शन नमस्ते तुल सर, अनि डान्सर शिवदासजीलाई पनि नमस्ते, बेस्ट विशेष। साथै देश तथा विदेशबाट बेबेस गोर्खा रेडियो सुनिरहनु हुने सम्पूर्ण मित्रजनमा नमन, ह्याभ अ ग्रेट विकेन्ड भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ।
0: थ्याङ्क यू सो मच, थ्याङ्क यू भेरी मच। तपाईँसँग पनि भेट्ने आशा गर्न चाहन्छु। स्कटल्यान्ड चाहिँ मेरो सपना थियो पहिला जाने, होइन पुरा भएको छैन यसपालि चाहिँ।
1: ल त तपाईँको चाहना पुरा, हाम्रो पनि शुभकामना छ। यसबिचमा एउटा छोटो विश्राम लिन्छु र हामी पुछारको कुराकानी गरेर बिदा हुन्छौँ है त।
0: ओके मेरो दाइ, थ्याङ्क यू।
2: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। BFBS Gorkha Radio।

0: प्रकाश दोत्राज र मेलिन राईको शर्मा राईको यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आजको अतिथि शिवदासजीलाई पनि स्वागत गर्न चाहन्छु। यहाँलाई फेरि पनि स्वागत छ।
1: धन्यवाद मेरो दाई।
0: युकेबाटै हुनुहुन्छ हाम्रो खेलमोची लिम्बूज्यू। नमस्ते सेवा र तुझे। तपाईँको पाहुनाज्यूलाई पनि नमस्ते। कुराकानी सुन्दैछु, उहाँ युके आउँदै हुनुहुँदो रहेछ, शुभयात्रा भन्न चाहन्छु भन्नुभएको छ है।
1: नमस्कार,
0: उहाँलाई पनि धन्यवाद छ। होइन,
1: धन्यवाद छ दाई हजुर।
0: दिदी हजुर, उहाँ चाहिँ
1: दिदी हो,
0: खेल मोती भनेर है,
1: मोती भनेर चाहिँ दिदी
0: र यसबीचमा अन्य श्रोताहरूको प्रतिक्रिया पनि छ, पढिहाल्छु। उहाँहरूलाई फटाफट धन्यवाद दिनुहोला। अर्का दिदी हजुर हुनुहुन्छ है, गीतकार पनि हुनुहुन्छ, नूतन भुषालजी इज्रायलबाट हुनुहुन्छ उहाँ चाहिँ। नमस्कार सर, साथै पाहुना शिवदासजीलाई पनि नमस्कार। निकै रमाइलो कुराकानीले समय बितेको पत्तै भएन भने लेख्नु भएको छ र तपाईँलाई युके यात्रा सफल रहोस् पनि भन्नुभएको छ इज्रायलबाट नूतन भुषालजीले।
1: थ्याङ्क यू सो मच, धन्यवाद।
0: अनि भुवन गुरुङ दाई हुनुहुन्छ फानब्रो बेलायतबाट, थाहा छ नि फानब्रो।
1: मैले कति कार्यक्रम गरेको थिएँ,
0: यसपालि पनि होला होइन। उहाँ लेख्नुहुन्छ, भुवन गुरुङ दाई हुनुहुन्छ, नमस्कार तुलजी र आजको गेस्ट डान्सर शिवदास गुरुङजीलाई पनि नमस्कार, वेलकम टु युके भन्नुभएको छ है।
1: नमस्कार, हजुरलाई पनि नमस्कार छ, थ्याङ्क यू।
0: अनि ननिटन थाहा छ कि छैन बेलायतको, ननिटन जानुभयो?
1: ननिटन जान चाहिँ गएन, एउटा प्रोग्राम थियो तर जुधेर गएन।
0: यसपालि नजुझ्ला फेरि। कैलाश अनि त लिम्बू लेख्नु छ, नमस्ते तुजदाई, आज शुक्रबारको लवली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट डान्सर शिवदास गुरुङ दाईलाई पनि नमस्ते अनि वेलकम टु युके, ह्याभ अ सेफ फ्लाइट भन्नुभएको छ। हजुरको रमाइलो कुराकानी सुनेर शुक्रबारको कार्यक्रम स्वर्णिमसँगको इन्जोय लिइरहेको छु भन्नुभएको छ। हाम्रा कैलाश अन्ताजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र कार्यक्रम सुनेर इन्जा लिनुभएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु। र अब पहिलोचोटि त्यो पटक स्टेजमा पर्फर्मेन्स गर्दाखेरि अथवा स्टेजमा तपाईँ नाच्दै गर्दाको अनुभव कस्तो रह्यो पहिलो पटक?
1: के अरे, युकेमा जाँदा?
0: होइन, तपाईँको जीवनको पहिलो पटक स्टेजको चाहिँ।
1: ए, पहिलो पटक नाच्दाखेरि कस्तो भयो भनेको? अब त्यो त बच्चाकै कुरा,
0: तपाईँलाई अलिकति डान्स गर्नु सक्छु भन्ने त्यो एउटा आत्मविश्वास भएपछि ठुलो मासमा नाच्दाको पहिलो स्टेज पर्फर्मेन्स हो
1: त्यो चाहिँ। म यस्तो, त्यो मेरो दुई तरिकाले छ, एउटा ठुलो भइसकेपछि एउटा सानो भइसकेको कुरामा छ। ठुलो भन्दा पनि म सानैकोमा कुरा गर्छु होइन, किनभने जहाँबाट स्टार्टिङ भएको त्यही नै भन्नु मन लाग्छ कि होइन। स्कुलमा डान्स कम्पिटिसन हुँदाखेरि, स्कुलमा डान्स कम्पिटिसन हुँदा मेरो दिल छ पोखरामा भन्ने गीतमा मैले सम्पूर्ण अभिभावक, त्यो अभिभावक दिवस थियो त्यति बेला, सम्पूर्ण अभिभावकहरू र सम्पूर्ण विद्यार्थी साथीभाइहरू, अग्रज दाई दिदीहरूको माझमा, गाउँलेहरूको माझमा मैले त्यो सानोको बेलामा पहिलोचोटि मैले त्यो ठुलो माझमा एउटा चाहिँ मैले अनुभव लिन पाएको थियो, एक्सपिरियन्स थियो कि त्यो मेरो दिल छ पोखरामा भनेर एउटा ट्युबलाइट हुन्थ्यो, त्यो ट्युबलाइट निधारमा टाउकोमा दुई तिनवटा फुटाएर होइन त्यो नाचेको चाहिँ म अहिले कहिले पनि बिर्सिन्न क्या, त्यो नाचेर सबैजनालाई वाउ नाच, गाउँघरमा त्यो ट्युबलाइट फुटाएर नाच्दाखेरि अलि ऊ पनि हुँदो रहेछ कि, लाइक अब कस्तरी नाचेको हो भन्ने हुँदो रहेछ कि होइन। अनि त्यो सम्झना लाइक त्यो पल चाहिँ म कहिले पनि बिर्सिन्न।
0: अब तपाईँलाई यहाँ रघु भट्टराईजीले चाहिँ अमेरिकाबाट, बोस्टनबाट शिवदासजीको नाच हेर्नको लागि कतै युट्युब च्यानलहरू छन् भनेर सोध्नु भएको छ?
1: सुरुमा त मेरो म चाहिँ अलिक बढी चाहिँ टिकटकमा छ मेरो होइन, त्यहाँबाट कहिलेकाहीँ सानोतिनो आम्दानी पनि लिन्छु म होइन। म लाइभ चाहिँ कहिले पनि बस्दिनँ, त्यो भिडियोहरू अनि कहिलेकाहीँ कम्पिटिसनहरू हुँदा यताउति हुँदाखेरि चाहिँ म लाइभहरू आउँछु। अनि टिकटकमा पनि मेरो शिवदास गुरुङ भनेर सर्च गर्नुहोस्, अनि फेसबुकमा पनि शिवदास गुरुङ भनेर सर्च गर्नुहोस्, अनि भिडियोमा, भिडियो अप्सनमा गएर भिडियोहरू हेर्नुहोस् न है दाई।
0: टिकटकमा चाहिँ तपाईँको नाचबाट अलिअलि पैसा पनि झरिरहेको छ?
1: टिकटकमा चाहिँ अलिअलि आउँछ मेरो, किनभने मैले विशेष गरी एक्टिङ डान्सहरू गरेर हाल्छु भिडियोहरू टिकटकमा। अनि
0: तपाईँले अघि एक्टिङको कुरा गरिहाल्नुभयो, यो तपाईँ आफै पनि थिएटर आर्टिस्ट भन्नुभयो, यो के अरे कथा कस्तुरी नाटक मा पनि तपाईँले होइन थिएटरमा अभिनय गरिसक्नु भएको छ। हो, यो अभिनय गरेको नाताले पनि यो नृत्य भनेको एक किसिमको हाउभाव होइन, अनुहारको चाहिँ एक्सप्रेसन त देखाउनु पर्यो भनेपछि नृत्यमा हाउभावको महत्त्वपूर्ण रोल चाहिँ हुन्छ नि है
1: नृत्यमा, हजुर हजुर दाइ हुन्छ,
0: किनकि एक्सप्रेसन भन्छ नि सिधै नाच्नु र त्यो गीतको उसमा लिप्सिङ गर्नुभन्दा त्यो अलिकति त्यो गीतको भावसँग हाउभाव गर्न सक्यो भने त्यो अझै राम्रो हुन्छ होला है।
1: त्यो त हो, अलिकति नाटक र उयो नाटक गर्नुमा र नृत्यमा चाहिँ अलिकति फरक चाहिँ छ। नृत्यमा चाहिँ अलिकति अब तपाईँको फेसियल एक्सप्रेसन मोमेन्टहरू होइन अलिक बढी मात्रामा गर्नुपर्छ हामीले, होइन कसरी अडियन्सलाई एट्र्याक्सन गर्ने भन्ने कुराहरूमा फोकस गर्नुपर्छ होइन। अब नाटकमा चाहिँ अलिक कस्तो हुन्छ, नाटक चाहिँ अलिक गर्न गाह्रो हुन्छ, कुनै पनि एउटा पात्रलाई लिएर भूमिका बाँधेर काम गर्नुपर्ने हुन्छ होइन, अनि त्यसरी खुल्ला रूपले बोल्न पनि अलि मिल्दैन, बडी ल्याङ्ग्वेजहरू पनि त्यति धेरै हाउभाव गर्न मिल्दैन होइन, अलिक कन्ट्रोल सँगले अब एउटा पात्रलाई भूमिका निभाएर काम गर्नुपर्ने हुन्छ होइन, अनि दुवै एउटै पार्ट हो तर अलिकति गर्ने शैली अलिकति फरक हुन्छ त्यसमा चाहिँ।
0: अघि जया कोए राईको कुरा गर्दैछु, यहाँ निता कोए राईजीले लेख्नुहुन्छ, वेलकम टु इन द युके सार इनर्जेटिक्स भाइजी भने लेख्नु भएको छ। उहाँले चाहिँ युकेबाट हुनुहुन्छ, सायद हाम्रो जयादेखि नजिकको हुनुहुन्छ कि
1: हजुर,
0: निता कोए राईजी है
1: हजुर हजुर,
0: अनि उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छु, युकेमा वेलकम भन्नुभएको छ तपाईँलाई।
1: ए थ्याङ्क यू सो मच, थ्याङ्क यू भेरी मच हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। ए म चिन्छु, ए दिदीलाई
0: आएकै दिन चाहिँ 7GR को बर्थडेमा भेट भएको,
1: यस हो त नि, लाइक अघि मैले यही एक्सपिरियन्स सुनाउन लागेको ठुलोको चाहिँ, अघि तपाईँले नाच्दाको स्टेजको कुरा गर्न लागे नि, यो त म त युकेमा झर्ने बित्तिकै अनि म सुत्न लागेको थिएँ, अनि मेरो मामा चाहिँ 7GR को हुनुहुँदो रहेछ, अनि हाम्रो एउटा प्रोग्राम छ जम भनेर, अनि सुत्न लागेको त्यो थाकेर लोध भएको थिएँ, अनि त्यही दिनै गएर अनि बेलुकाभरि दिनभरि नाचेर अनि आएको थिएँ कि जय दिदी, अनि सो एकदमै धेरै सपोर्ट गर्नुभएको थियो, थ्याङ्क यू सो मच, यसपालि पनि 7GR कार्यक्रममा आउन पाउँ, यो 30 मेमा रहेछ खास गरी चाहिँ प्रोग्राम चाहिँ, तर मैले सही व्यक्ति जो व्यक्ति कोसँग व्यक्ति कुन व्यक्तिसँग कुरा गर्नुपर्ने हो उहाँसँग अलिकति कनेक्सनमा आएको छैन, तपाईँ मार्फत पनि तपाईँको जिआरमा चाहिँ 7GR मा शिवदास गुरुङ भाइ पहिला पनि आएको थियो, यो पालि पनि आउँदैछ, हामीले एउटा स्टेज दिनुपर्छ, उसको कलाको सम्मान गरेर उसलाई चाहिँ हामीले कला प्रस्तुत गर्ने मौका दिनुपर्छ भनेर तपाईँले कुरा राखिदिनु होला। 7GR को यो 30 मेमा रहेछ, म आउँदैछु, सो आएर पहिला त त्यति प्रिप्लान बिनै मैले पर्फर्मेन्स गरेको थिएँ, यसपालि चाहिँ अलिक प्रिप्लान गरेर नै नयाँ कुराहरू नयाँ शैलीका नृत्यहरू म देखाउन चाहन्छु, तपाईँले आफ्नो 7GR मा कुरा राखेर मेरो प्रस्तुतिको लागि अनुरोध गर्न पनि चाहन्छु हजुरलाई।
0: हामी कार्यक्रमको पुछार पुछारतिर आइसकेको छौँ, नयाँ केही कामहरू गरिरहनु भएको छ कि?
1: मैले नयाँ काम त त्यही, म नाटकमा सिक्छु, नाटकहरू क्लासहरू सिकिरहेको छु, अनि डान्स चाहिँ स्कुलहरूमा सिकाउँछु, विभिन्न प्राइभेट स्कुल सरकारी स्कुलहरूमा सिकाउँछु, र त्यही नाटकहरू सिकिरहेको छु, अनि बिचबिचमा अब यो बिचमा हङकङहरू पनि गएँ होइन, अनि त्यो बाहेक चाहिँ अलिकति सोसल वर्क पनि गर्न मन लाग्छ मलाई चाहिँ, अनि पहिल्यैदेखि नै बच्चैदेखि नै मलाई चाहिँ सोसल वर्कमा एकदमै भोलिको दिनमा अलिकति मान्छे बनेर दुई चार पैसा पैसा कमायो अथवा आफ्नो मान इज्जत प्रतिष्ठा कमायो भनेदेखि सोसल वर्क चाहिँ गर्छु भनेर पहिल्यैदेखि नै मेरो मन इच्छालाई जागेको हो होइन, अनि हाम्रो रुम्जाटारमा चाहिँ मैले घुमेफिरी रुम्जाटारमा चाहिँ धेरै सोसल वर्कहरू पनि गरेको छु होइन, गाउँमा चाहिने सरसामानदेखि लिएर चाहिने साउन्ड सिस्टम प्रोग्रामहरूको लागि चाहिने, अनि गाउँमा मेला महोत्सवहरू पनि मैले धेरै गरेको छु, फुटबल कार्यक्रमहरू पनि धेरै गरेको छु, अनि मान्छेहरू बस्ने प्रतीक्षालय पार्कहरू पनि बनाइदिएको छु होइन, अनि अहिले चाहिँ अब एकदम ठुलो प्रोजेक्ट पनि लिन लागिरहेको छु, लिन भन्दा नि 2 वर्ष भयो त्यसलाई, त्यो प्रोजेक्टलाई रुम्जाटार खेलकुद कभर हल र चाहिँ फुटसल दुइटै बनाउने भनेर म चाहिँ त्यसमा लागि परिरहेको छु, र सो सरकारबाट आउने बजेटको कामहरूमा पनि डकुमेन्टहरू पेस गरेको छु, र त्यो आएपछि व्यक्तिगत हिसाबमा, सामाजिक हिसाबमा, भौतिक हिसाबमा र राजनीतिक हिसाबमा चाहिँ सबैलाई पहल गरेर चाहिँ त्यो एउटा कभर हल बनाउनु ओखलढुङ्गा जिल्लाको लागि मोस्ट इम्पोर्टेन्ट पनि छ, त्यो बनाउने सिलसिलामा पनि अहिले लागिरहेको छु आफ्नो कलाकारिता सँगसँगै, यो चाहिँ बनाउनु पर्छ है भनेर, आफ्नो गाउँ र ठाउँको लागि हामीले नै हो गर्ने, हामीले नगरी कसले गर्छ, गाउँ रीति रितिसकेको छ होइन, गाउँका सबै अग्रज व्यक्तित्वहरू जो जान्ने बुझ्ने छन् उनीहरू सबै विदेशिएका छन्। अब विदेशिनु पनि अब एउटा बाध्यता हो होइन, आफ्नो गाउँठाउँमा बसेर आफ्नो लाइफ हुँदैन भनेदेखि चाहिँ अब विदेशिनु पनि पर्यो होइन। अनि सबै मान्ने गुन्ने व्यक्तिहरू सबै बाहिर छन्, अनि गाउँमा त सबै भुसुरुहरी अनि बुढाबुढीहरू केटाकेटीहरू जो अलिकति निम्न स्तरका व्यक्तिहरू छन् त्यस्ताहरू मात्रै छन्। अनि त्यो भएको कारणले गाउँ गाउँठाउँलाई अलिकति
0: अब गाउँलाई पनि राम्रो ठाउँ बनाउने अभियानमा जुट्नु भएको छ, मैले लाग्यो होइन।
1: हजुर
0: निता कोही राईजीले चाहिँ वेलकम भाइजी भनेर लेख्नु त राम्रो थियो है, भाइजी भनेर लेख्नु भएको छ, उहाँलाई फेरि पनि धन्यवाद होइन,
1: थ्याङ्क यू सो मच।
0: अब बेला यता आउँदैछु है भनेर भनिहाल्छु अन्तमा सबैजनालाई
1: ओके। र सम्पूर्ण चाहिँ गाउँ सङ्घ संस्था सम्पूर्ण चाहिँ समाजको सम्पूर्ण अध्यक्षज्यूहरू सम्पूर्ण मान्यजनहरू अनि सो हाम्रो रुम्जाटार सोसाइटी गुरुङ सोसाइटी युके परिवार सम्पूर्ण रुम्जाटार सोसाइटी परिवारका सम्पूर्ण व्यक्तिहरू सम्पूर्ण सङ्घ संस्था सम्पूर्ण नम्बरी पार्टीका सम्पूर्ण मान्यजनहरूलाई म एउटै आग्रह गर्न चाहन्छु। गत वर्ष मैले एकदमै माया पाएको थिएँ तपाईँहरूको, त्यही मायाको अपेक्षाले यो पल्ट पनि फेरि मैले छोटो समयमा 2-4 दिनमै मैले भिजा पाएर मैले फेरि आफ्नो कला मौका देखाउने एउटा प्रस्तुति देखाउने मौका पाएको छु। त्यो मौका पाउनका लागि मैले आफ्नो कला आफूसँग राखेर मात्र हुँदैन, त्यो देखाउनका लागि एउटा प्लेटफर्म स्टेज पनि चाहिन्छ। त्यो स्टेज सेयर गर्ने मौका तपाईँहरूले उपलब्ध गराइदिनु होला, मैले आफ्नो तर्फबाट गर्न सक्ने मैले बेस्ट पर्फर्मेन्स आफ्नो कला प्रस्तुत गर्नेछु, तपाईँहरूलाई भरपूर मनोरञ्जन दिलाउनेछु। तपाईँहरूले तपाईँहरूको गाउँ समाजको कुनै पनि कार्यक्रमहरू छ भनेदेखि अब कमिङ भइरहने क्रममा छ भने शिवदास गुरुङ युके आउँदैछ, सो इन्भाइट गरिदिनु होला, कला कलाको सम्मान गरिदिनु होला भन्न चाहन्छु। र गोर्खा बिआरबिएस गोर्खा रेडियोको सम्पूर्ण परिवारलाई धन्यवाद, अनि सो आदरणीय दाई तुलसी दाई तपाईँलाई पनि यो मौका दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु,
0: तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु, तपाईँलाई शुभयात्रा भन्न चाहन्छु होइन,
1: थ्याङ्क यू।
0: अनि श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताले हामीलाई सुनिदिनु भयो उहाँहरूलाई सबैजनालाई धन्यवाद, सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै हामी बिदा हुन्छौँ है त।
1: हस्त नमस्कार दाई, सबैलाई नमस्कार।
0: र आदरणीय श्रोताहरू जाँदा जाँदै प्रकाश श्रेष्ठ र सुकमित गुरुङले गाउनु भएको चलचित्रमा समेटेको एउटा गीत यहाँहरू माझ राखिहाल्छु, शक्ति वल्लभको सङ्गीत र त शमशेर थापाको शब्द रचना रहेको यही गीत यहाँहरू माझमा छाड्दै यहाँको सप्ताहन्त सुखद र रमाइलो साथ बितोस् भन्दै सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगममा भेट्ने बाचाको साथ बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी फल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
3: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
4: बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु। यस प्रतिवेदनमा उठान भएका विषय वस्तुले सम्बन्धित निकाय र सरकारवालाहरूलाई अझ बढी जवाफदेहिताबोध गराउनेछ।
3: महालेखा परीक्षकको प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजु 88.91 करोड रुपियाँ पुगेको छ। संघीय प्रदेश स्थानीय तह तथा विभिन्न संस्थामा बेरोजु बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। संघीय सरकारी कार्यालय मार्फत 53.48 करोड प्रदेश सरकारी कार्यालयतर्फ 5.22 करोड पालिकातर्फ 19.04 करोड तथा समिति एवं अरू संस्थातर्फ 10.32 करोड रुपियाँ नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको 36 अर्ब रूपियाँ ऋण समयमा तिर्न नसक्दा दायित्व बढेर झण्डै 55 अर्ब पुगेको छ। महालेखा परीक्षकको 63 प्रतिवेदन अनुसार सरकारले जमानी बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको समब्याज नतिर्दा दायित्व निरन्तर बढेको हो। हाल नेपाल एयरलाइन्सले सञ्चय कोषलाई करिब 31 अर्ब र नागरिक लगानी कोषलाई करिब 21 अर्ब रूपियाँ तिर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा करिब 9.17 करोड रूपियाँ बराबरका औषधि र स्वास्थ्य सामग्री म्याद नागेर प्रयोगविहीन बनेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ। स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थामा औषधि व्यवस्थापन र भण्डारणमा कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ। आपूर्तिकर्तासँगको सम्झौता अनुसार म्याद नागेका औषधि फिर्ता वा प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नहुँदा राज्यको ठूलो लगानी खेर गएको बताइएको छ। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 जारी गर्दै उक्त पद हटाएको हो। मन्त्रालयका अनुसार पुरानो नियमावली खारेज गरी नयाँ व्यवस्था लागू गरिएको हो। कोषमा सदस्य सचिवलाई नै कार्यकारी अधिकार दिएको अवस्थामा 2060 सालमा कार्यकारी निर्देशक पद थपिएको थियो। नयाँ नियमावली लागू भएसँगै हाल कार्यरत कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभएको छ। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पदमा यसअघि 6 जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ। रासुपा सांसद केपी खनालले किसानको मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारलाई आग्रह गर्नुभएको छ। कृषि समितिको बैठकमा सांसद खनालले विद्युत प्रयोग मार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्नुपर्ने बताउनुभयो।
5: हामी कृषि प्रधान देश हो, तर त्यही कृषि प्रधान देशमा बसोबास गर्ने कृषक जो भाग्यमानी हात छन् नि, ती हात जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, आज ती हातहरू सरकार समक्ष हरेक पटक सरकार र सिंहदरबारसँग हात जोडेर मल मागिरहेका हुन्छन्। आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ, म ढुक्क दिन चाहन्छु, विश्वास दिलाउन चाहन्छु, तर त्यसका लागि भने यस मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ।
3: यस वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनले जन्ने विपदको जोखिम हुने सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

त आदरणीय श्रोतावृन्द, कला सुक्ति हाङराईको आवाजमा एउटा मिठो गीत मैले सुनाउँदै थिएँ र यही गीतको साथसाथमा कार्यक्रम हाम्रो आजको दिवा कुशलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो अभिवादन टक्राउन चाहे। प्रिय श्रोतावृन्द, यहाँहरूको लागि कार्यक्रम लिएर सधैँ झैँ आज पनि म शिरी सरवार नै हाजिर भइसकेकी छु। आज शुक्रबारको यो कार्यक्रममा तपाईँहरू सबैलाई अब समेट्दै सङ्गाल्दै अङ्गाल्दै अगाडि बढ्न चाहन्छु। आउनुहोस् आजको यो प्रस्तीमा अब हामी सँगै रमाउँ है त। समय दिउँसोको 1 बजेर अहिले चाहिँ 12 मिनट गइसकेको छ। 4 बजीसम्मको हाम्रो यो साथ यो सहयात्रा कार्यक्रममा आज विक्रमसम्म 2083 साल जेठ महिनाको 1 गते, तदनुसार 15 मे सन् 2026 शुक्रबारको दिन आज ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि। आज चाहिँ नि अन्तर्राष्ट्रिय परिवार दिवस पनि हो, ज्येष्ठ सङ्क्रान्ति पनि हो आज। त यतिखेर प्रिय श्रोताबृन्द, तपाईँलाई अगाडि अब म लिएर जान चाहन्छु। यहाँ पात्रो पल्टाइरहँदाखेरि भोलिको पनि ठ्याक्क मेरो चाहिँ आँखा अगाडि आइहाल्यो पात्रोमा यो तिथि। भोलि चाहिँ औँसी तिथि परेको छ, भोलि शनि जयन्ती पनि हो। शनि जयन्ती यानि कि शनिदेवको चाहिँ जयन्ती, जुन दिनमा हामीले शनिदेवको पूजा अर्चना गर्न सक्छौँ। र साढे साती दशाबाट पीडित हुनुहुन्छ, तपाईँले भनेको जस्तो भइरहेको छैन, दशा लागिरहेको छ भने यस्तो अवस्थामा भोलिको दिन बडो एउटा चाहिँ महत्त्वपूर्ण अनि अवसरपूर्ण दिन हुनसक्छ। भोलि तपाईँले शनिदेवको पूजा गरेर उहाँलाई तपाईँले चाहिँ तिल भन्दाखेरि पनि तोरीको तेलको दीप जलाएर उहाँलाई पेसिफाई गर्न सक्नुहुन्छ, उहाँको भक्ति गर्न सक्नुहुन्छ। अनि उहाँको भक्तिको साथसाथमा तपाईँले हनुमान चालिसा पाठ गरेर पनि उहाँलाई खुसी बनाउन सक्नुहुन्छ, अनि साढे साती दशाबाट उम्कन पनि सक्नुहुन्छ। यसो गर्नाले चाहिँ शनिदेव सधैँ हामीमाथि कृपा चाहिँ बनाइराख्नुको लागि चाहिँ उहाँ सधैँ तैनात रहनुहुनेछ भन्ने जनविश्वास पनि छ। प्रिय श्रोताबृन्द, है यसर्थमा भोलिको दिन शनि जयन्ती औँसीको दिन नबिर्सिनु है त। अहिले तपाईँले सोसियल मिडियाको प्लेटफर्महरूमा हेर्नुभयो भने पनि शनि जयन्तीको बारेमा धेरै कुराहरू आइरहेका छन् होइन। यसर्थमा पनि यो कुरा ठ्याक्कै हेर्दाखेरि पात्रमा भोलि शनि जयन्ती भनेर लेखिएको देखिहालेँ, अनि मैले तपाईँसँग सेयर गरिहालेँ आज। र आज सुनचाँदीको दरभावमा फेरि पनि अलिकति गिरावट भएको छ, 3 लाखभन्दा नागिसकेको थियो, आज चाहिँ नि 2,98,500 रुपियाँमा आएको छ। 4,000 रुपियाँले हिजोभन्दा आज घटेको छ। चाँदी चाहिँ प्रति तोला 355 रुपियाँले तल गएको छ, 5,390 रुपियाँ प्रति तोलामा कारोबार भइरहेको छ आज। त यति जानकारी गराउँदै अगाडि बढ्नुपर्दा मौसमको पनि कुरा गर्न चाहन्छु। घरमैलो छ आज मौसम, यतातिर सुक्खा रहे तापनि आकाशमा बादलको उपस्थिति देखिन्छ। वर्षा चाहिँ तटवर्तीय क्षेत्रहरूतिर भइरहेको छ, इङ्ल्यान्ड र वेल्सका विभिन्न भूभागहरूमा, र थर्सडे हिजो भन्दा कम नै छ, तर वर्षा चाहिँ छिटपुट भइ नै रहेको छ। चिसो छ, हिजो आज अलिकति चिसो बढेको जस्तो महसुस तपाईँले पनि गर्नुभयो होला, त्यस्तै खालको मौसम आज पनि रहेको देखिन्छ। अब अगाडि तपाईँलाई म मिठा मिठा गीत सङ्गीतहरूको साथमा हेल्थ सेगमेन्टतर्फ लिएर जान्छु, अनि 2 बजेको समाचार पश्चात अगाडि कार्यक्रममा गीत सङ्गीतको सिलसिला जारी रहनेछ भने 3 बजेको समाचार पश्चात आज अन्तिम चरणमा हेल्थ पोडकास्ट रहनेछ, जस अन्तर्गत डेन्टल स्पेसलिस्ट हुनुहुन्छ डाक्टर सुजाना राज भण्डारी, र उहाँले आज हामीलाई मौखिक स्वास्थ्यको बारेमा जानकारी गराउँदै हुनुहुन्छ। आज उहाँसँग गरेको कुराकानीको प्रथम श्रृङ्खला तपाईँले सुन्न सक्नुहुन्छ, सुन्दै गर्नुहोला। यतिभन्दा अहिलेको लागि भने तपाईँलाई म कन्द्रा साङ्गीतिक दलको प्रस्तुतिमा एउटा गीत सुनाइहाल्छु।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर दिवा कोसेलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। आदरणीय श्रोता पनि स्वास्थ्य चर्चा भन्ने बित्तिकै हाम्रो स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका विषयवस्तुहरूमा हामी ध्यान दिने गर्दछौँ र प्रत्येक दिन दिवा कोसेली अन्तर्गतको प्रथम चरणमा हामी स्वास्थ्यसँग सम्बन्धित यस्तै विभिन्न विषयवस्तुहरूको बारेमा चर्चा गर्ने गर्दछौँ। यस सेगमेन्ट अन्तर्गत तपाईँ हामी सबैको लागि हाम्रो स्वास्थ्य एकदमै अपरिहार्य छ र यो चाहिँ तपाईँ हाम्रो लागि बडो जरुरी छ कि हामीले हाम्रो स्वास्थ्यको ख्याल राखौँ भनेर। अनि स्वास्थ्यको ख्याल राख्न त राख्ने तर कस्ता कस्ता कुराहरूमा ध्यान दिने भन्ने विषयवस्तुमा विभिन्न कन्डिसन्सहरूको बारेमा विभिन्न प्रकारका चाहिँ यस्ता स्थितिहरू जसबाट हाम्रो स्वास्थ्य प्रभावित हुनसक्छ यस्ता विषयवस्तुहरूमा हामी कुरा गर्ने गर्छौँ यस सेगमेन्ट अन्तर्गत। त आज पनि अब एउटा सामग्री लिएर म तपाईँको सेवामा हाजिर भइसकेकी छु। आजको हेल्थ सेगमेन्टमा अब अगाडि बढ्ने बेला भइसकेको छ। त हाम्रो हेल्थको कुरा गर्नुपर्दाखेरि टाउको टुप्पीदेखि खुट्टाको चाहिँ नङसम्म भनेर भनौँ न, होइन एकदमै टप टु बटम हरेक कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि एउटा पक्षलाई हामीले नेग्लेक्ट गर्यौँ भने त्यसबाट समस्या उत्पन्न हुनसक्छ र एक ठाउँमा समस्या उत्पन्न भइसकेपछि त्यसले फेरि अन्यत्र पनि असर पुर्याइहाल्छ अथवा अन्यत्र पनि त्यसको प्रभाव हामीले बिस्तारै बिस्तारै देख्न थालिहाल्छौँ। त्यो कारणले गर्दाखेरि पनि हाम्रो हरेक प्रकारले चाहिँ आफ्नो चाहिँ विचार गर्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु जरुरी छ। तर यसै सिलसिलामा आज चाहिँ हामी अब एउटा विषयवस्तुमा कुरा गर्दैछौँ जसको बारेमा कुरा गर्नुपर्दाखेरि टाउकोसँग सम्बन्धित छ भनेर भन्न चाहे मैले। टाउको दुख्ने समस्या त तपाईँ हामी सबैको लागि आम समस्याको रूपमा नै हामी देख्छौँ, तर एकदमै तीव्र गतिमा टाउको दुख्ने, एकदमै सहनै नसक्ने गरेर टाउको दुख्ने र हाम्रो जनजीवनको जुन एउटा दिनचर्या छ त्यसलाई नै प्रभाव पार्ने खालको टाउको दुख्ने भयो भने चाहिँ नि एकदमै गाह्रो हुन्छ, होइन? जीवनयापनको क्रममा धेरै कठिनाइहरू यस्तो टाउको दुखाइले ल्याउँछ। यस कारणले गर्दाखेरि आज हामी यस्तै टाउको दुखाइ माइग्रेनको बारेमा कुरा गर्छौँ। माइग्रेनको कारण के हो, यसमा के गर्न सकिन्छ, के गर्न हुँदैन भन्ने विभिन्न विषयवस्तुको बारेमा जानकारी गराउँदैछु म। डाक्टर पुष्पराज जोशी उहाँको सामग्री छ जुन मैले साभार गर्दैछु आज तपाईँको लागि। त माइग्रेनको कुरा गर्नुपर्दा यो टाउको दुख्ने रोग हो जुन क्रोनिक यानि कि लामो समयसम्म रहिरहने प्रकृतिको हुन्छ। यसका लक्षण बेला बेलामा बल्झिरहन्छन् र पूर्ण रूपमा निको पर्न अथवा निको पार्न गाह्रो मानिन्छ। माइग्रेनमा टाउको कुनै एक भागमा मात्र दुख्न सक्छ, कुनै कुनै अवस्थामा चाहिँ दुवै भागमा पनि असर गर्न सक्छ। टाउको अत्याधिक दुख्ने, नसा चलेकै देखिने गरेर बुरुक बुरुक दुख्ने, आँखा वरिपरि र घाँटीतिर दुखाइ हुने जस्ता लक्षणहरू यसमा समावेश छन्। त माइग्रेन किन हुन्छ भनेर प्रश्न गर्दाखेरि चाहिँ यसको निश्चित कारण अहिलेसम्म पत्ता लागिसकेको छैन भन्ने उत्तर आउँछ। यो खास किन हुन्छ, यसको कारक तत्त्व के हो, विभिन्न प्रकारका रोगहरूमा कारक तत्त्वहरू हुन्छन् होइन, तर माइग्रेनको कारक तत्त्व अहिलेसम्म यसै हो भनेर किटानको साथमा भन्न सक्ने अवस्था चाहिँ रहेनछ। यो टाउको दुखाइ माइग्रेन हो कि होइन भन्ने कुरा चाहिँ चिकित्सकहरूले लक्षणका आधारमा निर्धारण गर्न सक्छन्, किनभने टाउको दुखाइ विभिन्न प्रकारको हुन्छ भनेर मैले अघि नै भनिसकेँ होइन। त माइग्रेनको निदानका लागि कुनै विशिष्ट जाँच उपलब्ध छैन, चिकित्सकले गर्ने विभिन्न जाँचहरूमा पनि प्रायः कुनै खराबी देखिँदैन। त माइग्रेनका लक्षणहरू बिरामी अनुसार फरक फरक हुन सक्छन्। धेरै जस्तोले चाहिँ नि आफ्नो माइग्रेनको कारण थाहा पाउँछन् तर केहीलाई यो पत्ता लाग्दैन। त्यसैले माइग्रेनको समस्या भएमा छिटोभन्दा छिटो आफ्नो जिपीसँग, आफ्नो डक्टरसँग भेट गरेर परामर्श लिनु चाहिँ राम्रो हुन्छ। त माइग्रेन भएका बिरामीहरूले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ, किनभने अब यो माइग्रेनको दुखाइको केही ट्रिगरहरू पनि हुन्छन् होइन, र त्यो ट्रिगर गराउने खालको कुराहरू, कामहरू गऱ्यौँ अथवा कुनै विशेष खाना, कुनै विशेष गन्ध, कुनै विशेष स्थिति परिस्थिति यस्तोले पनि माइग्रेन अट्याक ट्रिगर गर्न सक्छ है। त्यस कारणले गर्दाखेरि त्यसमा विशेष ध्यान दिनुपर्छ र यी कुराहरू अलिकति ट्रिगर पोइन्ट्सहरू भनौँ न हामीलाई थाहा भयो भने चाहिँ माइग्रेनको म्यानेजमेन्टमा धेरै नै हदसम्म मद्दत मिल्छ, भन्दा फरक सायद नपर्ला। जस्तो कि के खाँदा टाउको दुख्छ, के को बास्नाले टाउको दुख्छ, के गर्दा टाउको दुख्छ, कहिले टाउको दुख्छ, यी कुराहरूको बारेमा सचेत भएर त्यसबाट जोगिने प्रयास गर्दा केही हदसम्म राहत चाहिँ मिल्न सक्छ। यसका अतिरिक्त मानसिक चिन्ता बढी लिने, चिया र कफी धेरै पिउने र समयमा नसुत्ने जस्ता कारणहरूले पनि माइग्रेनलाई ट्रिगर गर्न सक्छन्। त्यसैले यी कुराहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छ। त
अब माइग्रेनका प्रमुख लक्षणहरूको कुरा गरौँ. माइग्रेनका लक्षणहरू विभिन्न व्यक्तिहरूमा चाहिँ नि फरक फरक पर्न सक्छन्. तर यसका सामान्य लक्षणहरूको यहाँ कुरा गर्नुपर्दा सबैभन्दा अगाडि त ओभियसली टाउको नै दुखाइ हो, होइन? टाउको कुनै एक भागमा अथवा दुवै भागमा पनि असह्य दुखाइ हुनु, यसलाई चाहिँ हामीले प्रमुख एउटा लक्षणको रूपमा लिन सक्छौँ. कहिलेकाहीँ चाहिँ आधा टाउको दुख्छ, कहिले दुवैतिरको फुल टाउको दुख्छ. अब आधा कपाल दुख्छ भनेर भनिन्छ नि, हो त्यो पनि सायद माइग्रेनको नै लक्षण हुनसक्छ है. अनि यसै गरिकन वाकवाकी लाग्ने, बान्ता हुने, उल्टी हुने, होइन, नजियस फिल हुने, अनि उज्यालो प्रकाश अनि ठुलो आवाज तथा धुवाँ धुलो सहन नसक्ने, यसै गरिकन आँखाका गेडामा असहजता तथा धब्बा देखिने, यो पनि अर्को लक्षण हो. अनि त्यति मात्र होइन, शारीरिक रूपमा अलिकति कमजोर भएको महसुस गर्ने अनि केही कामै नगरी पनि थकित महसुस हुने, यो पनि एउटा लक्षण हो. अनि कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न अथवा एकाग्रतामा कमी आउनु पनि माइग्रेनको अर्को एउटा लक्षण हो. अनि मानसिक तनाव लाग्नु तथा झर्को लाग्नु, यो पनि अर्को एउटा लक्षण हो भने बिरामीलाई चम्किला बत्तीहरू र बाङ्गो रेखाहरू देखिन अनुभव हुन्छ. यानि कि अब बाहिर कुनै चम्किलो बत्ती अथवा प्रकाश त छैन, तर पनि आँखा चिम गर्दाखेरि पनि अलिकति लाइटनिङ भएको जस्तो देखिने अनि अलिकति रेखाहरू, बाङ्गो टिङ्गो रेखाहरू देखिने, त्यस्तो खालको अनुभव हुनसक्छ. अनि आँखामा कालो दागहरू पनि देखिन थाल्छन् अनि कमजोर महसुस हुनु पनि माइग्रेनका चाहिँ भनौँ एउटा लक्षणहरूमध्येको एउटा हो. र माइग्रेनको दौरानमा चाहिँ थकान र कमजोर हुने अनुभूति पनि प्राय सबैको हुन्छ. प्रिय श्रोता, लक्षणहरूको मैले कुरा गरिहालेँ. अब बाँकी कुराकानीतर्फ तपाईँलाई लिएर जान्छु. माइग्रेनको विषयमा कुरा गरिरहेका छौँ हामी आज हेल्थ सेगमेन्ट अन्तर्गत. तर त्योभन्दा पनि अगाडि चाहिँ एउटा छोटो साङ्गीतिक ब्रेक हामी लिन्छौँ, साङ्गीतिक विश्राम. त्यसपछि फेरि पनि माइग्रेनको नै कुराकानीलाई अगाडि बढाउँछु. अब यसको कारक तत्त्वहरू भन्दाखेरि पनि विशेष गरिकन अब यसको ठोस कारण त छैन, तर अन्य चाहिँ कारक तत्त्वहरूमध्ये पर्ने विशेष विशेष परिस्थितिहरू कस्ता छन् भन्ने विषयवस्तुमा चाहिँ नि म तपाईँको ध्यान आकर्षण गराउनेछु. तर त्योभन्दा पनि अगाडि एउटा छोटो विश्राम अनि त्यस पश्चात फेरि हामी यही सामग्रीलाई अगाडि निरन्तरता दिनेछौँ.

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

0: Pelaajan body.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मालिका परिषदको 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकका 753 स्थानीय तहको एक वर्षको कुल बेरोजगारी करिब 19,04,77,00,000 रूपियाँ पुगेको छ। यसमध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्कीका विभिन्न शीर्षकमा रकम देखिएको छ। त्यस्तै सातवटा प्रदेश सरकारको कुल बेरोजगारी 5,22,00,000,000 रूपियाँ रहेको छ। यो मध्ये असुल गर्नुपर्ने करिब 52,00,000,000, नियमित गर्नुपर्ने करिब 3,75,00,000,000 र बाँकी पेस्की बेरोजगारी रहेको प्रतिवेदनमा उल्लेख छ। नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको 36,00,000,000 रूपियाँ ऋण समयमा तिर्न नसक्दा दायित्व बढ़ेर झण्डै 55,00,000,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको 63 प्रतिवेदन अनुसार सरकारले जमानी बसेर कर्मचारी सञ्चय कोष र लगानी नागरिक लगानी कोषबाट लिएको ऋणको समाव्याज नतिर्दा दायित्व निरन्तर बढ़ेको हो। हाल नेपाल एयरलाइन्सले सञ्चय कोषलाई करिब 31,00,000,000 र नागरिक लगानी कोषलाई करिब 21,00,000,000 रूपियाँ तिर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। त्यस्तै महालेखा परीक्षकको 63 प्रतिवेदनले सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा करिब 9,17,00,000 रूपियाँ बराबरका औषधि र स्वास्थ्य सामग्रीको म्याद नागेर प्रयोगविहीन बनेको उल्लेख गरेको छ। स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थामा औषधि व्यवस्थापन र भण्डारणमा कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ। आपूर्तिकर्तासँगको सम्झौता अनुसार म्याद नागेका औषधि फिर्ता वा प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नहुँदा राज्यको ठूलो लगानी खेरा गएको बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख सहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोप र प्रमाणको गम्भीरता हेर्दै पाठकलाई थुनामा राख्नुपर्ने निर्णय गरेको हो। पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी तथा विद्युतीय कारोबार सम्बन्धी कसुरको आरोप छ। इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ परेका पाठकलाई नेपाल ल्याइएको हो। चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,002 नागेको छ।
4: गत 5 महिनामा मात्र 39 जना संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुकाउँदा एचआईभीको संख्या वृद्धि हुने जोखिम बढ़ेको र निर्दोष व्यक्ति संक्रमित भएको डाक्टर पौडेलले बताउनुभयो। संक्रमित मध्ये 616 पुरूष, 598 महिला, 28 बाल बालिका र 18 जना तेस्रो लिङ्गी छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868, नवलपरासीका 267, मकवानपुरका 25, तनहुँका 33, गोर्खाका 30 र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले बताउनु भएको छ। चितवनमा संक्रमित मध्ये भरतपुर महानगरका 477, रत्नगरका 100, खैरेनी नगरपालिकाका 61, राप्ती नगरपालिकाका 59, कालिका नगरपालिकाका 56, इच्छा कामना गाउँपालिकाका 13 र माडी नगरपालिकाका 12 जना छन्। एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमित औषधि सेवनका लागि आएका छन्।
3: नेपालमा गएको प्रेस स्वतन्त्रता हरणका 97 घटना भएको पाइएको छ।
5: प्रणम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 जना सञ्चारकर्मी प्रभावित भएका जनाएको छ। गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हरणका घटना भएका थिए। पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ। पीड़ित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ। खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला संचारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ। फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्त बनेको संचार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँग भएको भेटलाई अत्यन्तै सफल भन्दै केही व्यापारिक सम्झौता भएको दावी गर्नुभएको छ। तर उहाँले यो विषयमा विस्तृत जानकारी भने दिनुभएको छैन। यो भ्रमण इरानमा जारी युद्धका कारण छायामा परेको जनाएको छ। चीनको विदेश मन्त्रालयले इरानको अवस्था अनावश्यक रूपमा शुरू भएको र यसलाई रोक्नुपर्ने धारणा राखेको छ। चीनको 2 दिने भ्रमणपछि ट्रम्प स्वदेश फर्कनु भएको छ। एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले राष्ट्रपति सीसँग होर्मुज जलडमरू पुनः खोल्न इरानमाथि दबाव दिन आग्रह गरिएको हो कि होइन भन्ने प्रश्नको स्पष्ट जवाफ दिनु भएन।
2: I don't need favors. I think he will. I think automatically he'd like to see it opened up. He gets about 40% of his energy or his oil from that, you know, from the strait. We get none. We get none. We don't need it.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म अनुसा.
0: यो BFBS गोर्खा रेडियो हो.

हजुर तपाईँ यशोदा वृन्द पुष्पन प्रधानको आवाजमा एउटा गीत हामीले सुन्दै थियौँ यतिखेर, र यो गीतको साथमा हाम्रो कार्यक्रम दिवाकोसेलीको यो अन्तिम चरणको यात्रा होइन, यो दोस्रो चरणको यात्रा सुरु भइसकेको छ, दोस्रो घन्टा हामीले सुरु गरिसकेका छौँ। र यो बेलामा अब तपाईँलाई म लिएर जान चाहन्छु अगाडि कार्यक्रम अन्तर्गत यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुनाउँदै तपाईँलाई अगाडि यो साङ्गीतिक यात्रामा लिएर जान चाहन्छु। अहिले भने हाम्रो लागि समय भएको छ अर्को एउटा मिठो गीतको, र हाम्रो श्रोता धनु बहिनी हुनुहुन्छ, धनु गुरुङ एकदमै नियमित श्रोता, उहाँले गत घन्टामा नै एउटा गीत अनुरोध गर्नुभएको थियो सुनिधि चौहानको आवाजमा, शीला की जवानी 30 मार्का, यो हिन्दी चलचित्रबाट। उहाँले आज यो फ्राइडे आफ्टरनुनमा एकदमै नाच्ने नचाउने धमाल गर्ने हिसाब किताबले यो गीत सम्पूर्ण हाम्रा श्रोताहरूको लागि सुनाउँछु, स्पेसली हाम्रा दिदीबहिनीहरू जो बिएबिएसका दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई पनि सुनाउन चाहन्छु। तपाईँ पनि नाच्नुहोस् म पनि नाच्छु भन्नुभएको छ उहाँले, गर्दाखेरिमा हियर इट कम्स शीला की जवानी, स्पेसली हाम्रो धनु बहिनीको लागि अनि सम्पूर्ण हाम्रा आदरणीय श्रोताहरूको लागि। इन्जोय गर्नुहोस् यो फ्राइडे आफ्टरनुनलाई यो शीला की जवानी गीत सँगसँगै धमालको बनाऊ है त एकैछिन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

तादृश रविन्द मन यो हेर सञ्जीव सिंहले गाउनुभएको गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले यतिखेर र यो मिठो गीतको साथसाथमा कार्यक्रममा हामी अगाडि बढेका छौँ. आज कार्यक्रमको यो दोस्रो चरणमा यस्ता मिठा मिठा गीत सङ्गीतहरू नै तपाईँको लागि एकपछि अर्को राख्दै जाने मेरो तयारी रहेको छ. र यति बेला अब तपाईँलाई म यो आजको दिनको विशेषता अलिकति तपाईँसँग सेयर गर्न चाहन्छु. मैले अघि पनि भनेको थिएँ तपाईँलाई होइन, आज अन्तर्राष्ट्रिय परिवार दिवस हो भनेर, र परिवार दिवस भन्ने बित्तिकै परिवारको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा त तपाईँ हामीले बुझ्न सक्छौँ नै आफै नै होइन. प्रत्येक साल 15 मेको दिनमा चाहिँ अन्तर्राष्ट्रिय परिवार दिवस मनाइन्छ र यो आजको दिनमा परेको छ. र हामी जिन्दगीलाई एकदम तेज रफ्तारमा अगाडि बढाइरहेका छौँ यतिखेर होइन. हाम्रो काम हाम्रो जिम्मेवारीमा हामी यतिसम्म अल्झिएका छौँ कि परिवारको साथमा बसेर 2-3 मिनट मात्र पनि मजाले बसेर एउटा क्वालिटी टाइम बिताउने समय पनि मुस्किलले मात्र मिल्छ है. यस्तो दिन यस्तो समयमा चाहिँ यो अन्तर्राष्ट्रिय परिवार दिवसले चाहिँ हामीलाई सम्बन्धको महत्त्वको बारेमा याद दिलाउँछ र परिवारमा परिवारको सदस्यहरूको बिच हुनुपर्ने माया प्रेम भरोसा आदि इत्यादि को सन्देश चाहिँ यसले प्रवाह गर्दछ. परिवार भन्दा फेरि रगतको नाता रगतको सम्बन्धको मात्र नाम होइन परिवार, बल्कि यो त्यो ठाउँ हो जहाँ मानिसहरू सबैभन्दा ज्यादा आफैले आफैलाई सुरक्षित र एकदमै आफ्नोपन महसुस गर्छन्। यही कारणले गर्दाखेरि संयुक्त राष्ट्रसङ्घले यस दिनको सुरुवात गरेको हो ताकि दुनियाँभरिमा परिवारसँग जोडिएका मुद्दाहरू र परिवारको जरुरतहरूमा ध्यान दिन सकियोस् भनेर. त यसको इतिहास हेर्नुपर्दाखेरि सन् 1993 पुग्नुपर्छ जब संयुक्त राष्ट्र महासभाले अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने यो चाहिँ निर्णय गरेको थियो. यसको पश्चात चाहिँ पहिलो पटक सन् 1994 मे महिनाको 15 तारिकको दिनमा दुनियाँभरिमा नै अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा मनाइयो. र संयुक्त राष्ट्रसङ्घको मान्नु चाहिँ के थियो भने, मान्यता के थियो भने, अब यदि परिवार चाहिँ बलियो छ भने समाज र देश पनि बलियो बन्छ. त्यति बेलादेखि अहिलेसम्म अलग अलग थिमको साथमा प्रत्येक साल 15 मेको दिनमा परिवार दिवस मनाइन्छ र परिवारसँग जोडिएका मुद्दाहरूमा चर्चा पनि गर्ने गरिन्छ. त अन्तर्राष्ट्रिय परिवार दिवसको कुरा गर्दैछु. आज यो अन्तर्राष्ट्रिय परिवार दिवसमा तपाईँ आफ्नो परिवारसँग एकदमै रमाइलो गर्नुहोस्, परिवारसँग एकैछिन बस्नुहोस्, परिवारसँग चाहिँ मनका दुःख सुखका कुराहरू साटासाट गर्नुहोस् होइन. साँच्चै नै अब हाम्रो जीवन एकदमै व्यस्त छ अहिले, एकदमै हामी भाग दौडमा जिन्दगी बिताइरहेका छौँ. यस्तो बेलामा आफ्नो लागि त 2 पल फुर्सदको निकाल्न सकिँदैन भने सम्पूर्ण परिवारको लागि समय निकाल्न सक्नु भनेको चाहिँ एउटा आफैमा भनौँ न एकदम ठुलो चाहिँ अचिभमेन्ट हुन्छ भन्दा फरक नपर्ला. तर बिर्सनु नहुने कुरा चाहिँ के हो भने, त्यही परिवार भएन भने हाम्रो समर्थनमा हाम्रो सपोर्टमा हाम्रो जीवनको महत्त्व पनि त केही रहँदैन होइन. यस कारणले गर्दाखेरि एक्लै त हाम्रो जीवन जीवन हुँदैन. परिवारको साथमा जीवनलाई अगाडि बढाउँछौँ भने मात्र त्यो जीवनको सार्थकता हुन्छ. परिवारको साथले परिवारको सपोर्टले नै हरेक तौरबाट चाहिँ नि हामी सफल हुन्छौँ है. र यस अर्थमा यो कुरा नबिर्सिकन हामीले परिवारको महत्त्वलाई नबिर्सिकन परिवारलाई सँगै लिएर अगाडि जीवनमा बढ्नुपर्ने, अगाडि जीवनको यात्रालाई धान्नुपर्ने भन्ने कुरालाई पनि हामीले मनन गर्नुपर्ने हुन्छ. र आजको दिन त्योबाट महत्त्वपूर्ण दिनको रूपमा हामीले लिन सक्छौँ, जुन दिन हामीले चाहिँ परिवारको महत्त्वलाई बुझ्दै परिवारका जति पनि सदस्यहरू छन् उनीहरूसँग अलिकति भनौँ समय बिताउने, अलिकति कुराकानीहरू गर्ने, अलिकति आफ्नो मनको भाव साटासाट गर्ने, अनि त्यो अलिकति परिवारमा आफ्नोपन जुन सधैँ त हुन्छ नै आज अझ बढी आफ्नोपनको महसुस गर्ने गराउने खालको दिन हो आज. हरेक परिवारमा केही न केही न समस्या हुन्छ होइन. हरेक परिवार एकदम आइडल हुन्छ भने कुनै पनि परिवारमा आइडल हुँदैन, कुनै पनि सम्बन्ध आइडल हुँदैन. त्यसलाई आइडल बनाउनुपर्छ, त्यसलाई चाहिँ आदर्श बनाउनको लागि हामी आफैले काम गर्नुपर्छ भन्ने कुरालाई बिर्सनु हुँदैन है. एट द एन्ड अफ द डे फ्यामिली इज भेरी इम्पोर्टेन्ट. यो कुरालाई आजको दिनले चाहिँ नि एकदमै स्पष्ट रूपमा चाहिँ प्रभाव गरेको छ. अगाडि यस विषयवस्तुमा हामी कुरा गर्दै जानेछौँ. सन् 2026 थिम के छ अन्तर्राष्ट्रिय परिवार दिवसको बारेमा, त्यसमा पनि हामी अलिकति चर्चा पनि चर्चा गर्नेछौँ अब अगाडि. तर त्योभन्दा पनि पहिला चाहिँ एउटा म्युजिकल ब्रेक, एउटा मिठो गीत तपाईँको लागि राख्ने तयारी गर्दैछु.
त गीत सुनाउनु पर्दाखेरि तपाईँलाई अहिले म यो गीत जुन सुनाउन गइरहेको छु यसलाई पक्कै पनि तपाईँ सबैले इन्जोय गर्नुहुन्छ होला. अलिकति मेलो खालको गीत छ, अलिकति स्लो गीत छ. राहत फतेह अली खानले गाउनुभएको गीत. हामी यो गीतलाई सुनेर एकैछिन सङ्गीत सागरमा हराउँ, त्यस पश्चात फेरि पनि परिवारको महत्त्वको बारेमा म कुरा गर्छु, यो सालको थिमको बारेमा कुरा गर्छु. अन्तर्राष्ट्रिय परिवार दिवस मनाउँदैछौँ आज हामी.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ।

आदरणीय श्रोता वृन्द सुन्दै हुनुहुन्थ्यो यो मिठो गीतलाई यतिखेर ज्योतिका टाङ्ग्रीको आवाजमा इन्जोय पक्कै पनि गर्नुभयो होला तपाईँहरू सबैले भन्ने आशा गरेको छु। र यो बेलामा अब अगाडि बढ्नुपर्छ, 3 बज्ने पनि आँटे, 3 बजे हामी सुन्छौँ समाचार, त्यस पश्चात कार्यक्रमको अन्तिम चरण हुनेछ जस अन्तर्गत आज भने डेन्टल एक्सपर्ट हुनुहुन्छ डेन्टिस्ट डाक्टर सुजाना राज भण्डारी, उहाँसँग हामी मौखिक स्वास्थ्यको बारेमा केही कुराकानी गर्नेछौँ हेल्थ पोडकास्टमा, सुन्दै गर्नुहोला है। र आज इन्टरनेसनल फ्यामिली डे भनेर मैले भने तपाईँलाई होइन, र इन्टरनेसनल फ्यामिली डेमा मैले यो अन्तर्राष्ट्रिय परिवार दिवस भनेको के हो भन्ने कुरा पनि तपाईँसँग अलिकति सेयर गरेँ अगाडि होइन, र किन मनाइन्छ भन्ने कुरा पनि मैले तपाईँहरूलाई जानकारी गराइ नै सकेको छु। र यसपटकको थिमको पनि कुरा गर्न चाहन्छु यति बेला, हरेक साल एउटा न एउटा थिमको साथमा यस्ता विशेष दिनहरूलाई अब्जर्भ गर्ने गरिन्छ। यो सन् 2026 लागि चाहिँ यस दिनको थिम चाहिँ रहेको छ फ्यामिलीज इनइक्वालिटिज एन्ड चाइल्ड वेलबिङ, यानि कि परिवार असमानताहरू र बच्चाहरूको कल्याण, यो थिममा चाहिँ नि अब्जर्भ गरिँदैछ। यो थिमले कुन कुरामा विशेष जोड दिन्छ भने अहिले बढ्दै गरेको सामाजिक र आर्थिक असमानताहरूले कसरी परिवारहरूको जीवनलाई प्रभावित गरिरहेको छ र कसरी बच्चाहरूको भविष्यलाई आकार दिइरहेको छ भन्ने कुरामा यसले जोड दिन्छ है। र यो कारणले गर्दाखेरि यो जुन बढ्दो आर्थिक र सामाजिक असमानता छ यसबाट चाहिँ नि परिवार र बच्चाहरूको भविष्यमा कुनै पनि प्रकारको नकारात्मक असर चाहिँ नपुगोस् भन्नका निम्ति के कस्तो कुरालाई सुनिश्चित गर्नुपर्छ, कस्तो कुरामा ध्यान दिनुपर्छ, कसरी परिवारको फोकसमा चाहिँ भनौँ काम गर्नुपर्छ भन्ने कुरालाई पनि यसले विशेष गरिकन जोड दिएको छ यो सालको यो थिमले। परिवार कुनै पनि समाजको सबैभन्दा महत्त्वपूर्ण इकाइ हो भन्दा फरक नपर्ला होइन, बच्चाहरूको शारीरिक मानसिक र भावनात्मक विकासमा परिवारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तर आजको दुनियाँमा कैयौँ परिवार आर्थिक असुरक्षा अनि देखभालको बारेमा सीमित सुविधाहरू र स्वास्थ्य एवं शिक्षा जस्ता जरुरी सेवाहरूसम्म पनि असमान पहुँच, सबैको एकै खालको एक्सेस हुँदैन होइन, यस्ता समस्याहरूको सामना गरिरहेका छन्। यस कारण गर्दाखेरि यही कुरामा चाहिँ सबैको सबै निकायहरूको ध्यान आकर्षण गराउनको लागि यो थिमलाई रोजिएको छ। र संयुक्त राष्ट्रको अनुसार जो परिवारलाई पर्याप्त आर्थिक सामाजिक सहायता मिलेको छैन उनीहरूको बच्चाहरू लाई चाहिँ गरिबीमा रहने सम्भावना उनीहरूको अधिक रहन्छ, यसको असर उनीहरूको शिक्षा स्वास्थ्य र भविष्यका अवसरहरूमा पनि लामो समयसम्म पर्न सक्छ, खास तौरमा जब यो समस्याहरू लैङ्गिक भेदभाव अनि नस्लीय असमानता, प्रवासी स्थिति र विभिन्न प्रकारको अपाङ्गता चुनौतीहरूसँग जोडिएको छ भने त्यति बेला स्थिति झन् गम्भीर भएर जान्छ। यस कारण गर्दाखेरि यो अन्तर्राष्ट्रिय परिवार दिवसको अवसरमा आय, शिक्षा, स्वास्थ्य सेवाहरू, डिजिटल पहुँच र अन्य आवश्यक सुविधाहरू मा चाहिँ रहेका असमानताहरूलाई उजागर गर्नको लागि यो थिमलाई चाहिँ रोजिएको छ, र यही अनुसारले यो सालभरि काम हुने कुरामा पनि हामी विश्वस्त हुन सक्छौँ। त आदरणीय श्रोतावृन्द यति नै गर्छु अहिलेको लागि, यो परिवार दिवसको अवसरमा यो कुराहरू मैले गरेँ, र यसको साथसाथमा अब अगाडि तपाईँलाई म लिएर जान चाहन्छु कार्यक्रममा, अगाडि हाम्रो 3 बजेको समाचारतर्फ जान्छौँ, त्यस पश्चात अन्तिम चरणको यात्रामा हामी भेट्नेछौँ। अहिलेको लागि स्वप्न सुमन र इन्दिरा जोशीले गाउनुभएको यो गीत मेरो प्लेलिस्टमा छ, अहिले सुनौँ है त।

0: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगार झन बढ़दै गएको देखाएको छ। आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 करोड़ रूपियाँ नयाँ बेरोजगार थपिएको छ। यससँगै मुलुकको कुल अद्यावधि बेरोजगार 7,55,17 करोड़ रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53,49 करोड़, प्रदेशमा 5,23 करोड़, स्थानीय तहमा 19,05 करोड़ र अरू समिति तथा संस्थामा 10,32 करोड़ रूपियाँ बेरोजगार देखिएको छ। 753 स्थानीय तहमध्ये एक वर्षमा करिब 19,04,77,00,000 रूपियाँ बेरोजगार देखिएको छ। त्यसमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नै नगराएको पाइएको छ। 7 प्रदेश सरकारको कुल बेरोजगार 5,22,00,000,000 रूपियाँ छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढ़ेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको समावेश नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55,04,00,000 पुगेको हो। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़का मेसिन प्रयोगविहीन छन् भने करिब 9,17,00,000 रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बालबालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमा मल नपाएको पनि प्रतिवेदनमा औंलाइएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1,74,00,000 वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ। राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
1: बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
0: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले वरिष्ठ अधिवक्ताको रोहबरमा अनुसन्धान गर्न पाण्डेलाई अनुमति दिँदै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको हो। अदालतले पाण्डे विदेश जानु परेमा अदालतको अनुमति अनिवार्य हुने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रक्रिया सम्बन्धी आपराधिक विश्वासघात लगायत आरोपमा सीआईबीले पाण्डेलाई पक्राउ गरेको थियो। काठमाडौँमा शैक्षिक परामर्श केन्द्रको नाममा ठगी गरेको आरोपमा प्रहरीले 69 जना संचालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी र गुनासोको आधारमा 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारिएको थियो। तीमध्ये 69 जना संचालकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार मापदण्ड पूरा नगरी, दर्ता तथा नवीकरण नगरी र बिना इजाजत शैक्षिक परामर्श, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गरिएको पाइएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक पद खारेज गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 जारी गर्दै उक्त पद हटाएको हो। मन्त्रालयका अनुसार पुरानो नियमावली खारेज गरी नयाँ व्यवस्था लागू गरिएको हो। कोषमा सदस्य सचिवलाई नै कार्यकारी अधिकार दिइएको अवस्थामा 2060 सालमा कार्यकारी निर्देशक पद थपिएको थियो। नयाँ नियमावली लागू भएसँगै हाल कार्यरत कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभएको छ। यसअघि कोषको कार्यकारी निर्देशक पदमा 6 जनाले काम गरेपछि यो पद नै नरहने व्यवस्था भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख सहित उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप लागेका प्रकाश पाठकलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोप र प्रमाणको गम्भीरता हेर्दै पाठकलाई थुनामा राख्नुपर्ने निर्णय गरेको हो। पाठकमाथि आपराधिक षड्यन्त्र, आपराधिक लाभ हुण्डी तथा विद्युतीय कारोबार सम्बन्धी कसुरको आरोप छ। इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ परेका पाठकलाई नेपाल ल्याइएको हो। सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुम्बासीलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएको छ। सुनिता सापकोटाको रिपोर्ट।
2: बनेपा नगरपालिका 6 को नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा हाल 110 जना सुकुम्बासी राखिएको छ, जसमा 2 हप्ते शिशुदेखि 90 वर्षीय वृद्ध वृद्धासम्म छन्। केन्द्रका वरिष्ठ सहायक अधिकृत कपिल कार्की,
3: 110 जना आउनु भएको छ, तर हाम्रो चाहिँ क्यापेसिटी चाहिँ हाम्रो 60 बेडको मात्रै छ। हामीले यहाँ सक्दैनौँ, हाम्रो खानालाई क्यान्टिन पनि व्यवस्थापन हामी गर्न सक्दैनौँ भनेर हामीले चाहिँ मौखिक रूपमा उहाँहरूलाई पटक पटक भनिरहेका थियौँ। तर अब हाललाई चाहिँ रेडक्रसले अहिले व्यवस्थापन गर्ने कुरो छ, तपाईँहरूले जसरी पनि म्यानेज गर्नुहोस् भन्ने यो 77 जिल्लाको ट्रेनिङ चल्ने राष्ट्रिय प्रशिक्षण केन्द्र हो। अब यहाँ सुकुम्बासीहरू राखेपछि हाम्रो ट्रेनिङ चाहिँ हामीले बाध्यात्मक विभिन्न होटलहरूमा गर्नुपर्ने अवस्था छ। उहाँहरूलाई खानपानको व्यवस्थाको लागि रेडक्रसले चाहिँ हामीले केही गर्न सक्दैनौँ। अहिले हामीसँग क्यान्टिन पनि छैन अहिले तत्कालको लागि। 26 जना बाल बच्चाहरू स्कुल जाने बच्चाहरू देखेका छन्, पढ्न पाउने अधिकार हनन भएको छ, 9 दिनको सुत्केरी छ, एकदम दर्दनाक, अनि 1 जना अटिजम भएको बच्चा, 1 जना चाहिँ दृष्टिविहीन हुनुहुन्छ। उहाँहरूलाई अब दीर्घकालीन रूपमा चाहिँ खानपानको व्यवस्थामा चाहिँ एकदमै समस्या देखिनेछ। अब यो गभर्मेन्टको पाटोमा पनि कसले कोर्डिनेसन गर्ने हो? ल्याएर रेडक्रसमा त दिनुभयो, मानवीय हिसाबले अहिलेसम्म हामीले कोर्डिनेसन गरेर हेरविचार गरिराख्नु, भोलि त हामीसँग जनशक्ति पनि जम्मा 1 जना हुनुहुन्छ, आफ्नो हिसाबले निस्किनुहुन्छ, कोही रक्सी खाएर आइदिनुहुन्छ, झगडा गर्नुहुन्छ, उहाँलाई सम्झाइ बुझाइ गर्यो, हामीलाई चिसोबीमा सुतायो, मार्न ल्याएको भन्नुहुन्छ, उहाँलाई चिसोबीमा हामीले सुता छैनौँ, हाम्रो ट्रेनिङमा चल्ने बकायदा म्याट्रेस सिरक फाइबर सिरकहरू दिएका छौँ। तर हाम्रो पनि बाध्यता सरकारले बुझिदिनु पर्यो, यहाँबाट उहाँहरूलाई उचित स्थानमा चाहिँ लगिदिनु पर्यो।
2: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका 28 जना स्कुल कलेजका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित छन्। उनीहरू भन्छन् स्कुल पनि छुट्यो, साथी पनि छुटे। बानेश्वर क्याम्पसमा पढ्ने आयुषमा घिमिरे आफू बसिरहेको घरमा डोजर चलेपछि अहिले बनेपाको होल्डिङ सेन्टरमा बस्नु भएको छ।
4: यहाँबाट चाहिँ हामीलाई वहाँ जान चाहिँ लाइक अलिक टाइम पनि लाग्ने भयो, अनि यसरी गाडी भाडा अहिले यतिकै बढिरहेछ, झन् अहिले एक्सपेन्सिभ भइरहेछ, पढ्न जानु चाहिँ यही बसेर पढ्ने ठाउँमा चाहिँ घरमा अलिकति डिफिकल्ट हुन्छ आफूले एक्लै पढ्नलाई चाहिँ। यहाँबाट वहाँ जान टाढा हुन्छ, मेबी उतैतिर केही भए चाहिँ सजिलो हुन्थ्यो भन्ने।
2: 2 हप्ताको सुत्केरी अञ्जली महत्तो पनि अस्थायी सेन्टरमा हुनुहुन्छ। न सुत्केरीको स्याहार पाउनु भएको छ, न बच्चाको राम्रो हेरचाह। अपरेसन गरेको आलो घाउ लिएर गर्नु परेको भागदौड झन दर्दनाक छ।
5: त्यतिखेर थपाथेलीमा गर्भवती थियो, अनि डोजरहरू भस्काइदिएपछि त्यहाँ राखेको थियो, त्यहाँबाट हस्पिटलमा गएर त्यो छोरी भएको छैन, त्यहाँबाट लगाइदिन्छ, त्यही खान्छु भन्ने कुरा।
2: 2 वर्षे बालक साथमा लिएर बनेपाको होल्डिङ सेन्टरमा पुगेकी निशा सुनारले आफ्नै परिवार भेट्न पाउनु भएको छैन।
6: म चाहिँ मनोहर बस्तीबाट आएको हो, अनि यहाँ चाहिँ सुविधाहरू चाहिँ अब सुत्नहरू सबै राम्रो छ, अलिक खानपिनको चाहिँ अलिक उयो छैन, यहाँबाट हामीलाई कहाँ लग्छ सुची थाहा छैन। सके भएर हामीलाई चारै व्यवस्थित गरिदिनु पर्यो सरकारले। परिवारहरू पनि छुट्टा छुट्टै छ, यहाँ छैन हाम्रो परिवारहरू पनि, कोही कहाँ छ, अब बच्चाको पढाइहरू छैन, धेरै बिचल्ली भएर बसेको छ।
2: मनोहरा बस्तीबाट घरमा डोजर चलेपछि केही दिन बालाजुको होटलमा बसेर अहिले बनेपाको होल्डिङ सेन्टरमा पुग्नुभएकी चाँदनी कुमारी पनि खाना र बस्ने समस्या भएको बताउनुहुन्छ।
7: यहाँ 2 टाइम मात्रै खाना दिन्छ, खाजा पनि दिँदैन, 9 बजेतिर खाना दिन्छ, एकैचोटि खाएको खाए 5 बजेतिर मात्रै दिन्छ।
0: अब खबर फटाफट।
8: बिजुलीको शुल्क नतिर्ने ग्राहकको लाइन काटेर बकेउता उसुली गर्ने विद्युत प्राधिकरण नेपालगंज केन्द्रको अभियान, पाँच महिनादेखिको महसुल नतिर्ने 5,500 ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले 5 करोड़ भन्दा बढी महसुल तिरे। सशस्त्रका 250 जनालाई उच्च भूभागमा खोज र उद्धार सम्बन्धी तालिम, मनाङको पर्वतीय उद्धार तालिम शिक्षालयबाट 75 जनालाई आधारभूत, 55 जनालाई एडभान्स्ड र 120 जनालाई रोप रेस्क्यूको तालिम दिइयो। बेनी जोमसम कोरला सडकमा 5 पुल बनाउने आर्थिक स्रोत जुट्यो।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
9: यो BFBS गोर्खा रेडियो।

हजुर आदरणीय श्रोताहरू, बडो मजाको गीत तपाईँले अहिले राजपाल राई र तारा श्रेष्ठ मगरको आवाजमा सुन्दै हुनुहुन्थ्यो। मन त बुढो हुन्न रहेछ नि, साँच्चै नै मन त कहाँ बुढो हुन्छ र मन बुढो भयो भने त फेरि जीवन नै नरमाइलो हुन्छ होइन। उमेर जतिसुकै ढल्केर गए पनि मन भने सधैँ नै जवान रहन्छ। यो एउटा चाहिँ नि आफैमा बडो एकदमै राम्रो कुरो हो, भन्दा फरक नपर्ला। मन नै बुढो भयो भने तन चाहिँ जवान नै छ भने पनि फेरि त्यो बुढेउढी पनि छाएको महसुस हुन्छ। त्यो नहोस् भन्नको लागि पनि हामीले चाहिँ नि मनलाई सधैँ जवान राख्नुपर्छ, भन्दा फरक नपर्ला। सायद यो गीत सुनेर मलाई त्यस्तै त्यस्तै भावना उर्लिएर आयो। स्वागत छ यहाँहरू सबैलाई फेरि पनि एकपटक, सुस्वागतम। न्यानो अभिवादन कार्यक्रम सुन्दै हुनुहुन्छ दिवा कोसेली। यसको अन्तिम चरणको यात्रामा छौँ अहिले हामी। म शिरीष छु तपाईँको सेवामा सधैँको शुक्रबार चाहिँ। आज पनि अब हेल्थ पोडकास्टको पालो परिसकेको छ, जसमा हाम्रो डेन्टल सर्जन हुनुहुन्छ सुजाना राज भण्डारी, उहाँसँग गरेको कुराकानी मौखिक स्वास्थ्यको बारेमा उहाँले कुराकानी गर्दै हुनुहुन्छ। यसतर्फ तपाईँलाई म लिएर जान्छु अब। तर त्योभन्दा पनि अगाडि चाहिँ फेरि पनि एउटा मिठो गीतमा बनी र सागरको आवाजमा यो गीत सुन्छौँ र यही गीतको साथमा अगाडि बढ्छौँ। यो म्युजिकल ब्रेक पश्चात हामी सोझै लाग्नेछौँ आजको हेल्थ पोडकास्टको प्रस्तुतितर्फ।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: SBS Gorkha Radio. हजुर त आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र अब भने आजको हाम्रो प्रस्तुति र हेल्थ पोडकास्टको यो बसाइमा तपाईँहरू सबैलाई मैले स्वागत गर्न चाहेँ र तपाईँहरूको साथसाथमा म आज डाक्टर सुजाना राज भण्डारी हुनुहुन्छ डेन्टल हेल्थ एक्सपर्ट डेन्टिस्ट भनेर भनौँ उहाँलाई पनि मैले स्वागत गर्न चाहेको छु सुजानाजी ल तपाईँलाई धेरै धेरै स्वागत छ आजको हाम्रो बसाइमा थ्याङ्क यू सो मच फर यर टाइम
1: थ्याङ्क यू नमस्ते
0: हजुर आराम कुशल हुनुहुन्छ
1: हजुर थ्याङ्क यू
0: हजुर त मैले श्रोतालाई त भनिसकेँ तपाईँ चाहिँ दन्त्य स्वास्थ्य विज्ञ हुनुहुन्छ यानि कि डेन्टिस्ट भनेर भनौँ होइन आम भाषामा हुनुहुन्छ भनेर आज हामी यो डेन्टल हेल्थ ओरल हेल्थको बारेमा कुरा गर्छौँ भनेर श्रोताहरूलाई मैले जानकारी गराइसकेको हो अब त्यसतर्फ लाग्नुभन्दा अगाडि सबैभन्दा पहिला मैले तपाईँको बारेमा सोध्न चाहेँ तपाईँको बारेमा अलिकति हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् डाक्टर सुजाना राज भण्डारी को हुनुहुन्छ भनेर है अनि त्यस पश्चात हामी हाम्रो जुन मुख्य विषयवस्तुमा जम्प गर्नेछौँ
1: हजुर हस् थ्याङ्क यू सिस्ले भन्नुभयो जस्तै मेरो नाम सुजाना राज भण्डारी हो म चाहिँ एउटा डेन्टल सर्जन मैले मेरो ब्याचलर्स इन डेन्टल सर्जरी पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल काठमाडौँ नेपालबाट गरेर आएकी हुँ म चाहिँ यहाँ 2014 युके आएको मेरो बाबाको थ्रु मेरो बाबा चाहिँ आर्मीमा हुनुहुन्थ्यो उहाँ चाहिँ फर्स्ट सेकेन्ड जिआरको सुदर्शन राज भण्डारी हुनुहुन्छ धेरैले चिन्नु भएको छ होला हालमा चाहिँ म एसफर्डमा बस्दै आइरहेको छु 2018 सालदेखि चाहिँ म युकेमा एज अ जेनरल डेन्टल प्र्याक्टिसनर काम गर्दै आइरहेको छु अहिले चाहिँ म यता डोभरमा बुपा डेन्टल केयर अनि राईमा नोर्दियम डेन्टल प्र्याक्टिसमा कार्यरत छु मैले चाहिँ अहिले एनएचएस इन्सुरेन्स डेन्टिस्ट्री एन्ड प्राइभेट डेन्टिस्ट्री तिनटै गर्दै आइरहेको छु
0: हजुर र अब हामीलाई एकदमै खुसी लागेको छ स्पेसली आज तपाईँलाई स्वागत गर्न पाउँदाखेरि किनभने तपाईँ त भान्जी पनि हुनुहुँदो रहेछ किनभने अब यहाँ चाहिँ अब यो पल्टन घरमा प्रायः त्यसै छ नि त होइन
1: तपाईँ
0: पल्टन घरकै सदस्य हुनुभएको हुनाले अब सबैले भान्जा भान्जी नै भन्ने चलन छ पल्टन घरका हाम्रा दाजुभाइका छोराछोरीहरूलाई त्यो कारण गर्दाखेरि अब दोहोरो क्यापासिटीमा तपाईँसँग दोहोरो साइन रहेछ हाम्रो
1: आइएम
0: रियली ह्याप्पी टु ह्याभ यु इन माई सो सुजाना
1: थ्याङ्क यू
0: र अब भने हामी सोझै हाम्रो मुख्य विषयवस्तुतर्फ लाग्छौँ जस्तो कि अघि नै हामीले भनिहाल्यौँ मौखिक स्वास्थ्य अब दाँतको कुरा गर्दाखेरि हामीले डेन्टल हेल्थ र डेन्टिस्ट भन्ने बित्तिकै दाँतसँग मात्र जोडिएको कुरा गर्छौँ अथवा त्यो सोच्छौँ तर मेरो मैले बुझेअनुसार भनौँ न इफ आई एम रङ प्लिज करेक्ट मी अब यो डेन्टिस्टहरूले तपाईँहरूले चाहिँ प्राय अब समग्र मौखिक स्वास्थ्यलाई नै हेर्नुहुन्छ नि त होइन
1: हजुर
0: र यो मौखिक स्वास्थ्य भनेको अथवा ओरल हेल्थ भनेको के हो सबैभन्दा पहिला प्लिज यो हामीले बुझाइदिनुहोस् न
1: ओरल हेल्थ भन्दाखेरि चाहिँ दाँत गिजा र त्यसका वरिपरिका टिस्युजहरूको हेरचाहको बारेमा बुझ्न सकिन्छ सो दाँत मात्र नभएर वरिपरिका सफ्ट टिस्यु हार्ड टिस्युजहरू त्यसको बारेमा पनि सबै हेर्नुलाई नै ओरल हेल्थ भनिन्छ सो तपाईँहरू सबैलाई थाहा नै होला ओरल हेल्थ जेनरल हेल्थसँग पनि रिलेटेड छ त्यसैले हामीले चाहिँ ओरल हेल्थको हेरचाह चाहिँ एकदम राम्रोसँग गर्नुपर्छ
0: हजुर अब कुरा गरिहाल्नु भयो तपाईँले जेनरल हेल्थसँग रिलेटेड छ भनेर अब ओरल हेल्थ भनेर अब ओभियसली हामीले दाँतको स्वास्थ्य र हाम्रो बाँकी रहेको जुन फिजिकल हेल्थको बिचको कनेक्सनलाई त्यति साह्रो हामीले ध्यान दिइरहेका हुँदैनौँ किनभने अब बाँकी जति पनि स्वास्थ्य छ हाम्रो स्वास्थ्यसँग सम्बन्धित भनौँ न अङ्ग प्रत्यङ्गहरूलाई हेर्ने अर्कै थरीको डक्टर हुनुहुन्छ अब हाम्रो दाँत अनि मुखको स्वास्थ्यलाई हेर्ने फेरि अब तपाईँहरू छुट्टै हुनुहुन्छ त्यो एउटा जमातै फरक छ नि त तपाईँहरूको होइन त्यो कारण गर्दाखेरि हामीले आम सर्वसाधारणले यो दुईवटा कुरालाई छुट्टा छुट्टा एन्टिटीको रूपमा हेर्छौँ क्या होइन तर तपाईँले अहिले भर्खर भनिहाल्नुभयो यो दुइटैको सम्बन्ध छ भनेर अब ओरल हेल्थको सम्बन्ध चाहिँ हाम्रो बाँकी समग्र हेल्थसँग कसरी छ र ओरल हेल्थ बिग्रियो भने होइन केही गरेर दाँत अथवा यो मुखभित्रका अन्य अवयवको कुरा गर्नुपर्दा यसमा केही समस्या आयो भने हाम्रो बाँकी रहेको अङ्ग प्रत्यङ्गलाई कसरी असर पार्छ त भनेर सोध्नु मन लाग्यो मलाई
1: हजुर सो फर्स्टमा भन्दाखेरि चाहिँ अब बडीमा न्युट्रिसन जाने मुखबाटै हो खानाबाटै हो सबैलाई थाहा भएको कुरा हो सो इनकेस तपाईँको दाँत र मुखमा समस्या छ भने तपाईँले राम्रोसँग खाना खान सक्नु हुँदैन त्यो अनुसार राम्रोसँग बडीमा न्युट्रिसनहरू पुग्दैन त्यसले गर्दाखेरि धेरै असर परिरहेको हुन्छ बडीमा र आजकल त स्टडिजहरूले धेरै प्रुभ गरिसकेको छ कि दाँत गिजाको समस्याले गरेर हार्टमा पनि इफेक्ट गर्छ भनेर सो त्यसमा पनि रिलेटेड छ अर्को कुरा चाहिँ साइकोलोजिकली तपाईँको दाँत नराम्रो छ, तपाईँको दाँतमा समस्या छ भने तपाईँहरू साइकोलोजिकली पनि डिस्टर्ब हुन सक्नुहुन्छ. किनभने फर एक्जाम्पल तपाईँको अगाडिको दाँत छैन भने तपाईँ कतै जान मन पराउनु हुँदैन, सोसियलाइज गर्न मन पराउनु हुँदैन, फोटोहरू खिच्दाखेरि हाँस्न मन पराउनु हुँदैन. सो त्यसले गर्दाखेरि साइकोलोजिकली पनि इफेक्ट गरिरहेको हुन्छ. सो ओभरअलमा दाँतले चाहिँ म भन्छु जेनरली सबै चिजलाई इफेक्ट गरिरहेको हुन्छ.
0: ओके, एकदमै इन्ट्रेस्टिङ कुरा सुनाउनु भयो तपाईँले. अब मुटुसँग सम्बन्धित छ भन्ने बित्तिकै धेरै मान्छेहरूको अलिकति सजगता बढ्छ पनि होला होइन.
1: हजुर,
0: र अब हामीले केयरलेस गर्यौँ भने त अभियसली कुनै पनि हाम्रो स्वास्थ्यको कुनै पनि अङ्ग प्रत्यङ्ग भनौँ न त्यो त बिग्रेर जान्छ नै जान्छ होइन. र त्यो कारण गर्दाखेरि अब तपाईँले भन्नुभएको छ यदि खानै खान पाइएन भने त बर्बादै भयो. मैले कति केसेसहरू देखेको छु मान्छेहरूको दाँत एकदमै भनौँ न 32 दाँत हुन्छ, त्यसमध्येबाट 7-8 मात्र दाँत भएको पनि देखेको छु. र आई वन्डर हाउ आर दे केपेबल अफ इटिङ होइन. चपाउन पर्यो, फेरि अब यो डेन्टिस्टहरू लाउनु त लाइन्छ, तर त्यसले चाहिँ हाम्रो नेचुरल दाँतले यस्तो काम गर्न त सक्दैन होला, अथवा अप्ठ्यारो हुन्छ होला जस्तो लाग्छ मलाई.
1: हजुर, त्यही भने अब डेन्टिस्टहरू आर्टिफिसियल टिथहरू छन्, तर नेचुरल टुथ जस्तो चाहिँ कुनै पनि आर्टिफिसियल फरेन बडीले चाहिँ काम गर्दैन. सो नेचुरल टुथलाई नै प्रिजर्भ गर्नु चाहिँ बेस्ट आइडिया हो. त्यसैले त्यसले गर्दाखेरि चाहिँ अब खानुलाई सजिलो हुन्छ, तपाईँलाई सोसियली पनि राम्रो हुन्छ. अब गिजा दाँतको राम्रो छ भने जेनरल हेल्थ राम्रो हुन्छ. सो मेन चाहिँ स्वस्थ मुख हुनु एकदम जरुरी छ.
0: हजुर, एकदमै सही हो. र तपाईँले अघि भन्नुभएको जस्तै स्वस्थ मुख भन्ने बित्तिकै दाँत मात्र नभइकन अरू अरू पनि यसको तत्त्वहरू छन् जसलाई हामीले ध्यान दिनु.
1: हजुर,
0: इन जेनरल अब यो हाम्रो ओरल हेल्थको बारेमा तपाईँले हामीलाई जानकारी गराइहाल्नु भयो. र अब अगाडि बढ्नु पर्दाखेरि सबैभन्दा पहिला हाम्रो भनौँ लाइफको सुरुवात सँगसँगै अगाडि बढ्न चाहेँ म होइन. अब बच्चाहरूको यो डेन्टल हेल्थको कुरादेखि लिएर हामी बिस्तारै बिस्तारै अगाडि अब वयस्कसम्म पुग्छौँ. र यो डेन्टल हेल्थ भन्ने बित्तिकै यति धेरै कुराहरू आउँछन् यसमा. डेन्टल हेल्थ भन्दाखेरि मुख र दाँत मात्र त भनिन्छ, तर त्यसभित्रको एकदमै बारिकीसँग हामीले चाहिँ स्टडी गर्ने हो अथवा त्यसको भित्रभित्रमा जाने हो भने धेरै कुराहरू छन् जुन आज तपाईँसँग मैले चाहिँ नि डिस्कस गर्नेवाला छु.
1: सोधा
0: हाम्रो श्रोताहरूले यसबाट धेरै फाइदा पाउनुहोस्. अनि साथसाथमा श्रोताहरूलाई पनि मैले आह्वान गरेकी थिएँ र उहाँहरूले पनि केही प्रश्नहरू पठाउनु भएको छ र अब त्यसैको आधारमा मैले एउटा क्वेस्चनर जस्तो पनि तपाईँको लागि रेडी गराएको छु.
1: एन्ड
0: आइम स्योर तपाईँले हामीलाई यसमा पनि जानकारी गराएर हामीलाई अलिकति मद्दत गर्नुहुनेछ है. र अब त्यसतर्फ लाग्नुभन्दा अगाडि अब अहिले हामीले छोटो ब्रेक लिन्छौँ, त्यस पछाडि हामी कुरा गर्छौँ है.

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: BFBS Gorkha Radio.
1: हजुर आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियो सुन्दैछौँ. आज हामी हेल्थ पोडकास्टमा रहेका छौँ डाक्टर सुजाना राज भण्डारी ज्यूसँग. डेन्टल हेल्थ विशेषज्ञ हुनुहुन्छ उहाँ, डेन्टल सर्जन हुनुहुन्छ उहाँ, र धेरै समयदेखि यहाँ युकेमा उहाँले प्र्याक्टिस गर्दै आउनु भएको छ. र आज उहाँको एक्सपर्टिज हामीले प्रयोग गर्दै हामी आफैले पनि डेन्टल हेल्थको विषयमा जानकारी लिँदैछौँ. अलिकति भए पनि आजको यो बसाइपछि भनौँ न, हामी अलिकति मोर यसमा जानकार हुन्छौँ, अलिकति सजग हुनलाई हामीलाई सजिलो हुन्छ, र प्रपर तरिकाबाट हामीले चाहिँ आफ्नो दाँतको स्वास्थ्य, दन्त स्वास्थ्यलाई ध्यान पुर्याउन सक्छौँ.

0: भन्ने कुरामा म विश्वस्त छु। हाम्रो श्रोताहरूलाई अब अगाडि यो कुराकानीमा बढाउनु पर्दाखेरि सृजनाज्यू, अब तपाईँसँग मैले चाहिँ नि के सोध्न चाहेँ भने यो बच्चाहरूको कुरा मैले भने अलिक ब्रेकभन्दा अगाडि हामीले सानो बच्चाहरूको कुरा गर्छौँ भनेका थिएँ, र त्यसमध्येको एउटा क्वेसन हाम्रो श्रोताहरूले पठाउनु भएको क्वेसनमध्येको एउटा त्यो पनि थियो, अनि सबैभन्दा पहिला फर्स्ट डेन्टल भिजिट बच्चाहरूको लागि चाहिँ कुन उमेरमा गर्नुपर्ने हुन्छ भनेर उहाँहरूले भन्नुभएको थियो होइन, अनि त्यो एउटा प्रश्न त छँदैछ, त्यसलाई त तपाईँले उत्तर दिइहाल्नुहुन्छ। त्योभन्दा अगाडि अब यो बच्चाहरूको दाँत को हेरचाह गर्नु अलिकति कठिनै छ, स्पेसली दुधे दाँत हुँदाखेरि, बच्चाहरू सानो हुँदाखेरि अब कसरी त्यस्तो दाँतको हेरचाह गर्ने, उनीहरूलाई ब्रस गर्न पनि मिल्ने हो होइन, उनीहरूले मान्दा पनि मान्दैनन्, अनि उनीहरूले अब टुथपेस्टको प्रयोग गर्न कतिको चाहिँ भनौँ रेकमेन्ड गरिन्छ होइन, कतिको सेफ छ, त्यो कुरा पनि अलिकति त्यस विषयवस्तुमा बताइदिनुहोस् न त समग्रमा।
1: हजुर, सो बच्चाहरूको कुरा गर्दाखेरि चाहिँ हामीले इन्फ्यान्ट्स टोडलर्स र चिल्ड्रेन भनेर छुटाएका छौँ क्याटेगोरी डेन्टिस्ट्रीमा चाहिँ। सो इन्फ्यान्ट टोडलर्स भनेको चाहिँ 0 to 3 years बच्चाहरू भनिन्छ। सो उनीहरूको चाहिँ युजली अब जन्मिने बित्तिकै दाँत हुँदैन, तर 6 months चाहिँ दाँत आउन थाल्छ। सो फर्स्ट डेन्टल भिजिट चाहिँ हामीले रेकमेन्ड गर्ने भनेको चाहिँ फर्स्ट दाँत आएपछि हो। सो बच्चा जन्मेर फर्स्ट दाँत आएपछि चाहिँ डेन्टिस्टकोमा रेजिस्टर गरेर डेन्टिस्टलाई देखाउनु स्टार्ट गर्नुपर्छ। सो दाँत आउनुभन्दा अगाडि पनि मुखको चाहिँ सरसफाई गर्नु जरुरी छ। सो त्यसको लागि चाहिँ हामीले मदर्सहरूलाई पेरेन्ट्सहरूलाई के भन्छ भने सफ्ट कपडाले गिजामा पुसिदिनु औँलाले भनेर भन्छ, त्यसले गर्दाखेरि चाहिँ गिजाहरू सफा हुन्छ, दुध खाएको रेमिनेन्ट्सहरू सबै निस्किन्छ। सकिन्छ भने जिब्रोमा पनि अलिअलि सफा गरिदिनु, त्यो उमेरमा त्यो बाहेक अरू केही पनि गर्न सकिँदैन। त्यसपछि फर्स्ट दाँत आएपछि चाहिँ टुथब्रस स्टार्ट गर्न थाल्नुपर्छ। सो टुथब्रस भन्दाखेरि नर्मल बेबी टुथब्रस अभाइलेबल हुन्छ, त्यो किनेर युज गर्ने, टुथपेस्ट पनि स्टार्ट गर्ने फर्स्ट दाँत आएदेखि नै। सो किड्स टुथपेस्ट रेकमेन्ड गर्छौँ। सो किड्स टुथपेस्टमा चाहिँ फ्लोराइडको मात्रा कम हुने भएकोले 1000 parts per million भन्छौँ हामीले, त्यो युज गर्नुपर्छ। बच्चाहरूको यहाँ त उमेर अनुसारको टुथपेस्ट सुपर मार्केटमा पाउँछ, सो त्यो अनुसार कति वर्षको बच्चा छ त्यो अनुसार युज गर्नुपर्छ। त्यसपछि अर्को कुरा म के भन्न चाहन्छु भने बोटल फिडिङ। सो बच्चाहरूलाई चाहिँ हामीले बोटल फिडिङ गर्छौँ, तर रातमा गर्नु चाहिँ राम्रो होइन, किनभने त्यसले गर्दाखेरि बच्चाहरूमा दाँत किराले खाने समस्या धेरै हुन्छ, किनभने दुधमा सर्टेन अमाउन्ट अफ सुगर हुन्छ, एड नगरे पनि अलरेडी नेचुरली सुगर हुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ दाँत किराले खाने समस्या हुनसक्छ, त्यसैले राति चाहिँ बोटल फिड नगर्नु। अब कसैको बच्चालाई चाहिँ बोटल फिड नगरिकन सुत्न सक्दैन भने त्यसमा प्लेन पानी मिसाएर दिनुहोस्। सो त्यही हो, बच्चाहरूलाईमा पनि हामी सधैँ 2 times ब्रस गर्नुपर्छ भन्छौँ, बिहान बेलुका 2 minutes स्पेन्ड गर्नुपर्छ ब्रस गर्नुलाई। सो हजुर, त्यही हो बच्चाहरूको लागि। त्यसपछि चिल्ड्रेन भनेपछि चाहिँ अब 3 to 7 years old त्यसमा चाहिँ यहाँ युकेमा चाहिँ हामी के भन्छौँ भने 3 to 7 years बच्चाहरूलाई चाहिँ सुपरभाइज ब्रसिङ गराउनुपर्छ, मम्मी या बाबाले हेल्प गर्नुपर्छ ब्रस गर्नु बिहान बेलुका। त्यसपछि द टेक्निक भनेको चाहिँ स्मल सर्कुलर मोसन भन्छौँ, अनि दाँतमा मात्र नभएर गिजामा पनि ब्रस गर्नु जरुरी छ। अर्को कुरा भनेको चाहिँ नो रिन्सिङ आफ्टर ब्रसिङ भन्छौँ यहाँ, त्यो भनेको चाहिँ ब्रस गरेपछि चाहिँ पानीले कुल्ला नगर्नु। त्यसमा चाहिँ द रिजन इज ब्रस गरेपछि कुल्ला गर्नाले चाहिँ टुथपेस्टमा भएको फ्लोराइड सबै बगाइदिन्छ। सो टुथपेस्टमा फ्लोराइड चाहिँ एकदम जरुरी छ, त्यसले गर्दाखेरि चाहिँ दाँतलाई बलियो बनाउँछ र किराले खानुबाट जोगाउँछ। सो ब्रस गरेपछि टुथपेस्ट थुक्ने, तर ब्रस के अरे ब्रस गरेपछि वास चाहिँ नगर्ने वाटरले।
0: ओके, मेक सेन्स। हुन त हामी मध्ये धेरैले सायद कुल्ला गर्छौँ पनि होला।
1: हजुर, म आफै गर्थेँ पहिला, तर आजकल चाहिँ अब होपफुली सबैजनाले नगर्नुहुन्छ भन्ने आशा छ।
0: हजुर, अनि यसै गरिकन अब 7 years बच्चाहरूको लागि त तपाईँले भनिहाल्नु भयो होइन, 7 to 17 years पनि कभर गरिदिनु हुन्छ होला नि।
1: हजुर, त्यसपछि अब 7 to 17 years बच्चाहरूलाई चाहिँ उनीहरू चाहिँ अलिकति सक्षम भएको भएर सुपरभाइज चाहिँ गर्नु जरुरी छैन, तर उनीहरूले चाहिँ हाम्रो डेन्टिस्ट्रीमा चाहिँ 2-2-2 rules भन्ने छ, ब्रस ट्वाइस डेली 2 minutes एन्ड भिजिट डेन्टिस्ट ट्वाइस, त्यो चाहिँ सबै बच्चाहरूदेखि एडल्ट सबैले गर्नुपर्ने कुरा हो। सो त्यो चाहिँ ध्यानमा राख्नुपर्छ बच्चा सबैजनाले। त्यसपछि 7 to 17 years चाहिँ डेन्टिस्टकोमा जाँदाखेरि चाहिँ ऑर्थोडोन्टिक एसेसमेंट पनि गरिन्छ। त्यसपछि युकेमा चाहिँ 18 years मुनिको बच्चाहरूको लागि orthodontic assessment and orthodontic treatment. When you that ma braces lagone, that sida banone treatment say free cha. Ani orko kura dhyan dinu parne ani kaise diet bacharu ko lai. Tere bacharu sugary drinks aru, sugary snacks aru khane bani huncha. To cha avoid garnu parcha. Ab completely avoid ta garna sakina tara control garnu parcha. So instead of sugary snacks of fruits and vegetables aru testo dinu chai better huncha bachar lai
0: hajur ab yo bachar lai matra nabhayeko na I think yo boyska har lai pani lagu huncha
1: hajur sabai lai overall hajur
0: sathi bina aaja bhuli ta aba hamro lifestyle esto bigri sakeko cha aba daant matra hoina samagra swasthya lai nai aba hamro diet le asar garairacha hai aba yo kura bujhda bujhda pani hamile lagu garna sakdainau ke ani karan garda khiri aba barambar esto kura chai aru lai sunai rahanu ani afule pani suni rahanu jaruri raicha ke aba aaja sunda khiri ta hami few days ta alik a few days pachadi back to old habits hai tyo bela feri pani remind garyo bhane chai ah bhanne chai hudaicha but hamro afno health ko cost ma chai hamile eti dherai chai galat kaam haru gariraheka hunchau bhanera sadhya chaina taba yo bachcha haru ko tapai le kura gari halnu bhayo aba esai ma euta kura ke sunna man lagyo bhane tapai sanga yo jun anxiety phobia pani huncha re aba dentist haru ko ma jada khiri bhanne pani sunya chu maile aba tapai afai aba etro samay dekhi yes kshetra ma hununcha alikati yes bishaya ma batai dinus na ani es ma overcome kasari garna sakinchha as a professional.
1: So dental anxiety and phobia chai UK ma euta thulo samasya ho tele garda dherai mancheharu dentist ko ma najane dental health ko bare ma aware nahune dherai samasya cha especially aba pahila bachcha ko kura garda khari bachcha haru sabai jana daat nikalne bhanepachi darauchhan dentist ko jane bhanepachi darauchhan tara aajkal chai hami modern technique ani gentle technique haru use garera patients harulai treat garchham ani बच्चाहरुमा चाहिँ स्पेशली तपाईहरुले 6-6 महिनामा चेकअप गर्न लगिराख्नु भयो भने डेन्टल एनवायरनमेन्ट सँग बच्चा युज्ड हुन्छ डेन्टिस्ट पनि युजुअली त एउटै डेन्टिस्टलाई हेरिरहेको हुन्छ पेसेन्ट्सहरूले सो पर्सनल्ली पनि युज्ड हुन्छ त्यसले गर्दाखेरि चाहिँ फोबिया एङ्जाइटीहरूमा चाहिँ अलिकति बेटरमेन्ट हुन्छ उनीहरू डराउन धेरै डराउँदैन उनीहरूलाई धेरै एङ्जाइटी हुँदैन त्यो सेम पर्सन सेम एनभाइरोमेन्ट लगिरहने त्यसैले कन्टिन्युटी चाहिँ हुनुपर्छ सो त्यसैले मैले भने जस्तै फर्स्ट दात आएदेखि 6-6 महिनामा डेन्टिस्टकोमा लगिराख्नु भयो भने बच्चाहरू युज्ड हुन्छ त्यसले गर्दाखेरि एङ्जाइटी फोबियाहरूबाट पनि छुटकारा पाइन्छ सो बच्चामा मात्र भएर धेरै एडल्टहरूमा पनि डेन्टल एङ्जाइटी एन्ड फोबिया छ सो सेम टेक्निक हुन्छ कन्टिन्युटी गरिराख्नु भयो भने सेम पर्सनलाई हेरिराख्नु भयो भने चाहिँ बिस्तारै युज टु हुनुहुन्छ त्यसपछि आफ्नो दाँत र गिजाको हेरचाह गरिराख्नु भयो भने तपाईँहरूलाई प्रब्लम पनि आउँदैन त्यसले गर्दाखेरि धेरै केही गर्नु पनि पर्दैन सिम्पल चेकअप एन्ड स्केलहरू गरे मात्र पुग्छ एभ्री इयर
0: ओके त अब यो तपाईँले हामीलाई अलिकति आइडिया पनि दिइहाल्नु भयो होइन स्पेसली अब बच्चाहरू भएको हाउस होल्डमा सायद यो एडभाइस एकदमै धेरै काम लाग्छ अब हामी वयस्क भइसकेको मान्छेहरूलाई त मोरलेस वी नो अबाउट द्याट एन्ड वी नो हाउ टु ट्याकल अर खोप र गर्न पनि पर्यो वी अन्डरस्ट्यान्ड तर बच्चाहरूलाई यो बुझाउन अलिक गाह्रो हुन्छ र तपाईँले भन्नुभएको जस्तै अर्ली एजबाट नै उनीहरूलाई चाहिँ एउटा डेन्टल भिजिट चाहिँ डेन्टिस्टको भिजिट चाहिँ एकदमै नर्मल कुरा हो र यो चाहिँ जरुरी छ र वी कान्ट एस्केप फ्रम दिस भन्ने खालको they will be better able to deal with that.
1: उनको रुटिनै भन्छ
0: एक्ज्याक्टली त अब भने हामी आजको यो कुराकानीलाई यतिमै ऱ्यापअप गर्छौँ र हाम्रो बाँकी रहेको कुराकानीलाई चाहिँ अब नेक्स्ट हाम्रो श्रृङ्खलामा अर्को सप्ताह जोड्नेछौँ सुरु गर्नेछौँ त्यति बेला है त अहिलेको लागि आजको लागि थ्याङ्क यू सो मच
1: थ्याङ्क यू नमस्ते
2: BFBS गोर्खा रेडियो

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैन, अनि 3 मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत,
2: हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न साझा किसिमको चुनाव आयोग जरुरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति सी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्युजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरुद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगान्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लङ्घन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढेसँगै भारतको विदेशी मुद्रा सञ्चितमा दबाव सुरु भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढाउने ठूला अर्थतन्त्रहरू मध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढेसँगै ठूलो जनसङ्ख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने चिन्ता सुरु भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाडी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुङ्ग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरूबीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्मेन्टले चाहिँ हामी यो यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो? इफ गभर्मेन्ट रिकग्नाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
0: जवाफदेहिता र पारदर्शिताको माग सहित सुरु भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा, यसको चाहिँ सीमितता, यसको स्कोप पनि बुझ्न सकिएन। होइन, हाम्रो पहिलो माग भनेको पारदर्शिता हो। को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ? होइन, र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो। त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्तो स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी सुरुमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसङ्गत छन् भनेर सोधेका छौँ।
2: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ। किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि, तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा, हामीले पहिले काङ्ग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौँ भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि। त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि, काङ्ग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौँ। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिन्दीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
0: तर तर अधिकारी जी, यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
2: अनि त्यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने, यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ, जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि, जे कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको, त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने, हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ, त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
0: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
2: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिसै त्यसमा भएको प्रष्ट देखिन्छ।
0: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काङ्ग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शङ्का पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
2: मैले त्यसै भएर भने नि, आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रुल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
0: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
2: अहिलेकै अवस्थामा यसै गरेर गऱ्यो भने चाहिँ यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको चाहिँ दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
0: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
2: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसङ्ग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्त्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबिन किन्ने पनि उनको भनाइ छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

CFB's Gorka Radio कार्यक्रम में हमी छौं श्रोता गुदली र इवनिंग शो मा तपाई सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट समय हामीसँग 4:28 गइसकेको छ र गीत सुनिसक्नु भएको छ के दियो मायालाई चिनो पुष्कल शर्मा र यसै गरी रचना रिमालको आवाजमा र यसै गीतको साथमा आजको यस साँझको कार्यक्रमको पनि आरम्भ भएको छ भेरी गुड इभिनिङ र अवश्य पनि तपाईँ सम्पूर्ण जहाँबाट जताबाट पिएफबिज गोर्खा रेडियो सुनिरहनु भएको छ स्टे ट्युन भन्न चाहन्छु Every Monday to Friday, UK time bane 4 until 7 PM, 3-hour session sunna sakna hunsa. Rabisho bane karikram ma, tabale hamila 105.4 MHz, tuni gara sunna hola, folkstone basi early, ratabago area ma radio access center bane simply, tabale BFB's app download gara hos, tabago Apple device atawa Android ma, rabibina stations or madde BFB's gorka select gara sunna sakna hunsa. Risigari, aliko yu samay ma, tabale hamila abisho bane sunna सुन्न सक्नुहुन्छ स्मार्ट स्पिकर मार्फत पनि प्ले बीएफपीएस गोर्खा भन्नुहोला र 24/7 तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ र अहिले समय 4:29 गएको छ र आज 15th of May 2026 फ्राइडे यानि कि शुक्रबारको दिन रहेको छ र हामी विकेन्डतिर पनि प्रवेश हुँदैछौँ आज यो साँझको समय जताबाट सुनिहाल्नुहुन्छ कति तपाईँ आफ्नो वर्क प्लेसबाट सुनिरहनु भएको होला कति नाइट ड्युटी जाँदै हुनुहुन्छ होला कति कामबाट घर पनि फर्किसक्नु भएको छ होला अवश्य पनि अहिलेको यस समय रहन सक्नुहुनेछ म चाहिँको साथमा र अब पनि कार्यक्रममा अगाडि बढ्नेछौँ अहिलेलाई भने यो मिठो गीतको साथमा हर्कुलिस बस्नेतको आवाजमा रहेको छ तिमी आयो जिन्दगीमा

तिमीया यु जिन्दगीमा हर्कुलिस बस्नेत कवासमा यो मिठो गीत एन्जो गरिसक्नु भएको छ श्रोता र हामीहरूसँग अहिले पाँच बजेको लागि बाँकी रहेको छ 27 मिनट र यसै गरी यो समयमा म राख्ने नै छु वेदर बारेमा पनि केही जानकारी रहनेछ फोक्सटोनको सन्दर्भमा रहेको छ र आजको दिनमा अहिले पनि टेम्परेचर 12 डिग्री सेल्सियस लाइट रेन र विन्ड पनि 10 किलोमिटर पर आवर ह्युमिडिटी 57% रहेको छ र अहिलेको यो समयमा चाहिँ पानीहरू अवश्य पनि सिमसिम परि नै रहेको छ आज त्यस्तै नै तपाईँले महसुस पनि गर्नुभएको छ कहिले घाम लाग्ने कहिले पानी पर्ने अवस्थाहरू त रहि नै रहेको छ र यो हप्ता चाहिँ थ्रु आउट रेनी डेजहरू रहेको छ यो जानकारी पनि पक्लिनुहोला भन्न चाहन्छु हाउ एभर थर्सडेको दिनदेखि चाहिँ नाइस एन्ड सनी देखिएको छ 21 मेदेखि र विकेन्डहरूमा नि राम्रो देखिएको छ तर वेदर भन्ने कुरा हो हामी प्रिडिक्ट गर्न सक्दैनौँ भोलिको दिनमा नै एकछिनमै के हुन्छ थाहा नै हुँदैन वेदर त्यसै कारणले गर्दाखेरि चाहिँ यो बारेमा पनि यो 100% ग्यारेन्टी चाहिँ छैन तर वेन्सडेको दिनसम्ममा चाहिँ अहिलेको लागि भने चाहिँ पानी पर्न सक्ने सम्भावना रहेको छ र यसै गरी लन्डनको सन्दर्भमा पनि हेरिहालौँ लन्डनमा भने अहिले टेम्परेचर 13 डिग्री सेल्सियस मोस्टली क्लाउडी वेदर र ह्युमिडिटी भने 54% रहेको छ र विन्ड पनि 11 किलोमिटर पर आवर रहेको छ र विशेष गरी हामी जो चाहिँ यहाँ फोक्सटोनमा रहनेहरू छौँ हामी सी साइडमा बस्नेहरूलाई थाहा नै हुन्छ होइन जब एकदमै विन्डी हुन्छ भने चाहिँ घाम लागे पनि त्यो विन्डी वेदर हुँदाखेरि चाहिँ खासै त्यो घामको त्यो सनी मोमेन्टको चाहिँ आनन्द लिन सकिँदैन त त्यसै कारणले यो विन्ड को पनि एकदमै हामीले ख्याल राख्नुपर्ने नै हुन्छ र अहिलेको लागि चाहिँ क्वाइट कन्ट्रोल नै त्यस्तो साह्रो विन्डी छैन वेदरहरू चाहिँ यो बारेमा नै पक्कै पनि जानकारी लिनुहोला भन्न चाहन्छु र मोस्टली क्लाउडी अहिलेको समय लन्डनमा रहेको छ तर भरे 5 बजेको समय चाहिँ प्रोबेब्ली पानी पर्न सक्ने सम्भावना चाहिँ पक्कै पनि रहेको छ र यसै अनुसार रहेको थियो वेदर बारेमा जानकारी अवश्य पनि प्राप्त गरिसक्नु भएको छ अहिलेलाई पनि विजय अधिकारी र यसै गरी प्रविष्ट अधिकारीको आवाजमा दुरी मजबुरी

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि

0: SBS Gorkha Radio.
1: न्याउली पानीमा रहेको थियो यो गीत शान्ति श्री परियार गरी प्रशान्त सेवाकोटीको आवाजमा पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौं गुदलीको यो पहिलो घण्टामा समय 5 बजेको लागि अब पनि 13 मिनट बाँकी रहेको छ यसै गरी 9 लोकदोरी स्वर्णिम साँझ यो हुन गइरहेको छ जसमा तपाईँ पनि पक्कै जान सक्नुहुन्छ र इन्जोय गर्न सक्नुहुन्छ विशेष गरी यो चाहिँ लोकदोरी जो चाहिँ यो गी यो जनरको लभर्सहरू हुनुहुन्छ तपाईँहरूलाई एकदमै इन्जोय गर्न सक्नुहुन्छ किनकि यहाँ चाहिँ यति धेरै कलाकारहरूको चाहिँ प्रस्तुति हुन गइरहेको छ यस्तो मौका त बारम्बार आउँछ

SBS को रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता गुदलीमा र यो पहिलो घण्टाबाट बिदा लिने समय पनि आइसकेको छ। समय हामीसँग 5 बजेको लागि भए पनि 6 मिनट बाँकी रहेको छ। त्यसैगरी कार्यक्रमको तेस्रो घण्टामा सुन्न नबिर्सनुहोला भोइस अफ गोर्खा भेटरन कटक बहादुर सुनवार उहाँसँग रहेको कुराकानी हुनेछ। पार्ट वान चाहिँ पाउन सक्नुहुनेछ तपाईँले 6:28 जाँदा भने पार्ट टू हुनेछ 7 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ। र यसैको साथमा मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु र साथै अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारी म राख्दिने गर्नेछु। र अहिलेको लागि श्रोता आउनुहोस् यो मिठो गीत तपाईँको समक्ष राखिहालौँ, इन्जोय गर्न सक्नुहुनेछ। राधा रहेको छ स्वप्न सुमन रविज्ञको आवाजमा र कार्यक्रमको हामी दोस्रो घण्टामा समाचार प्रसाद भेट्ने नै छौँ। स्टे ट्युन्ड।

0: સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले मुलुकमा बेरोजगारी झन बढ्दै गएको देखाएको छ। आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रूपियाँ नयाँ बेरोजगार थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरोजगार 7,55,17 करोड़ रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53,49 करोड़, प्रदेशमा 5,23 करोड़, स्थानीय तहमा 19,05 करोड़ र अरू समिति तथा संस्थामा 10,32 करोड़ रूपियाँ बेरोजगार देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नै नगराएको पाइएको छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको सामव्यास नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55 अर्ब रूपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9,17,00,000 रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढ़ी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढ़ी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढ़ी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1,74,00,000 वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढ़ी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छैनन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोइम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
4: राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
5: बेरोजगार फरसोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
3: यस वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। समितिले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,200 नागेको छ।
6: गत 5 महिनामा मात्र 39 जना संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुगाउँदा एचआईभीको संख्या वृद्धि हुने जोखिम बढ़ेको र निर्दोष व्यक्ति संक्रमित भएको डाक्टर पौडेलले बताउनुभयो। संक्रमित मध्ये 616 पुरूष, 598 महिला, 28 बाल बालिका र 18 जना तेस्रो लिंगी छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868, नवलपरासीका 267, मकवानपुरका 25, तनहुका 33, गोर्खाका 30 र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले बताउनु भएको छ। चितवनमा संक्रमित मध्ये भरतपुर महानगरका 477, रत्नगरका 100, खैरेनी नगरपालिकाका 61, राप्ती नगरपालिकाका 59, कालिका नगरपालिकाका 56, इच्छाकामना गाउँपालिकाका 13 र माडी नगरपालिकाका 12 जना छन्। एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्ण हरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमित औषधि सेवनका लागि आएका छन्।
2: Radio Home.

BFD's Gurgaon Radio, Kadi Kramel Hami Chonsruta, Yo Samema, Gozeliko second hour ma, Rasami Hamir Sangar Le, Pans Bazere Kara Minute Gai Sakigusa, Tabi Sampurna Lai Firipini Swagasa, Mosine Katarfa Bata. कार्यक्रम गोदोली हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ यो भनिरहेको छ चार बजेदेखि सात बजेसम्म तीन घण्टाको कार्यक्रम र यो आवरमा तपाईँलाई भरपूर मनोरञ्जन गराउने नै छु मिठामिठी गीत सङ्गीतहरूको साथमा र अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि जानकारीहरू म राख्दिने गर्नेछु यसै गरी श्रोता तपाईँले कार्यक्रमको तेस्रो घण्टामा सुन्न नबिर्सिनुहोला पाउन सक्नुहुनेछ तपाईँले भने कुराकानी यो भोइस अफ गोर्खास पेटरन कटक बहादुर सुनवारको साथमा रहेको पार्ट वान भने छ बजेर अठाइस मिनट जाँदा र पार्ट टू सात बजेको लागि तेह्र मिनट बाँकी हुँदा हुनेछ र कार्यक्रममा अहिलेको लागि हामी फेरि पनि अगाडि बढ्ने नै छौँ तपाईँको माझमा एउटा मिठो गीत अहिलेलाई राख्नेछु शर्मी श्रेष्ठको आवाजमा रहेको छ तिमी भएका फेरि

टिएफपी स्कुरका रेडियो कार्यक्रमलाई हामी छौँ श्रोता। यो समय गोदुलीमा 5:15 गएको छ। त्यसै गरी केही ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि जानकारी राख्ने नै छु। अब भने अपकमिङ सबैभन्दा लेटेस्ट चाहिँ यो जुनमा हुन गइरहेको छ, मेमा कुनै रहेको छन् र जुन 3rd चाहिँ क्युजेलआरको कर्नल अफ द रेजिमेन्ट खुकुरी च्यालेन्ज हुन गइरहेको छ। 4th June थर्सडेको दिन KGA किङ्स गोर्खा आर्टिलरी यसको फर्मेसन परेड पनि रहेको छ एन्ड इट्स बी हिस्टोरिकल। ब्रिगेड अफ गोर्खासमा नयाँ अंश थपिएको छ जुन एकदमै यो खुसीको कुरा पनि हो। र यसैको साथमा ब्रेक एन्ड फ्रिडम परेड योको पनि रहेको छ इभेन्ट चाहिँ, यो चाहिँ 7th June हुन गइरहेको छ। अब नेपाल कप पनि यो त एभ्री इयर एकदमै लुकिङ फोवर्ड टाइप अफ इभेन्ट नै रहेको छ होइन। अब नेपाल कप विभिन्न रेजिमेन्ट्सहरू उहाँहरू फ्रेन्डली म्याच हुन्छ र एकजनाले चाहिँ यो नेपाल कप लान सफल हुनुहुन्छ। सो लेट्स सी योरको लागि कुन हुनेछ। र ग्रुप स्टेज म्याचहरू चाहिँ यो 1st June लिएर 4th June हुन गइरहेको छ र सेमी फाइनल चाहिँ हुनेछ यो भने 17 June र नेपाल कप फाइनल एट द सेम टाइम यो चाहिँ गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हो, यो चाहिँ 4th July रहेको छ। माग गर्नुहोला 4th July डेट पक्कै पनि यो समयमा तपाईँ पनि आउन सक्नुहुनेछ। के रहेको थियो केही ब्रिगेड इभेन्ट्सको हाइलाइटहरू तपाईँको माझमा राखेकी थिए अवश्य पनि पाइसक्नु भएको छ। म नेक्स्टहरू पनि तपाईँको माझमा जानकारी राख्दिने गर्नेछु। त्यसै गरी यहाँ रिक्वेस्ट सङ पनि आएको छ हामीलाई, मिनी कला राई उहाँ दिदीले पनि म्यासेज पठाउनु भएको छ र उहाँले यहाँ नमस्ते सुनिया बहिनी, मनी रेडियो सुनेर बसिरहेको छु। सम्पूर्ण रेडियो सुनेर बस्नुहुनेहरूलाई यो एउटा गीत चाहिँ अनुरोध गर्न चाहन्छु, धन्यवाद भन्नुभएको छ। र तैमोरीको माया छ प्रमोद खरेलको आवाजमा, उहाँको रिक्वेस्टमा यो गीत एन्जोय गर्नुहोला।

0: SBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

BFB's Gorkha Radio कार्यक्रम हामी छौ श्रोता यो समयमा गोधुलीको सेकेन्ड आवरमा रिसिभिङ ए रिक्वेस्ट सङ म तपाईँको माझमा राख्ने नै छु. कैलाश लिम्बु भाइले नमस्ते सुनिया दिदी भन्नुभएको छ. नमस्ते भाइ, गुड इभिनिङ. फ्राइडेको कार्यक्रम गोधुली सुनेर इन्जोय लिँदैछु भन्नुभएको छ. र उहाँले चाहिँ शान्तिश्री परिवारको यो एउटा रुकुमै कोटा चाहिँ आफ्नै अभिरुचिमा चाहिँ उहाँले यो अनुरोध गर्नुभएको छ. उहाँले आफ्नो साथीहरूदेखि लिएर आफ्नो रिलेटिभ, आफ्नो फेसबुक फ्रेन्ड्सहरू र यसै गरी यो समय गोधुरी कार्यक्रम लिसनर्सहरू सम्पूर्णलाई चाहिँ डेडिकेट गर्न चाहनु भएको छ. फ्रम ननीटन युके रहेको छ र अवश्य पनि बाइक रिक्वेस्टमा यो गीत रेडी भएको छ. अवश्य पनि इन्जोय गर्नुहोला. रुकुमै कोटा

रुकुमेकोटा शान्ति श्री परियार एसटी योगी को आवास में योगी रहेको थियो कैलाश लिम्बू भाई को अनुरोध में त्यसैगरी श्रोता कार्यक्रम अहिले हामी गोदलीमा छौं. अपकमिङ इभेन्ट्सहरूको बारेमा फेरि पनि तपाईँको माझमा केही जानकारीहरू पक्कै पनि राख्ने नै छु. र अहिलेको यस समय 16th of May चाहिँ जीएनटीसी स्प्रिङ लन टेनिस टुर्नामेन्ट हुन गइरहेको छ बुरा कप. र यो चाहिँ अल्डरसट टेनिस सेन्टरमा हुनेछ. बिहानको समय 8 बजेदेखि बेलुकी 8 बजेसम्म रहेको छ. र यस सम्बन्धी चाहिँ तपाईँलाई विस्तृत रूपमा जानकारी परेको खण्डमा पनि कल गर्नुहोला चेयरम्यान क्याप्टेन मोहन गुरुङ अथवा वीर बलाल. देशीको साथमा श्रोता अब पनि आउनुहोस् फेरि पनि लागौँ अर्को एउटा मिठो गीत राख्ने क्रम तपाईँको समक्षमा आइसकेको छ. अहिले लाई भने माया गर्ने मान्छे रहेको छ. यो मिठो गीत पनि एन्जोय गर्नुहोस्. स्वरूप राज र यसैगरी अस्मिता अधिकारीको आवाजमा रहेको छ. र अवश्य पनि यो समयमा चाहिँ यो मिठो गीत पनि एन्जोय गर्दै गर्नुहोस्. र अवश्य पनि हाम्रो बिगर इभेन्ट्सहरू के कस्तो छ त्यसको बारेमा जानकारीहरू पनि तपाईँको माझमा रहँदै गर्नेछन्. र अहिले लाई भने माया गर्ने मान्छे स्वरूप राज र यसैगरी अस्मिता अधिकारी.

0: यो BFBS कुलकार रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

0: Express Gorka Radio. Gorka Radio.
1: BFB's Gorka Radio, Karikram Elami, Tones Rata, Yus Sameima, Gudiliku, Second Hour Map. This is getting a request song, Zoru, Aiko Kramma, Abjabini Amo, Raknini Su, Sri Krishna Das, Mulita Sunwar, Mamali Patanabaza, Namsewal, Namaste, Suneman Jibanabaza, Namsewal Mama, Sanjay Usinza, Zurbanabaza, Santi Su Mama, Rasha Gordasu, Tabipani Sanjay Nunsam, Ida Azazi Wako Choram, Suik Sunwakuzi, 49th birthday, Pariko, Hunako Karan Ligata Hedzi, एउटा गीत बजाइदिनको लागि चाहिँ विनम्र अनुरोध गर्न चाहन्छु आमा बुबाबाट आशीर्वाद सुस्वास्थ्य दीर्घायुको शुभकामना गर्न चाहन्छु भन्नुभएको छ र ह्याप्पी 48th सन सुयोग थ्याङ्क यू भन्नुभएको छ र अवश्य पनि मामाको अनुरोधमा यो गीत म राख्ने नै छु र जसरी आज उहाँ सुयोग दाईको बर्थडे रहेको छ उहाँलाई पनि भेरी ह्याप्पी बर्थडे बिएफबिएसको तर्फबाट र यो राजेश पाल राईको आवाजमा रहेको बर्थडे सङ अवश्य पनि इन्जोय गर्नुहोस्

SBS कुरकार भिडियो कार्यक्रममा हामी छौँ श्रोता। यो समयमा गुदुलीको थर्ड यानि कि फाइनल आवरमा तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। म सिनेको तर्फबाट सचिव राजवेदीको आवाजमा यो मिठो गीत रहेको थियो मुस्कान र यसै गीतको साथमा हामी कार्यक्रमको यो फाइनल आवरमा नै प्रवेश गरेका छौँ। कार्यक्रम गुदुली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भनिरहेको छ यो 4 बजेदेखि 7 बजेसम्म 105.4 MHz। हाम्रो फोक्सट्रोनवासीहरूले तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा पिएफएस एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसनहरूमध्ये बिएफएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ। त्यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि सुन्न सक्नुहुन्छ, प्ले पिएफपिएस गोर्खा भन्नुहोला। र कार्यक्रममा अवश्य पनि यो समयमा हामी थर्ड आवरमा भोइस अफ गोर्खाज राख्ने नै छु र आज म कुराकानी गरेको छु भेटरन कटक बहादुर सुनवार उहाँसँग रहेको कुराकानी, जुन हामी बाजेको पाला भनेर हामी धेरै कुरा गर्छौँ, बोर्नियो कन्फन्ट्रेसन मलायाको लडाइहरूको बारेमा कस्तो थियो त स्वयं वा आफू नै त्यो समयमा चाहिँ लडाइँ गर्नुभएको थियो बाजेसँग रहेको अवश्य पनि रमाइलो गफ गफ तपाईँले सुन्न सक्नुहुन्छ भोइस अफ गोर्खाजमा। यो चाहिँ तपाईँले 6:28 जाँदा पार्ट वान भने पार्ट टू चाहिँ 7:13 बाँकी हुँदा हुनेछ। र कार्यक्रममा अब भने यो समयमा हामी अगाडि बढ्ने नै छौँ र अवश्य पनि यो अहिलेको लागि भने म यावेज थापाको आवाजमा राख्नेछु तपाईँको माझमा मिठो गीत इन्जोय गर्न सक्नुहुनेछ। यो गीत तिमीलाई रहेको छ डिजे विश्व फिचरिङ भिजन रहेको छ र साथै अफकोर्स यावेज थापाको आवाजमा रहेको गीत इन्जोय गर्नुहोस्। स्टे ट्युन कार्यक्रम गोजलीमा

PFP's Gurkha Radio, Karikram Elhami Godeliko, third hour maso, Mosineko Satma Hanunsa, Rally Tobazita Choda Minute Gaigusa, Mita Mita Git Sangitar Gusatma, Manoranja Lead on a Bike Sati, Pippin upcoming events are Kobari Mapani Janka Lead on a Bike Say Sanja Kusame, Friday evening Mahanunsa. त्यसैगरी किरात राई यायुका बेलायतको उभाउले उत्सव यो बारेमा पनि जानकारी शनिबारको दिन 23 मेमा हुन गएको छ स्थान चाहिँ किरात राई हाउस क्याम्बल लेन वकिङ सरीमा हुन गएको छ र यस अवस्थामा तपाईँले यसको जानकारी अझ विस्तृत रूपमा लिन चाहनुहुन्छ भने चाहिँ तपाईँले अवश्य पनि इमेल गर्न सक्नुहुन्छ kryuk.mail@gmail.com अथवा वेबसाइटमा पनि तपाईँले अझ विस्तृत रूपमा पाउन सक्नुहुन्छ kry.uk.org मा गएर पाउन सक्नुहुनेछ त्यसैगरी श्रोता किरात र यायुकाको यो जानकारीको साथमा अवश्य पनि फेरि म जानकारीकै क्रमलाई चाहिँ म अगाडि बढाउने नै छु अहिलेलाई पनि फेरि पनि अर्को इभेन्टको बारेमा पनि यो समयमा राखिहालौँ र यो आउँदो 23 मेमा चाहिँ वुलविच आर्मी क्याम्पमा चाहिँ बार्सेली परिवारको वार्षिक भेटघाट हुन गएको छ एन्युअल गेट टुगेदर अफकोर्स अब स्प्रिङ समर भने पश्चात त धेरै नै भेटघाटहरू हुन्छ वेदर पनि राम्रो हुन्छ दिन पनि लामो हुन्छ मुड पनि राम्रो छ र अफकोर्स यो राम्रो अपर्च्युनिटी पनि हुन्छ एकअर्कामा भला कुसारी गर्ने र आई थिङ्क के पनि यो जोइन गर्न चाहन्छु भन्दाखेरि चाहिँ सिन्स कोभिड मान्छेहरू चाहिँ एकदमै भर्चुअल अनलाइनमा मात्रै बढी फोकस्ड अनि सोसियल ग्यादरिङ फिजिकल भेटघाट हुन चाहिँ अलिकति हेजिटेन्ट भएको हो कि जस्तो मलाई मन लाग्छ नट जस्ट टकिङ अबाउट अदर्स बट मी पर्सनली इज वेल अलिकति समयमा चाहिँ हामी अलि सोसियलाइजहरू कम गर्न गरिरहेका छौँ कि जस्तो पनि लाग्छ मलाई चाहिँ एकदम महत्त्वपूर्ण हो मान्छेहरू सुरुवात पनि खास एकअर्कामा सोसियलाइज गर्नको लागि पनि हो र हामी घरमै बस्ने अथवा होम बडी हुँदा अलि धेरै त्यो नगर धेरै एस्पेक्टहरूमा हामी सोचेर कति पटक जान खोज्दैनौँ तर एकदमै महत्त्वपूर्ण छ मान्छेको त्यो मेन्टल वेलबिङहरूमा र ओभरअल हाम्रो हेल्थमा चाहिँ सोसियल लाइफ भनेको एकदमै महत्त्वपूर्ण हुन्छ र अवश्य पनि यस्तो कार्यक्रमहरू हुँदाखेरि चाहिँ अवश्य पनि जानमा चाहिँ प्रेरणा दिन्छु वुलविच आर्मी क्याम्पमा चाहिँ हुन गएको यो इभेन्टमा जानुहोला तपाईँ पनि वार्षिक भेटघाट र यो चाहिँ एड्रेस रहेको छ SE18 4BQ हाहा रोड वुलविच लन्डनमा रहेको छ र यसै गरी यो समय तपाईँलाई कुनै क्वेरिजहरू छन् भने चाहिँ तपाईँले कल गर्न सक्नुहुन्छ फोन नम्बर 0739754184 कल गरेर क्वेरिजहरू बुझ्न सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस् र अगेन रिमाइन्डर भोइस अफ गोर्खास भेटरन कटक बहादुर सुनवार बाजेको साथमा रहनेछ कुराकानी यो पनि तपाईँले 6:28 जाँदा पार्ट वान भने पार्ट टू चाहिँ 7 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ अहिलेलाई भने दीक्षित कार्की र साकरको आवाजमा अहिले भेट्न आओस् स्टे ट्युन यो मिठो गीत पनि इन्जोय गर्नुहोस्

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो PFBS गोर्खा रेडियो हो।

0: पीएफबीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस दिन मसिरेको तर्फबाट कार्यक्रम भोइस अफ गोर्खासमा. अब भोइस अफ गोर्खास भने पश्चात हामी गोर्खालीहरूको आवाज उहाँहरूको इतिहास उहाँहरूको यात्राको बारेमा कुराकानी गर्दछौ जुन यो इतिहास चाहिँ 200 वर्ष भन्दा अगाडि देखिरहेको छ र यसै क्रममा हाम्रो गोर्खालीहरूले आफ्नो भोगाईहरू आफ्नो यात्राहरू यति धेरै उहाँले अनुभव गर्नु भएको हुन्छ र यो पल्टनमा नयाँ नयाँ हाम्रो लाहुरेहरू आउने क्रमहरू पनि राख्छ र हाम्रो बाजे बराजुहरूको पालाहरू भनेर हामी कति कुराहरू पनि गर्छौँ होइन. त्यसै क्रममा चाहिँ आज एकजना बाजे पहिले लाहुरे भएर उहाँले सर्भ गर्नुभएको थियो उहाँको यात्राको बारेमा पनि हामी कुरा गर्नेछौँ. उहाँ हुनुहुन्छ कटक बहादुर सुनवार बाजे र उहाँलाई पनि हामी आउनुहोस् उहाँको यात्रा के कस्तो रहेको थियो त पल्टनमा बसाए आफ्नो सर्भिसको अन्तराल के कस्तो थियो त्यो जमानाहरूमा भन्ने कुराहरू गर्नेछौँ. बाजे तपाईँलाई भोइस अफ गोर्खासमा धेरै धेरै स्वागत छ.
1: धन्यवाद.
0: तपाईँ कति सालको भर्तीवाला हुनुहुन्छ र कुन पल्टनमा हुनुहुन्थ्यो होला पहिला?
1: हामी 1963 सालको भर्ती हो. हामी जिटिआरमा भर्ती भएर गएको.
0: त्यो समयमा भर्ती हुनुभएको चाहिँ कति वर्ष कटिसक्यो त अब?
1: अब त्यो भर्ती भएको र हामी आएको त अहिले कति साल भयो? 72 सालमा हामी रिटर्न भएको.
0: 72 साल भनेपछि त अब निकै नै धेरै समय पनि भइसक्यो. अहिले यसो सम्झिँदाखेरि बाजे तपाईँको त्यो पहिला भर्तीको समयलाई सम्झिँदाखेरि समय छिटो गएको जस्तो लाग्छ कि निकै नै समय भयो जस्तो लाग्छ तपाईँलाई सम्झना गर्दा?
1: साह्रै दुःख थियो पहिलाको जमानामा त, अहिले त धेरै राम्रो छ जस्तो लाग्छ.
0: त्यो समयको पालाहरू हामी कुरा पनि गर्छौँ. अहिलेको परिस्थितिहरू निकै नै परिवर्तन भएर आएको छ. त्यो हामीले धेरै लाहुरे दाजुभाइहरू मामा बाजेहरूबाट पनि हामीले सुन्दै आएको हौ. र यसैमा चाहिँ मैले सर्वप्रथम चाहिँ बाजेलाई सोध्न चाहिहाले त्यो तपाईँहरूको भोगाई त्यो तपाईँहरूको अनुभवकै अनुसारमा कस्तो हुन्थ्यो त्यो त्यो समयमा चाहिँ सेलेक्सन प्रोसेसहरू चाहिँ तपाईँहरूको?
1: त्यतिखेर सेलेक्सन त हुनु त एउटै हो नि, तर भए तापनि त्यो समयमा चाहिँ साह्रै दुःख थियो, पैसाको कमी. बल्ल बल्ल ट्रेनिङ गर्यो, ट्रेनिङ गरेर सब सिपाही भएपछि बल्ल 60 रिङ्गित पाइन्थ्यो. त्यो अचम्मको कुरा छ होइन र?
0: अवश्य पनि अचम्मै छ. र तपाईँ यो सेलेक्सन प्रोसेसको अवस्थाहरूमा तपाईँ लाहुरे हुन नै चाहनुहुन्थ्यो कि तपाईँको त्यो बाध्यता थियो त त्यो समयमा चाहिँ?
1: म बाध्यता पनि होइन, त्यही एउटा चाहिँ त्यो जमानामा चाहिँ एउटा बुट लगाउनु पाएदेखि खुसी हुने थियो. त्यो समयमा पैसा कमाउला त्यस्तो धनी होला भन्ने चाहिँ मान्छे कहिले पनि थिएन.
0: भनेपछि तपाईँलाई त्यो एउटा लाहुरेको अब बुट लाउँदा चाहिँ कस्तो हुन्छ भनेर त्यो अनुभव गर्न मन थियो?
1: अनुभव पछि बुट लगाएपछि त अनुभव भयो. त्यहाँबाट अब चाहिँ घर जाने भनेर मन आयो. त्यहाँबाट त पछि त पेन्सन नपकाइने घर चाहिँ फर्केर वापस भइयो.
0: पेन्सन चाहिँ किन नपकाइकन फर्किनु भयो त?
1: खोइ पेन्सन पकाउन चाहिँ साह्रै दुःख लाग्यो र चाहिँ अनि अधि हाफ बिचमै चाहिँ नाम काटेर गएको.
0: कति वर्ष तपाईँले पल्टनमा चाहिँ सर्भ गर्नुभयो त?
1: पल्टनमा 8 वर्ष मात्रै गरेको.
0: तपाईँको जमानामा चाहिँ त्यो समय कति वर्षको चाहिँ हुन्थ्यो त?
1: 15 वर्षमा पेन्सन पाक्ने थियो.
0: 15 वर्षमा
1: सिपाहीको?
0: ए हजुर. र अब त्यो समयमा पनि भने पछाडि तपाईँहरू आर्मी छोड्छु भनेर पनि पाइन्थ्यो अवस्था भनेपछि?
1: पाइन्थ्यो.
0: निश्चय नै दुःखकै कुरा गर्नुभयो तपाईँले. अवश्य पनि कल्पना गर्न सक्छु होइन, बोर्नीको लडाइहरूदेखि लिएर निकै लडाइहरूमा लड्नु भएको बाजेहरूको मैले कथा पनि सुनेको छु. कस्तो खालको दुःख अनि भोगाई चाहिँ हुन्थ्यो त तपाईँले भनिदिनुहोस् न त?
1: पहिला भर्ती हुँदा त अब त्यस्तो लडाइँमा परिँदैन भन्ने मन हुन्थ्यो. पछि बर्नाईको लडाइँमा पर्दा त अब घर नफर्केला जस्तो पो मन आउँथ्यो, मरिन्छ यहीँ भन्ने जस्तो मन हुन्थ्यो. तर पछि लडाइँ समय भएपछि जे होस् वापस पल्टनमा वापस भइयो.
0: र तपाईँ कुन लडाइँहरूमा जानुभयो त?
1: बर्नाको लडाइँमा गएको.
0: कस्तो खालको लडाइँ थियो यो बारेमा पनि
1: इन्डोनेसियासँग पक्का फाइट थियो नि?
0: ए हजुर.
1: बम अब फाइटिङ त्यही त हो नि. अब
0: भने पछाडि त्यो समयमा बम हाना हानाहरू पनि भइरहेको थियो?
1: त्यो पनि हुन्थ्यो. त्यो दलदलमा बर्नाको दलदलमा फसिने, त्यो स्विमिङ नजान्ने पौडिन नजान्ने दलदलमा डुबेर मर्थे. प्राय त दलदलमा डुबेरै मरेको बर्नाईमा.
0: भने पछाडि तपाईँ सँगै हुनुभएको साथीहरू त्यहाँ तपाईँको नम्बरहरू त्यसरी बित्नु भयो?
1: मेरो नम्बर 3 सरको नम्बर त थुप्रै बितेको.
0: ए हजुर.
1: थुप्रै बितेको.
0: अब लडाई जानेकै क्रममा बनिहाल्नु भयो होइन त्यो समयमा त्यसरी बित्नु भयो भने पछाडि अहिले चाहिँ निकै नै सुविधाहरू छ यसमा कुनै शंका छैन लौरेहरूलाई निकै नै राम्रोसँग ट्रेनिङ अनि सुविधाहरू प्राप्त गरिन्छ र तपाईँहरूको पालामा चाहिँ पक्का मैले अहिले तपाईँको भनाइ अनि बुझा अनुसार चाहिँ निकै नै उहाँहरूलाई चाहिँ त्यो समयमा चाहिँ टोटली आफू त्यो युद्ध मैदानमा जानु अनि गरेर चाहिँ आफू चाहिँ तयारी भएर आफू लड्नु अनि बाँच्नु भन्ने हिसाब हुन्थ्यो भनौँ न होइन अब त्यो समयमा लडाइहरूको क्रममा बाजे अहिले हामी मेन्टल हेल्थहरूको कुरा गर्छौँ हाम्रो वेलबिङहरूको कुरा गर्छौँ र मैले युद्धमा भएको कति पहिलाको भेटरन्सहरू उहाँहरू चाहिँ त्यो एउटा ट्रमाटाइज भएको पहिले युद्धहरूमा उहाँले जुन अनुभवहरू गर्नुभयो त्यो बारे ट्रमाटाइज भएको कथाहरू पनि मैले देखेको थिएँ हेरेको थिएँ सुनेको थिएँ र म कल्पना पनि गर्न सक्छु बाजे तपाईँहरू पनि कस्तो अवस्थाहरूमा हुनुहुन्थ्यो होला भनेर त्यो समयमा र जब लडाइहरू गर्दै गर्दाखेरि चाहिँ तपाईँले तपाईँको बुट लाउने सपनाबाट सुरु भयो लाहुरेको यात्रा र त्यो समयमा युद्ध मैदानमा त्यसरी जानु पर्छ भनेर तपाईँले सोच्नु भएको थियो कि थिएन त
1: त्यो युद्धमा जानुपर्छ भनेर चाहिँ कहिले सोचेको थिएन
0: र अब जब युद्धमा तपाईँ त्यहाँ जानुभयो तपाईँको पहिलो सोचाइ अनुभव चाहिँ के रह्यो त
1: अनि त्यो अनुभव युद्धमा जाँदा अनुभव चाहिँ मेरो चाहिँ अब चाहिँ घर चाहिँ अब नफर्किनेमा त्यहाँ अब युद्धमै मरिने भन्ने चाहिँ त्यो अनुभव हुन्थ्यो तर पछि कसो कसो गर्दा एकैछिनमा चाहिँ लो सिसफायर भन्ने चाहिँ उताबाट चाहिँ खबर आएपछि अनि धेरै खुसी भइयो
0: हजुर अवश्य पनि पक्का लडाइहरू त बाजे तपाईँहरूले लड्नु भएको छ होइन त्यो समयमा हामी कल्पना गर्न सक्छौँ तर त्यो समयको अवस्थाहरूसँगै त्यो बेला चाहिँ तपाईँको विवाह भइसकेको थियो कि थिएन होला त्यो लडाइको बेलातिर
1: म विवाह भएर पनि छोरा जन्मेर पो भर्ती भएको त छोरा जन्मेर छ महिनामा भर्ती भएको म
0: ए है बाजे भनेपछि विवाह गरे पछाडि नि पाइन्थ्यो भर्ती हुन
1: र हामी भर्ती हुँदा त अब 22-23 वर्ष भए पनि 16 वर्ष 15 10 वर्ष भएको भने 16 वर्ष लेख्नु पर्ने थियो के
0: हजुर हजुर भने पछाडि अनि त्यो समय तपाईँ चाहिँ कति वर्षमा चाहिँ भर्ती हुनुभयो त
1: त्यो म झन्डै 21-22 वर्षको जस्तो उमेरमा बिचमा भर्ती भएको
0: अवश्य पनि बाजेसँग कुराकानी हामी गर्दै नै गर्नेछौँ उहाँको यात्रा पनि निकै नै इन्ट्रेस्टिङ रहेको छ अहिलेको लागि लिउँ छोटो ब्रेक र फेरि पनि हामी भोइस अफ गोर्खासमा हामी कटक बहादुर सुनवार बाजेसँग कुराकानी गर्ने नै छौँ
2: लाहोरेको फेसन कसो रे
3: त्यस्तै छ अब
2: बाबे कस्तो गम्कियोको हो
3: ल भनौँ त
2: ल ल
3: ल मादले दाई गम्काउनुहोस् त

0: टांगे बल्लख लहरे को रेली माई फिर सुन राम रात रुमाल रेली माई
1: हो
2: खाना कस्तो थियो हजुर
3: राम्रै थियो धन्यवाद
4: होइन तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त
3: होस् छोडिदिउँ ठिकै छ बरु फेरि नआउला नि यहाँ
2: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला
5: र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk

0: BFB's Gurkha Beauty Sunyan and Savoy Sab Gurkha's Mafiri Bani Swagatsa, Mosinekotarfa Bata, Ramoyle Kurakani Gori Raikusu, Hamro Veteran, Diri Barsagari, Serve Gurnabaiko Gurkha, Kotok Bahadur, Sunwar Baziko Satma. अब बाजी त्यो समयमा तपाईको युद्धमा तपाईले लड्नु भयो र कल्पना गर्न सक्छु तपाईले पनि त्यो समयमा कसलाई चाहिँ मर्न मन पर्छ हैन कसलाई पनि मन पर्दैन र त्यो जुन प्रकारले तपाईहरु युद्धहरु गर्नु भएको थियो त्यो समयको कल्पना नै गर्न सक्छु र अब त्यो समयको कुरा गर्दाखेरि अब हाम्रो कति नयाँ जवान युवाहरु छन् जो लाहुरे हुन चाहन्छन् त्यो समय र अहिलेलाई पनि मलाई यसो कम्पेयर गर्न मन पर्यो तपाईहरुको त्यो समय ट्रेनिङ चाहिँ कस्तो हुन्थ्यो त लाहुरे हुने क्रममा
1: ट्रेनिङ त

0: उयो साधारण अहिलेको जस्तै नै हुन्थ्यो, तर हाम्रो पालामा चाहिँ पहिला फर्स्टमा चाहिँ एकदम गैँतीको बिडको डन्डा लिएर चाहिँ परेड खेल्नु पर्ने थियो, राइफल पाइँदैन थियो। अनि पछि ट्रेनिङ सकेर पछि त्यो सक्ने बेलामा मात्रै पासिङ आउट परेड खेल्ने मात्रै हामी राइफल पाइन्थ्यो पहिलाको जमानामा।
1: अब लाउरे हुनको लागि पास हुनलाई के कुरामा चाहिँ तपाईँहरू उत्तीर्ण हुनु पर्थ्यो त?
0: सेकेन्ड क्लास हुनुपर्छ गोली हान्नुमा, अनि परेड त उही साधारण नै हो नि, क्लास पेक्सन अनि पढाइ सेकेन्ड सेकेन्ड हुनुपर्छ। त्यतिखेर इङ्ग्लिस सिकाउँदैन, रोमन गोर्खाली पो सिकाउँथ्यो हाम्रो पालामा त।
1: हजुर, त्यो समयमा इङ्ग्लिसको कुरा गर्नुभयो, तपाईँहरूले इङ्ग्लिस पास गर्नु पर्दैन थियो?
0: इङ्ग्लिस त पास गर्नु पर्थ्यो पढ्न, तर त्यतिखेर त्यो चाहिँ पढाउँदैन थियो।
1: लेखाइ पढाहरूको पनि अलिकति टेस्ट दिनु पर्थ्यो?
0: पढ्थ्यो।
1: त्यो समयमा अब बुट लाउने इच्छाहरू पनि भन्नुभयो, तपाईँको समयमा चाहिँ गाउँमा कतिको लाउरेहरू हुने चलनहरू थियो त?
0: लाउरे मलाएको लाउरे एकदुई मात्रै हुन्थ्यो, प्राय इन्डियाको हुन्थ्यो,
1: प्राय इन्डियाको। हजुर, र अब त्यो समयमा तपाईँ चाहिँ ब्रिटिस लाउरेमा भर्ती हुनुभयो।
0: हजुर,
1: तपाईँ भएको क्रममा चाहिँ कति वर्ष भइसकेको थियो त त्यसको चाहिँ इन्ट्रोडक्सनहरू भएको चाहिँ?
0: त्यो करिब त्यो चाहिँ मलाई एकिन थाहा भएन, तर म चाहिँ होस् एकताल चाहिँ मलाईमा भर्ती हुन्छु भन्ने चाहिँ मेरो धोका थियो, तर धोका म पुरा गरेँ। पछि पुरा गरेपछि मलाई फेरि नोकर नगर भने जस्तो मन आएर म फेरि रिटर्न भएर घरमै फर्केको।
1: र अवश्य पनि त्यो आठ वर्ष पनि तपाईँले आफ्नो जीवनको समय दिनुभएको छ, थोरै होइन आठ वर्ष भनेको होइन, र त्यसमाथि पनि त्यस्तो लडाईँमा तपाईँ समावेश हुनुभएको छ, र निश्चय नै यो तपाईँले गर्नुभएको ठुलो एउटा बहादुरी अनि आदरको योग्य पनि छ। र अब पहिलाहरूको कुरा गर्थ्यौँ, अब स्यालेरी पनि एकदम कमहरू हुन्थ्यो भनेर सुनिँदैन, सो त्यो समयको कुरा गर्दाखेरि स्यालेरी कति हुन्थ्यो र कसरी चाहिँ तपाईँले आफ्नो स्यालेरी चाहिँ चलाउनुहुन्थ्यो त?
0: त्यो जमानामा स्यालेरी त हामी सब्सिटिङ सिपाही भएर पो 60 रिङ्गेट पाइन्थ्यो मलायमा,
1: महिनाको 60 रिङ्गेट
0: मलायमा महिनाको।
1: वाउ, यो चाहिँ कति सालको कुरा गरौँ त बाजे?
0: यो 1963-64 सालको,
1: भने पछि 63 वर्ष अगाडिको कुरा भयो। 60 रिङ्गेट है महिनाको?
0: महिनाको 60 रिङ्गेट मात्रै पाइन्थ्यो।
1: त्यो त अहिलेको समयमा त ब्रुनेमा सपिङ गर्यो भने त एकैछिनमा सकिन्छ, कहिले कहीँ पुग्दैन पनि। हजुर, र हुन त पहिलाको समयमा गर्यो भने त पैसाको भाव अब त्यही अनुसारको थियो, तर पनि हामी बुझ्दछौँ जसरी गोर्खालीहरूले पनि सम्मान होइन त्यो स्यालेरीहरू पाउन थालेको धेरै भएको छैन, होइन लड्नु भएको छ समान अधिकार पाउनुपर्छ भन्ने विषयमा, र आज यो सफल भएको छ, र जुन तपाईँहरूले गर्नुभएको त्यो योगदानको कारणले त्यसको फलस्वरूप आज तपाईँहरूलाई अलि राम्रो छ भन्दा पनि फरक पर्दैन होइन बाजे? र अब त्यो समयमा चाहिँ हुन त अब 60 रिङ्गिटको कुरा गरिहाले, अब अहिले त अहिलेको लाउरेहरू त अब यसो हप्ताभरि काम गर्यो र यसो विकेन्डमा फ्रेस हौँ रिफ्रेस हौँ भनेर बाहिर जाने घुमघाम गर्ने हुन्थ्यो, हुन्छ चलन, तपाईँहरूको पालामा चाहिँ कस्तो थियो, कसरी चाहिँ तपाईँ आफ्नो विकेन्ड बिताउनुहुन्थ्यो त बाजे?
0: अब छुट्टीमा त हाम्रो त कोही त्यस्तै हो, तलभित्र नै अब खानुपर्छ
1: कुक हाउसमा।
0: अनि पहिला त जोबाना हाम्रो जोबानामा त साह्रै दुःख थियो, अनि दाउराले भात पकाएर खानु पर्थ्यो त्यो जोबानामा, सबै दाउरामा कुक हाउसमा दाउराले पकाएर बाँड्थ्यो। त्यही गरेर बिजुली थिएन, केही पनि थिएन, सिङ्गापुर जस्तो ठाउँमा दाउराको भारी भारी मात्रै आउँथ्यो, छिरेको दाउरा भात पकाउनको निम्ति।
1: भनेपछि कुक हाउसमा पनि दाउरामा पकाइन्थ्यो?
0: दाउरामा।
1: तपाईँहरू आफै पकाउने कि उहाँले?
0: लाङ्री हुन्छ, लाङ्रीलाई कुकलाई लाङ्री भन्छ के?
1: हजुर,
0: अनि लाङ्री हुन्थ्यो, 7-8 जना नै लाङ्री लारे हुन्छन्, कोही दाल पकाउने, कोही भात पकाउने, कोही तरकारी पकाउने, कोही अन्डा पकाउने हुन्थ्यो।
1: अब दुःख त निकै नै हुन्थ्यो, तर आगोमा पकाएको खाना झन् मिठो चाहिँ हुन्छ भन्छ नि होइन बाजे? अवश्य मिठो त हुन्थ्यो होला,
0: मिठो नै हुन्छ।
1: अनि छुट्टीको समयहरूमा यसो बाहिरहरू घुमघाम गर्न जानुहुन्न थियो?
0: छुट्टीको समय गइँदैन थियो, बाहिर कता पैसाले पुग्दैन थियो, त्यति साह्रो बाहिर गइँदैन थियो।
1: त्यस पछाडि तपाईँहरू अब नेपालमा पनि अब तपाईँको अलरेडी श्रीमती हुनुहुन्थ्यो, छोरा हुनुहुन्थ्यो, त्यस कारणले यसो आफ्नो गाउँमा पनि पठाउनु पर्ने अवस्थाहरू हुन्थ्यो होला होइन?
0: त्यतिखेर त नेपालमा पैसा पठाउनु पनि गाह्रो पर्थ्यो के, पुग्दैन थियो
1: आफैलाई, होइन अब यता नपुग्ने।
0: अब चिठीको चलन यस्तो अचेल बोलेको समयमा अब 24 घन्टामै ओहोर दोहोर हुने कुरा आएन. अब के भने त्यतिखेर चाहिँ चिठीको चलन महिना दिन डेढ महिनामा चिठी पुग्थ्यो घरदेखि पल्टनमा, पल्टनदेखि पठाउँदा त्यस्तो डेढ महिना एक महिना लाग्थ्यो घरमा पठाउँदा.
1: लिभ चाहिँ कति पाउनुहुन्थ्यो त
0: त्यतिखेरको जमानामा? छुट्टी त अब 6 महिना पाइन्थ्यो, तर त्यो आफूले ल्याइएको 1200-1300 पैसा त्यो 6 महिना छुट्टीमा सकेर हाजिरा हुन्थ्यो जमानामा.
1: अवश्य पनि र पल्टनमा अब बस्दै गर्दाखेरि अब सुन्दाखेरि पनि साँच्चै नै अब अलि विकसित थिएन होइन अवस्थाहरू पनि समयहरू पनि अहिले यो छोटो समयमा नै कति विकसित भएको छ. अब हामी हेर्छौँ भने त्यो समयको भोगाहरू सम्झिँदाखेरि कतिको मिस गर्नुहुन्थ्यो त अनि त्यो समयमा अब आफ्नो परिवारलाई नेपालमा पल्टनमा काम गरिराख्दाखेरि, किनकि तपाईँहरूलाई त्यो समयमा एउटा अहिलेको जस्तो बोल्ने माध्यमहरू थिएन, फोन मेसेजहरू एकदम सजिलो छ, टेक्नोलोजी, कतिको याद आउँथ्यो त परिवारको तपाईँलाई पल्टन हुँदाखेरि?
0: त्यतिखेरको जमानामा फोन भनेको हुँदैन थियो, चिठीको भरमा काम चलाउनु पर्ने. अनि फोन अहिलेको जमाना जस्तो भए त कति राम्रो हुन्थ्यो. त्यतिखेर जमानामा परिवारसँग भेटहरू पनि साह्रो पर्थ्यो, बोल्न पनि गाह्रो पर्थ्यो. फोन एउटा अफिसमा मात्रै हुन्थ्यो, त्यो पनि त्यो घुमाउने खालको फोन हुन्थ्यो, अचार भयो त्यो घुमाउने खालको फोन देखिएन.
1: हजुर अवश्य. अहिले त त्यो कति यस्तो म्युजियमहरू केहरूमा चाहिँ एउटा सजाएर विन्टेज फोन भनेर मात्र त्यसरी देख्न पाइन्छ, नत्र त्यस्तो हुँदैन. र परिवारहरू ल्याउन पाइन्थ्यो कि पाइँदैन थियो होला बाजे त्यो बेला पल्टनमा?
0: परिवार भन्दा पनि त्यो आफ्नो फ्यामिली बाहेक त्यो अरू परिवार झिकाउन पाउँदैन थियो हाम्रो पालामा त.
1: भनेपछि तपाईँहरू मात्रै जान पाउँथ्यो, यसो फ्यामिलीवाला आउन पाइँदैन थियो?
0: पाउँदैन थियो.
1: अवश्य पनि निकै नै अब अहिलेको समय गऱ्यो भने त धेरै नै गाह्रो रहेछ बाजे. तपाईँको अनुभवहरू सुनाएबाट हामी कल्पना गर्न सक्छौँ तपाईँहरूको कस्तो अवस्थाहरूबाट जानुभयो भनेर, र तपाईँहरूको बलिदान, तपाईँहरूको जुन त्यो भोगाईको कारणले गर्दाखेरि आज गोर्खालीहरू उहाँहरूको परिवारहरूले आज जे पनि एउटा फेयर ट्रिटमेन्ट पाउनु भएको छ, र यसमा चाहिँ हामी जो जितेहरू सुनिरहेका छौँ एकदम धन्यवादी हुनुपर्छ. आज तपाईँहरूको त्यो ठुलो त्याग र भोगाएको कारणले गर्दाखेरि नै आज यो ठाउँमा हामी हुन सकेका छौँ. र अवश्य पनि बाजे तपाईँसँग रहेको यो छोटो मिठो कुराकानीमा हामीले धेरै कुरा जान्न पायौँ. तपाईँलाई पनि यो समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: धन्यवाद. यो बिचमा आएर यति एक दुई कुरा जानी नजानी बोल्नु पाउँदा धेरै साह्रै खुसी लागेको छ. धन्यवाद.

PFP Gorkha Radio Sunday and Unsa Sratara, Karikram Alehami, Yosame Godulima, Song, Rapakabani, Voice of Gorkha, Sabigo Savichamaragutu, Injogari Sagnabakasa, Panimo, Ashagar the Sue, Rababani, Jada Zade, Yotamito Git, Panimo Raknini Sue, very classic, Brigade of Gorkhas, Ko Yu Song, Sara, replaceable. कल पनि हुँदैन जस्तो पनि लाग्छ मलाई यो गीत नैनीताल रहेको छ एन्जोय गर्नुहोस् भन्दै म सरिया पनि आज कार्यक्रमबाट बिदा लिने नै छु र हामी आइतबारको दिन फेरि पनि भेट्ने नै छौँ कार्यक्रम सुनौलो बिहानीमा विकेन्ड मर्निङ ब्रेकफास्ट सो र आजको तपाईँको बाँकी पल अवश्य पनि शुभ रहोस् भन्न चाहन्छु र मिठो गीत पनि एन्जोय गर्नुहोला अहिलेको लागि भनिरहेको छ नैनीताल यो मिठो गीत एन्जोय गर्नुहोस् श्रोता र हामी फेरि पनि आइतबारको दिन भेट्ने नै छौँ भन्दै अहिलेलाई ब्रिगेड अफ गोर्खास क्लासिक सङ

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: इटाको साङले थिचिएर सर्लाहीको हरिपुरमा एक भारतीय सहित तीनजनाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। आज साँझ हरिपुर नगरपालिका पाँच मजुरवा गाउँमा कृष्ण इटा उद्योगमा इटा निकाल्ने क्रममा चाङले थिचिएर तीनजनाको मृत्यु भएको हो। इटाको चाङले थिचिएर भारत लखिमपुरका 35 वर्षीय अङ्गद कुमार, सर्लाहीको गोडैता सात रामवनका 50 वर्षका फिताई मन्सुर र गोडैता नौका 35 वर्षीय शम्भु राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ। यस्तै मलङ्गवा नगरपालिका सातका 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। प्रहरीले घटनास्थलबाट दुवैजनाको उद्धार गरी अस्पताल पठाएको छ। लुम्बिनी प्रदेश सरकारमा आउँदो साउन 1 गतेदेखि मन्त्रालयको संख्या 8 वटा कायम हुने भएको छ। मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 8 कायम गर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ। लुम्बिनीमा हाल 12 वटा मन्त्रालय छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई अदालतले पूर्वपक्षका लागि कारागार पठाएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले पाठकलाई थुनुवा पुर्जी दिएर कारागार चलान गर्न आदेश दिएको हो। पाठक विरूद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुण्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। आज काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि पाठकलाई पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो। पाठकले एक्स्ट्रिमिस्ट ग्रुप नेपाल नामको अवैधानिक संगठन स्थापना गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा राईलाई ज्यान मार्ने धम्की दिएको अनुसन्धानबाट खुलेको थियो। यस्तै बयानमा पाठकले आफूलाई राईलाई ज्यान मार्ने धम्की दिए बापत अधिकारीले फिलिपिन्समा हुण्डी मार्फत 2 करोड़ रूपियाँ दिएको बयानमा स्वीकारेका थिए। अदालतले अभियोग पत्रमा समेटिएको तथ्य प्रमाणलाई आधार मानेर पाठकलाई कारागार चलान गरेको हो। धादिङ प्रहरीले 52 किलो अफिम र 3 वटा भरुवा बन्दुक बरामद गरेको छ। फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले अवैध लागू पदार्थ अफिम र हतियार बरामद गरेको हो। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका 2 होबाङबाट 51 किलो 980 ग्राम शुद्ध अफिम बरामद भएको हो। अफिम र अवैध भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने 35 वर्षका वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो। लागू औषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो। पक्राउ परेका तामाङ यसअघि लागू औषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन्। उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागू औषध र अवैध हात हतियार खर खजाना सम्बन्धी मुद्दा दर्ता गरिएको छ। कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल पदयात्राका क्रममा एकजना स्वदेशी पर्यटक बेपत्ता भएका छन्। काठमाडौँको संगाराम बुद्ध विहारका भिक्षु धामीसरो सम्पर्कविहीन भएको मासपुष्टे नौका वडाध्यक्ष हरिबहादुर छेत्री राजेन्द्रले जानकारी दिनुभएको छ। यही वैशाख 30 गते दिउँसो 2 बजेदेखि धामीसरो सम्पर्कविहीन हुनुभएको हो। समुद्री सतहबाट 4,200 मिटर उचाइमा रहेको मर्दी भ्यू पोइन्टको टी सपमा आफ्नो झोला राखेर केही बेर वरपरको दृश्य अवलोकनका लागि जान्छु भन्दै निस्किएका धामीसरो साँझसम्म नफर्किएपछि स्थानीय पर्यटन व्यवसायले बिहिबार बिहानदेखि नै खोजी शुरू गरेका थिए। तर आज साँझसम्म पनि कुनै जानकारी नआएको वडाध्यक्ष छेत्रीले बताउनुभयो। मर्दीको आधार शिविर र भ्यू पोइन्ट क्षेत्रमा केही दिनदेखिको पानी र बाक्लो हिमपातका कारण खोजीमा कठिनाई भएको बताइएको छ। पर्यटक हराएको सूचनापछि प्रहरी खोजीका लागि निस्किएको छ। मर्दीको हाइक्याम्प, भ्यू पोइन्ट र आधार शिविरबाट बढी पर्यटक हराउने गरेका छन्। नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन नेपाली टोली भोलि मंगोलियाको उलनबटार जाँदैछ। 2 खेलाड़ीसहित 3 सदस्यीय नेपाली टोली मंगोलिया जान लागेको हो। जापानमा हुने 20औं एसियाली खेलकुदको छनौटका रूपमा समेत रहेको यो प्रतियोगिता अन्तर्गत पुरूषमा युवराज राणा मगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ। प्रशिक्षकमा कविराज खड्गी हुनुहुन्छ। खड्गीका अनुसार शीर्ष 7 स्थानमा पर्न सके एसियाली खेलकुदका लागि खेलाड़ी छनौट हुनेछन्। टोलीलाई आज एक कार्यक्रम बीच विदाई गरिएको छ। प्रतियोगिता यही जेठ 5 र 6 गते हुनेछ। चिपोजी स्पोर्ट्स एकेडेमीको आयोजनामा भोलिदेखि दुई दिने 3-on-3 फुटबल क्लिनिक एण्ड च्याम्पियनसिप शुरू हुँदैछ। नेपालमा पहिलोपल्ट हुन लागेको प्रतियोगितामा 14 वर्ष मुनि र 16 वर्ष मुनिको उमेर समूहका 32 टोली सहभागी
0: हुनेछन्।

एबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल जेट महिनाको 1 गते तदनुसार मे महिनाको 15 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज शुक्रबार सधैँ तपाईँले म धनजङ गुरुङको साथमा यो कार्यक्रमलाई सुन्दै आइरहनु भएको छ र आज त्रयोदशी पनि परेको छ र सिथि चह पूजा पनि परेको छ र शुक्रबारको कार्यक्रम म धनजङ गुरुङको साथमा तपाईँले सुन्दै आउनु भएको छ र कार्यक्रमको शुभारम्भ विजयनारायण मानन्दरको आवाजमा रहेको यो पुरानो सर्वप्रिय लोकप्रिय गीतबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु र आजको बसाईमा हामीसँग अरू विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इशू अफ द डे अन्तर्गत आज भने हामीले राजधानीभन्दा बाहिर रहेका संवाददाताले तयार पारिएको फिचर रिपोर्टहरूलाई स्थान दिएको छु भने यसमा विनोद दाजुले पनि कुराकानी गर्नु भएको छ र यो कुराकानीलाई पनि आजको बसाइमा मैले स्थान दिएको छु र साथमा मिठा मिठा गीत संगीत छँदैछ भने अन्य विषयवस्तुमा सम्पादकीयलाई स्थान दिएका छौँ। सम्पादकीय आज हामीले लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट र समयले भ्याएसम्म अन्य विषयवस्तुलाई पनि साथ दिनेछौँ भने गीतहरू त छँदैछ।

दीपक खरेलका आवाजमा रहेको यस गीतका रचनाकार भने हुनुहुन्थ्यो निरसाह र यसमा संगीत भने शम्भुजित बास्कोटाको रहेको छ र कुनै समय निकै नै लोकप्रिय भएको गीत हो र अहिले पनि धेरैलाई रुचाउने यो गीतमा आज भने हामीले शुक्रबारको बसाईमा तपाईँको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ। अब भने सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ यहाँलाई जोड्न चाहन्छौ र सम्पादकीय लिएका छौ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ पूर्वाधार विकासमा विधिको शासन। यस विषयमा अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी सभामा भनेका थिए, रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा थुनेर हुन्छ कि बाटो बन्नु पर्यो। निर्माण व्यवसायी लक्षित त्यो अभिव्यक्तिलाई प्रधानमन्त्री भएपछि उनले साकार पारिरहेका छन्। निर्माण व्यवसायी पीताम्बर बडु र रमेश शर्मालाई भौतिक मन्त्रीको आदेशमा पक्राउ गरी मन्त्रालय पुर्याइयो र अहिले अरू थुप्रै व्यवसायीलाई पक्रन सूची नै तयार भएका समाचारहरू आइरहेका छन्। दुई वर्षमा बन्नुपर्ने सड़क 20 वर्षमा पनि नभन्दा व्यवसायीलाई रूपमा बाँध्ने शाहको अभिव्यक्ति अनुसारै सरकार पूर्वाधार निर्माणमा व्यवसायको मात्रै दोष देखिरहेको छ। तर के उनीहरूकै कारण मात्रै निर्माण बेलामा नहुने हो त? अध्ययनहरूले भने त्यसो भन्दैनन्। हाम्रो राज्य प्रणाली कानूनी अल्झन पनि दोषी छन्। व्यवसायी पुरै चोखा छन् भन्ने पनि होइन। अनुगमन निरीक्षण नियमन गर्न राज्य चुक्दा नै असल नियत नभएका व्यवसायीले खराब परिणाम दिने गरेका पनि हुन् भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। जसरी व्यवसायलाई धरकपट गरी कसिँदैछ त्यस अनुसार निर्माण क्षेत्र उक्सने होइन टाक्सिने पक्का छ। हामीले अपनाइरहेको प्रणाली लोकतन्त्र हो, जहाँ प्रक्रिया नै न्याय हो र प्रक्रिया बिना कसैले पनि डर धाक धम्कीबाट काम गराइनु हुन्न र आदेशका भरमा कारवाही गरिनु हुन्न। लोकतन्त्र भनेको हुकुमी शासन होइन, विधिको शासन हो। यही बेला देशभरका निर्माण व्यवसाय आन्दोलित छन् कि किनभने कच्चा पदार्थ अभाव छ, महँगीले उनीहरूको ढाड सेकेको छ, तर सरकारले मूल्य समायोजन गरिदिएको छैन भन्दै अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सरकार व्यवसायको समस्या सम्बोधन गर्न भन्दा बढी धरकपटमा विश्वास गरिरहेको छ। निर्माण क्षेत्रलाई इन्धन चाहिन्छ जुन महँगिएको छ, रड र सिमेन्टको ढुवानीमा मूल्य वृद्धि छ, निर्माणका लागि सुपत मूल्यका कच्चा पदार्थ चाहिन्छ, डर होइन भन्ने राज्यले नबुझे झै गरेको छ। यसै पनि देश पूर्वाधार निर्माणको तीव्र आकांक्षा बोकेर बसेको छ। समृद्धिको ठूला सपना छ, निर्माण क्षेत्र कुल ग्राहस्थ उत्पादनमा 9% योगदान गर्छ भनिन्छ। त्यही क्षेत्रलाई तर्साएर अनि अभावमा पिर्साएर सरकार कस्तो समृद्धि र अर्थतन्त्र वृद्धिको सपना देखिरहेको छ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। सम्पूर्ण निजी क्षेत्र नै सशंकित भएका बेला निर्माण व्यवसायका समस्या अनदेखा गरेर सरकारले अर्थतन्त्रको महत्वपूर्ण खम्बालाई कमजोर बनाउन लागेको प्रतीत हुन्छ, जुन आफैमा बसेको हाँगो नै काट्नु सरह हुन सक्छ। सरकारले व्यवसायीलाई मात्रै दोषी देख्ने र व्यवसाय पनि उत्तरदायी हुनुपर्ने जति नहुने हो भने समस्याको समाधान हुँदैन। कमजोरी दुवै पक्षका छन्। न्यूनतम मूल्यको बोल कबोलले खरी तथा ठेक्का प्रक्रियाले ल्याएका समस्या सरकारले सम्बोधन गर्नुपर्छ। सरकार माथाहतका विभिन्न मन्त्रालय र निकाय बीच हुने समन्वय अभाव सरकारले चिर्नुपर्छ। अहिलेलाई मूल्य समायोजनको मुद्दा पनि जायज भएको हुँदा सम्बोधन गर्नुपर्छ। खरिद ऐनले पनि मूल्य समायोजन गर्ने जिम्मेवारी सरकारलाई सुम्पिएको छ र सबै परिपाठ मिलाउँदा मिलाउँदै पनि काम नगर्ने कोही व्यवसाय हुन्छ भने कारवाही गर्न पनि सरकारले कुनै सम्झौता गर्नु पर्दैन। अर्थात् थिति बसाएर सरकार अघि बढ्नुपर्छ, न कि बल प्रयोग गरेर। विकास र समृद्धि भनेको भौतिक पूर्वाधार निर्माण मात्र होइन, न्यायको शासन पनि हो भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, पूर्वाधार विकासमा विधिको शासन।

0: स्वर्गीय सम्राट नारायण गोपालको आवाजमा रहेको यस गीतका रचनाकार भने उनकै मिचु हुनुहुन्थ्यो गोपाल योञ्जन, वरिष्ठ संगीतकार एवं गायक।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: पालो रहेको छ सधैँ यस्तो हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे, र इस्यु अफ द डे अन्तर्गत आजको बसाइमा भने विनोद दाजीले कुरा गर्नुभएको छ एकजना व्यक्तित्वसँग। सुनौ उक्त कुराकानी।
3: आदरणीय श्रोताहरू, अब हामी सिधै यहाँबाट नाम्चे बजारतिर जाउँ, जहाँ हाम्रा साथीहरू जो 13 जनाको टिम 11 अप्रिलको दिन त्यसतर्फ जानुभएको थियो, र अहिलेलाई लाइनमा मैले कन्ट्याक्ट गर्न सफल भएको छु। पहिला टुआजियर, हालमा रेन्जर्समा हुनुभएको विजय राणा भाइ, उहाँको टिम अहिले के कसो गर्दैछ त्यो बुझ्न म चाहन्छु। सबभन्दा पहिला विजय राणा भाइलाई BFBS गोर्खा रेडियोमा स्वागत छ। नमस्ते। ओके विजय भाइ, भनिदिनु तपाईँहरू नेपाल आएको केही समय भयो र यो एभरेस्ट एक्सपेडिसनमा हुनुहुन्छ 13 जनाको टिम, अहिले के गर्दै हुनुहुन्छ भनिदिनुहोस् न प्लिज।
4: अहिले चाहिँ हामी रिसेन्टली अस्ति 5 डेजको चाहिँ हाम्रो क्याम्प 3 रोटेसन सकेर चाहिँ अहिले हामी नाम्चे बजारमा हिजो रेस्टको लागि, समिट पुसको लागि चाहिँ प्रपर रेस्टको लागि चाहिँ हामी नाम्चे बजारमा फ्लाइ ब्याक भएर चाहिँ सबैजना अहिले यहाँ बसिरहेको छ।
3: अहिले वेदर कस्तो छ त्यहाँ?
4: अहिले तपाईँले मैले भिडियो कल गरेर देखाउन सकौँ भने चाहिँ अहिले चाहिँ एकदमै बादल आएर कुहिरो लगाएर सबै नाम्चे ढाकिएको छ, घरहरू देखिएको छैन भनौँ। भिजिबिलिटी चाहिँ 10 मिटर मात्रै भइरहेको छ अहिले नाम्चेमा चाहिँ।
3: हो, कहिले असाध्यै खुल्ने, कहिले यस्तो एकदमै डम्ब हुने हुन्छ, त्यही तपाईँको पार्ट अफ द ट्रेनिङ जस्तो भयो। सो अहिलेसम्मको तपाईँको क्लाइमेटाइजेसन ट्रेनिङ कस्तो भइरहेको छ त?
4: हजुर, क्लाइमेटाइजेसन ट्रेनिङ अहिलेसम्म राम्रै नै भयो, सबै टिमले सक्सेसफुली नै गरिरहेको छ भनौँ, सबै टिमहरू स्वास्थ्य नै रहिरहेको छ। अस्ति 5 दिनको उसमा चाहिँ हामीले क्याम्प 1, क्याम्प 2 र क्याम्प 3 टच गरेर चाहिँ सबैजना सक्सेसफुल्ली क्याम्प 3 टच गरेर तल आएर बेस क्याम्पमा आएर चाहिँ हिजो चाहिँ नाम्चे बजारमा आएको थियो, र सबैजना अहिले रेस्ट गरिरहेको छ भनौँ एक्चुअल समिटको लागि।
3: ओके, रेस्ट पनि बन्चाएको छ मैले सुने, हाम्रो कता कताबाट जानकारी पाएँ तपाईँ हेयर कटमा हुनुहुन्छ भनेर सुने हो।
4: हजुर सायद मेरो जो साथले हाम्रो लिडरले भन्नुभयो होला।
3: मसाजमा हो कि हेयर कटमा हो विनोद? क्यान यु ट्राई हिम भन्नुभयो मलाई। ओके,
4: एनी
3: ओके, ल एकछिन हेयर कट चाहिँ एकछिन बन्द गर्नु होला। कस्तो छ नाम्चे बजार, त्यहाँको माहौल के छ भन्नुहोस् न प्लिज।
4: माहौल अहिले एकदम रमाइलो छ त, मान्छेहरू क्लाइम्बरहरू जति पनि एक्सपिरेसन आउनेहरू चाहिँ सबै बेस क्याम्पमा बसेको छ अहिले प्रायः। तर नाम्चे बजारमा जस्तो प्राय जस्तो EBC ट्रेकरहरू उहाँहरूको चाहिँ अहिले धेरै क्राउडेड भइरहेको छ नाम्चे बजार।
3: उसमे बेलुकाको समय त नाम्चे बजार झन्डै ठमेल जस्तो भइरहेको छ होला कि?
4: ठमेलै जतिले भन्नु मिल्छ तपाईँ, किनभने अहिले धेरै जस्तो टुरिस्टहरू, वेस्टर्नरहरू, इभन हाम्रो नेपाली दाजुभाइहरू सबै आएर चाहिँ अहिले निकै रमाइलो भएको छ नाम्चे।
3: ओके, अस्ति फोटो देखाएको थिएँ त्यो बेस क्याम्पको, एभरेस्ट बेस क्याम्पको एकदम भरि भराउ, इट्स लाइक अ सिटी र टाउन जस्तो भइरहेको छ भनेर फोटो देखाएको थिएँ।
4: अहिले सायद सिजन पनि एक्सप्लोरेसन सिजन पनि भएर होला, र ट्रेकिङ गर्ने सिजन पनि भएर होला, म्याक्सिमम टुरिस्टहरू, नेपाली दाजुभाइ बहिनीहरू सबैजना आएर चाहिँ EBC चाहिँ निकै नै क्राउडेड भइरहेको छ।
3: क्वाइट अ बिग पपुलेसन भन्नु पर्यो अहिलेलाई, होइन त?
4: हजुर।
3: ओके, अब तपाईँहरूको मोराल अप छ, सुरुमा जाँदाखेरि तपाईँहरूको त्यो त्यहाँ चाहिँ अलि अब्स्ट्रक्सन थियो, ठुलो हिम पहिरोले गर्दाखेरि बाटो रोकियो थियो, त्यो पनि क्लियर भएछ, र नेपाल सरकारले पनि आज मात्रै मैले देखेँ अब माथि जानको लागि, अब चढाइको लागि बाटो खुला गरेको भनेर समाचार देखेँ, तपाईँहरूले पनि खबर पाइसक्नु भएको छ?
4: हजुर, हजुर, सुरुमा आउँदाखेरि चाहिँ त्यो खुम्बु आइसफलमा चाहिँ ग्लेसियर आएको भएर चाहिँ त्यो
3: Window chai hami nadiyo jale let's keep it to ourselves at the moment tara aba tamai haru feri base camp ma kali janu huncha namche bata
4: namche ma hamro 3 nights 4 days ko rest thai aba as a hizo aako chai if he's a first night boy as a 2 nights back sir tesa hami parsi janchu thai
3: namche ko janjivan kasto huncha tyaha what do you actually do rest garni kitab padhne parivar sang kanta garni ho ki ke ho ta git sunne ho ki ke ho ta
4: basically tyai ho ta normally ma namche aune khana khane mitho mitho khana khane Afternoons and I'll get the thunders when Eastern Brown, Eastern Green Garney, and the Dinbury Cafe, coffee, cane, cake, cane.
3: Sansargo News Air Nek in a one on the Kevin Saskal, Netlika, the Kerry Sabe Connect, Sakari, Hainata. Okay, Mushabe. तपाईहरु बेला बेलामा बसेर यसो गेमहरु खेल्ने साथीभाइहरुको बीचमा यसो एकअर्कालाई चाहिँ ब्यान्टर गर्ने त्यही त हो नि हैन र
4: हजुर रेस्ट त्यही नै छ दाइहरु मोस्टली स्लिप बनाउँदै म सब पढाउने किन भन्दाखेरि प्रीवियस 1 मन्थ मा चाहिँ हाम्रो त्यति राम्रोसँग एउटा क्लाइमेटाइजेसन गर्दा चाहिँ हाई एटिट्युडमा निन्द्रा राम्रोसँग पुगिराको हुँदैन त्यही अब अहिले लो एटिट्युडमा छरेर नाम चाहिँ छरेर चाहिँ त्यति बेला चाहिँ अब प्रीवियस चाहिँ आफ्नो निन्द्रा राम्रोसँग पढाउने अनि अलिकति ज्यानलाई चाहिँ स्वस्थ राख्ने
3: ओके अनि अब बेस क्याम्पबाट नाम्ची आउँदा कति टाइम लाग्छ र जाँदा अलि बढी लाग्छ होला त्यसको टाइमिङ के छ त
4: हामी अस्ति आउँदा हिजो आउँदा चाहिँ हिलीमा आयौँ हामी बेस क्याम्पदेखि लुबुचेसम्म चाहिँ हाइक डाउन गऱ्यौँ हाइक डाउनबाट त्यहाँबाट चाहिँ लुबुचेदेखि चाहिँ हेलीबाट चाहिँ 6 मिनट्सको राइड हो नाम्चेसम्म चाहिँ वेयरएज अब हाइक गरेर नाम्चेदेखि माथि एबिसीसम्म हाइक गरेर जाने भने चाहिँ एक्स्ट्रा 5 दिन चाहिँ अझै लाग्छ
3: अझै लाग्छ ओहो आई डोन्ट थिङ्क यु वान्ट टु डु द्याट यो कन्जर्भ गरेको इनर्जीलाई फेरि बेस क्याम्पमा गएर त्यहाँबाट देन यु गो अप होइन त
4: हजुर हाम्रो मेन उद्देश्य भनेको नै त्यही हो हेली हाम्रो लिडर्स सबले सजिलो राम्रो डिसिजन लिनुभएको थियो हेलीमा तल आउने रेस्ट गर्ने अनि फेरि हेलीमा नै इबिसी ब्याग जाने भनेर
3: सो यु आर लोडिङ युर सेल्फ विथ इनर्जी कार्बोहाइड्रेट सबै चिज मेनली के के खाना खाइरहनु भएको छ अहिले
4: अहिले हाम्रो टिममा स्टाफ रायन मेकरेकर छ ऊ चाहिँ एउटा न्युट्रिसन हो हाम्रो टिमको लागि उसले चाहिँ न्युट्रिसन प्लान गर्छ इच एन्ड इन्डिभिजुअलको लागि अनि त्यही अनुसारको चाहिँ अब न्युट्रिसन हामीले लिइरहेको हुन्छ खानेकुराहरू लिइरहेको हुन्छ म्याक्सिमम् कार्बोहाइड्रेटहरू कार्बो कार्ब्सहरू प्रोटिनहरू तिनीहरू त्यस्तै कुराहरूले चाहिँ हाम्रो जानमा न्युट्रिसनहरू इन्टेक गरिरहेको छ भनौँ
3: अनि अलिअलि लाइट एक्सर्साइज होला होइन फेरि आइडल हुन्छ हल्का यसो वकिङ अबाउट सो नाम चाहिँ बजारहरू घुम्ने अलिअलि सपिङ गर्ने त्यही त होला नि होइन
4: हजुर अहिलेको फर्ममा एक्सर्साइज भनेको चाहिँ त्यस्तो प्रपर जिम एक्सर्साइज रनिङ एक्सर्साइज खालको गरेको छैन नर्मली अहिले भनेको चाहिँ वाकिङ अराउन्ड दि नाम चाहिँ होइन दाइ यतिकै बस्ने वाक अराउन्ड गर्ने त्यतिकै त्यसरी नै हाम्रो उसको फिजिकल
3: अनि घर परिवारसँग कन्ट्याक्ट कति भइरहेको छ त
4: हजुर बेसकमा कहिले कहिले नेट पाउँदा चाहिँ गरिन्थ्यो अब नाम चाहिँ म अहिले अलि राम्रो नेट चल्छ आफ्नो मोबाइल डेटा चल्छ त्यति बेला अब मजाले कल गरिरहेको छ भनेर
3: सो यु आर कलिङ अल द फ्यामिली मेम्बर्स को को अस्ति तपाईँले भन्नुभएको थियो तपाईँ गीत पनि सुनाइदिनु भएको थियो होइन उहाँले सुन्न पाउनु भएछ कि भएको छैन त
4: मैले उहाँलाई भनेको थिएँ सायद उहाँले मिस गर्नुभयो कि क्या हो सुन्नु भएन भनेर भन्नुभयो तर मेरो मिसेसले चाहिँ हजुर सुने भनेर भन्नुभएको थियो
3: ओके अनि बहिनीको नाम के अरे मैले ठ्याक्कै बिर्से मनिषा घिसिङ ल व्हाट यू वान्ट टु से टु हर नाउ अहिले तपाईँ नाम्चे भन्नुहुन्छ म काठमाडौँमा स्टुडियोमा छु आजको यो थर्सडेको इभिनिङमा के भन्न चाहनुहुन्छ उहाँलाई
4: मेरो मिसेसलाई के भन्न चाहन्छु नि अब मिसेस एकदम धेरै सपोर्टिभ यो एक्सपिरियन्सको लागि चाहिँ उहाँले धेरै सपोर्ट गर्नुभएको छ मलाई साह्रै तिन अफ चाहिँ अफ एन्ड डाउनहरू भएको बेला चाहिँ उसले चाहिँ अब एउटा राम्रो प्रोत्साहन गरेर चाहिँ ल चिन्ता नलिने यता नगर्नु दुःख नगर्नु भनेर चाहिँ राम्रोसँग सपोर्ट गरिरहेको छ भनौँ फ्यामिली घर परिवार केयर गरिरहेको छ भनौँ
3: ओके उहाँको सपोर्टले तपाईँ त्यहाँ आउनुहुन्छ अब यो बेलामा तपाईँलाई मन परेको बहिनीलाई मन परेको गीत पनि सुनाउने हो कुनै मनमा छ
4: हजुर उहाँको एउटा मनपर्ने गीत छ मैले सबै छ त नाम बिर्सिहालेँ
3: ल मलाई लेखेर पठाउनुहोस् UK number dinu pani mo athwa jaha ko pani mo contact garne chu. In the meantime, hamro mitra harko Kishor Thapa ji hununcha haina bhai haina waha kasto hununcha
4: aile waha hamro hununcha camp ma alikati suffer garnu bhayeko thiyo alikati biramy hunu bhayeko thiyo ta waha le aile
3: Okay, great news. So, Mrupani, Wahalai, hello, Sunaidun Hola, Rabba, Ailai, Mo Bidalin Chansu. Before I say bye bye to you from studio in Kathmandu, Kasela Kebanatanu, Safna Pulsan, Tamaka Tuazaka, Sadashiru, Satibai, Guruji, Saivaru, Ara Nambari, Haru, Gamli, or Lokala Kebanatanu, sir.
4: As a Savi Samuel, I name Kimanatansu in his Tabaka, there is support like the Tanibas, and he must fast it, Rabba, the rest.
3: Good. Whenever you have the window and the connectivity, please do contact me. Of course, jante tamaiko team leader, Major Joe Adamson saplai pani dherai dherai dhanyabad bhannus ra all the best sampurna team lai. Hami sabai ko tarafbata whole brigade of Gorkhas, all the listeners and BABS team. Okay, bye-bye.

झलकमान गन्धर्वका आवाजमा रहेको सर्वप्रिय लोकप्रिय भएको यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजुङ गुरुङको साथमा केही बेर अगाडि विनोद दाजुले गर्नुभएको कुराकानी रहेको थियो र यो कुराकानी सँगसँगै छोटो सांगीतिक विश्राम र सांगीतिक विश्राम सँगसँगै अब भने लागौँ अर्को एउटा सांगीतिक विश्रामतर्फ। र यो सांगीतिक विश्राम भने लिएका छौँ ज्ञानु राणा, शिव बस्नेत र पाण्डव सुनवार लगायतको आवाजमा रहेको यस गीतमा वासुदेव मुनालको पनि आवाज रहेको छ र यसमा संगीत रहेको छ सन्तोष बस्नेतको र शब्द पनि सन्तोष बस्नेतकै रहेको छ। लागौं यो सांगीतिक विश्रामतर्फ।

0: छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
1: यो छोटो विश्राम सँगसँगै अब भने लागौँ एउटा छोटो फिचर रिपोर्टतर्फ। यो फिचर रिपोर्टलाई लिएका छौँ भविता राईले तयार पार्नुभएको हो तेह्रथुमबाट। लागौँ यो फिचरतर्फ।
2: यो तान चाहिँ म बचेको समयमा पार्ट टाइम जस्तो गर्छु काम। तानमा चाहिँ म चोलो बुन्छु, कोट बुन्छु, अर्डर भयो भने चाहिँ कुर्ता सुरुवालहरू पनि बुन्छु। इटरी लानुहुन्छ कहिले काहीँ आफूलाई अति आवश्यकता पर्दा यहीँतिर पनि बेचिन्छ। यता घर बेटी आन्टीहरूले पनि बुन्नुहुन्छ, रुममेट हुनुहुन्छ मेरो दुईजना साथीहरू, उनीहरूले पनि बुन्छ। तान बुनेरै हामी सबैजनाले पोकेट खर्च चाहिँ पुऱ्याउँछौँ। एकजना मेरो रुमको साथी र म चाहिँ नियमित भाडा तिर्नु पनि यहीबाट हो, खानु पनि यहीबाट हो, लाउनु पनि यहीबाट हो, कलेज फी पनि कहिले काहीँ त यहीबाट तिर्छौँ।
3: तेह्रथुमको फेदाब गाउँपालिका 5 समदोकी सबिना लिम्बु सदरमुकाम म्याङलुङ स्थित रतनपुर टोलमा डेरा गरेर बस्ने उहाँ म्याङलुङ बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ भने स्थानीय रेडियोमा समेत काम गर्नुहुन्छ। पढाई र रेडियोको कामबाट बचेको समयलाई उहाँले ढाका बुनाईमा सदुपयोग गर्दै आउनु भएको छ। आफ्नै कोठामा ढाका बुन्ने उहाँले ढाका बुनेर हुने आमदानीले आवश्यक खर्च टार्दै आउनु भएको छ। सोही टोलकी 47 वर्षीय कान्छीमाया लिम्बुले ढाका बुनाईलाई पेसाकै रूपमा अंगाल्नु भएको 17 वर्ष भयो। मेन्छ्यायम गाउँपालिका एक स्थायी ठेगाना भएकी कान्छीमायाले ढाका बुनेर हुने आमदानी र गाउँमा शिक्षण पेसा गर्ने श्रीमानको कमाईबाट घर व्यवहार र दुई छोराहरूको पढाइ खर्च जुटाएर सदरमुकाममा दुई तले पक्की घर समेत जोड्नु भएको छ।
4: तान बुनेरै घरको ऋण पनि छिन्यो। अब अनि तान बुनेर अहिलेसम्म चाहिँ मलाई खाँचो छैन। 8-9 तोला सुन पनि जोडे। अहिले जेठुलाई पढाउँदैछु काठमाडौँ। अब कान्छा छोरा यहाँ पढ्दैछ। अब यसमा 12 एक्जाम दियो। खर्चहरू मै भोर्छु तान बुनेर। अलिक ठुल्ठुलोहरू उसको बाबुले अहिले सारी नै बुन्दैछु। अहिले तान नबुन्दा त दुःख थियो नि, कति दुःख थियो। साथी चिन्थिन, अनि केही नहुँदा साथीले पनि कसैले पत्याउँदैन रहेछ, हेर्दैन रहेछ, होइन।
3: ढाकाको राजधानी तेह्रथुममा ढाका बुनाईले सबिना र कान्छीमाया जस्तै कलेज पढ्दै गरेका विद्यार्थीदेखि घर गृहस्थी सम्हालेर बसेका सयौं महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ। हाते तानमा हातले नै विभिन्न आकृतिका आकर्षक बुट्टा भरेर ढाका कपडा तयार पारिन्छ। सदरमुकाम म्याङलुङ बजार र आसपासका गाउँका अधिकांश घरमा ढाका बुनकर भेटिन्छन्। ढाका बुनकरहरूले आफ्नै घर र कोठामा बुनेका ढाका कपडा स्थानीय पसल मार्फत देश विदेशका विभिन्न ठाउँसम्म पुग्ने गरेको छ। सदरमुकाम म्याङलुङ र आसपासका गाउँका 5,000 भन्दा बढीले नियमित ढाका कपडा बुन्ने गरेको बताइन्छ। काम विशेष र घुमघामको सिलसिलामा म्याङलुङ आउने आगन्तुक तेह्रथुमको चिनोको रूपमा तेह्रथुमे ढाका कपडाबाट बनेको साडी, चोली, टोपी, मफलर, रूमाल, पर्स जस्ता केही न केही सामग्री किनेर फर्किन्छन्। फिल्म छायाङ्कनका लागि तेह्रथुमको म्याङलुङ आउनुभएका फिल्म निर्देशक नवीन सुब्बा।
5: तेह्रथुमको ढाका चाहिँ अब जस्तो यो हामी अब लिम्बुनी ढाका भनौँ अथवा तेह्रथुमे ढाका भनौँ, नेपालभरि प्रख्यात छ। नेपाल मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा अब अहिले त एकदमै प्रख्यात छ। अब यसको लागि चाहिँ तेह्रथुमलाई चाहिँ विशेष धन्यवाद भन्नुपर्छ। यसलाई जसरी पपुलराइज गरेका छ होइन, अनि सबैलाई स्वीकार बनाएको छ। जुन हाम्रो ट्रेडिसनल क्राफ्ट थियो त्यसलाई चाहिँ मार्केट गरेर यो स्तरमा ल्याउनु भनेको चाहिँ सानो इफोर्टले हुँदैन होइन। त्यसको लागि चाहिँ तेह्रथुमे चेलीहरूलाई विशेष धन्यवाद भन्नुपर्छ। आउँदाखेरि यहाँनिर केही न केही बनाउन साथीभाइहरूलाई आफ्नो परिवारलाई गिफ्ट बोक्ने गरेको पनि छ। र अब अहिले चाहिँ म नियमित आइराखेको छु किन भन्दाखेरि मेरो फिल्म चाहिँ यहीँ छायाङ्कन हुँदैछ तेह्रथुममा। र हामीले यसपल्ट चलचित्रमा पनि ढाकालाई चाहिँ विशेष प्राथमिकता दिएर उपयोग गर्दैछौँ। त्यो क्रममा चाहिँ हामी यहीँको ढाका नै युज गर्छौँ।
3: जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा निम्ति आइएका पाहुनालाई ढाकाकै केही न केही सामग्री मायाको चिनोको रूपमा प्रदान गर्ने प्रचलन पनि बढ्दै गएको छ। त्यस्तै देश विदेशमा रहेका आफ्ना आफन्तलाई कोसेलीको रूपमा पनि ढाकाकै सामान पठाइदिने संस्कृति पनि बढ्दो क्रममा छ। पत्रकार महासंघ तेह्रथुमका सचिव कृष्ण विदुखी गौतम।
6: मुख्य कोसेली के तेह्रथुमको भन्दा ढाका, ढाकाका विभिन्न प्रकारको अब ढाकाको झोला, अन्त झोला पनि बन्छ, झोलाहरू पर्सहरू पनि कोसेलीको रूपमा हामीले पठाउने काम गरिरहेछौँ। अब केटा मान्छेहरूलाई भने सर्ट भनौँ

0: कोटहरू त्यस्तो चाहिँ हामीले पठाइरहेको छौँ।
1: तानको सहायतामा हातले बुनेर तयार गरिने तेह्रथुमे ढाका कपडा स्वदेशमा मात्र होइन विदेशमा पनि प्रसिद्ध छ। नेपाली रहे बसेका विभिन्न मुलुकहरूबाट समेत तेह्रथुमे ढाका कपडाको माग आउने गरेको सदरमुकाम म्याङलुङमा तेह्रथुमे ढाका कपडाको व्यवसाय गर्दै आउनु भएकी अनिता एमसङले बताउनु भयो।
2: मेरो स्टाफहरू हुनुहुन्छ, उहाँले बनाएर ल्याइदिनुहुन्छ, धेरै हङकङ जान्छ अनि युके अनि फ्याटा फुट्टा चाहिँ अस्ट्रेलिया जापानतिर नि जान्छ। ढाकाको सबै आइटम कोट साडी मेन चाहिँ साडी होइन अनि अहिले के भन्छ वर्क गरेको ब्लाउजहरू भयो होइन।
1: तेह्रथुमे ढाका कपडाबाट साडी चोली मेखली कुर्ता सुरुवाल पछ्यौरा कोट टोपी मफलर रुमाल पर्स जुत्ता चप्पल जस्ता सामग्री बनाइन्छ। सदरमुकाम म्याङलुङमा मात्रै आधा दर्जन भन्दा बढी ढाका कपडाका पसल सञ्चालनमा छन्। ढाका उत्पादक समाजका अध्यक्ष भीम लुवागुन।
3: समग्र जिल्लाभरि म्याङलुङ मात्रै नभएर बाटराईमा बसन्तपुर होइन लालीगुराँस अनि फेदा छत्तर सबै पालिकामा लगभग सोरुमहरू छन्। दुई वर्ष अगाडितिर चाहिँ हामीले एकचोटि सबै हामीले पनि डाटा सङ्कलन गरेका थियौँ होइन। बुन्ने नै चाहिँ हामीले त्यतिखेर एक्ज्याक्ट त लगभग 5,000 चाहिँ माथि नै सङ्कलन गरेका थियौँ। तेह्रथुम जिल्लाबाट बाहिर खपत हुने त लगभग अब एक वर्षमा कम्तीमा नभएको 5 करोडको चाहिँ जान्छ बाहिरसम्म।
1: परम्परागत रूपमा खाडीको कपडा बुन्ने गरेका तेह्रथुमका महिलालाई सन् 1983 ताका ढाकाबारे अध्ययन गर्न तेह्रथुम आएकी बेलायती नागरिक सुशी डान्समोरले धागोको रङ छनोट र आकर्षक बुट्टा बनाउने सम्बन्धी सिप सिकाएपछि तेह्रथुमे ढाकाले व्यावसायिक मोड लिएको पाइन्छ। तेह्रथुमे ढाकाको प्रवर्धनका निम्ति तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको छ। त्यस्तै ढाका बुनकरहरूको सम्मान स्वरूप सदरमुकाम म्याङलुङमा कोशी प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको संयुक्त लगानीमा ढाका बुनिरहेको महिलाको स्तम्भ समेत निर्माण गरिएको छ। तेह्रथुमे ढाका कपडाको ब्रान्डिङ र लेबलिङको लागि म्याङलुङ नगरपालिका प्रक्रियामा रहेको नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले बताउनु भयो।
4: तेह्रथुम जिल्ला ढाकाको राजधानीमा अहिले ढाकाको प्रोसेसिङलाई हामीले राम्रो गतिमा लानको लागि ढाकाको ब्रान्डिङ मेड इन तेह्रथुम लेख्नुको लागि ढाकाको ब्रान्डिङलाई चाहिँ उद्योग मन्त्रालयमा चाहिँ फरवर्ड भइसकेको छ। त्यसको परिपत्र आउने बित्तिकै अब यो सालदेखि ढाकाको चाहिँ ब्रान्डिङमा चाहिँ ढाकाको मेड इन तेह्रथुम भनेर लेखिन्छ। त्यस पछाडि अब गुणस्तरमा चाहिँ लेभल 2 ट्रेनर ल्याएर उनीहरूलाई चाहिँ उत्पादनमा चाहिँ क्वालिटी क्वान्टिटीमा चाहिँ राम्रो किसिमको उत्पादन लक्ष्य राखेको हुनाले आगामी सालदेखि चाहिँ नै यो ढाकाको वृहत उत्पादनको लागि र क्वालिटी क्वान्टिटीको लागि कभरेज गर्नको लागि हामीले योजना तर्जुमा गरेका छौँ।
1: तेह्रथुमलाई देश विदेशमा चिनाउने थुप्रै महिला दिदी बहिनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउन समेत टेवा पुर्याएको तेह्रथुमे ढाकाको थप प्रवर्धनका लागि तेह्रथुमे ढाका महोत्सव जस्ता प्रवर्धनात्मक इभेन्टहरू भने समय समयमा गर्न आवश्यक देखिन्छ।

रविन शर्माको आवाजमा रहेको यस गीतका रचनाकार हुनुहुन्थ्यो डाक्टर कृष्ण हरि बराल र यसमा संगीत भने राम थापाको रहेको थियो र यो सांगीतिक कोशीरी सँगसँगै आजको यो बसाईबाट म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस्. तपाईँको बाँकी समय शुभमयसँग बितोस्, सप्ताहन्त रमाइलोसँग बितोस. सोमबार पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौ विविध विषय लिएर. तबसम्मको लागि आज्ञा चाहन्छु. नमस्कार.

0: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाल चिनी उत्पादक संघले मौज्दात पर्याप्त रहेको बताएको छ। संघले विज्ञप्ति निकाल्दै चिनीको मौज्दात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 वटा चिनी उद्योग सञ्चालनमा आएको र करिब 1,90,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जनाएको छ। उत्पादन भएको मध्ये केही नगण्य मात्रामा बिक्री भएको र हालसम्म करिब 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौज्दात रहेको संघले जनाएको छ। संघका अनुसार बजारमा व्यवसायीहरूसँग अनुमानित 20,000 मेट्रिक टन चिनी मौज्दात छ। चालू आर्थिक वर्षको हालसम्म करिब 60,000-70,000 मेट्रिक टन चिनी आयात भएको पनि जनाइएको छ। खुला सीमाबाट हुने चिनी आयातको अभिलेख नरहने भएकाले आगामी क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उपलब्ध हुने संघको भनाई छ। स्वदेशमा पर्याप्त मौज्दात रहेकाले तत्काल कारखाना मूल्यमा कुनै उल्लेखनीय मूल्य वृद्धि नहुने पनि संघले प्रतिबद्धता जनाएको छ। संघले अनावश्यक भण्डारण नगर्न सरोकारवालालाई अनुरोध गरेको छ। सर्वोच्च अदालतले 100 रुपियाँ माथिको दैनिक उपभोगी वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ। नेपाल भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने 100 रुपियाँ भन्दा माथिका वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको छ। अर्थ मन्त्रालयको यो कडाई विरूद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। यसअघि अर्थ मन्त्रालयले 100 रुपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गर्ने निर्णय गरेको थियो। त्यसपछि तराई मधेस क्षेत्रका सीमानाकामा कडाई थालिएको थियो। सर्वोच्चको यो आदेशसँगै यो रिट निवेदनको अन्तिम किनारा नलागेसम्म सरकारले दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउन नपाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले किसानले मलका लागि सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग आग्रह गर्नुभएको छ। कृषि समितिको बैठकमा सांसद खनालले विद्युत प्रयोग मार्फत ग्रीन हाइड्रोजन विधिबाट स्वदेशमै मल उत्पादन गर्नुपर्ने बताउनु भएको छ।
1: हामी कृषि प्रधान देश हो, तर त्यही कृषि प्रधान देशमा बसोबास गर्ने कृषक जो भाग्यमानी हात छन् नि, ती हात जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, आज ती हातहरू सरकार समक्ष हरेक पटक सरकार र सिंहदरबारसँग हात जोडेर मल मागिरहेका हुन्छन्। आज उनीहरूको पक्षमा बोल्ने सरकार आएको छ, म ढुक्क दिन चाहन्छु, विश्वास दिलाउन चाहन्छु, तर त्यसका लागि भने यस मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ। मरुभूमि जस्तो र अभावले छटपटेको कुनै बेलाको इजरायलले आफ्नो प्रविधि र दृष्ट इच्छा शक्तिले आज संसारलाई खुवाउन सक्ने भएको छ।
0: अब खबर फटाफट।
2: बिजुलीको शुल्क नतिर्ने ग्राहकको लाइन काटेर बकेउता उसुली गर्ने विद्युत प्राधिकरण नेपालगंज केन्द्रको अभियान 5 महिनादेखिको महसुल नतिर्ने 5,500 ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले 5 करोड भन्दा बढी महसुल तिरे। सशस्त्रका 250 जनालाई उच्च भूभागमा खोज र उद्धार सम्बन्धी तालिम, मनाङको पर्वतीय उद्धार तालिम शिक्षालयबाट 75 जनालाई आधारभूत, 55 जनालाई एडभान्स्ड र 120 जनालाई रोप रेस्क्यूको तालिम दिइयो। बेनी जोमसम कोरला सड़कमा 5 वटा पुल बनाउने आर्थिक स्रोत जुट्यो। पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी, म्याग्दी अन्नपूर्ण 3 को रोप्से झरना, थासाङ 2 को सुनखोला र घट्टे खोलाको बेलेब्रिज रहेको ठाउँ र थासाङ 2 को थापा खोलाको बेलेब्रिज राखिएको ठाउँमा पक्की पुल बनाउन 96,80,00,000 खर्च गरिने। शिक्षा मन्त्रालयको मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्क पनि समेट्ने, अनौपचारिक शिक्षा र आजीवन सिकाइसँग सम्बन्धित तथ्याङ्क पठाउन सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई पत्राचार। ताप्लेजुङ पाथिभरा देवी स्थानमा वैशाख भरमा 1,06,00,000 भेटी संकलन, चैतमा 58,57,000 र फागुनमा 31,10,000 संकलन भएको पाथिभरा क्षेत्र विकास समितिको हिसाब। र म्याग्दी अन्नपूर्ण 4 को नाच्याङ झरना जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण, उकालोमा 500 मिटर भन्दा बढी रेलिङ सहितको पदमार्ग बनाउन गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको 27,00,000 खर्च।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ?

र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો
3: यो वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ।
4: विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घर दूरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। समितिले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरो डुबान जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ।
3: नेपालमा प्रेस स्वतन्त्रता हननका 97 घटना भएका पाइएको छ।
5: फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनमा 20 संस्थाका 145 सञ्चारकर्मी प्रभावित भएका जनाएको छ। गएको वर्ष देशभर 68 प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। पत्रकारलाई ज्यान मार्ने धम्कीसम्म आउने गरेको प्रतिवेदनमा उल्लेख छ। पीड़ित मध्ये आधाभन्दा धेरै अनलाइन सञ्चार माध्यमका पत्रकार छन्। सो संस्थाले विद्युतीय कारोबार ऐन जस्ता समय सान्दर्भिक नरहेका कानून लगाएर पत्रकारलाई तर्साइएको उल्लेख गरेको छ। खास गरी चुनाव जस्ता ठूला राजनीतिक गतिविधिका बेला संचारकर्मीलाई नियमको कसीमा धेरै बाँधिएको तथा निगरानी बढी गरेको पाइएको पनि फोरमले उल्लेख गरेको छ। फ्रिडम फोरमले कोभिड महामारीपछि सुस्त बनेको संचार उद्योगमा कार्यरत श्रमिकका लागि मानवाधिकार आयोगले पनि ध्यान दिन आग्रह गरेको छ।
3: चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआईभी एड्स संक्रमितको संख्या 1,000 नागेको छ।
6: गत 5 महिनामा मात्र 39 संक्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ। संक्रमितले पहिचान लुगाउँदा एचआईभीको संख्या वृद्धि हुने जोखिम बढ़ेको र निर्दोष व्यक्ति संक्रमित भएको डाक्टर पौडेलले बताउनुभयो। संक्रमित मध्ये 616 पुरूष 598 महिला 28 बाल बालिका र 18 जना तेस्रो लिङ्गी छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868 नवलपरासीका 267 मकवानपुरका 25 तनहुँका 33 गोर्खाका 30 र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले बताउनु भएको छ। चितवनमा संक्रमित मध्ये भरतपुर महानगरका 477 रत्नगरका 100 खैरेनी नगरपालिकाका 61 राप्ती नगरपालिकाका 59 कालिका नगरपालिकाका 56 इच्छा कामना गाउँपालिकाका 13 र माडी नगरपालिकाका 12 जना छन्। एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् 2026 मात्र 71 जना नयाँ एचआईभी एड्स संक्रमित औषधि सेवनका लागि आएका छन्।
3: पोखरामा विश्व ब्याङ्कको लगानीमा एसियाली मापदण्डको सड़क निर्माण गरिएको छ। पोखराको सिसुवादेखि खुदीसम्म 34 करोड़ लागतमा 4 किलोमिटर सड़क बनेपछि कास्की तनहुँ र लमजुङको पूर्वी भागका नागरिकलाई सहज भएको छ। पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट।
7: यो सड़क नाली सहित 15 मिटर डबल लेन 7 मिटर सपोर्ट बाटो 1.5 मिटर साइकल ट्र्याक र 2.5 मिटर फुट ट्र्याक रहेको छ। शहरी शासकीय तथा पूर्वाधार आयोजनाका आयोजना प्रमुख इन्जिनियर नवीन गौतम।
8: यस सड़कको दुवैतर्फ 1.5 मिटरको साइकल लेन रहेको छ। फुटपाथ दुवैतर्फ 1.5 मिटरको फुटपाथ रहेको छ।
7: पोखरालाई काठमाडौँसम्म जोड्ने पृथ्वी राजमार्ग बन्नु अघि नै यो सड़कको ट्र्याक खोलिएको थियो। विगतमा यही सड़क हुँदै काठमाडौँ आउने जाने हुन्थ्यो। शुरूआतमा स्थानीयको श्रमदानले बनेको बाटो अहिले दात्री निकायको सहयोगमा अन्तर्राष्ट्रिय स्तरको बनेपछि स्थानीय खुसी भएको पोखरा खुदीका फणिन्द्रराज ढकाल बताउनु।
9: बकोट देउरालीको जनताहरूले पनि यहाँ श्रमदान गरेर सामान्य हिँड्ने बाटो बनाउनु भयो। त्यसपछि 22-23 सालतिर अलिकति चाक्लो बनाउने क्रम भयो। अहिले विगत वर्षमा स्थानीय जनताहरूसँग पैसा उठाएर आफ्नो घर कति हातको छ त्यसको आधारमा पैसा उठाएर निर्माण गरिएको थियो। तर त्यसबाट पनि सामान्यतया चाहिँ राम्रै भएको थियो। अहिले झन् यो विश्व ब्याङ्कको सहयोग र नेपाल सरकारको प्रयासमा र पोखरा महानगरपालिका र पोखरा वडा नम्बर 30 प्रयास र सबैको सहयोगमा चाहिँ यो त्यहाँ पनि एसियाली मापदण्डको अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनिरहेको छ।
7: यो सडक कास्कीको रूपा गाउँपालिकाको लाइफ लाइन समेत हो। यो सडकबाट पूर्वी कास्की र छिमेकी जिल्ला लमजुङ र तनहुँका नागरिक समेत लाभान्वित हुन्छन्। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले ऐतिहासिक सडकको थप खण्ड समेत स्तरोन्नत गरी तनहुँसम्म जोड्नु पर्ने बताउनुहुन्छ।
2: मेरो कुरा चाहिँ के छ भने तिनटा जिल्ला जोडिन्छ यहाँबाट जाँदा, कास्की, तनहुँ, लमजुङ जोडिन्छ। यो ऐतिहासिक बाटो चाहिँ ओल्ड बेङ्गले फेरि थपेर चाहिँ यो काम पुरा गर्नेछ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: samudayama.
1: Pelain bari.
0: On air.
1: App ma.
0: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
1: You BFBS Gorkha Radio ho.
0: Radio. Gorkha Radio.
3: सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुम्बासीलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएको छ। सुनिता सापकोटाको रिपोर्ट।
4: बनेपा नगरपालिका छको नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा हाल 110 सुकुम्बासी राखिएको छ, जसमा दुई हप्ते शिशुदेखि 90 वर्षीय वृद्ध वृद्धासम्म छन्। केन्द्रका वरिष्ठ सहायक अधिकृत कपिल कार्की,
5: 110 आउनु भएको छ, तर हाम्रो क्यापेसिटी 60 बेडको मात्रै छ। हामीले यहाँ सक्दैनौँ, हाम्रो खानालाई क्यान्टिन पनि व्यवस्थापन हामी गर्न सक्दैनौँ भनेर हामीले चाहिँ मौखिक रूपमा उहाँहरूलाई पटक पटक भनिरहेका थियौँ। तर अब हाललाई चाहिँ रेडक्रसले अहिले व्यवस्थापन गर्ने कुरो छ, तपाईँहरूले जसरी पनि म्यानेज गर्नुहोस् भन्ने कुरोको सिडिओ कार्यालयबाट यो 77 जिल्लाको ट्रेनिङ चल्ने राष्ट्रिय प्रशिक्षण केन्द्र हो। अब यहाँ सुकुम्बासीहरू राखेपछि हाम्रो ट्रेनिङ चाहिँ हामीले बाध्यात्मक विभिन्न होटलहरूमा गर्नुपर्ने अवस्था छ। उहाँहरूलाई खानपानको व्यवस्थाको लागि रेडक्रसले चाहिँ हामीले केही गर्न सक्दैनौँ। अहिले हामीसँग क्यान्टिन पनि छैन अहिले तत्कालको लागि। 26 बालबच्चाहरू स्कुल जाने बच्चाहरू देखेका छन्, पढ्न पाउने अधिकार हनन भएको छ, 9 दिनको सुत्केरी छ, एकदम दर्दनाक। अनि एकजना अटिजम भएको बच्चा, एकजना चाहिँ दृष्टिविहीन हुनुहुन्छ, उहाँहरूलाई अब दीर्घकालीन रूपमा चाहिँ खानपानको व्यवस्थामा चाहिँ एकदमै समस्या देखिने छ। अब यो गभर्मेन्टको पाटोमा पनि कसले कोर्डिनेसन गर्ने हो? ल्याएर रेडक्रसमा त दिनुभयो, मानवीय हिसाबले अहिलेसम्म हामीले कोर्डिनेसन गरेर हेरविचार गरिराख्नु। भोलि त हामीसँग जनशक्ति पनि जम्मा एकजना हुनुहुन्छ, आफ्नो हिसाबले निस्किनुहुन्छ, कोही रक्सी खाएर आइदिनुहुन्छ, झगडा गर्नुहुन्छ, उहाँलाई सम्झाइ बुझाइ गर्यो, हामीलाई चिसोभुइँमा सुतायो, मार्न ल्याएको भन्नुहुन्छ। उहाँलाई चिसोभुइँमा हामीले सुता छैनौँ, हाम्रो ट्रेनिङमा चल्ने बकायदा म्याट्रेस सिरक फाइबर सिरकहरू दिएका छौँ। तर हाम्रो पनि बाध्यता सरकारले बुझिदिनु पर्यो, यहाँबाट उहाँहरूलाई उचित स्थानमा चाहिँ लगिदिनु पर्यो।
4: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका 28 स्कुल कलेजका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित छन्। उनीहरू भन्छन् स्कुल पनि छुट्यो, साथी पनि छुटे। बानेश्वर क्याम्पसमा पढ्ने आयुषमा घिमिरे आफू बसिरहेको घरमा डोजर चलेपछि अहिले बनेपाको होल्डिङ सेन्टरमा बस्नु भएको छ।
6: यहाँबाट चाहिँ हामीलाई वहाँ जान लाइक अलिक टाइम पनि लाग्ने भयो, अनि यसरी गाडी भाडा अहिले यतिकै बढिरहेछ, झन् अहिले एक्सपेन्सिभ भइरहेछ। पढ्न जानु चाहिँ यही बसेर पढेर आउनु चाहिँ घरमा अलिकति डिफिकल्ट हुन्छ आफूले एक्लै पढ्नलाई चाहिँ। यहाँबाट वहाँ जान टाढा हुन्छ, मेबी उतैतिर केही भा भए चाहिँ सजिलो हुन्थ्यो भन्ने।
4: दुई हप्ताको सुत्केरी अञ्जली महत्तो पनि अस्थायी सेन्टरमा हुनुहुन्छ। न सुत्केरीको स्याहार पाउनु भएको छ, न बच्चाको राम्रो हेरचाह। अपरेसन गरेको आलो घाउ लिएर गर्नु परेको भागदौड झन दर्दनाक छ।
7: त्यतिखेर थपा थेलीमा गर्भवती थियो, अनि डोजरहरू भस्काइदिएपछि त्यहाँ राखेको थियो। त्यहाँबाट हस्पिटलमा गएर त्यो छोरी भएको छैन, त्यहाँबाट लगाइदिन्छ, त्यही खान्छु खानेकुरा।
4: दुई वर्षे बालक साथमा लिएर बनेपाको होल्डिङ सेन्टरमा पुगेकी निशा सुनारले आफ्नै परिवार भेट्न पाउनु भएको छैन।
8: म चाहिँ मनोहर बस्तीबाट आएको हो, अनि यहाँ चाहिँ सुविधाहरू चाहिँ अब सुत्नहरू सबै राम्रो छ, अलिक खानपिनको चाहिँ अलि उयो छैन। यहाँबाट हामीलाई कहाँ लग्छ सुची थाहा छैन। सके भएर हामीलाई चारै व्यवस्थित गरिदिनु पर्यो सरकारले। परिवारहरू पनि छुट्टा छुट्टै छ, यहाँ छैन हाम्रो परिवारहरू पनि, कोही कहाँ छ, अब बच्चाको पढाइहरू छैन, धेरै उयो बिचल्ली भएर बसेको छ।
4: मनोहरा बस्तीबाट घरमा डोजर चलेपछि केही दिन बालाजुको होटलमा बसेर अहिले बनेपाको होल्डिङ सेन्टरमा पुग्नुभएकी चाँदनी कुमारी पनि खाना र बस्ने समस्या भएको बताउनुहुन्छ।
9: यहाँ दुई टाइम मात्रै खाना दिन्छ, खाजा पनि दिँदैन। 9 खाना दिन्छ, एकैचोटि खाए खाए 5 मात्रै दिन्छ, अनि खाजा त यहाँ पाउँदै पाउँदैन। के गर्ने हामीहरूलाई? आफू कोठा भएपछि आफू कोठामा जान्थ्यो, घर पनि कहीँ छैन, के गर्ने? अब जहाँ राखिदिए पनि त्यही बस्नु पर्यो, बच्चाले पनि दुध छैन।
4: 60 क्षमता रहेको नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा दोब्बर मान्छे राख्दा बसाई अस्त व्यस्त छ।
3: यो वर्ष मनसुनजन्य विपदबाट मुलुकभर 2,26,000 जनसङ्ख्या प्रभावित हुने अनुमान छ।
10: विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मुलुकभरि करिब 51,868 घर दूरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो। समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना स्वीकृत गर्दै खोज तथा उद्धार टोली परिचालन मापदण्ड र कृत्रिम घटना अभ्यास कार्यविधि समेत पारित गरेको छ। साथै भूकम्पीय पुननिर्माणलाई तीव्रता दिन 21 प्राविधिक जनशक्ति खटाउने निर्णय गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना छ।
3: नवौं एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज मंगोलियाको उलानबटार जाँदैछ। दुई खेलाड़ी सहित तीन सदस्यीय टोली मंगोलिया जान लागेको हो। जापानमा हुने विश्व एसियाली खेलकुदको छनौटका रूपमा समेत रहेको यो प्रतियोगिता अन्तर्गत पुरूषमा युवराज राणा मगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ।

0: यो युवतीमा हामीले आफैलाई देख्दैछौँ, होइन?
1: मलाई त हाम्रो युवा अवस्थाको सम्झना आयो।
0: खोइ भ्रम हो कि के हो?
1: चस्मा त दुवैले हाम्रै जस्तो लगाएको रहेछ त।

0: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनले मुलुकमा बेरुजुझन बढ्दै गएको देखाएको छ।
1: आर्थिक वर्ष 2081-82 मात्रै करिब 88.9 अर्ब रूपियाँ नयाँ बेरुजु थपिएको हो। यससँगै मुलुकको कुल अध्यावधिक बेरुजु 7,55,17 करोड़ रूपियाँ पुगेको छ। प्रतिवेदन अनुसार संघीय सरकारमा 53,49 करोड़, प्रदेशमा 5,23 करोड़, स्थानीय तहमा 19,05 करोड़ र अरू समिति तथा संस्थामा 10,32 करोड़ रूपियाँ बेरुजु देखिएको छ। 753 स्थानीय तहमध्ये 268 स्थानीय तहले लेखा परीक्षण नगराएको पाइएको छ। प्रतिवेदनले नेपाल एयरलाइन्सको दायित्व पनि बढेर 55 अर्ब पुगेको देखाएको छ। 36 अर्ब ऋणको सामव्यास नतिर्दा सञ्चय कोष र नागरिक लगानी कोष प्रति दायित्व 55 अर्ब रूपियाँ करोड़ पुगेको छ। त्यस्तै सरकारी सम्पत्ति व्यवस्थापनमा गम्भीर लापरवाही देखिएको छ। अदालतले जफत गर्न आदेश दिएको सम्पत्ति प्रतिवादीकै कब्जामा रहेको र श्रीलंकामा दूतावासका लागि खरिद गरिएको करिब 87 करोड़ रूपियाँ बराबरको जग्गा समेत अर्कैलाई बिक्री भइसकेको खुलासा भएको छ। स्वास्थ्य क्षेत्रमा पनि करोड़ौंका मेसिन प्रयोगविहीन छन् भने करिब 9,17,00,000 रूपियाँका औषधि म्याद नागेर खेरा गएको प्रतिवेदनले देखाएको छ। त्यस्तै उद्धार गरिएका 8,000 भन्दा बढी बाल बालिका मध्ये 575 जना राज्यकै संरक्षणबाट बेपत्ता भएको उल्लेख छ। कृषि क्षेत्रमा 32 अर्ब भन्दा बढी अनुदान खर्च भए पनि वास्तविक किसानसम्म लाभ नपुगेको र 26 अर्ब भन्दा बढी मल खरिद भए पनि किसानले समयमै मल नपाएको पनि प्रतिवेदनमा औलाएको छ। प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत करिब 1,74,00,000 वर्ग मिटर जग्गा मध्ये 6,53,000 वर्ग मिटर अतिक्रमणमा परेको छ। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको करिब 380 बिघा मध्ये 300 बिघा र पोखरा विश्वविद्यालयको 625 रोपनी भन्दा बढी जग्गा पनि अतिक्रमणमा परेको उल्लेख छ। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार 249 मध्ये 153 टेलिभिजन संस्थाले इजाजत पत्र नवीकरण गरेका छन् भने 7 संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन्। जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षक तोयम रायले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र वित्तीय अनुशासन कमजोर रहेको भन्दै 8 क्षेत्रमा सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ।
0: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायलाई आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्नुभएको छ।
2: बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु, सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु। अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने मैले विश्वास लिएको छु।
0: सुदूरपश्चिमको डोटीमा दलित समुदायले आफ्नै समुदायमा सीमित परम्परागत धार्मिक तथा सांस्कृतिक अभ्यास तोड्न थालेका छन्। उनीहरूले ब्राह्मण पुरोहित मार्फत विवाह, व्रतबन्ध र पूजापाठ लगायतका कामहरू गर्न थालेका छन्। यसले जातीय विभेद न्यूनीकरणमा समेत ठूलो टेवा पुर्याएको देखिएको छ। थप विवरणसहित नेपालगंजबाट दिलबहादुर केसी।
3: डिपाइल सिलगढी नगरपालिका चारका प्रताप विकले आफ्नो छोराको व्रतबन्ध ब्राह्मण गणेश पन्तबाट गराउनु भयो। यस्तै शिखर नगरपालिका एकका प्रेम विकले पनि आफ्नो छोराको व्रतबन्ध बुवाको 84 लागबत्ती पनि पुरोहित पन्तबाट गराउनु भयो।
4: हामीले हाम्रो समुदायमा अहिलेसम्म नभएको कार्यहरू गर्दाखेरि अरू समुदायका मान्छेहरूले पनि हामी हिन्दू र हामीले गर्दा केही फरक पर्दैन भन्ने खालको सन्देश जाओस् भन्ने पनि एउटा हाम्रो चाहना हो।
3: पछिल्लो समय दलित समुदायका परिवारले यसरी नै पहिलो पटक व्रतबन्ध, पूजापाठ, राशि पूजा, विवाह, काजक्रिया लगायतका संस्कार ब्राह्मण पुरोहितबाट विधिपूर्वक गराउन थालेपछि सामाजिक समानता र समावेशी अभ्यासको नयाँ सन्देश जान थालेको छ। धर्मशास्त्र र कानूनले सबै मानिसलाई समान रूपले हेर्ने भएकाले जातका आधारमा विभेदहरू गर्न नहुने रहेछ भन्ने कुरा पण्डितहरूले पनि बुझ्न थालेका छन्। गणेश पण्डित
5: अधिकारको लागि कानून र धर्मशास्त्रमा टेकेर आउनु भएको छ। हामीलाई मानव कसरी सम्झाएको छैन, हजुरले मानव सम्झेर आउनु भएको छ। हजुरप्रति कृतज्ञता छौँ, भावुक छौँ भनेर सबै एकदम बोल्न नसक्ने अवस्थामा
3: नेपालको संविधानले जातीय विभेद अन्त्य गर्दै समानताको अधिकार सुनिश्चित गरेको छ। यस्ता अभ्यासले समाजमा रहेको जातीय विभेदको दूरी कम गर्न र सामाजिक एकता मजबुत बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
0: सर्वोच्च अदालतले नेपाली चलचित्र लाली बजारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभएको छ।
6: रेडियो बीएफबीएस गोरखा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजनको उत्पादन र परीक्षण सफल भएको छ. बागलुङको बडीगाड गाउँपालिकामा गरिएको परीक्षण सफल भएको हो. बागलुङबाट संगम घरती मगरको रिपोर्ट.
4: नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादनको परीक्षण सफल भएको छ. बागलुङको बडीगाड गाउँपालिका दुईको गिरिङदी खोला लघु जलविद्युतबाट हाइड्रोजन उत्पादन गरिएपछि शुक्रबार यसको उत्पादन र खाना पकाउने प्रविधि विकास नमूना कार्यक्रमको उद्घाटन गरिएको छ. इनोभेट युकेको आर्थिक सहयोग र विभिन्न साझेदार संस्थाको सहकार्यमा नमूना परीक्षण सफल भएको नेपाल इनर्जी फाउन्डेसनका कार्यकारी व्यवस्थापक दिल्ली घिमिरेले बताउनुभयो.
5: युके सरकारको इनोभेट युके भन्ने चाहिँ एउटा विन्डो छ, त्यसमा चाहिँ हामीले बिड गरेको र यसका चाहिँ साझेदारहरू चाहिँ नि नेपालमा नेपाल इनर्जी फाउन्डेसन र ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल भन्ने दुईवटा अर्गनाइजेसन हामी साझेदारको रूपमा काम गरेका छौँ भने स्थानीय सरकारको बडीगाड गाउँपालिका यो गिरिङदी खोला लघु जलविद्युत उपभोक्ता सहकारी त्यस पछाडि नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र चाहिँ कोलाबोरेटरको रूपमा काम गर्छ. लुसरन विश्वविद्यालय स्विजरल्यान्ड खाना पकाउने चुलोको पार्टमा डिजाइन गर्ने चाहिँ नि को हो. जेट इन्जिनियरिङ युके यो इलेक्ट्रोलाइजरको साइडमा काम गर्ने र लोकल यो लघु जलविद्युत र चुलोको यो कुकिङको रिजाइनमा काम गर्ने चाहिँ हामीहरू हो. यस्तो खालको कन्सोर्टियममा हामीले काम गरेको राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर 8 चाहिँ संस्थाहरू यसमा साझेदारको रूपमा काम गरेका छन्।
4: विगत 3 प्रयासपछि नेपालमा खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन उत्पादन सफल भएको हो. खाना पकाउने प्रयोजनका लागि हाइड्रोजन परीक्षण विश्वमै पहिलो पटक भएको नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्दरको दावी छ.
6: एक्सपेरिमेन्ट जुन आगो ल्याएको पनि फर्स्ट टाइमै हो, काठमाडौँ युनिभर्सिटीमा टेस्ट गरेकै हो 1 अगाडि. हामीले बनाउने भनेर जुन अगाडि बढाएको छौँ, अब एउटाको सत्ता 20-30 घरमा हामीले देखाउन लागेको त्यो पनि फर्स्ट टाइम हो. यो त संसारकै फर्स्ट टाइम हो. पहिले
4: हाइड्रोजनको उत्पादनमा थप खोज अनुसन्धान गर्ने हो भने यसले एलपिजी ग्यास र दाउरालाई विस्थापन गर्न सक्ने उहाँ बताउनुहुन्छ.
6: यो खेर जाने विद्युतहरू चाहिँ रातभरि दिनभरि चलाएर एउटा हाइड्रोजन ग्यास उत्पादन हामीले गर्न सक्यौँ भने यसरी यो ग्यास लगेर चाहिँ घर घरमा एलपिजीको सत्ता दाउराको सत्ता यो चलाउने हाम्रो उद्देश्य हो. यसको 1 बाल्ने र एलपिजीको 4 बाल्ने बराबर हो.
4: नमुना परीक्षण सफल भएकाले अब यसलाई नेपाल सरकारले अपनत्व लिएर अगाडि बढाउने कार्यमा सहकार्य र सहजीकरण गर्नुपर्ने बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउनुहुन्छ.
7: उत्पादन गरेर जस्तै घर घरमा दिनको लागि पनि त हाम्रो नीति विधि त चाहियो नि त. नेपाल सरकारले यसलाई चाहिँ लिगलाइज गर्नु पर्यो, कानुन बनाउनु पर्यो, विधि बनाउनु पर्यो. हाम्रो त बडीघाट गाउँपालिकामा 14 तपाईँको लघु जलविद्युतहरू छ. यही 14 लघु जलविद्युतबाट खेर गइरहेको विद्युतबाट हरित हाइड्रोजन ग्यास निकालेर आफ्नै पालिकालाई ग्यासमा आत्मनिर्भर बनाउन सकिन्छ. तर यसमा चाहिँ फुल्ली कानुन विधि सम्मत नेपाल सरकारको साथ सपोर्ट चाहिन्छ.
3: जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट 27 फरार प्रतिवादीलाई पक्रेको छ. विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो. पक्राउ पर्नेमा 20 र 7 रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ. पक्राउ परेकाहरूबाट 4 वर्ष 15 कैद सजाय र 48 बढी जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको छ. अब खबर फटाफट.
8: बिजुलीको शुल्क नतिर्ने ग्राहकको लाइन काटेर बकेउता उसुली गर्ने विद्युत प्राधिकरण नेपालगंज केन्द्रको अभियान. 5 महसुल नतिर्ने 5,500 ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले 5 भन्दा बढी महसुल तिरे. सशस्त्रका 250 जनालाई उच्च भूभागमा खोज र उद्धार सम्बन्धी तालिम. मनाङको पर्वतीय उद्धार तालिम शिक्षालयबाट 75 आधारभूत, 55 एडभान्स्ड र 120 रोप रेस्क्यूको तालिम दिइयो. बेनी जोमसम कोरला सड़कमा 5 पुल बनाउने आर्थिक स्रोत जुट्यो. पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी, म्याग्दी अन्नपूर्ण 3 रूप्से झरना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलेब्रिज रहेको ठाउँ र थासाङ 2 थापा खोलाको बेलेब्रिज राखिएको ठाउँमा पक्की पुल बनाउन 96,80,00,000 खर्च गरिने. शिक्षा मन्त्रालयको मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्क पनि समेट्ने. अनौपचारिक शिक्षा र आजीवन सिकाइसँग सम्बन्धित तथ्याङ्क पठाउन सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई पत्राचार. प्रतापले जुङ पाथिभरा देवी स्थानमा वैशाख भरमा 1,06,00,000 भेटी संकलन, चैतमा 58,57,000 र फागुनमा 31,10,000 संकलन भएको पाथिभरा क्षेत्र विकास समितिको हिसाब। र म्याग्दी अन्नपूर्ण चारको नाच्याङ झरना जोड्ने रेलिङ सहितको पदमार्ग निर्माण, उकालोमा 500 मिटर भन्दा बढी रेलिङ सहितको पदमार्ग बनाउन गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको 27,00,000 खर्च।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: काठमाडौँमा शैक्षिक परामर्श केन्द्रको नाममा ठगी गरेको आरोपमा प्रहरीले 69 जना सञ्चालकलाई पक्रेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी र गुनासोको आधारमा 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारिएको थियो। तीमध्ये 69 जना सञ्चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मापदण्ड पूरा नगरी दर्ता र नवीकरण नगरी बिना इजाजत शैक्षिक परामर्श पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सेवा सञ्चालन गरिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्रेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरुष र 7 महिला छन्। सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाएपछि ती बस्तीमा रहेका सुकुम्बासीलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएको छ। सुनिता सापकोटाको रिपोर्ट।
1: बनेपा नगरपालिका 6 को नेपाल रेडक्रस सोसाइटीको प्रशिक्षण केन्द्रमा हाल 110 जना सुकुम्बासी राखिएको छ, जसमा 2 हप्ते शिशुदेखि 90 वर्षीय वृद्ध वृद्धासम्म छन्। केन्द्रका वरिष्ठ सहायक अधिकृत कपिल कार्की:
2: 110 जना आउनु भएको छ, तर हाम्रो क्यापेसिटी 60 बेडको मात्रै छ। हामीले यहाँ सक्दैनौँ, हाम्रो खानालाई क्यान्टिन पनि व्यवस्थापन हामी गर्न सक्दैनौँ भनेर हामीले मौखिक रूपमा उहाँहरूलाई पटपट भनिरहेका थियौँ। तर अब हाललाई चाहिँ रेडक्रसले अहिले व्यवस्थापन गर्ने कुरो छ, तपाईँहरूले जसरी पनि म्यानेज गर्नुहोस् भन्ने कुरोको सिडिओ कार्यालयबाट यो 77 जिल्लाको ट्रेनिङ चल्ने राष्ट्रिय प्रशिक्षण केन्द्र हो। अब यहाँ सुकुम्बासीहरू राखेपछि हाम्रो ट्रेनर चाहिँ हामीले बाध्यात्मक विभिन्न होटलहरूमा गर्नुपर्ने अवस्था छ। उहाँहरूलाई खानपानको व्यवस्थाको लागि रेडक्रसले चाहिँ हामीले केही गर्न सक्दैनौँ। अहिले हामीसँग क्यान्टिन पनि छैन अहिले तत्कालको लागि। 26 जना बाल बच्चाहरू स्कुल जाने बच्चाहरू देखेका छन्, पढ्न पाउने अधिकार हनन भएको छ, 9 दिनको सुत्केरी छ, एकदम दर्दनाक, अनि 1 जना अटिजम भएको बच्चा, 1 जना चाहिँ दृष्टिविहीन हुनुहुन्छ। उहाँहरूलाई अब दीर्घकालीन रूपमा चाहिँ खानपानको व्यवस्थामा चाहिँ एकदमै समस्या देखिनेछ। अब यो गभर्मेन्टको पाटोमा पनि कसले कोर्डिनेसन गर्ने हो? ल्याएर रेडक्रसमा त दिनुभयो, मानवीय हिसाबले अहिलेसम्म हामीले कोर्डिनेसन गरेर हेर विचार गरिराख्नु, भोलि त हामीसँग जनशक्ति पनि जम्मा 1 जना हुनुहुन्छ, आफ्नो हिसाबले निस्किनुहुन्छ, कोही रक्सी खाएर आइदिनुहुन्छ, झगडा गर्नुहुन्छ, उहाँहरूलाई सम्झाइ बुझाइ गर्यो, हामीलाई चिसोगीमा सुतायो, मार्न ल्याएको भन्नुहुन्छ, उहाँहरूलाई चिसोगीमा हामीले सुता छैन, हाम्रो ट्रेनिङमा चल्ने बकायदा म्याट्रेस सिरक फाइबर सिरकहरू दिएका छौँ, तर हाम्रो पनि बाध्यता सरकारले बुझिदिनु पर्यो, यहाँबाट उहाँहरूलाई उचित स्थानमा चाहिँ लगिदिनु पर्यो।
1: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारका 28 जना स्कुल कलेजका बालबालिका आफ्नो पढाइ छुटेकोमा चिन्तित छन्। उनीहरू भन्छन् स्कुल पनि छुट्यो, साथ